अथवा त्यसलाई धन्यवाद दिनुतिर अथवा त्यसले हामीलाई फुर्क्याएकोमा फेरि उसको प्रशंसा गर्नेतिर कहिले पनि लाग्दैन। कसैले हाम्रो घृणा नै गर्ला, गाली नै गर्ला, गाली नै गर्यो भने पनि उसलाई फेरि गाली गर्नेतिर हामी लाग्दैन। हामीप्रति कसैले गरेको जुन क्रिया हुन्छ त्यसको प्रतिक्रिया दिएर थाल्नु पनि हामी सधैँ चिन्तित हुन्छौँ। धम्म पद्म भगवान गौतम बुद्धले भन्नुभएको छ, अक्कोचिमम अवधिमम अजिमिमम अहासिमे एचतम उपनयन्ति बेरम तीसम्भो सम्मति। फलानोले मलाई अपशब्द गर्यो, फलानोले मलाई खिच्यो, फलानोले मलाई पराजित गर्यो र फलानोले मेरो धन हरण गर्यो, जसले यस्ता किसिमका भावनाहरू मनमा उसको वैरभाव शान्त। वैरभाव भनेको सत्य हामीले अरू कसैप्रति शत्रुता भाव राख्यौँ भनेदेखि त्यसको सबैभन्दा पहिलो असर हामी स्वयंले बेहोर्नु पर्दछ। हामीले यसअघि पनि चर्चा गरेका थियौँ, कसैप्रति नराम्रो भावना पैदा हुने बित्तिकै हाम्रो शरीरमा एक किसिमको नकारात्मक प्रतिक्रिया सुरु हुन्छ। कसैको बदमासी सम्झँदाखेरिमा हाम्रो रगत उम्लन सुरु गर्दछ, हाम्रो श्वास प्रश्वासको गति तीव्र बन्न सुरु गर्दछ अनि हामी आफ्नो अशान्त हुन्छौँ। हामी जोसँग रिसाइरहेका छौँ त्यो दिन कहाँ चाहिँ कहाँ चाहिँ हामीले थाहै छैन, उसले त्यसको असर बिहोरेकै छैन, तर हामीले त्यसको असर बिहोर्न सुरु गर्छौँ। पहिलो घाटा हामी स्वयं गर्नुहुन्छ। त्यसैले फलानुले मलाई हित हुने काम गर्यो अथवा अहित हुने काम गर्यो, फलानुले मेरो बिगार गर्यो, फलानुले मेरो नहुने काम गर्यो भनेर फलानुका बारेमा अर्थात् आफूभन्दा अर्को कुनै विरोधीका बारेमा चिन्तन मन गर्न थाल्यो भने हामीभित्र त्यही विरोधी उपस्थित हुन आएको छ। हामीले विरोधीको चिन्तन गर्दैछौँ, हामीले मन नपराएको व्यक्ति मन नपराएको धारणाको बारम्बार चिन्तन गर्दै हामी पनि त्यस्तै गर्दैछौँ। त्यसैले त्यो वैरभावलाई बढावा दिने काम हामीले गर्नुहुन्छ। फलानु मानिसले मेरा विरुद्धमा विभिन्न किसिमका अपशब्दहरू बोले, त्यसले ठिक गरेन, मलाई पिट्ने काम गर्यो त्यसले, त्यो पनि ठिक गरेन, हामी दुईको प्रतिस्पर्धामा उसले मलाई पराजित गर्ने काम गरेन, म पराजित भएन, म पछाडि अथवा उसले अनेक वाहना बनाएर मेरो सम्पत्ति भएन। यस्तो किसिमको चिन्तन व्यापक र उदात्त भावना भएका मानिसहरूको चिन्तन संकीर्ण र अत्यन्त सानुचित्त भएका मानिसहरूको चिन्तन। भगवान गौतम बुद्ध धम्म पद्म अगाडि भन्नुहुन्छ, अक्कोचिमम अवधिमम अजिनिमम अहासि एतम न उपनयन्ति बेरम येसु असम्मति। फलानुले मलाई अपशब्द गर्यो, फलानुले मलाई पिट्यो, फलानुले मलाई पराजित गर्यो र फलानुले मेरो धन हरण गर्यो, जसले यस्तै किसिमको विचार मनमा राख्दैन उसको वैरभाव छ। मानिसहरूले हामीप्रति जे जस्ता व्यवहारहरू गर्दछन् ती व्यवहारहरूलाई सकारात्मक रूपमा हामी स्वीकार अथवा ती व्यवहारहरूका बारेमा हामीले मनभित्र कुनै पनि किसिमको धारणा नबनाऊ, यसले हामीभित्रको वैरभाव शत्रुता। प्रिय सुजन जन्मदै हाम्रा कुनै पनि शत्रु हुँदैन, हामी अत्यन्त पवित्र निर्मल जन्मिएका हुन्छौँ। जति पनि वैरीहरू बन्दछन्, विरोधीहरू बन्दछन्, शत्रुहरू बन्दछन्, हामी आफ्ना कारणले शत्रुहरूका निर्माता हामी स्वयं हौ प्रिय सुजन, शत्रुहरूको कारखाना हामी स्वयंभित्र निर्माण गरेका छौँ। हामी आफैले शत्रु बनाउँछौँ, हामी आफैले वैरी बनाउँछौँ। हामी नभएको भए दोस्रो कुनै पनि व्यक्ति वैरी हुन पुग्दैन। हामीले मित्र पनि बनाउन सक्दैन, हामीले शत्रुहरू पनि बनाउन सक्दैन। त्यसैले हाम्रा विरोधीहरूको बारम्बारको चिन्तनले झन् विरोधीहरू बढ्दै बढ्दै जान्छ, बारम्बारको मित्रताको चिन्तनले हाम्रा मित्रहरू बढ्दै बढ्दै जान्छ। त्यसैले भगवान् गौतम बुद्धले भन्नुभयो, जसले मानिसहरूले गरेका गलत टीका टिप्पणीहरूको वास्ता गर्दैन, ती प्रति ध्यान दिँदैन, प्रतिक्रिया व्यक्त गर्दैन, उसको वैरभाव शत्रुता भाव शान्त हुन्छ, अर्थात् शत्रुता भाव बिस्तारै बिस्तारै हराउँदै हराउँदै जान्छ। जसले विभिन्न किसिमको टीका टिप्पणी गर्छ, अर्काको बारेमा अनावश्यक गुनासो गर्दछ, कुराकानी गर्दछ, अर्काको अनुपस्थितिमा कृत्यको बदखुवाई गर्दछ,
त्यो व्यक्तिले कहिले पनि आफूभित्र प्रेमको भावना सक्छ, उसको वैरभाव कहिले पनि शान्त हुँदैन, वैरभाव बढ्दै बढ्दै जान्छ। आज मानिसहरू अधिकांश समय अर्काको आलोचना र टिप्पणीमा नै बिताउनु पर्दछ। मनुष्य समुदाय आज चौतर्फको रूपमा वैरभावले आकाङ्क्षा भएको छ। प्रिय सोच्छन्, हामीले कुनै न कुनै क्षण कसै न कसैको गलत टिप्पणी र आलोचना गरिरहेका हुन्छौं, कसैको पनि टिप्पणी नगरी हाम्रो समय हुन्छ। यो मनुष्य सभ्यताका निम्ति सबैभन्दा डरलाग्दो अवस्था। हामी हरेक भित्र हरेक मानिसका प्रति वैरभाव छ भने समाजको शान्ति कसरी हुन्छ, समाजमा अमन चयन कसरी हुन्छ? त्यसैले लडाई भनेको एकैपटक हुने कुरा होइन। फेरि सोच्छ, युद्ध एकैपटक हुँदैन सञ्चालन। युद्धको सबैभन्दा पहिलो रेखा हाम्रो मस्तिष्कमा कोरिन्छ। हामीले यसरी युद्ध गर्छौँ, हामीले उसरी युद्ध गर्छौँ, फलानुले मलाई यस्तो गर्यो, अब मैले उसको विरुद्ध यो ढङ्गले काम गर्छु भन्ने चिन्तन सबैभन्दा पहिला हाम्रो मस्तिष्कमा र त्यो मस्तिष्कमा भएको जुन विचार हो, युद्धको जुन चिन्तन हो, त्यो चिन्तनले विभावमा प्रकट हुन्छ र युद्ध घटित हुन्छ। त्यसैले युद्धलाई रोक्ने कुरा हाम्रो मनलाई रोक्ने कुरासँग सम्बन्धित छ। हाम्रो विचारहरूलाई जति हामी पवित्र बनाउँछौ, त्यति निर्मल बनाउँछौ, बाहिरको संसार पनि त्यति नै निर्मल हुन्छ, त्यति नै पवित्र हुन्छ। त्यसैले चाहे मानिसहरूले हाम्रो पक्षमा प्रशंसाका फुलबुट्टाहरू निर्माण गरौं, चाहे मानिसहरूले हाम्रो घृणामा घृणाका अवसरहरू व्यक्त गरौं, हामी आफ्नो अवस्थामा रहने कोसिस गरौं, अरूले गरेका प्रतिक्रियाका पछाडि दौड़ने व्यक्तिको कहिले पनि आफ्नो अस्तित्व कायम हुन सक्दैन। हामी स्वयंभित्र रहनु प्रिय सज्जन। प्रिय सज्जन, यसैले भगवान गौतम बुद्धले के भन्नुहुन्छ भन्दा, हामीभित्रको वैरभाव बढाउने भनेको अर्काको अनावश्यक टिका टिप्पणीका कारण हो। फलानुले मलाई नराम्रो कुरा बोल्यो, मलाई पिट्यो, मलाई पराजित गर्यो, मेरो पैसा हानि गरे, यी सबै गलत चिन्तनहरू, यी नकारात्मक प्रवृत्तिहरू, नकारात्मक विचारहरू हुन्। यस्ता नकारात्मक विचारहरूका पछाडि जो लाग्दछ, ऊ भित्र वैरभाव विकसित भएर जान्छ, शान्त हुँदैन। जो यस्ता विचारहरूको पछाडि लाग्दैन, उसको वैरभाव शान्त हुन्छ। मानिसहरूले जेसुकै गरे पनि, यस्तोसुकै कुराहरू गरे पनि, त्यसको फल उनीहरूले भोग्छन् नै। त्यसैले हामीले मानिसहरूका प्रतिक्रियाका पछाडि प्रतिक्रिया नगरौं, हामी शान्तिका साथ आफ्नो स्वरूपमा बस्ने कोसिस गरौं। मानिसका प्रवृत्तिहरू, उनीहरूले गर्ने अनेक व्यवहारहरू, तिनका पछाडि हामी जति नकारात्मक बन्दै जान्छौं, जति टिका टिप्पणी गर्दै जान्छौं, आलोचना प्रतिक्रिया व्यक्त गर्दै जान्छौं, त्यति त्यति हामी पनि गलत विचारहरूले भरिन्छौं, हामी त्यसैले प्रिय सूचन, मानिसहरूका सकारात्मक वृत्तिहरूको चिन्तन गरौं। गौतम बुद्धका वचनहरूलाई सदैव स्मरण गरौं। अकोचिमम अवधिमम अजिनिमम अहासिमी एचतम उपनयन्ति वीरम तेस्तम स्मृति। अकोचिमम अवधिमम अजिनिमम अहासिमी एतम न उपनयन्ति वीरम तेस्तम स्मृति। आजका निमित्त कार्यक्रम जीवन गंगा यति नै। भगवान गौतम बुद्धका वचनहरूप्रति आज हामीले जीवन गंगामा सत्सङ्ग गर्यौं, चिन्तन मनन गर्यौं। आगामी श्रृंखलामा फेरि हामी बस्नेछौ र नयाँ सन्दर्भमाथि चर्चा गर्नेछौ। तबसम्मका लागि तपाईँभित्रको भेदभाव शान्त होस्। भगवान श्री गौतम बुद्धसँग हामी यही शपथ मनन गर्दछौ। आजका लागि विदा दिनुहोस्। मलाई स्मरण भण्डारी विदा हुनुहोस्।

0: आजको कविता आजको कविता
1: आजको कविता आजको कविता
2: नमस्कार, म बलदान दाहाल, घर दोलाखा।
3: कविताको शीर्षक म भित्रको दोलाखा। जहाँ सुन्द्रावती बक्सिन त्यहीको सिर्जना हुँ म, गौरी शंकर हेरेर नथाक्ने तीर्सना हुँ म, छोरल्पा तालमा नाच्ने चरीडुङ्गा स्वयं म हुँ, चौतर्फी चम्किने चिल्लो हरिडुङ्गा स्वयं म हुँ। गौरी शंकरको काख पाए सौभाग्य जन्मन, नेपालको जहाँबाट भयो समय मापन, ऋषि श्रृङ्ग तपस्यामा बसेको ठाउँमा छु म, श्रृङ्गेश्वर भनी पुज्ने उज्यालो गाउँमा छु म, सदैव शिरमा पुज्ने छिनकालीन चोकमा स्थिर, आशीर्वाद सधैँ माग्दै बसेको छु म तलतिर, टुट्वान बुकुने डुल्दै कालीन चोक बसी हिउँ, खेल्दै प्रकृतिमा लड्दै हुर्केको जिन्दगी म हुँ। कालिन्चोक दिदी जेठी माहिली त्रिपुराबाट, कान्छी बाला कुमारीको जो दिन्थ्यो पहरा, तर भोलिपल्ट हुने गर्थ्यो उसैको मृत्यु, तै पनि डरले माथि डाँडामा कालिन्चोक पुगिन्न नि। भीमेश्वर ठुला पूज्य देवता दोलखातिर, बसेका छन् म खोज्दैछु मै भित्र शक्ति आकिर, अनिष्ट हुन लागेमा दिन्छन् संकेत राष्ट्रमा, अन्याय बन्न लागेमा छुट्दछन् पसिनामा, गर्छ सैलुङ सत्कार सय थुम्की उठाउँदै, आएका पाहुना राख्छ अगालामा रमाउँदै, त्यस्तो आतिथ्यमा जन्मी हुर्केको जुजुमान हुँ, सैलुङले सिकाएको अतिथि देवगान हुँ। हावा पानी चिसो मिल्दो गिरीको म गुफाश्रम, स्विजरल्यान्ड भनी चिन्ने जिरीको शान्त आश्रम, राष्ट्रिय योजना भित्र तामा कोशी छ कञ्चन, राष्ट्र झलल्ल पार्ने त्यो बत्ती या बिजुली हुँ म, राष्ट्र झलल्ल पार्ने त्यो बत्ती या बिजुली हुँ म, बत्ती या बिजुली हुँ म। धन्यवाद।
0: आजको कविता
1: आजको कविता।

0: 99.4 Radio Taha Sanchar, Studio Time.
1: It's 6 a.m.
2: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। थाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
1: आज मिति 2083 साल असार 15 गते सोमबार, नेपाल सम्बत 1146 र जून 29 तारीक सन् 2026 आज राष्ट्रिय धान दिवस।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: कानून र अन्तर्राष्ट्रिय अभिसन्धि उल्लंघन गर्दै राजसपाले बनायो 18 वर्ष मुनिका बाल बालिकालाई पार्टी सदस्य, राजनीतिक दल सांसद र अधिकार कर्मीद्वारा आपत्ति प्रकट।
0: सरकारले आगामी आर्थिक वर्षमा गाड़ी खरिददेखि मर्मत सम्मारमा झण्डै 10 अर्ब बजेट खर्च गर्दै दुरूपयोग भएका 700 भन्दा बढ़ी गाड़ी तानेर व्यवस्थापन।
1: भोलि र पर्सि देशैभर एकैसाथ वर्षा हुने प्रक्षेपण, 2.25 लाख नागरिक मनसून जन्य जोखिममा।
0: भेनेजुएला भूकम्पमा परिमृत्यु हुनेको संख्या 1450 पुग्यो, जीवित उद्धारको समय घटिँदै।
1: र दक्षिण अफ्रिकालाई हराउँदै क्यानाडा विश्वकपको पहिलो पटक प्री क्वार्टर फाइनलमा प्रवेश, केप भडेका कप्तान मेन्डिसमाथि बलात्कारको आरोप।

0: गर्ने
1: ढुकढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मीबाटै जीवन बिमा गरौ
2: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड.
3: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
4: समाचार. अब विस्तारमा कानून कार्यान्वयन गराउने सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी नै मुलुकको कानून र अन्तर्राष्ट्रिय महासन्धि विपरीत 18 वर्षभन्दा मुनिका बालबालिकालाई पार्टी सदस्य बनाएकामा राजनैतिक दलहरू सांसद र अधिकार कर्मीले आपत्ति जनाएका छन्. राजसभाका निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रथम महाधिवेशनको बन्द सत्रमै असार 9 प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमा 35,000 भन्दा बढ़ी 18 वर्ष मुनिका बालबालिका पार्टी सदस्य रहेको उल्लेख गरिएको छ. पार्टी सदस्य संख्या 5,23,465 रहेको जानकारी दिनुभएका बुर्लाकोटीले पेश गरेको प्रतिवेदन अनुसार राष्ट्रपामा 18 वर्ष मुनिका 35,257 सदस्य रहेका छन्. सबैभन्दा बढ़ी बागमती प्रदेशमा 13,001 बालबालिका राष्ट्रपामा सदस्य छन् भने सबैभन्दा कम कर्णालीमा 1,414 बालबालिका सदस्य बनेका छन्. राष्ट्रिय बाल अधिकार परिषदका पूर्व कार्यकारी निर्देशक मिलन धरेलले बालबालिकालाई सदस्य बनाएर राष्ट्रपाले कानून विपरीत काम गरेको बताउनुभयो. नेपालको संविधानले बालबालिकाको हक सम्बन्धी व्यवस्था गरेको छ. संविधानको धारा 36 बालबालिकालाई कुनै प्रकारको शोषण गर्न वा अनुचित प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ. यसको व्याख्या बालबालिका सम्बन्धी ऐन निर्वाचन सम्बन्धी विभिन्न ऐनहरूले गरेका छन्. बालबालिका सम्बन्धी ऐन 2075 कति वर्षको व्यक्तिलाई बालबालिका भन्ने परिभाषा तय गरेको छ. 18 वर्ष पूरा गरेका व्यक्तिलाई बालबालिका भन्ने सम्झनुपर्छ भनी उल्लेख गरिएको छ. राजनैतिक दल सम्बन्धी ऐनले पनि कस्ता व्यक्ति पार्टी सदस्य बन्न सक्छन् भन्ने प्रावधान तय गरेको छ. दलका सदस्यको योग्यताको पहिलो नम्बरमा नै बालबालिका कुनै पनि पार्टीको सदस्य बन्न नसक्ने नपाउने प्रावधान छ. नेपाल पक्ष राष्ट्र रहेको संयुक्त राष्ट्रसंघीय बाल अधिकार महासन्धि सीआरसीले समेत बालबालिकालाई राजनैतिक स्वार्थ तथा दुरूपयोग हुन नदिन र उनीहरूको संरक्षण गर्नका लागि राज्य र सरकारवालाको दायित्व हुनुपर्ने उल्लेख गरेको छ. निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले राष्ट्रपालले बालबालिकालाई सदस्य बनाएको भनी प्रतिवेदन महाधिवेशनको बन्द सत्रमा पेश गरेको सार्वजनिक संचार माध्यमबाट सुन्न आएको बताउनुभयो. उहाँले भन्नुभयो यसबारेमा निर्वाचन आयोगमा कुनै पनि उजुरी परेको छैन. उजुरी परेको खण्डमा आयोगले छानबिन गर्छ. राष्ट्रपालले बालबालिकालाई सदस्य बनाएर संविधान र कानून मिचेकोमा कंग्रेसले आपत्ति जनाएको छ. राष्ट्रपालका तत्कालीन महामन्त्री एवं संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले 18 वर्ष उमेर नपुगेका व्यक्तिले पार्टी सदस्यताका लागि निवेदन दिएको भए र स्वीकृत भएको देखिएमा सदस्यताबाट तत्काल हटाइने बताउनुभयो. जबकि उहाँ आफैले पेश गरेको प्रतिवेदनले राष्ट्रपामा बालबालिकाहरू सदस्य रहेको उल्लेख गरेको थियो. कानून र अन्तर्राष्ट्रिय अभिसन्धि उल्लंघन गरी राष्ट्रपामा 18 वर्ष मुनिका 35,000 सदस्य शीर्षकमा कान्तिपुरमा समाचार छ.
5: सरकारले आगामी आर्थिक वर्ष 2083-84 झण्डै 3 अर्ब रूपियाँ बराबरको सवारी साधन खरिद गर्ने तयारी गरेको छ. अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले आगामी आर्थिक वर्षमा सेना प्रहरी सर्वोच्च अदालत र अन्य निकायका लागि सवारी साधन खरिद शीर्षकमा 2,93,35,00,00 रूपियाँ बजेट विनियोजन गर्नुभएको हो. अनुत्पादक क्षेत्रको खर्च कटौती तथा मितव्ययता उद्घोष गरेको सरकारले सवारी साधन खरिदमा भने मनज्ञ बजेट विनियोजन गरेको छ. चालू आर्थिक वर्ष 82-83 समेत सरकारले सवारी साधन खरिदमा 2,69,69,00,000,00 रूपियाँ खर्च हुने संशोधित अनुमान गरेको छ. गत आर्थिक वर्ष 81-82 भने सरकारले यही शीर्षकमा 82,15,00,000 खर्च गरेको थियो. गत भदौमा भएको जेएनजी विद्रोहका क्रममा 4,500 गाड़ीमा पूर्ण क्षति पुगेको थियो. तर चालू आर्थिक वर्षमै सरकारले शुरूको विनियोजनको तुलनामा 43,01,00,000 रूपियाँ भन्दा बढ़ी मूल्य बराबरका सवारी साधन खरिद हुने संशोधित अनुमान गरिसकेको छ. यस्तै चालू आर्थिक वर्षमै मरमतको लागि 1,99,07,00,000 खर्च हुने अनुमान गरिएको छ. सरकारले चालू आर्थिक वर्षमै गैर कानूनी रूपमा प्रयोग भइरहेको सवारी साधन समेत एउटै पुलमा ल्याएर व्यवस्थापन गरेको छ. यसै वर्ष भारतले नेपाललाई निर्वाचन सहायता अन्तर्गत 600 गाड़ी सहयोग गरेको थियो. गत 23-24 भदौमा भएको जेएनजी विद्रोहका क्रममा सरकारी सार्वजनिक तर्फ 12,082 सवारी साधन क्षतिग्रस्त भएको थियो. 23-24 भदौ 82 आन्दोलनबाट भएको मानव तथा भौतिक क्षतिको मूल्यांकन गर्न राष्ट्रिय योजना आयोगका सचिवको संयोजकत्वमा गठित समितिका अनुसार सवारी साधनमा मात्रै 10,99,32,00,000 रूपियाँ बराबरको क्षति भएको थियो। यसरी सरकारले दुरूपयोग भएका, कानूनले नपाउने तथा अव्यवस्थित प्रयोग गरिरहेका करिब 700 सरकारी सवारी साधन तानेर व्यवस्थित गरेको छ। खर्च नियन्त्रण कानूनको पालना र सेवा सुविधामा एकरूपता कायम गर्न भन्दै सरकारले कानून बमोजिम सुविधा नपाउने व्यक्तिले प्रयोग गरिरहेको 704 पाङ्रे तानेर पुल प्रणाली अन्तर्गत राखी व्यवस्थापन गरेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता हिमराज अर्यालले बताउनुभयो। आगामी वर्ष 3 अर्बका गाड़ी किन्दै सरकार खरिददेखि मरमत र सञ्चालनसम्मका लागि 9 अर्ब 90 करोड बजेट नयाँ पत्रिकामा समाचार छ।
4: यस वर्ष मनसूनजन्य विपदबाट देशभरि 2,26,000 मानिस प्रभावित हुने अनुमान गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसूनजन्य विपदबाट 51,000 घरधुरीका प्रभावित हुन सक्ने र त्यसमा 1,000-4,000 घर परिवार प्रत्यक्ष चपेटामा पर्न सक्ने आंकलन गरेको छ। यही असार 5 गते नेपालमा पूर्वी नेपालबाट मनसून प्रवेश गरे पनि सबैतिर सक्रिय हुन सकेको छैन। मौसमविदहरूका अनुसार आइतबारदेखि मनसून सक्रिय हुन थालेको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतले यस वर्ष मनसून जन्य विपदबाट करिब 51,000 घरधुलीका 2,26,000 मानिस प्रभावित हुन सक्ने अनुमान गरिएको बताउनुभयो। प्राधिकरणले मनसून शुरू हुनु अघि नै विपद पूर्व तयारी तथा प्रतिकार कार्ययोजना तयार पारेको छ। प्राधिकरणका सूचना अधिकारी सुशील कुमार श्रेष्ठले यस वर्ष वर्षायाममा मनसून जन्य विपदबाट प्रभावित हुन सक्ने सातै प्रदेश अन्तर्गतका जिल्लाका बारेमा प्रशिक्षण गरिएको पनि बताउनुभयो। मध्य प्रदेशमा विपद न्यूनीकरण तथा व्यवस्थापनका लागि तीव्रताका साथ पूर्व तयारी थालिएको छ। विगतमा अन्तिम समयमा मात्र तयारी गर्दा बाढ़ी तथा डुबानको जोखिम बढ़ेको निष्कर्ष निकाल्दै मध्य सरकारले यो वर्ष समयमै तयारी थालेको छ। यता कोशी प्रदेश सरकारले पनि विपद व्यवस्थापनका लागि एकीकृत तयारी थालेको छ। आन्तरिक मामिला तथा कानून राज्य मन्त्री उमाकान्त गौतमले कोशी सरकारले संघ र स्थानीय तहसँग सहकार्य गर्दै विपद व्यवस्थापनका लागि एकीकृत तयारी थालेको बताउनुभयो। गण्डकी प्रदेश पूर्वी नेपालबाट मनसून भित्रिए पनि सबैतिर वर्षा पूर्ण भएको छैन। मनसूनमा निम्तिन सक्ने बाढ़ी पहिरो जस्ता विपदका घटना पनि कुनै बेला पनि आइपर्न सक्ने भन्दै गण्डकी प्रदेशमा पनि स्थानीय तहदेखि प्रदेश सरकार र सरकारवालाले पूर्व तयारी थालेका छन्। यता सुदूरपश्चिम प्रदेशमा हरेक वर्ष वर्षायाममा बाढ़ी डुबान र पहिरोले ठूलो जनधनको क्षति हुने गरेको छ। यस प्रदेशमा मनसून अझै भित्रिसकेको छैन। मनसून भित्रिएसँगै विगतमा जस्तै विपद निम्तिन सक्ने भन्दै बाढ़ी पहिरो प्रभावित क्षेत्रका बासिन्दा चिन्तित छन्। यस्तो अवस्थामा सुदूरपश्चिम प्रदेश सरकारले विपदबाट क्षति कम गर्ने विषयमा प्रभावकारी नीति र योजना बनाएको छैन। यो प्रदेशले गत वर्ष पनि विपद प्रतिकारीय योजना बनाउन सकेको थिएन। मनसूनजन्य जोखिममा 2,25,000 नागरिक दैनिकमा समाचार छ।
5: मनसून भित्रिएको 12 दिन मंगलबार देशभर एकसाथ वर्षा हुने प्रक्षेपण गरिएको छ। बंगालको खाड़ीमा विकसित हुने न्यूनचापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त हावाको प्रवाह बढ़ेसँगै मंगलबार देशैभर वर्षा हुने र बुधबारसम्म निरन्तर रहने आंकलन मौसम पूर्वानुमान महाशाखाले गरेको हो। नेपालमा 5 असारमा कोशीबाट मनसून भित्रिएको थियो। आइतबारदेखि नै वर्षाका गतिविधि बढ़ेका छन्। यो गतिविधि मंगलबार र बुधबार देशैभर फैलिएर एकैसाथ वर्षा हुने आंकलन गरिएको छ। वर्षाको गतिविधि भने एक सातासम्म रहने महाशाखाका मौसमविद सञ्जीव अधिकारीले जानकारी दिनुभएको छ। महाशाखाले आइतबार विशेष बुलेटिन जारी गर्दै 2 दिन कोशी मधेश बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित ठूलो वर्षा तथा 1-2 स्थानमा भीषण वर्षाको प्रक्षेपण गरेको छ। महाशाखाले कोशी मधेश बागमती गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश तराई तथा पहाड़ी भूभागलाई नक्सामा सुन्तला रंगको छिन्न वर्गीकरण गरेर ती क्षेत्रमा वर्षासँगै हावाहुरीको उच्च जोखिम रहेको पनि जनाएको छ। मंगलबार दिउँसो पहाड़ी र हिमाली भूभागका धेरै ठाउँमा मध्यम पानी पर्ने आकलन छ। तराईमा पानी पर्नेछ तर कोशीका पहाड़ी र तराई भूभागमा 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मंगलबार रातिदेखि अझ सक्रिय हुने मनसूनी प्रणालीले बुधबारसम्म पानी पार्नेछ। आज सोमबार देशभर बादल लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी र हिमाली भूभाग का धेरै स्थानमा लुम्बिनी कर्णाली र सुदूरपश्चिमका पहाड़ी र हिमाली भूभागका केही स्थानमा मध्यमसम्म वर्षा हुनेछ भने तराईका भूभागका केही स्थानमा मात्रै वर्षा हुने देखिन्छ। भोलि र पर्सी एकैसाथ वर्षा हुने प्रक्षेपण। आइतबारदेखि बढ़ेको वर्षाको गतिविधि साताभर रहने। बिहान र राति बढ़ी पानी पर्ने नयाँ पत्रिकामा समाचार छ।
4: असार 15 किसानले दही चिउरा खाँदै धान रोप्नुपर्ने हो, तर सिंचाई र मलको अभावमा किसानले यस वर्ष धान रोप्नै पाएका छैनन्। ब्याडको धान बिउ सुक्दै जाँदा किसान थप चिन्तित छन्। सरकारी आँकड़ा अनुसार यो वर्ष देशभर 15.6% मात्र धान रोपाई भएको छ। कृषि वन तथा वातावरण मन्त्रालय अन्तर्गतको कृषि विभागका सूचना अधिकारी एवं वरिष्ठ कृषि अर्थविज्ञ तिलक राज चौलागाईका अनुसार सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा 45.5% रोपाई भएको छ। सबैभन्दा कम मध्य प्रदेशमा 3.9% मात्र रोपाई गरिएको छ। कोशी प्रदेशमा 14.3%, बागमतीमा 20.5%, गण्डकीमा 13.8%, लुम्बिनीमा 20.8% र कर्णाली प्रदेशमा 39.1% रोपाई सकिएको छ। लुम्बिनी प्रदेशमा अघिल्लो वर्षको तुलनामा 10% रोपाई कम भएको छ। गत आर्थिक वर्षको यस अवधिमा 30% रोपाई सम्पन्न भइसकेको थियो। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मध्य प्रदेशले भने किसानका लागि नियमित रूपमा मल आपूर्ति गरिरहेको बताएको छ। मन्त्रालयका अनुसार बफर मौजदातबाट 500 मेट्रिक टन र कृषि सामग्री कम्पनी लिमिटेडको बफर स्टकबाट 1500 मेट्रिक टन गरी कुल 1500 मेट्रिक टन तथा थप 1000 मेट्रिक टन डीएपी सहित कुल 2500 मेट्रिक टन मल बाँडफाँड गरिएको छ। देशका अधिकांश स्थानमा किसानहरूले मल नपाएको गुनासो गरेका छन्। सरकारले स्थानीय तह मार्फत मल व्यवस्थापन गरेको छ, तर वितरण प्रणाली हचुवाको भरमा भइरहेको किसान भीमबहादुर आले बताउनुहुन्छ। यता धानको पकेट क्षेत्र मधेसमै अहिलेसम्म करिब 5% मात्र रोपाई सम्पन्न भएको छ। धान दिवस मनाइँदै खेत भने बाँझै शीर्षकमा अन्नपूर्ण पोस्टमा समाचार छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
0: मार्बलको पाइप जडान गरे घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
6: नमस्कार।
0: घर सर बेच्नु छोडेर यतातिर कता नि?
6: यो त साइड जब भाइ, यो चाहिँ मेन।
0: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
6: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
0: थाहा छ, त्यसैले त यही लिन आएको।
7: विदेशमा पनि फ्लोगार्ड र डेटफ्री प्रडक्ट नै युज हुन्छ,
0: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
7: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
0: सुरक्षा घरको
6: जीवन।

0: fauna spawn. Vista notte nordi spawn. भरपूर मनोरञ्जन सहित मात्र रु 999 बिच होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस. यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलरलाई मार्फत वा बिच होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्.
1: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज. समयको आवाज
2: हामी थाह संचार नेटवर्कबाट बोलिरहेका छौं. नेपाल परिवेश अनलाइनमा थाह संचार र थाह खबर .com पनि संसारभर सुन्न सकिन्छ.
3: अब बाँकी समाचार. सुकुम्बासीलाई सरकारले गत मंगलबार नै उर्दी गरेको थियो पाँच दिनभित्र होल्डिङ सेन्टर छाड्न अन्यत्र आफै व्यवस्थापन गरेर बस्नु. तर त्यस अघि नै मन्त्री परिषदले निर्णय गरेर दिने भनेको एकमुष्ट 25,000 र मासिक 15,000 नदी सरकारको यस्तो अल्टिमेटम सरकारले यस्तो अल्टिमेटम जारी गरेको थियो. अझ त्यो पाँच दिन सकिँदासम्म पनि राहत वितरण नगरेपछि होल्डिङ सेन्टर छाड्ने अल्टिमेटम अरू सात दिन थपेको छ. अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आज सोमबारदेखि मात्रै उक्त राहत रकम वितरण थालिने जनाएको छ. चार होल्डिङ सेन्टरमा राखिएका सबै सुकुम्बासीलाई उक्त रकम हस्तान्तरण गरिसक्न अझै पाँच दिन लाग्ने समितिका अध्यक्ष मचाकाजी महर्जन बताउनुहुन्छ. रकम वितरण गर्न अर्थ मन्त्रालयले शुक्रबार नै बागमती सभ्यता एकीकृत विकास समितिको खातामा 18 करोड़ पठाइसकेको छ. सुकुम्बासीले समितिको कार्यालय वा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सम्पर्क गरेर बैंक विवरण टिपाएपछि राहत रकम पाउँछन्. किर्तिपुरको राधास्वामी आश्रम र इचङको नारायण, भक्तपुरको खरीपाटी र काभ्रेको धुरीखेल गरी चार ठाउँमा 388 सुकुम्बासी परिवार झण्डै दुई महिनादेखि रहेका छन्। उनीहरूले विकल्प नदी खोला किनारबाट विस्थापन गरेर होल्डिङ सेन्टरमा ल्याएको सरकारले त्यहाँबाट फेरि खेद्न खोजेको भन्दै असन्तुष्टि पोखिरहेका छन्। होल्डिङ सेन्टरभन्दा बाहिर ठूलो संख्यामा सुकुम्बासी छन्। उनीहरू कोही पहिले नै भाडा तिरेर बसिरहेका छन् भने कोही आफन्त कहाँ बसेका छन्। उपत्यका विकास प्राधिकरण, भूमि मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँको तथ्याङ्क अनुसार हालसम्म उपत्यकामा 2,608 परिवारका झण्डै 11,000 सदस्य एकिन भएका छन्। सुकुम्बासीलाई राहत र निर्वाह भत्ता समेत नदी होल्डिङ सेन्टरबाट निकाल्न हतार शीर्षकमा नयाँ पत्रिकामा समाचार छ.
2: वामपन्थी दलका शीर्ष नेताहरूले लोकतान्त्रिक उपलब्धि र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि तत्काल सहकार्य गरेर एउटै मोर्चामा उभिए पनि पार्टी एकीकरण गर्ने हतारो नरहेको बताएका छन्। मदन भण्डारीको 75 औं जन्म जयन्तीका अवसरमा हिजो आयोजित कम्युनिष्ट आन्दोलन र मदन भण्डारीको व्यक्तित्व केन्द्रित विमर्शमा एउटै मंचमा सहभागी भएर उनीहरूले तत्काल सहकार्य र आन्तरिक समीक्षापछि मात्रै पार्टी एकता गर्नुपर्ने बताएका छन्। 2075 को एकताको अगुवाई गर्ने एमाले अध्यक्ष केपी शर्मा ओली सहित माधव कुमार नेपाल र झलनाथ खनाल तथा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले 3 वर्ष नपुग्दै पार्टी एकता टुट्नुको कारणहरू फैल्याएर आत्मसमीक्षा नगरी तत्काल सहकार्य गरे पनि एकता नगरिहाल्ने धारणा राख्नुभयो. सबै वाम पार्टीहरूमा नेतृत्व हस्तान्तरण पुस्तान्तरण गरी पुनर्गठन गर्न दबाव बढ़ेका बेला उनीहरूले कम्युनिष्ट एकता गराएर आफूहरूले राजनीतिमा सक्रिय हुने कि नयाँ अनुहारलाई नेतृत्व हस्तान्तरण गर्ने भन्नेमा पनि मौन देखिएका थिए. यसैबीच नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको 102 औं जन्म जयन्तीको अवसर पारेर आज दोस्रो तहका कम्युनिष्ट नेताहरू एउटै मंचमा देखिँदैछन्। अमित शेरचन, भीम रावल, देव गुरूङ, युवराज गेवाली, घनश्याम भूषाल, जनार्दन शर्मा, नेत्रविक्रम चौहान, खड्गबहादुर विश्वकर्मा, विश्वभक्त दुलाल आहुति, धर्मेन्द्र बास्तोला, हरिबोल गजुरेल, महेश्वर दाल लगायतका नेताहरू कार्यक्रममा सहभागी हुनेछन्। वाम शीर्ष नेताहरूको साझा निष्कर्ष, तत्काल सहकार्य आन्तरिक समीक्षापछि मात्र पार्टी एकता शीर्षकमा नयाँ पत्रिकामा समाचार छ.
3: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले दोस्रो नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक 2083 संसद लैजान लागेको छ. ग्रामीण ऊर्जा नीति 2063 ले परिकल्पना गरेको नवीकरणीय ऊर्जाको विकास तथा विस्तार गर्न तथा राष्ट्रिय ऊर्जा दक्षता रणनीति 2075 ले परिकल्पना गरेको बमोजिम तथा ऊर्जा दक्षता अभिवृद्धि गर्न तथा ऊर्जा संरक्षणका सम्बन्धमा नियमन र व्यवस्थापन गर्ने अभावलाई पूर्ति गर्न प्रस्तावित विधेयक ल्याउन लागि हो। नवीकरणीय ऊर्जा सम्बन्धी विधेयक पहिलो पटक ल्याउन लागि हो, संसदमा भने दोस्रो पटक लैजान लागि छ। यो विधेयक नेपालमा ग्रीन हाइड्रोजनको विकासतर्फको ऐतिहासिक र दूरदर्शी कदम रहेको समेत बताइएको छ। नवीकरणीय ऊर्जाको प्रवर्धन विकास र विस्तार गरी वातावरण संरक्षणमा योगदान पुर्याउन तथा ऊर्जा दक्षता मार्फत ऊर्जाको समुचित उपयोग बचत र संरक्षण गर्दै ऊर्जाको पहुँचमा वृद्धि गरी दिगो विकासको लक्ष्य हासिल गर्न नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा कानूनी व्यवस्था गर्न विधेयक ल्याउन लागि हो। संसद लगिँदै नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक कान्तिपुरमा समाचार छ।
2: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
4: सरल ब्याङ्किङ सम्बन्धी व्यवस्था, सबैका लागि सहज ब्याङ्किङ र सबैको पहुँचमा वित्तीय सेवालाई सार्थक बनाउन नेपाल राष्ट्र ब्याङ्कबाट क, ख र ग वर्गका ब्याङ्क तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन 2082 को इजाजत प्राप्त निर्देशन नम्बर 20/2082 को बुँदा नम्बर 4 सरल ब्याङ्किङ सम्बन्धी व्यवस्थालाई समावेश गरिएको छ। ज्येष्ठ नागरिक, अपाङ्ग र साक्षर नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपले ब्याङ्किङ सुविधा उपलब्ध गराउन विशेष काउन्टर तोकी सेवा प्रदान गर्नुपर्ने, वित्तीय संस्थाले एक आपसमा सहकार्य गरी एटीएम लाउन्ज भएका स्थानमा ब्रेल साइन्स कन्ट्रोल बटन्स र अडियो सपोर्ट सहितको कम्तीमा एक अपाङ्ग मैत्री एटीएम राख्नुपर्ने तथा प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखा अपाङ्ग मैत्री बनाउनुपर्ने, अपाङ्गता भएका व्यक्तिले एटीएम, मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ जस्ता वित्तीय सेवाहरू व्यक्ति स्वयंले उक्त सेवा उपयोग गर्न सक्ने सो घोषणा गरेको खण्डमा वित्तीय संस्थाले त्यस्तो सेवा निज व्यक्तिलाई उपलब्ध गराउनुपर्ने, वित्तीय संस्थाले आफ्नो वेबसाइट तथा मोबाइल ब्याङ्किङ एप दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूले समेत प्रयोग गर्न सक्ने गरी विकास गर्नुपर्ने, वित्तीय संस्थाले आफूले जारी गर्ने डेबिट वा क्रेडिट कार्डमा दृष्टिविहीन मैत्री ट्याक्टाइल फिचर्स राख्नुपर्ने, वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र ब्याङ्कद्वारा जारी सन्देश, नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा, फोन नम्बर 01-5719-605, गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
5: मानसिक समस्याबाट बस्ने उपायहरू,
6: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
5: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
6: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
5: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
6: असल साथीहरूसँग मात्रै संगत गरौं,
5: मादक पदार्थ र लागु औषध सेवन नगरौं,
6: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
5: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
2: नेपाल परिवेशमा अब बाँकी समाचार। सुरक्षा निकायलाई पूर्व जानकारी नदी नाका छड्के गर्न पर्साको सिर्सिया नाका पुग्नुभएका गृहमन्त्री सुदन गुरूङलाई त्यहाँका स्थानीयले तस्करीका बारेमा गुनासो गरेको भिडियो सार्वजनिक भएको छ। शनिबार दिउँसो सिर्सिया पन्टोका नाका पुग्नुभएका गृहमन्त्रीलाई सुरेन्द्र शाह नाम गरेका व्यक्तिले अहिले पनि भारततर्फ 4 मोटरसाइकलमा तस्करीका सामान लोड गरी राखिएको र तपाईँहरू हिँडेपछि तस्करीका सामान नेपालभित्र नै गुनासो गरिरहेको भिडियोमा सुन्न सकिन्छ। सुरेन्द्रको गुनासो सुनेर गृहमन्त्री गुरूङले एकजनालाई भारततर्फ गएर हेरेर आउन भनेको समय त्यहाँ सुनिन्छ। त्यहाँका स्थानीयहरूले नाकामा जडान गरिएका सीसी क्यामेराका पोल देखाउँदै त्यसकै आडमा सशस्त्रको डीएसपीले तस्करी गराउने गरिएको गृहमन्त्रीलाई पोल र सीसी क्यामेरा देखाउँदै गुनासो गरिरहेको भिडियोमा सुन्न सकिन्छ। सिर्सियाका स्थानीयले गृहमन्त्री गुरूङलाई भने सुरक्षाकर्मीकै मिलेमत्तमा तस्करी शीर्षकमा नागरिक दैनिकमा समाचार छ।
3: चालू आर्थिक वर्ष सकिन करिब 2 मात्र बाँकी रहँदा सरकारले विकास निर्माणको लागि छुटाएको बजेटको एक तिहाई पनि खर्च गर्न सकेको छैन। महालेखा नियन्त्रक कार्यालयका अनुसार असार 13 गतेसम्म सरकारले पूँजीगत बजेटको 34.87% अर्थात 1,42,23,68,00,00,00 रूपियाँ मात्र खर्च गरेको छ। चालू आर्थिक वर्षको लागि सरकारले 4,07,88,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00, रूपमा लिइन्छ। नागरिक दैनिकमा समाचार छ।
2: देशभरि हिनामिना वा अतिक्रमण भएका सरकारी सार्वजनिक र गुठी जग्गाको सत्य तथ्य विवरण पत्ता लगाउने उद्देश्यले गठन गरिएको सरकारी सार्वजनिक जग्गा र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोग 2076 प्रतिवेदन कार्यान्वयन नभई ओझेलमा पर्दै आएको छ। विशेष अदालतका पूर्व अध्यक्ष मोहन रमण भट्टराईको अध्यक्षतामा गठित यस आयोगले देशका विभिन्न जिल्लामा करिब 8,200 रोपनी सार्वजनिक जग्गा गुठीका जग्गा व्यक्तिले हडपेको तथ्यसहित तत्कालीन सरकारलाई प्रतिवेदन बुझाएको थियो, तर यो प्रतिवेदन अलपत्र जस्तै परेको छ। भट्टराई आयोगको प्रतिवेदन 8,200 रोपनी सरकारी जग्गा हडपेको तथ्य गोर्खापत्रमा समाचार छ।
3: गएको 31 जेठमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल धनगढ़ी पुगेर फर्कँदै हुनुहुन्थ्यो। फर्कने क्रममा नागढुङ्गा मुगलिन सड़कका विभिन्न खण्डमा ओर्लन्दै सड़कको विस्तारको अवस्था र प्रगति बारे मन्त्री लम्सालले बुझ्न थाल्नुभयो। निर्माणमा ढिलाइ भइरहेको स्थानीयको गुनासो सुने। नौबिसे मलेखु मुगलिन सड़कको खण्डमा बिजुलीका पोल समयमै सार्न नसक्दा काममा बाधा पुगेको जानकारी लिँदै उहाँले ठेकेदारलाई ल्याएर राख्नु र काम नगरी खुट्टा भाँचिदिनु भन्दै सम्बन्धित आयोजना प्रमुखलाई निर्देशन दिनुभयो। उहाँको भनाईको चौतर्फी आलोचना भयो। निर्माण व्यवसायले विरोध गरे। संसदमा सांसदले पनि प्रश्न गरे। खासमा सड़क स्तर उन्नति र विस्तारको आधा काम सकिँदा पनि बिजुलीका पोल सार्ने काम किन हुन्छ ढिलाइ? यसमा सड़कको ठेक्का लगाउने लिने पोल सार्न ठेक्का लगाउने नेपाल विद्युत प्राधिकरण र ठेक्का लिने निकाय ढिलो हुनुमा जिम्मेवार देखिएको छ। बिजुलीको असरल र पोलले सड़क विस्तारमा अवरोध। कान्तिपुरमा समाचार छ।
2: र गण्डकी प्रदेशमा लामो समयदेखि पेश भएर रोकिएको गाँजा खेतीलाई कानूनी मान्यता दिने विधेयक समितिबाट पारित भएको छ। प्रदेश सरकारको अर्थ तथा विकास समितिबाट उक्त विधेयक पारित भएसँगै अन्तिम निर्णयका लागि प्रदेशसभामा पेश भएको छ। विधेयक अनुसार गाँजा खेती गर्न चाहने व्यक्ति वा संस्थाले कम्पनी वा फार्म दर्ता गर्नुपर्नेछ र स्थायी लेखा नम्बर प्यान लिनुपर्नेछ। व्यक्तिगत प्रयोजन या मनोरञ्जनका लागि गाँजा खेती वा प्रयोग गर्न पाइने छैन। खेतीबाट उत्पादन भएको गाँजा औषधि वा औद्योगिक वस्तु उत्पादनमा मात्र प्रयोग गर्नुपर्नेछ। गोर्खापत्रमा समाचार छ।
3: अब अन्तर्राष्ट्रिय समाचार। भेनेजुएलामा बुधबार गएको विनाशकारी भूकम्पमा परि बेपत्ता भएकाहरूको जीवित उद्धारको समय घट्दै गएको छ। उद्धार तथा सहयोगमा खटिने निकायहरूका अनुसार भूकम्पपछिको पहिलो 48 घण्टादेखि 72 घण्टामा मानिसहरू जीवितै उद्धार हुने सम्भावना सबैभन्दा धेरै रहन्छ। यो सम्भावनालाई लामो समय कायम राख्नको लागि पानी र खाना महत्वपूर्ण हुन्छ। त्यही भएर नै उद्धारकर्मीहरूले भत्किएका घर र भवनका भग्नावशेषहरूमा मानिसहरूको खोजी गरिरहेका छन्। तर समय बित्दै जाँदा बेपत्ता भएकाहरूको जीवित उद्धारको सम्भावना क्षीण बन्दै गइरहेको छ। बुधबार साँझ गएको दुईवटा भूकम्पमा परि अहिलेसम्म कम्तीमा 1,450 जनाको मृत्यु भएको भेनेजुएलाको सरकारले पुष्टि गरेको छ।
2: मिडफिल्डर स्टेफन इस्त्याकियोको खेलले अन्तिम समयमा गरेको शानदार गोलको मदतले क्यानाडाले फिफा विश्वकपमा दक्षिण अफ्रिकामाथि 1-0 रोमाञ्चक जीत दर्ता गरेको छ। लस एन्जलसमा हिजो खेलिएको प्रतिस्पर्धात्मक खेलमा जीत निकाल्दै मुख्य प्रशिक्षक जेसी मार्कको टोलीले क्यानाडाले अन्तिम राउण्ड अफ 16 आफ्नो स्थान सुरक्षित गरेको छ। क्यानाडाले अब ह्युस्टन स्टेडियममा नेदरल्याण्डस र मोरक्को बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। खेलको पहिलो हाफमा दक्षिण अफ्रिकाले केही आकर्षक र आक्रामक मुभहरू बनाए पनि फाइनल पास र सिंहमा चुकेको थियो। पहिलो हाफको अन्तिम क्षणमा क्यानाडाले लगातार दुईवटा गोल गर्ने अवसर गुमाएको थियो। मेस बेस्बिटोको उत्कृष्ट हेडरलाई दक्षिण अफ्रिकाका अब्रे मेडिवाले गोल लाइनबाट क्लियर गरे भने त्यसको लगत्तै ताजोन बुखाननको प्रहारलाई गोलकिपर रेबनेन विलियम्सले उत्कृष्ट बचाउ गरेका थिए। 74 वर्ष 89 दिनका दक्षिण अफ्रिकी प्रशिक्षक ब्रोस विश्वकपको नकआउट चरणमा टोलीको नेतृत्व गर्ने इतिहासकै सबैभन्दा जेठो प्रशिक्षक पनि बनेका छन्। यसअघि सन् 2018 उरुग्वेका ओस्कर ताबारेज 71 वर्षको नाममा यो रेकर्ड थियो।
3: यसैबीच आज ब्राजिल र जापान बीच प्रतिस्पर्धा हुँदैछ। ब्राजिलले विश्वकप 2026 अन्तिम 32 खेलमा जति बेला जापानको सामना गर्नेछ त्यति बेला ब्राजिल सामु बदला लिने अवसरको रूपमा हेरिएको छ। यही खेलले देखाउनेछ। कार्लो एन्सेलोटीको टीमले टोकियोमा जापानसँग बिहोरेको हार यता कति सुधार गरेको छ। गत वर्ष अक्टोबरमा 5 पल्टको विश्वकप विजेता ब्राजिल जापानसँग 3-2 पराजित भयो। त्यो पनि 2-0 अग्रता लिएर ब्राजिल त्यस खेलमा 20 मिनट अन्तरमा 3 गोल ब्राजिलले खाएको थियो। यो नै ब्राजिलमाथि जापानको पहिलो जित थियो। दक्षिण अमेरिकी टीम विरूद्ध 14 खेल पछि अब भने एन्से लेटीले रियल मड्रिड छाडेर ब्राजिल टीम सम्हालेपछि यो टीम विश्वकपमा जित्ने सपना जगाएको छ वा छैन त्यो पनि प्रश्न हुनेछ। इटालीका यी प्रशिक्षक आउनु अगाडि ब्राजिलले प्रदर्शन कमजोर गरेको थियो।
2: विश्वकपको नवप्रवेशी केप भार्डेका कप्तान रियान मेन्डिस विरूद्ध बलात्कारको उजुरी परेको छ। अफ्रिकन राष्ट्र केप भार्डेले इतिहास रच्दै पहिलोपटक विश्वकपको नकआउट चरण स्थान पक्का गरेको छ, तर कप्तान रियानमाथिको आरोपले केप भार्डे टोलीमा असर पुर्याउने सम्भावना छ। नकआउट चरणमा केप भार्डेले साबिक विजेता अर्जेन्टिनाको सामना गर्दैछ। 36 वर्षीय विंगर रियानले 3 वर्ष न्यूजील्याण्डमा व्यावसायिक फुटबल खेल्दा ट्रान्सलेटर महिलालाई बलात्कार गरेको ब्राजिलबाट प्रकाशित ग्लोबो पत्रिकाले जनाएको छ। गत मार्चमा न्यूजील्याण्डको खेल खेलिरहँदा उनी ती महिलालाई अनुचित कार्य गरेको ग्लोबो पत्रिकाले उल्लेख गरेको छ। अहिले न्यूजील्याण्ड प्रहरीले रियान विरूद्ध अनुसन्धान प्रक्रिया शुरू गरेको छ। यो घटना न्यूजील्याण्डमा भएको हुँदा त्यहीकै प्रहरीले अनुसन्धान गरेको हो। न्यूजील्याण्ड प्रहरीले बेल्जियम ब्राजिलियन महिलाको बलात्कार रिपोर्ट लिएको थियो। प्रहरीले सूक्ष्म रूपमा अनुसन्धान गरिरहेको छ। ती महिलाले 10 अप्रेलमा उजुरी दिएकी थिइन्। हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: कानून र अन्तर्राष्ट्रिय अभिसन्धि उल्लंघन गर्दै राष्ट्रपतिले बनायो 18 वर्ष मुनिका बालबालिकालाई पार्टी सदस्य। राजनीतिक दल सांसद र अधिकार कर्मीद्वारा आपत्ति प्रकट।
2: सरकारले आगामी वर्षमा गाड़ी खरीददेखि मर्मतसम्ममा झण्डै 10 अर्ब बजेट खर्च गर्दै दुरूपयोग भएका 700 भन्दा बढ़ी गाड़ी तानेर व्यवस्थापन।
3: भोलि र पर्सी देशभर एकैसाथ वर्षा हुने प्रक्षेपण। 2.25 लाख नागरिक मनसून जन्य जोखिममा।
2: भेनेजुएला भूकम्पमा परि मृत्यु हुनेको संख्या 1450 पुग्यो। जीवित उद्धारको समय घर्किँदै।
3: र दक्षिण अफ्रिकालाई हराउँदै क्यानाडा विश्वकपको प्री क्वार्टर फाइनलमा प्रवेश। के भरेका कप्तान मेन्डिसमाथि बलात्कारको आरोप।
2: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
7: Coming up next,
1: the news plus
7: AIO.
8: AIO?
7: Yes, AIO. All in one mart. The best place for shopping.
8: के छ र हो खास त्यहाँ?
7: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, ब्याङ्किङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
8: वाउ, कहाँ छ र यो?
7: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
1: All in one mart. Helping make your life easier. विचार तितो पनि मिठो पनि, विषय राजनीतिक पनि गैर राजनीतिक पनि, अतिथि परिचित पनि अपरिचित पनि, र सरोकार सीधा तपाईसँग, प्रत्यक्ष पनि अप्रत्यक्ष पनि। द न्यूज प्लस, द न्यूज प्लस रेडियो थाहा संचार 99.4 सहित थाहा संचार नेटवर्क का पार्टनर स्टेशनहरूबाट एकैसाथ प्रत्येक दिन बिहान 6:30 बजे निष्पक्ष सक्रियताको अभ्यास। Texas International College announces registration open for +2 science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hills, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np. जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com। त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिनछिनको खबर अब थाहाखबर.com।
9: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
10: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
11: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
12: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
13: भाइ भाइ भाइ, सामान पुऱ्याउने अनि आइहाल्यो है, अरू सामान पुऱ्याउनु छ।
14: मार्बलको पाइप जडान गरे घरले पनि के भन्नुपर्छ, एकदम ठिक छ, कुरा मिला।
15: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
13: त्यो त साइड जब दाइ, यो चाहिँ मेन।
15: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
13: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
15: थाहा छ, त्यसरी त यही लिन आएको।
14: विदेशमा पनि फ्लोगार्ड र डेटफ्री प्रडक्ट नै युज हुन्छ,
15: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
14: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है,
15: सुरक्षा घरको
13: साथ जीवन।
7: रेडियो थाहा संसार 99.4 मा अबको प्रस्तुति द न्यूज प्लस।

0: नमस्कार, थाहा संचार नेटवर्कको द न्यूज प्लस कार्यक्रममा स्वागत छ। म रविन्द्र सुवेदी। यो कार्यक्रम काठमाडौँमा थाहा संचार नेटवर्क 99.4 मेगाहर्ज, हेटौडामा 99.6 मेगाहर्जका साथै देशभरका विभिन्न रेडियो स्टेशनबाट सुन्न सकिन्छ। साथै थाहाखबर.com र थाहा खबरको फेसबुक पेजबाट पनि सुन्न सकिन्छ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा फेरि एकताको चर्चामा जुटेका छन्, बहसमा जुटेका छन्। गत फागुनको निर्वाचन यता यी दुई पार्टीका नेताहरूले पटक पटक एकताको आवश्यकताबारे बोलेका छन् भने भित्रभित्रै विभिन्न चरणमा छलफल समेत भएको छ। यद्यपि कस्तो एकता, कार्यगत एकता कि पार्टी एकीकरण वा के गर्ने भन्ने जिस्ट कुरा सार्वजनिक भएको छैन। खासमा विगतमा एकै पार्टी भएर टिक्न नसकेका यी पार्टी अहिले किन एकताको हतारमा देखिएका हुन्? आजको द न्यूज प्लस कार्यक्रममा हामी यसै विषयमा रहेर कुराकानी गर्दैछौं। कुराकानीका लागि नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता मेटमणि चौधरी हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। नमस्कार, यहाँलाई स्वागत छ कार्यक्रममा। अब फेरि वाम एकताको चर्चा शुरू भएको छ, खास गरी फागुन 21 गतेको निर्वाचनपछि नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेका नेताहरू अब पार्टी एकता हुनुपर्छ भन्ने कुरामा अलि बढ़ी सक्रिय देखिएका छन् र त्यहीभित्र पनि फेरि त्यत्तिकै धेरै आशंका पनि छ। त्यो एकताको खास यति बेला आवश्यकता किन परेको हो?
1: आवश्यकता खास गरेर जब राजनीतिक दलहरू या कुनै व्यक्ति पार्टी संकटमा पर्छ, अप्ठ्यारो पोजिसनमा पुग्छ, त्यही भएर उसलाई सहाराको जरूरी पर्छ। जहिले जुनसुकै क्षेत्रको कुरा गर्नुहुन्छ भने यो नेचुरली कुरा हो। र आज नेपालको कम्युनिस्ट आन्दोलनभित्र एक प्रकार संकट उत्पन्न भएको छ। चाहे समानुपातिक निर्वाचन प्रणालीतर्फको प्राप्त मत होस् या प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्राप्त भएको सीट होस्, दुईटैले के संकेत गरेको छ भने अब नेपालको कम्युनिष्ट आन्दोलन यदि एकताबद्ध हुन सकेन, बलियो हुन सकेन भने पार्टी संकटमा छ। मुभमेन्ट आन्दोलनै संकटमा परेको अनि साइकोलोजिकली सबैले फिलिङ त्यो खालको महसुस गरेको कारणले अब सबैलाई मिलाएर लाने, एक ठाउँमा रहने, बलियो बन्ने भन्ने मनोविज्ञान बनिसकेपछि मुनिदेखि माथिसम्म नेतृत्व वर्गदेखि कार्यकर्तासम्म अब सबै कम्युनिस्टहरू मिल्नुपर्छ भन्ने महसुस गरेको कारणले अहिले अलिक बेसी चर्चाहरू हुँदछ र छलफलहरू पनि अनेक चरणमा भएको कुरा म आफूले पनि सुनेको छु र हेरिरहेको छु।
0: तर संकटमा परेको भनेको चाहिँ निर्वाचनमा मत खसेन, हामी संकटमा पर्यौं, प्रत्यक्षतर्फ पनि हाम्रो कम मत आयो, समानुपातिकमा पनि हाम्रो कम मत आयो, अब हामी मिलेर गएपछि धेरै मत आउँछ भन्ने त्यो चाहिँ वास्तवमा भ्रमकी सत्य हो। जस्तो तपाईँहरू सानो दल हुँदै गएको कारण चाहिँ पार्टी विभाजित भएका कारणले मात्रै हो कि मतदाताले अस्वीकृत गरेका हुन् फागुन 21 गतेको निर्वाचनमा?
1: यो त अहिले मतदाताहरू त हामी पुराना राजनीतिक दलहरू सबैले अस्वीकार गरेको अवस्था छ। अब हामी मात्र होइन, नेपाली काँग्रेसको अवस्थादेखि लिएर राप्रपा समेत त्यो पीड़ा अथवा अप्ठ्यारो पोजिसनमा पुगेको छ। त्यसै त्यसको मार अब समग्र नेपालको पोलिटिक्सले, नेपालको नेपाली जनताको मनोविज्ञले यिनी दलहरूले गर्न सक्ने रहेनछन्। अब हामीले भोट हाले पनि चलाउन सक्ने रहेनछन् भन्ने एउटा मनोविज्ञान भन्यो, जसको कारणले हाम्रो विपक्षमा पुराना भनिएका सबै राजनीतिक दलहरूको विपक्षमा भोट हाल्ने ठाउँ पुग्नुभयो। अब र दोस्रो कुरा, तिमी कम्युनिस्टहरू विभाजित भइराख्ने रहेछन्, अब काँग्रेसले पनि विभाजित हुने, कम्युनिस्ट विभाजित हुने, राप्रपा विभाजित हुने, यदि विभाजन जनताले मन परेन जसको कारणले हाम्रो विपक्षमा भोट हाल्नु हो। र तेस्रो कुरा, हामीले जुन 2046 भनौँ, 46 आजसम्मको जुन हाम्रो एक्टिभिटीहरू अब सुरु सुरुमा अब त ठिकै थियो होला, तर पछिल्लो अवधिमा रविन्द्र सर कस्तो भयो भने धेरै कुशासित अथवा धेरै व्यथितहरू नेपालको पोलिटिक्समा देखा परेको थियो। अब न्यायाधीश नियुक्ति गर्दा पनि भागबन्द गर्ने, राजदूत पठाउँदा भागबन्द गर्ने, कसैलाई अपग्रेडिङ गर्नु पर्यो भागबन्द गर्ने, पैसा लिने, कसैलाई नियुक्ति गर्नु पर्यो भागबन्द गर्ने, त्यो खालको पोजिसनको कारणले मान्छेहरू अथवा नेपाली जनताहरूलाई मन परेको थिएन, जसको कारणले अब काङ्ग्रेसले काङ्ग्रेसले देखाउनु पर्ने, एमाले एमाले देखाउनु पर्ने, न्यायाधीश नियुक्ति गर्दा पनि भागबन्द गर्ने, राजदूत पठाउँदा भागबन्द गर्ने, कसैलाई अपग्रेडिङ गर्नु पर्यो भागबन्द गर्ने, पैसा लिने, कसैलाई नियुक्ति गर्नु पर्यो

0: आफैभित्रका व्यक्तिहरू त्यसको विपक्षमा गइसकेपछि अब पक्षमा भोट आउने कुरो त भएन. तर हाम्रो आफ्नो पनि कमी कमजोरी रहे, जुन कमी कमजोरीको कारणले जनताले मन पर्या थिएन, पच्या थिएन, नपचेपछि मन नपरेपछि भोट हाल्ने कुरो भएन. तर फाइनली फेरि पनि कुरा के हो भने, अब यो कुरा त नेपालको पोलिटिक्समा जुन बेठिकी देखा पर्यो त्यो कारणले रिजल्ट पोजिटिभ रिजल्ट आउन सकेन. तर कम्युनिस्ट पार्टीहरूको बीचमा एकता अथवा पुराना दलका बीचमा एकता गर्न सक्यो भने फेरि पनि हामी रिभाइभ हुन सक्छौँ कि भन्ने एउटा आशा पढाएको.
1: तर अब अहिले चाहिँ जस्तो तपाईँहरूलाई निर्वाचनबाट नागरिकले अस्वीकृत गरे, त्यसका कजहरू त तपाईँले आफैले भनिहाल्नुभयो के भयो भन्ने कुरा. त्यस्तो अवस्थामा अब शीर्ष नेताहरू, जो पुराना नेताहरू खास गरी विगत लामो समयदेखि देशको पनि नेतृत्व गरेका, पार्टीको पनि नेतृत्व गरेका व्यक्तिहरू जो निर्वाचनहरूमा अस्वीकृत भए, उनीहरू विरूद्ध नै एक हिसाबले आन्दोलन भयो. जेएनजी आन्दोलनपछि उनीहरूको पलायन हुनु भनेको उनीहरू विरूद्ध आन्दोलन थियो भन्ने अर्थमा बुझ्दा पनि भयो. फेरि उनीहरूकै नेतृत्वमा पार्टी पुनर्गठनको अथवा एकीकरणको तयारी गर्दै गर्दाखेरि यसले समय मात्रै खेर फाल्ने, तपाईँहरूको उमेर मात्रै ढल्काउने हो कि खास उपलब्धि पनि हुन्छ, त्यो यस्तो हुन्छ कि भन्ने आशा मात्रै हो कि अलिकति विश्वास पनि छ.
0: यस्तो छ रविन्द्र सर, जस्तै शीर्ष नेतृत्वहरू प्रतिको आक्रोश अथवा जनताले मन नपराएको कुरा, 40 सालदेखि एउटै अनुहारलाई हेरिराख्नुपर्ने अवस्था भएको कारणले मान्छेलाई जनताहरूलाई त पटक्कै मन परेको छैन. अब यो कुरा शीर्ष नेतृत्वले नै बुझ्नुपर्छ. उहाँहरूले हामीले कम्तीमा उहाँहरू नेतृत्वमा पुग्दा 30 वर्ष 31 वर्ष 29 वर्षको हुन्थ्यो, आज हामी 50 वर्ष 52 वर्ष 60 वर्षको भइसकेका छौँ. तर पनि उहाँहरूले नेतृत्व गर्दा 30-31 वर्षमा 35 वर्षमा हुनुहुन्थ्यो, आज हामी 50 वर्षको हुँदा पनि हामीलाई विश्वास गर्न सक्नु भएको छैन. यो एउटा कम्युनिस्ट आन्दोलनभित्रको मात्र होइन, प्रजातान्त्रिक आन्दोलनभित्रका व्यक्तित्व नेतृत्वहरूको सामन्तवादी चिन्तन, सामन्तवादी कार्यशैलीको रूपमा मैले लिएको छु. कम्तीमा नेतृत्व हस्तान्तरण गर्ने आँट पनि गर्नुपर्छ, त्याग पनि गर्नुपर्छ. तर यहाँ के भइदिएको छ भने, न नारायणमान विजुक्षेले नेतृत्व छोड्नु तयार हुनुहुन्छ, न मोहन विक्रम सिंहलेहरूलाई हस्तान्तरण गर्न तयार हुनुहुन्छ. अब हाम्रो कुरा त छोड्नुहोस्, हामी त प्रधानमन्त्री बन्ने पार्टी, सरकारमा जाने, मन्त्री बन्ने पार्टीका नेतृत्व न हौ. त्यो कारणले एक खालको लोभी लालची फेरि बन्न सकिन्छ कि, फेरि सेवा सुविधामा फर्किन सकिन्छ कि भन्ने एउटा चिन्तन देखिथी देखित चिन्तन. र दोस्रो कुरा म सधैँभरि के भन्ने गर्छु भने, संसारको यदि कुनै कुरामा सामन्तवादको अवशेष खोज्नु पर्यो भने नेपालमा गए हुन्छ भन्ने म भन्छु. अनि आज 70 वर्ष 80 वर्ष 90 वर्ष त पुगिसक्नु भएको छ, तर पनि नेतृत्व छोड्न तयार हुनुहुन्न. यदि कसैले उहाँहरूको विषयमा ल नेतृत्व छोड्नुहोस् न त अब तपाईँ अब अरू तयार भइसकेका छन् भन्दाखेरि फेरि त्यसै इगोको रूपमा लिने, त्यसलाई कमजोर बनाउने, कोल्याप्स गर्ने त्यो खालको मनोविज्ञान छ, जसको कारणले न आफूलाई अपग्रेड सक्ने, अपग्रेड भनेको अब चेतनाको हिसाबले, कार्यशैलीको हिसाबले, व्यवहारको हिसाबले न त्यो ठाउँमा पुग्न सक्ने, न नेतृत्व हस्तान्तरण गर्ने कुरा. कम्तीमा कम्युनिस्ट पार्टी भन्ने बित्तिकै मिल्ने हो, बस्ने हो, सहकार्य गर्ने हो, एक ल्याएको सहस्तित्व स्वीकार गर्ने कुरा होला नि त, साथसाथै नेतृत्व हस्तान्तरण गर्ने कुरा पनि होला. तर नेतृत्वमा कस्तो भइदियो भने, बाँच्दासम्म रहँदासम्म हिँड्ने सक्ने क्षमता सामर्थ्य रहँदासम्म आफू नै नेतृत्व गरिराख्ने, अरू कसैले अवसर नदिने, चान्स नदिने, अरूलाई टेस्ट नगर्ने जुन एउटा मनोव्यक्ति छ, यो साह्रै विकसित मनोविज्ञान छ. यसलाई पनि हरेक पार्टीभित्रका सेकेन्ड जेनेरेसन या थर्ड जेनेरेसनलाई मन थिएन, बोल्न पनि नसक्ने, भन्न पनि नसक्ने.
1: अहिले चाहिँ यो अवस्थामा आइपुग्दाखेरि पनि तपाईँहरूसँग यस्ता गुनासाहरू पनि छन्, त्यो वास्तविक चित्र

0: अनि तपाईँहरूले यसरी प्रस्तुत गर्न सक्नुहुन्छ, तर नेतृत्वले यो कुरा सुन्दैन, अथवा तपाईँहरूले नेतृत्वसँग प्रष्ट रूपमा यो कुरा राख्न सक्नुहुन्न, अथवा नेतृत्वसँग यस्तो कुराले अगाडि बढ्न सकिन्न भनेर अब्जेक्सन गर्न सक्नुहुन्न, यो समस्या के भएको? नेकपा एमालेभित्रको समस्या पनि, नेकपाभित्रको समस्या पनि, विगतमा एकीकृत माओवादी त यही कारणले लगभग विवादित पनि भयो केही समय अगाडि मात्र, धेरै समय अगाडिको कुरा पनि होइन, एउटा धार छोडेर हिँड्नुपर्ने अवस्था पनि हो। भनेपछि यो चाहिँ नेताहरूले नबुझेका कि तपाईँहरूले बुझाउन नसक्नु भएको कि कहीँ न कहीँ फेरि केही न केही प्राप्त हुन्छ भनेर कसैले भन्न पनि नचाहेको कि के हो समस्या खासमा?
1: मैले भने नि एउटा कुरा हामीभित्रको दुईवटाको, एउटा सामन्तवादी चेतना र दोस्रो दास मनोवृत्ति। जस्तै हामी कार्यकर्तामा पनि कसो देखियो भने यदि नेतृत्वको विपक्षमा बोल्यो भने मैले प्राप्त हुन सक्ने सम्भाव्य जुन अवसर छ त्यो सबै गुम्छ कि, अथवा आज म सांसद छु भोलि मन्त्री बनाउँदैनन् कि, या म सांसद छैन सांसदको टिकट दिँदैन कि, भन्नाले एउटा लोभी लालची दास मनोवृत्ति एउटा कार्यकर्ताहरूमा त्यो खालको देखिन्छ भने, दोस्रो नेतृत्वमा सामन्तवादी कार्यशैली, सामन्तवादी चेतना, सामन्तवादी चिन्तन, त्यसपछि इगोको पोलिटिक्स, कसैले भन्यो तपाईँले त्यसै साइड लगाइदिने कुरा, त्यसै झन्झेट ठान्ने कुरा, कम्तीमा कम्युनिस्ट आन्दोलनभित्र मात्र भन्दा हरेक आन्दोलनभित्र ओपन डिस्कसनको कल्चर हुनुपर्छ, तर त्यो चिजलाई हामीलाई साक्ष्य हुँदैन, हामी पचाइरहेका छौँ। जस्तै मेरै कुरा पनि मेरो कसैले आलोचना गर्यो भने म त्यसलाई ए त्यसले मलाई आलोचना गर्ने, मेरो कमजोरी भन्ने, अथवा मलाई क्वेसन उठाउने, म आफूले पनि त्यस्तो लाग्ने, र यही कुरा नेतृत्वले पनि लाग्छ। यो एउटा कल्चरको कुरा, मनोविज्ञानको कुरा भयो। तेस्रो कुरा के छ भने, हामी मुभमेन्ट गर्न सक्छौ, इस्यु राइज गर्न चाहिँ सक्छौ, तर त्यसलाई जुन म्यानेजरियल पक्ष छ, व्यवस्थापकीय पक्ष, यो साह्रै कम्ती छ। कम्तीमा पार्टीभित्र विरोध हुन्छ, अन्तर्विरोध हुन्छ, छलफल हुन्छ, बहस हुन्छ, यो कुरा हामीलाई थाहा छ, तर सजिलै डाइजेस्ट नगरिने कुरा, यही कारणले आन्दोलन कमजोर भएर, यद्यपि फेरि पनि हामीले यो आन्दोलनलाई, नेपालको कम्युनिस्ट आन्दोलनलाई रिभाइभ गर्न सकिन्छ भन्ने मलाई लाग्छ। त्यसको लागि नेतृत्वहरू त्याग गर्नुपर्छ र कार्यकर्ताहरू दास मनोविज्ञान, दास मनोवृत्तिबाट अलि माथि उठ्नुपर्छ, आफूले लागेको कुरा बोल्ने, आफूले लागेको कुरा भन्ने, यसो गर्न सक्यो भने एउटा छलफल, ओपन डिस्कसन कल्चर अगाडि बढ्छ। त्यो भयो भने नेतृत्वले पनि आफ्ना कमी कमजोरी एक्सेप्ट गर्ने, स्वीकार गर्ने, र कार्यकर्ताले पनि जुन छ पाइन्छ कि, झर्ल कि, खाना पाइन्छ कि, यो त आश गर्ने प्रवृत्ति अथवा आत्मनिर्भर नहुने कुरा, त्योबाट हामीले मुक्ति पाउन सक्यो भने मुभमेन्टलाई फेरि हामीले रिभाइभ गर्ने व्यवस्थापित
0: दास मनोवृत्ति चाहिँ छ होइन अहिले पनि,
1: होइन त्यो त सबैमा छ नि, देखिराख्नु भएको छ। म भने त मैले बोले भने हटाइदिन्छ कि भन्ने एउटा, दोस्रो मन्त्री बनाउँदैन कि भन्ने, अथवा मन्त्री बनाउन पनि राम्रो मन्त्रालय दिन्न कि भन्ने, यो छ नि त असही हातमा। अथवा दास हुन सक्यो भने दासले अथवा मालिकले के पुरस्कार दिन्छ कि भन्ने एउटा चेतना छ, त्यो चेतना
0: त्यो भनेको चाहिँ तपाईँहरू सम्मिलित पुरानो नेकपा, नयाँ नेकपा, एमाले सबैमा यही हो समस्या, एउटै हो
1: सबैमा छ। नेपालको समग्र पोलिटिक्समा यो खालको मनोविज्ञान छ, चाहे घन्टी पार्टीमा भन्नुहोस्, चाहे काङ्ग्रेसमा भन्नुहोस्, जुन सुकैमा भन्नुहोस्, अब योबाट हामीले यो स्टेज, यो चरणबाट हामीले माथि उठ्नुपर्छ।
0: त्यसको सम्भव सम्भावना कति देख्नुहुन्छ? त्यो त्यसबाट माथि उठ्नका लागि समस्या छन्, समस्या विकराल रूपमा छ, अनि प्रवृत्ति सचिएको छैन, उस्तै छ, नेताहरू हुनै छन्, त्यही स्वार्थ छ, त्यही लोभ छ, त्यही अहंकार छ एक हिसाबले, भनेपछि यो कसरी करेक्सन हुन सक्छ त?
1: करेक्सन हामीले अब जुन आफै भन्छ नि, आफै अनुशासित हुने, आफै करेक्सन हुने, अब एकले अर्कोलाई भनेर हुँदै हुन्न, किनकि हामीले आफूले चलाउनको लागि विधि बनाउँछौ, कानून बनाउँछौ, नीति बनाउँछौ, त्यसलाई फलो गर्दैनौ। म यहाँलाई एउटा उदाहरण मात्रै भन्छु. जुन बेला झलनाथ खनाल पार्टीको अध्यक्ष हुनुहुन्थ्यो त्यो बेला केपी ओलीले 70 वर्षको रतान निकै हाइसाउन्डमा रतान लाउनु भएको थियो. पार्टीको 9 राष्ट्रिय महाधिवेशन 71 सालमा हुँदै गर्दा जब आफू 70 वर्ष नपुगेको अवस्थामा 70 वर्षपछि बिदा लिनुपर्ने आवाज उठ्छ, जब आफै 70 वर्ष पुग्छ त्यो चिजलाई हटाइदिन्छ. जस्तै ओली 2 पटक हटाइन्छ, 70 पुगेपछि अरूले त यो आवाज उठाउन थाले. उठाइसकेपछि यो चिजलाई फेरि आजको केन्द्रीय कमिटिको बैठक बोलाएर त्यसलाई हटाइदिने. यो त साह्रै ढोङ्गी चेतना भयो नि त. आफू नहुँदा कुरा उठाउने, आफू भइसकेपछि त्यसै हटाइदिने. र पछिल्लो अवधिमा के छ भने जस्तै नेपाली काङ्ग्रेसभित्र पनि धेरै पहिलो जेनेरेसनका मान्छेहरूको दबदबा थियो. आज कुनै न कुनै तरिकाले गगन थापा काङ्ग्रेसको नेतृत्वमा आउनुभएको छ. अलि समग्र धेरै राजनीतिक दलहरूभित्र त्यसो देखिएको छ. अनि पछि नयाँहरू योहरू विद्रोह गर्ने कुरा, आफ्ना कुरा स्पष्ट रूपमा राख्ने कुरा, यो शुरूआत भएको छ. अब हाम्रो राष्ट्रिय महाधिवेशन पनि हुँदैछ. अब त्यो महाधिवेशनमा पनि कुरा उठ्ला, म आफूले पनि कुरा उठाउँछु. यदि यो भयो भने जस्तै पछि त अब घन्टी पार्टी सबै नयाँ यङ इनर्जेटिकहरू मात्रै छ नि त धेरै. अब यो पनि एउटा ब्रेक थ्रू गरेको छ. अब हाम्रो पार्टीभित्र पनि अब त्यो खालका गतिविधि गर्नुपर्छ. यदि कि त नेताहरूलाई जनताले स्वीकार गरिदिनु पर्यो, यदि स्वीकार्ने अवस्था छैन भने नेताहरूले आफै बुझेर त्यसै छोडिदिनु पर्यो. यदि छोड्नु भएन भने यौनहरूले त्यसै ब्रेक थ्रू गरिदिनु पर्यो, विद्रोह गरिदिनु पर्यो, अथवा उहाँहरूको कम्पिटिसनमा आउनु पर्यो, नोमिनेसन गर्नु पर्यो, जित्नु पर्यो, कार्यकर्ताले पनि जिताइदिनु पर्यो. यसो भयो भने केपी जुन हाम्रो डेमोक्रेटिक प्रोसेस छ अथवा मूल्य छ, भ्यालु छ, त्यो ठाउँमा हामी पुग्छौं. आज हामीले डेमोक्रेसीको कुरा गर्छौं अथवा सबैले सबैको अस्तित्व स्वीकार गर्ने कुरा गर्छौं, सबैले सहभागी बनाउने कुरा गर्छौं, तर आफूले कहिले छोड्दै नपर्ने गरी एक्सनहरू एक्टिभिटीहरू गरिरहेछौ. यदि यो भयो भने हामीले नेपालको लोकतान्त्रिक राज्य व्यवस्थालाई, प्रजातन्त्रलाई संस्थागत गर्ने कुरा, यसलाई समृद्ध बनाउने ठाउँमा पुग्छौं.
0: अब अहिले चाहिँ जस्तो तपाईँहरू एक ठाउँमा हुने कुरालाई एक हिसाबले सोच्नु भएको छ, त्यसमा चाहिँ विचारको कुरा, सिद्धान्तको कुरा, वामको कुरा, होइन यो कम्युनिस्ट जोगाउने कुरा एकातिर छ, अर्कोतिर चाहिँ सरकारलाई ट्याकल गर्ने कुरा अलिक फरक कुरा, मतदातासँग जोडिने कुरा अलिक फरक कुरा हो कि जस्तो देखिन्छ. किनभने एकातिर सैद्धान्तिक र वैचारिक धारको कुरा, धारणाको कुरा गर्ने, तर अर्कोतिर जनताको आवश्यकताको कुरा, जुन चाहिँ नयाँ सरकारले पूरा गर्यो भने गर्यो, गरेन भने फेरि अर्को नयाँ आउन सक्ने, पुराना पार्टीतिर फर्किन सक्ने चान्स त अब कम देखिन्छ जस्तो पनि लाग्छ. त्यस्तो अवस्थामा त्यो ट्याकल गर्ने कुरा चाहिँ कसरी हो त तपाईँहरूले? यो पार्टी एकीकरण गरेर अथवा पुराना नेताहरू एक ठाउँमा जम्मा भएर पुरानै सिद्धान्त दर्शनमा आधारित भएर पुरानै ढर्रामा चलेर हो कि अरू केही नयाँ पनि गर्नुपर्छ भन्ने लाग्छ?
1: नयाँ नागरिकन त उपाय नै छैन, त्यसको लागि नयाँ इस्युहरू उठाउनुपर्छ. आफूलाई करेक्सन गर्नको लागि आफै सेल्फ कमिटमेन्टहरू हामीले गरेर जानुपर्छ, इस्युहरूको आइडेन्टिफाई गर्नुपर्छ. यसो गर्यो भने हामीले आफै रिभाइभ गर्न सक्छौँ. जस्तै आज तपाईँले हेर्ने हो भने 2082 सालको निर्वाचन, 2079 साल र 2074 सालको निर्वाचनको कम्पेयर गर्ने हो भने आज हामी ठिक 8 ठाउँमा आइपुगेका छौँ. हाम्रो जुन भोट पर्सेन्टेज अथवा भोट संख्या छ, ठ्याक्कै 43 लाखबाट हामीले आज कति 16-17-24 लाखमा आइपुगेका छौँ. भनेपछि हाम्रो अथवा कम्युनिस्ट आन्दोलनप्रतिको जुन सपोर्टको ग्राफ छ, त्यो ग्राफ ठिक 74 देखि आजसम्म कति वर्ष भयो, 9 वर्ष, 9 वर्षको अवधिमा ठिक 8 ठाउँमा आइपुगेका छौँ. अब यो सबै हुनुको कारण मैले पहिले नै ब्याकग्राउन्डमा बोलिसकेको थिएँ, सुरुमै बताएको छु. यदि यो सबै चिजलाई हामीले करेक्सन गर्न सक्यौँ भने, र आफूलाई नयाँ तरिका भनेको न्यू चिजहरू सोसल इस्युजहरूले राइज गर्न सक्यौँ भने हामीले रिभाइभ गर्न सक्छौँ। आज मान्छेले कम्युनिस्ट पार्टीलाई मन नपराएर भन्दा पनि कम्युनिस्ट पार्टीभित्रका नेतृत्वहरूको जुन अहम्ता देखे, जुन घमण्ड देखे, जुन दम्भ देखे, त्यो कारणले भोट हालेनन् भन्ने कुरा हामीले बुझ्नुपर्छ। भोट हालिराख्ने फेरि त्यसलाई व्यवस्थापन गर्न नसक्ने, फेरि विभाजित हुने, विभाजन हुने, कम्तीमा त्यो चिजलाई हामीले रोक्न सक्यौँ भने फेरि त्यसलाई रोक्नको लागि साइकोलोजीले, हाम्रो चेतनाले, हाम्रो मनोविज्ञानले मात्रै रोक्न सक्छौ। हामीले आज अब कहिले विभाजन हुँदैनौ, हामी मिल्यौं, हामी अब कहिले फुट्दैनौ, हामी दुई टुक्रा हुँदैनौ भनेर हुँदैन। कम्तीमा नेपालको कम्युनिस्ट आन्दोलनलाई एक ठाउँमा ल्याउनको लागि हामीसँगको जुन समृद्धेतनाको आवश्यकता छ हुनुपर्छ, त्यो ठाउँमा पुग्यो भने आन्दोलनलाई जोगाउन सक्छौ, हामी आफू पनि जोगिन्छौ। यदि अब पुराना गल्तीहरू, कमी कमजोरी करेक्सन नगर्ने, रिपिट गरिराख्ने कुरा, त्यसपछि आफूलाई समेत करेक्सन नगर्ने कुरा, सबै कुरा ढोङ्गी तरिकाले बोल्ने कुरा, बताउने कुरा, भन्ने कुरा मात्रै गरियो भने जनताले त पत्याउँदैनन्, एउटा धार अगाडि बढिसकेको छ। तर त्यो भने रविन्द्र सर जुन तपाईँले भन्नुभयो, नयाँ नयाँ अथवा घन्टी पार्टी अथवा यो अलि अलि जाला भन्ने कुरा, तपाईँले के कन्फिडेन्स हुनुहोस् भने यो सरकार जनताले भोट त हाले तर जनताले नै यो सरकारलाई संघको दृष्टिकोणले हेरिरहेको छ। जस्तै भोट हाले तर विजय जुलुसमा गएनन्, किन विजय जुलुसमा गएनन् भने यीहरू प्रति फुल कन्फिडेन्स हुन नसकेर हो नि त। फेरि भोलि काँग्रेसमा फर्किनुपर्छ कि एमाले नै बन्नुपर्ने अवस्था आउँछ कि तारा चिन्हमै को मतदाता बन्नुपर्ने अवस्था आउँछ कि मान्छेले कन्फिडेन्सको साथ भोट अब लुकेर हाल्ने अवस्था आउँछ थियो भोट हालिहाले तर देखिने चाहिँ अप्ठ्यारो मानिरहेको अवस्था छ। र दोस्रो कुरा तपाईँले के बुझ्नुहोस् भने यो स्वयं घन्टी पार्टीको नेतृत्वको कारणले यो सरकार बन्ने कुरा, सरकार बनाउने कुरा भन्दा पनि कुनै विदेशी शक्ति राष्ट्रहरूको यसमा ठूलो इन्ट्रेस्ट छ, ठूलो रुचि छ कि नेपालमा यो खालको जुन घन्टी पार्टीको सरकार बनाउन सक्यो भने यिनीहरूले आफ्नै तरिकाले चलाउन सक्ने र फेरि नेपालमा गएर नेपालको भूमिलाई प्रयोग गरेर आफ्नो पूरा गर्नको लागि यो पोलिटिक्स यस्तो अवस्थाको हो नि त। त्यसैले सरकार पनि अब टिक्नेवाला छैन, बढीमा छ महिना, सात महिना, नौ महिना जाला किनकि यिनीहरूको पनि अब ढङ्ग त राम्रो टिकेको छैन। र दोस्रो कुरो जुन तरिकाले अगाडि बढिरहेको छन् सुकुम्बासीहरूलाई नेग्लेक्ट गर्ने कुरा अथवा जनताहरूप्रतिको जवाबदेही नबन्ने कुरा अथवा अहिले पछिल्लो अवधिमा ट्याक्सका कुराहरू छ, गरीब भन्दा पनि मध्यम वर्ग धनीहरूको कुरामा चाहिँ सुन्ने गरी जुन बजेट आएको छ, यी सबै के देखाइरहेको छ भने यिनीहरू पनि राम्रोसँग अब रहन त सक्दैनन् किनकि यिनीहरू आफै स्वचालित भन्दा पनि अरूले चलाइरहेको अवस्था छ। त्यस्तो अवस्थामा हामी सबैले अलिक सिरियस बनेर यो मुलुकको पोलिटिक्सलाई ठिक ठाउँमा राख्ने कुरा व्यवस्थापन गर्नमा सबैले, तपाईँदेखि लिएर म हुँदै सबैले ध्यान दिनुपर्छ।
0: हस्, हामी अन्तमा यहाँ आयौँ, यो महत्वपूर्ण कुराकानीको समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
1: ल हवस्, थ्याङ्क यू रविन्द्र सर।
0: हस् भन्नुहुन्थ्यो नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता मेटमणि चौधरी। नेपाली कम्युनिष्ट पार्टी नेकपा र नेकपा एमालेका नेताहरू फेरि पार्टी एकीकरणको आवश्यकताबारे छलफल गर्न जुटेका छन्, बहस गर्न थालेका छन् र केही प्रयासहरू पनि भएका छन्। यसको आवश्यकता किन पर्यो भन्ने विषयमा रहेर कुराकानी गर्यो। यसैगरी कार्यक्रमको समय सकिएको छ। प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद दिँदै म रविन्द्र सुवेदी बिदा हुन्छु। नमस्कार।

0: Sun check. It's 7 a.m.
1: अहिले बिहानको ठीक 7 बजेको छ।
2: अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घरेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृदान,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर श्रद्धा आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिथि पञ्चाङ्ग मेषादी बाह्र राशिफल राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या वैदेशिक यात्रा श्रीमान र श्रीमतीको दाम्पत्य जीवन निसन्तानपन सम्बन्धीका समस्या कालसर्प योगका समस्या मांगलिक योगका समस्या पितृदशका समस्याहरू के कस्तो रहन्छ भूत वर्तमान अनि भविष्यको विषयमा ग्रहदशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 9856275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रहदशा अनि भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। कार्यक्रम ज्योतिष वास्तु हरेक दिन बिहान ठिक 7 बजेदेखि लगभग हामी तपाईँहरूसँग कार्यक्रम ज्योतिष वास्तु लिएर 8 बजेसम्म उपस्थित हुने गरेका छौं र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट 89.8 MHz चनौली चितवनबाट हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट सामुदायिक रेडियो दुधरी एफएम 97.2 MHz दुधरी सिन्धुलीबाट रेडियो हलेरी एफएम 102.5 MHz हलेरी रोल्पाबाट विशेष गरी सामुदायिक रेडियो रेडियो जलचरा 96.4 MHz लिवाङ रोल्पाबाट सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटुडा मकनपुरबाट रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ धादिङबाट सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान अनि भविष्यको विषयमा ग्रहदशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9056275223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क हुने गर्न सक्नुहुन्छ। फोन भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट।

0: मिति 2083 साल असार महिनाको आज 15 गते तदनुसार विशेषण 2026 जुन 29 तारिक सक संवत्सर 1948 नेपाल समुद्र 1146 तथा लाछ रोद्र नामक संवत्सर उत्तरायण गृह ऋतु आज सोमबार रहेको छ। जेठ शुक्ल पक्ष तिथि रहेको छ आज पूर्णिमा तिथि रहेको छ। 58 घड़ी 57 पल रहेको छ। नक्षत्रमा रहेको छ मूल नक्षत्र रहेको छ 57 घड़ी 37 पल। यस्तै गरेर योगमा रहेको छ शुभ योग रहेको छ आज 25 घड़ी 40 पल रहेको छ। कर्णमा रहेको छ बाबा करण रहेको छ 4:47 मिनटसम्म। उपरान्त भद्राकरण रहनेछ, भद्राकरण रहनेछ 26 घड़ी 29 पल। चन्द्रमा आज धनु राशिमा, श्री सूर्यनारायण चाहिँ मिथुन राशिमा, आनन्दात योगमा आज लुम्ब योग रहेको छ। आज बिहान सूर्योदय 5:12 भयो भने सदा सूर्यास्त 7:02 हुनेछ र आजको दिन मनघडी 13:50 पला रहनेछ। दिन आज विशेष रहेको छ। आज पूर्णिमा व्रत रहेको छ, विशेष गरी पुण्यमष्ट पूर्णिमा मनवादी गौड पूजा पनौती स्नान पनौती भैरव भद्रकाली इन्द्रेश्वर र रथ यात्रा धान दिवस दही चिउरा खाने दिन आज असार 15 दिन रहेको छ। सद्गुरू कबीर जयन्ती कपिल वस्तुमा विशेष गरी महाश्रम युक्त वेदना दिवस देशना दिवस भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। समग्रमा हेर्दाखेरि आज विशेष गरी पूर्णिमा व्रत रहेको छ, आज गौड पूजा रहेको छ र विशेष गरी आज असारे 15 आज धान दिवस र विशेष गरी दही चिउरा खाने दिन, दही चिउरा आँप खाने दिन होइन भुइँ कटर रुख कटर खाने दिन, विशेष गरी चाहिँ आजको दिनमा विशेष गरी दही चिउरा खाने भनेर विशेष गरी चिनिने गरेको छ असार 15। कि त भए आजका तिथिमिति पञ्चाङ्ग पार रहेको छ ग्रह गोचर, त्योभन्दा आजको समय यानि कि शुभ समय अशुभ समय लाभ समय के कतिखेर रहन्छ भन्ने विषयमा जानकारी पनि गराउनेछु। शुभ समय रहेको छ बिहानको 8:39:06 बिहानको 10:23 10 सेकेन्डसम्म शुभ बेला रहेको छ भने आजको काल बेलाको समय रहेको छ अहिले बिहानको 8:39:06 काल बेला रहेको छ। विशेष सावधान रहनुहोला, यो काल बेला शुरू भएको बिहानको 6:55:01 8:39:06 काल बेला आजको लागि लाभ बेला रहेको छ। बिहान दिउँसोको 3:35:24 विशेष गरी साँझको 5:19:29 लाभ बेला भए पञ्चाङ्गले उल्लेख गर्ने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पारा रहेको छ। आजका ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा जानकारी पनि गराउनेछु। सूर्य मिथुन राशिमा, चन्द्रमा धनु राशिमा, मंगल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कर्कट राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि धनु राशि, मूलको प्रथम स्तर नाम आउँछ एबाट, यज्ञ नारायण नाम आउँछ, आदि नदी राशि सिकाउनु परेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। कि तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने हामी तपाईँलाई गराउँदैछौ। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा जानकारी हामी तपाईँलाई गराइसकेछौ र अब हुने पालो रहेको छ मेष आदि बाह्र राशिफल। यस राशि हुनेहरूका लागि आजको दिन धेरै कामको तारिफ गर्दै जानेछन्। शुभचिन्तकले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। विशेष अवसर प्राप्त हुनाले मन पनि प्रफुल्लित हुनेछ। टाढेका साथीभाइ नजिकले हर्ष बन्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछन्। आध्यात्मिक भाव जागृत हुनाले परोपकार मन जानेछ। नाम दाम इनाम प्रतिष्ठा कमाउने बेला पनि राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि हुनेहरूका लागि आजको दिन शरीरमा कमजोर भएको अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहार विहारमा अलि सजग रहनु पर्ला। कुनै समस्या दोहोर्नाले काममा अलमल बढ्न सक्छ। परिस्थिति नमिल्ने हुँदा काम थाल्न समय लाग्नेछ, तैपनि मेहनत गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। विवादास्पद काम जिम्मेवारी वहन गर्नुपर्ने परिस्थिति आउन सक्छ। पछि लाभ हुने काम पनि थालनी हुने खालको यो भूमि राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि हुनेहरूका लागि आजको दिन विशेष गरी मान सम्मान प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्न सक्छ, अर्थ लाभले सताउन सक्छ, लोकाचारका लागि भोग विलासका वस्तु जुटाउनु पर्ला, यात्राको प्रक्रियाले खर्च बढाउन सक्छ, परिवारजन तथा आफन्तबीच आत्मीयता कमी आउने समय रहेको छ, वाद विवादले घर गृहस्थीमा समस्या निम्त्याउन सक्छ, प्रयत्न गर्दा पहिलेका कमजोरीलाई सुधार गर्ने मौका भने पाइने खालको यो गुण राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन चुनौती अँगाल्नु परे पनि आँटै लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्दै जानेछन् भने कर्मयोगले भविष्यको बाटो सुमाउनेछ। मेहनतले काममा सफलता दिलाउनेछ। समस्या पञ्चायत अधिकारी स्थापित गर्न सकिन्छ। दिगो फाइदा हुने काममा जग बसाउने मौका मिल्नेछ। रोग तथा शत्रुमाथि विजयी हुनेछ। प्रतिस्पर्धाको दौड़मा समेत जित हासिल हुने खालको यो गुण राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन शुभ चिन्तकको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। सुखद समाचारले दिन उत्साह पूर्ण रहनेछ। पढ़ाईको लगावले बौद्ध क्षेत्र फराकिलो बन्न सक्छ। अभिव्यक्ति र लेखन कलामा पनि निरन्तरता आउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापार पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। रोकिया काम बन्नाले नयाँ कामतर्फ समेत अग्रसर हुने खालको यो गुण राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ। हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा अलि सजग रहनु पर्ला। समयमा जुटाउन सक्दा आफ्नो काम रोकिन सक्छ, अरूका लागि उपयोग भइनेछ। विष्णु नदीको वचनले अप्ठ्यारो पार्न सक्छ। आवेशको व्यवहारले सानो असमताले आफन्तजन टाढिन सक्छन्। रोकिया काम बनाउन दोहोऱ्याएर प्रयत्न गर्नुपर्ने खालको यो गुण राशि कन्यालाई आजको दिन विशेष देखिएको छ। तुला राशि उनीहरूका लागि आजको दिन कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नामदाम इनाम आर्जन गर्न सकिन्छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। मेहनतले नामदाम इनाम दिलाउन सक्छ। सदु परास्त हुन जानेछन् भने प्रतिस्पर्धीहरू पछि हट्न जानेछन्। अग्र तथा सहयोगी जुत्ताले सोचको लाभ उठाउन सकिन्छ। गरिएको कर्मको उचित प्रतिफल समेत प्राप्त हुने खालको यो गुण राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन तार्किक क्षमता बढ्दै जाँदैछन्। बुद्धिको उपयोगले लक्ष्यमा पुर्याउन सक्छ। बोली र विचारका प्रशंसकहरू बढ्दै जाँदैछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछन् भने सानो प्रयत्नले ठूलो काम बन्दै जाँदैछन्। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सहयोगीहरूले साथ दिने हुँदा रोकिया काम पनि सम्पादन हुँदै जाँदैछन्। मेहनतले नामदाम इनाम समेत हात पार्न सफल हुने खालको यो गुण राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन रमाइलो दिन रहेको छ। रचनात्मक काम प्रारम्भ गर्ने समय रहेको छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिजुलीका परिवर्तनसँग भेटघाट हुने समय रहेको छ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिन्छ। नयाँ कामको प्रस्ताव आउँदै जानेछन् तर अवसरका लागि साथ केही चुनौती पनि देखा पर्न सकिने खालको यो गुण राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन आकस्मिक खर्च बढ्दै जानेछन् भने आमदामीको स्रोत कमजोर हुने समय रहेको छ। पछिको लागि लगानी बढाउनु पर्ने परिस्थिति आउन सक्छ। फाइदाका लागि दोहोऱ्याएर प्रयत्न गर्नु पर्ला। यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ। छिमेकमा असमझदारी बढ्ने देखेकाले होसियारीका साथ काम लिनुहोला। भविष्यको लागि केही वर्ष त्याग्नु पर्ला। सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्ने यो राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन प्रत्याशित नतिजाले उत्साह जगाउनेछ। आमदानीका नयाँ स्रोत फेला पर्दै जानेछन्। पहिले गरेको कामबाट प्रशस्त लाभ हुनेछ। आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हात लागि हुने समय रहेको छ। कृषि पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल अचल धनको उपयोगबाट मनको फाइदा उठाउन सकिन्छ। पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर समेत प्राप्त हुने खालको यो गुण राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन नयाँ कामले नामदाम इनाम दिलाउनेछ। कर्म क्षेत्रमा गरेको साधना सिद्ध हुँदै जानेछन्। मेहनतले सजिलो लक्ष्यमा पुर्याउनेछ। प्रत्याशित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा चक बसाउने अवसर प्राप्त हुनेछ। पदार्थहीन व्यक्तिसँग मित्रता बढ्न सक्छ। व्यवसायमा पनि फाइदा हुनेछ। कर्मयोगले मान सम्मान समेत दिलाउने खालको यो गुण राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित रेणुप्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गालु रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: ग्रह
0: अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845725223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्दैनन्।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845725223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

श्रोता विश्वासी पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी पनि गराइसकेका छौं आजका तिथि मिति पञ्चाङ्ग मेषादी बाह्र राशि फलका विषयमा जानकारी हामीले तपाईँलाई गराइसकेका छौं र अब भने पारो रहेको छ भूत वर्तमान र भविष्यको विषयमा जानकारी भने गर्नु परिरहेको छ र आज विशेष असार पन्ध्र पनि रहेको छ। असार पन्ध्र यानि कि आज राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने पर्वको रूपमा हामीले मान्न सकिन्छ। विशेष गरी चाहिँ आज असार पन्ध्र नेपाली कृषकहरूको सबैभन्दा महत्वपूर्ण दिन हो। यो दिन राष्ट्रिय धान दिवसको रूपमा मनाइन्छ। यही दिन दही चिउरा खाने परम्परा पनि रहेको छ। असार पन्ध्र केवल एउटा पर्व मात्रै होइन, यो नेपाली कृषि संस्कृति परिश्रम र प्रकृतिको सम्मानको प्रतीकको रूपमा पनि हामीले बुझ्न सकिन्छ। असार पन्ध्रका केही ऐतिहासिक कुराहरू म तपाईँलाई जानकारी छोटो मैले जाने जति जानकारी म तपाईँलाई गराउने कोसिसमा रहेको छु आज। यस्तै गरी पूर्णिमा व्रत भनेको के हो, पूर्णिमा व्रतको महत्व के हो, त्यसको पनि विषयमा जानकारी गराउँछु। कार्यक्रम नछोडिकन सुन्नुहोला। असार पन्ध्रका विशेष गरी ऐतिहासिक कुराहरू के छन् भन्दा, नेपाल कृषि प्रधान देशको रूपमा बुझिन्छ र नेपाल कृषि प्रधान देश पनि हो। अधिकांश नेपालीले जीविकोपार्जनको लागि चाहिँ कृषि नै मुख्य आधारको रूपमा हामीले लिएका छौं। असार महिनामा मनसून शुरू भई धान रोपाईको मुख्य समय शुरू हुन्छ। यस दिन किसानहरू सामूहिक रूपमा धान रोप्ने, गीत गाउने र हिलो खेल्ने परम्परा पनि रहेको छ। नेपाल सरकारले यस दिनलाई राष्ट्रिय धान दिवसका रूपमा पनि मनाउने गरिएको छ। धानको महत्व विशेष गरी के छ भन्दा, धान नेपालको प्रमुख खाद्यान्न बालीको रूपमा हामीले बुझ्न सकिन्छ। खाद्यान्न बाली पनि हो। अधिकांश नेपालीको मुख्य भोजन नै चामलबाट पकाएको भात हो। धानले चाहिँ खाद्य सुरक्षा सुनिश्चित गर्दछ। हजारौं किसानको आयको मुख्य स्रोत पनि धान खेती नै हो। नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको ठूलो योगदान पनि रहेको छ। विशेष गरी चाहिँ यी कुराहरू भए, विशेष गरी धानका महत्वहरू मैले तपाईँलाई जानकारी पनि गराएँ। दही चिउरा खाने परम्परा, असार पन्ध्रमा दही चिउरा खानु शुभ मानिन्छ। अरू केही नखाइकन सुरुमा आज मुखमा पर्नुपर्ने भनेको दही चिउरा। खेतमा काम गरे किसानलाई चिसो सजिलै पच्ने र ऊर्जा दिने विशेष गरी चाहिँ भोजन हो यो दही चिउरा। चाहिँ खेतमा काम गरे किसानलाई चिसो हुने, गर्मी नहुने, सजिलै पच्ने र ऊर्जा शक्ति दिने भोजनको रूपमा हामीले बुझ्न सकिन्छ दही चिउरालाई। दहीले शरीरलाई शीतलता बनाउँदछ, चिउराले तत्काल ऊर्जा दिने गर्दछ। परिवार समुदाय बीच मेलमिलाप बढाउने परम्परा पनि रहेको छ। दही चिउरा खाने दिनमा आज विशेष गरी दही चिउरा आँप, रुख कटरहरू, भुइँ कटरहरू खाएर एकदम उत्साहका साथ परिवार आफन्तको सँग समुदायसँग चाहिँ आजको असार पन्ध्रको खुसियाली मनाउने गरिन्छ। रोपाईको संस्कृति के छ भन्दा, रोपाईको गीत, रोपाई गीत पनि हुने गर्दछ। गीत गाउँदै रोपाई गर्दै हिलो खेले परम्परा रहेको छ। सामूहिक श्रम गर्ने, एक अर्कालाई सहयोग गर्ने संस्कार, घर विशेष गरी गाउँघरमा हुने रमाइलो वातावरण पनि हुने गर्दछ। यस क्रममा केही लोकप्रिय रोपाई गीत विशेष गरी शीर्षक उल्लेख गरेर पनि चर्चा गर्न सकिन्छ। विशेष गरी चाहिँ वर्तमान कृषि चुनौती भनेको चाहिँ जलवायु परिवर्तनको कारणले गर्दाखेरि कृषिमा एकदम असर गरेको छ। समयमा वर्षा नहुनु, जुन बेलामा वर्षा पानी चाहिन्छ त्यो बेलामा वर्षा नभइदिनु, मल तथा बिउको अभाव हुनु, खेतीयोग्य जमिन घट्दै जानु, प्लटिङहरूद्वारा घट्दै जानु खेतीयोग्य जमिन चाहिँ, युवाहरू विदेशिनु, विशेष गरी गाउँघरमा अहिले कृषि गर्नलाई
विशेष गरी युवाहरू हुनुहुन्न, वृद्ध बुवा आमाहरू, अनि त्यसपछि दिदी बहिनीहरू, महिला दिदी बहिनीहरूले चाहिँ आज भोलि खेती गर्दै आउनुभएको छ। विशेष गरी युवाहरू सबै विदेश हुनुभएको छ। आधुनिक कृषि प्रविधिको आवश्यकता पनि रहेको छ, आधुनिक कृषि प्रविधिको कमी हुनु। समाधान कसरी गराउन सकिन्छ भन्दा आधुनिक कृषि अपनाउनु पर्दछ। हामीहरूले पानीको संरक्षण गर्नुपर्दछ, विशेष गरी चाहिँ किसानको सम्मान गर्न हामीले सिक्नु पर्दछ। स्वदेशी उत्पादनलाई प्राथमिकतामा हामीले राख्नुपर्दछ, खेतीलाई सम्मानजनक पेसा बनाउने पनि गर्नुपर्दछ। विशेष गरी चाहिँ असार पन्ध्रको दिन चाहिँ हामीलाई परिश्रमको सम्मान गर्न सिकाउँदछ। किसानको पसिनाले नै हाम्रो भान्सा भरिएको हुन्छ, त्यसैले किसानप्रति सम्मान व्यक्त गर्दै कृषि संरक्षण र खाद्य सुरक्षाको हामीले चाहिँ संकल्प गर्नुपर्ने हुन्छ। सबैमा असार पन्ध्रको तथा राष्ट्रिय धान दिवसको हार्दिक मंगलमय शुभकामना पनि म तपाईँलाई टक्क्याउन चाहन्छु। किसानलाई एकदम सम्मान गर्ने, सरकारले पनि सम्मान गर्ने, हामीले पनि सम्मान गर्ने। यदि किसान रहेनन् भने हामी भोकमरी लाग्दछ, हामीलाई भोकमरी लाग्दछ। बाहिरी देशबाट आयात गरेर हामीले निर्वाह गर्नुपर्ने हुन्छ। स्वदेशका हाम्रो नेपालका पैसाहरू बाहिर विदेशमा जानेछन्, अनि नेपाल झनभन्दा झन गरिब र झनभन्दा झन आर्थिक उन्नतिमा नलाग्ने पनि हुन्छ। त्यस कारणले गर्दा हामीले विशेष गरी चाहिँ नेपालमै उब्जनी भएका चिजहरू खाने गर्नुपर्दछ। चामल किन्दाखेरि पनि हामीले नेपाली उत्पादन किन्ने, विदेशबाट आएको चामलहरू किनेर नखाने, लोकल चामलहरू खाने। हामीहरूले चाहिँ विशेष गरी चाहिँ किसानहरूले धान उत्पादन गर्नुभएको हुन्छ, जसको खेतीपाती छैन उहाँहरूले चाहिँ धान किनेर राख्ने, एक वर्ष भरेर पुग्ने धान किनेर राख्ने, अनि मिलमा लगेर कुटाउँदै खाँदै गर्ने लोकल चामल। यति गर्नाले किसानलाई पनि फाइदा हुन्छ, अनि हाम्रो स्वास्थ्यलाई पनि यसले फाइदा गराउँछ। आज भोलिका यी सबै तपाईँको चाहिँ जिरा मसिना चामल, लङ ग्रेड चामल, यी सबै विदेशबाट आउने, भारतबाट चीनबाट उत्पादन हुने, अनि अहिले त हामीले सुनिएका छ विशेष गरी चाहिँ चामलको चाहिँ प्लास्टिकका चामलहरू पनि बनाएर बेचेको बजारमा मार्केटमा भन्ने कुराहरू पनि सुनिन्छ देखिन्छ पनि। यस कारण गर्दाखेरि आज तपाईँको धान खेत छैन भने पनि छिमेकी अथवा घर वरिपरि कतै रोपाई हुँदैछन् आज विशेष गरी, त्यहाँ गएर हिलोमा यस्तो एकछिन भए पनि श्रमदान गर्ने, धानहरू रोप्ने, हिलो खेल्ने, रमाइलो गर्ने आजको दिनमा विशेष रहेको छ। अब म तपाईँलाई आज पूर्णिमा पनि हो, फेरि विशेष गरी असाध्यै राम्रो आज है, विशेष गरी चाहिँ आज पूर्णिमा पनि हो, शुद्ध जेठ शुक्ल पक्षको पूर्णिमाको दिन रहेको छ आज। आजको लागि चाहिँ विशेष गरी शास्त्र धर्मशास्त्र पुराण स्मृतिमा पूर्णिमाको दिन स्नान दान जप र व्रत सत्सङ्गको विशेष र विशेष महिमा र विशेष वर्णन गरिएको पनि हामीले सुनिन्छ देखिन्छ। तपाईँले अध्ययन गर्नुभएको छ, गुरुद्वारा गुरुको मुखबाट पनि तपाईँले सुन्नु भएको छ। यस दिन गरिएको पुण्य कर्म सामान्य दिनको तुलनामा धेरै गुणा फलदायी हुने विश्वास रहेको छ। यो दिन गरिने व्रत, यो दिन गरिने दान पुण्यहरू चाहिँ विशेष फलदायी, धेरै गुणा फलदायी हुने गर्दछ। विशेष गरी चाहिँ भगवान विष्णुको पूजा गर्ने आज पूर्णिमाको दिन श्री सुक्त विश्व सहस्नाम गीता पाठ गर्ने, सत्यनारायण भगवानको पूजा गर्ने, शिव अभिषेक गर्ने, तुलसीको पूजा गर्ने, गाईलाई सेवा गर्ने, ब्राह्मण तथा आवश्यकता परेका व्यक्तिलाई दान दिने अत्यन्त शुभ रूपमा हामीले बुझ्न सकिन्छ। आज हामीले चन्द्रमाको पूजा पनि गर्नुपर्दछ। चन्द्रमाको पूजा छैन, विशेष गरी साँझमा जब पूर्णिमा निक्लिँदैछन्, पूर्णिमा उदाउँदछन्, चन्द्रमा उदाउँछन्, त्यो बेलामा हामीले चाहिँ पूजाहरू गर्ने। पूर्णिमाको व्रतका धार्मिक लाभहरू पनि रहेको छ। श्रद्धापूर्वक गरेको व्रतले ईश्वरप्रतिको भक्ति बढाउँदछ र मनमा सकारात्मक ल्याउने गर्दछ, मानसिक शान्ति आउँदछ। चन्द्रमा मनका कारक भएकाले पूर्णिमामा जप ध्यान र पूजा गर्दा मन शान्त स्थिर हुने विश्वास पनि रहेको छ।
विशेष गरी पाप क्षय भनेको चाहिँ पाप कष्ट पापहरू चाहिँ नष्ट भएर जाँदैछन्। धर्म ग्रन्थहरूमा श्रद्धापूर्वक गरिएको व्रत दान र जपले पाप कर्म क्षय भई पुण्य बढ्ने वर्णन पनि गरिएको छ। आजको दिनमा विशेष गरी लक्ष्मीको कृपा हुने दिन पनि रहेको छ। सफाई पूजा दान विशेष गरी सरसाका लागि पूर्णिमा मनाउँदा धन धान्य र समृद्धिको कामना पनि गरिन्छ। पितृ सन्तुष्टि पनि हुने गर्दछन्। दान अन्नदान जलदान र सत्कर्मले पितृहरू प्रसन्न हुने धार्मिक हाम्रो विश्वास पनि रहेको छ। विशेष गरी चाहिँ ज्योतिषीय दृष्टिले के भन्छ भन्दा विशेष गरी पूर्णिमामा चन्द्रमा बलवान हुन्छन्। पूर्णिमाको दिन यदि जन्म कुण्डलीमा चन्द्रमा कमजोर भएको व्यक्तिले श्रद्धापूर्वक चन्द्र सम्बन्धी पूजा शिव पूजा विष्णु पूजा तथा दान गर्दा मानसिक बल वृद्धि हुने धार्मिक विश्वास पनि रहेको छ। त्यही भएर मैले हाम्रा श्रोताहरूलाई कसै कसैलाई मैले भन्छु पूर्णिमाको दिन चोखो खानुहोस् शुद्ध भोजन गर्नुहोस् चन्द्रमाको पूजाहरू गर्नुहोस् पनि मैले भन्ने गर्दछु। जसको चन्द्रमा बिग्रिएको हुन्छ उस उहाँहरूले यो गर्नुपर्ने हुन्छ। स्वास्थ्यका दृष्टिले व्रतको मूल्य उद्देश्य शरीरलाई दुःख दिनु होइन संयम सिकाउनु हो। यदि स्वास्थ्यले अनुमति दिन्छ भने हल्का भोजन वा फलाहार गर्दा पूर्णिमाको दिन असाध्य राम्रो पनि मानिन्छ। यसो गर्नाले पाचन प्रणालीलाई विश्राम पनि दिने गर्दछ। आत्मा अनुशासन बढाउने गर्दछ। ध्यान र प्रार्थनामा मन केन्द्रित गर्न सहज हुनेछ। तर दीर्घ रोगी गर्भवती वृद्ध वा औषधि सेवा गरिएका व्यक्तिहरूले चिकित्सकको सल्लाह अनुसार व्रतको स्वरूप अपनाउनु पनि उचित हुने गर्दछ। विशेष गरी अब पूर्णिमाको दिन उठेर के गर्ने बिहान भन्दा बिहान ब्रह्म मुहूर्तमा उठ्ने स्नान गरी सफा वस्त्र धारण गर्ने भगवान विष्णु सत्यनारायण गुरु शिवको आफ्ना इष्टदेवको पूजाहरू गर्ने दियो बाल्ने दीप प्रज्वलन गर्ने मन्त्र जप गर्ने ओम नमो भगवते वासुदेवाय श्रीमद् भगवद् गीता एक अध्याय भए पनि पाठ गर्ने विष्णु सहस्रनाम पाठ गर्ने श्री सिद्ध वा सत्यनारायण कथा श्रवण गर्ने दान गर्ने जे छ तपाईँसँग दान एक मुठी अन्न भए पनि चराचुरुङ्गीलाई भए पनि दान गर्ने दिने गाई पंक्षी तथा आवश्यकता परेका व्यक्तिलाई भोजन गराउने बेलुका चन्द्र दर्शन गरी प्रार्थना गर्ने विशेष गरी पूर्णिमामा केबाट बस्नुपर्दछ हामी पूर्णिमाको दिन अथवा अरू दिन पनि झुटो नबोल्ने आजको दिनमा क्रोध नगर्ने हिंसा नगर्ने मदिरा तथा नशालु पदार्थ सेवन नगर्ने अनावश्यक विवाद झै झगडा नगर्ने कसैको अपमान नगर्ने वर्षभरिको प्रमुख पूर्णिमा भनेको चाहिँ वैशाख पूर्णिमा जेठ पूर्णिमा यस्तै गरी गुरु पूर्णिमा श्रावण पूर्णिमा यानि कि रक्षाबन्धन जने पूर्णिमा भाद्र पूर्णिमा आसन पूर्णिमा यानि कि असोज महिनाको पूर्णिमा कोजाग्रत पूर्णिमा कार्तिक पूर्णिमा मंगसिर पूर्णिमा पुष पूर्णिमा माघ पूर्णिमा फागुन पूर्णिमा चैत्र पूर्णिमा विशेष गरी फागुन पूर्णिमा भनेको होली भइहाल्यो चैत्र पूर्णिमा हरेक पूर्णिमाको आफ्नै आफ्नै धार्मिक महत्व पनि रहेको छ। पूर्णिमा व्रतको वास्तविक सन्देश भनेको के हो भन्दा व्रत भनेको केवल भोजन त्याग गर्नु मात्र होइन यसको अर्थ हो मनलाई पवित्र बनाउने इन्द्रियलाई संयम गर्ने संयमित राख्ने सत्यको पालना गर्ने दया क्षमा र करुणा बढाउने भगवान्सँग आध्यात्मिक सम्बन्ध प्रगाढ बनाउने यदि बाहिरबाट उपवास गरियो तर मनमा क्रोध लोभ ईर्ष्या अहंकार रह्यो भने व्रतको उद्देश्य पूरा हुँदैन। त्यो भएर विशेष तपाईँले ध्यान दिनुहोला। पूर्णिमा व्रतले हामीलाई संयम भक्ति सेवा दान आत्मशुद्धि र मानसिक शान्तिको मार्गमा प्रेरित गर्दछ। शास्त्र अनुसार श्रद्धा शुद्ध आचरण र सद्भावका साथ गरेको पूर्णिमा व्रत पुण्यदायी मानिन्छ। यस दिन जप ध्यान दान सत्कर्मलाई जीवनको नियमित अभ्यास बनाउन सकेमा धार्मिक मात्र होइन नैतिक र सामाजिक जीवन पनि समृद्ध बन्न सक्छ। यही पूर्णिमा को सन्देशलाई आत्मसात गर्दै सबैमा शान्ति सद्बुद्धि र भगवानको कृपा प्राप्त होस् भने मंगल कामना पनि गर्दछु। पूर्णिमाको विषयमा छोटो जानकारी यस्तै गरी दही चिउरा अनुसार श्रद्धा शुद्ध आचरण र सद्भावका साथ गरेको पूर्णिमा व्रत पुण्यदायी मानिन्छ। यस दिन जप ध्यान दान सत्कर्मलाई जीवनको नियमित अभ्यास बनाउन

चिउरा खाने आँप केराहरू खाने दिन पनि रहेको छ आज विशेष गरी 9841 75 223 र 9806 75 223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। कुनै पनि जिज्ञासाहरू रहेका छन् आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841 75 223 र 9806 75 223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। आज असारे 15 धान दिवसको दिन रहेको छ, सम्पूर्ण शुभकामना। यस्तै गरी आजको पूर्णिमाको विषयमा पनि सम्पूर्ण शुभकामना। पूर्णिमा व्रत बस्नुहोस् अथवा पूर्णिमाको दिन चोखो गर्नु शुद्ध भोजन गर्नुहोस् भनेको छु मैले श्रोताहरूलाई भने, तपाईँहरूले विशेष गरी आजको दिन शुद्ध भोजन पूर्णिमाको व्रत बस्ने दिन भएकाले तपाईँले गर्नुपर्ने हुन्छ। यसकारण तपाईँ सबैले गर्नुहोला। विशेष गरी चाहिँ 9841 75 223 र 9806 75 223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउने गर्दछु। कार्यक्रम ज्योतिष वास्तुको महत्व तपाईँहरू सबैले बुझ्नु भएको छ। यसको विशेषताहरू चाहिँ तपाईँहरू सबैलाई कार्यक्रम ज्योतिष वास्तुको महत्व र विशेष गरी चाहिँ आज हामी सनातन धर्म अत्यन्त पवित्र मान्ने पूर्णिमा व्रतको धार्मिक ज्योतिषीय आध्यात्मिक महत्वका विषयमा हामीले चर्चाहरू गर्यौं तपाईँको लागि चाहिँ विशेष गरी चाहिँ। तर एउटा कुरा सधैँ सम्झाउनु पर्दछ, हामीले व्रत भनेको केवल भोजन त्याग गर्नु होइन, व्रतको वास्तविक अर्थ भनेको मन वचन कर्मलाई शुद्ध बनाउनु हो। यसमा तपाईँले विशेष गरी यो कुराहरू तपाईँले बुझ्न सक्नुहुन्छ। पूर्णिमा व्रतले हामीलाई संयम बनाउने गर्दछ, सेवा दया दान भक्ति र आत्मचिन्तनको मार्गमा अघि बढ्न प्रेरणा दिने गर्दछ। श्रद्धा र शास्त्रीय विधि अनुसार गरेको व्रतले मात्र आध्यात्मिक सन्तुष्टि प्राप्त हुन्छ भन्ने सनातन धर्मको विश्वास रहेको छ। विशेष गरी चाहिँ तपाईँहरू पनि व्रत बढ्न खोजिराख्नु भएको छ भने व्रत बसेर मात्रै हुँदैन, व्रतको उपवासको विशेष गरी चाहिँ तपाईँले नियम आचरण पनि मान्नुपर्ने हुन्छ भन्ने कुराहरू 9841 75 223 र 9806 75 223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ। भूत वर्तमान र भविष्यको विषयमा जानकारी तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा जानकारी भने म तपाईँलाई गराउनेछु। विशेष गरी तपाईँहरूको काममा कार्यमा बाधा आएको छ, रोकावटहरू भइराखेका छन्, उन्नति प्रगतिमा बाधा आएको छ, हरेक क्षेत्रमा बाधा रोकावट मात्रै आइराखेका छन् भने पनि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ। निर्धक्क भएर फोन गर्नुहोस्, तपाईँको समस्याको समाधान हामी तपाईँलाई गराउनेछौ। र विशेष गरी हाम्रो ज्योतिष कार्यमा आएर अथवा हामीसँग सम्पर्क गरेर तपाईँले रत्न कवच धारण गर्नुभएको छ, व्रत उपवासहरू गरिराख्नु भएको छ, तर पनि तपाईँलाई राम्रो भएको छैन भने सम्पर्क गर्न सक्नुहुन्छ। तपाईँले रत्न कवच लगाइसकेपछि मुख बार्नुपर्ने, मुख बार्ने भन्नाले मैले तपाईँलाई कुन दिन चोखो निदो गर्नु शुद्ध भोजन गर्नु भनेको छु, त्यो काम तपाईँले गर्नै पर्छ। त्यो काम गरिसकेपछि तपाईँलाई 100 मा 100 तपाईँको लागि राम्रो हुनुपर्छ भन्ने हाम्रो विश्वास हो। विशेष गरी चाहिँ रत्न कवच त धारण गर्नुभयो तर चोखो निदो गर्नु भएन, शुद्ध भोजन गर्नु भएन भने यसले त्यति धेरै राम्रो काम गर्छ भन्ने चाहिँ नहुन पनि सक्छ। त्यो भएर शुद्ध भोजन तपाईँले गर्नुहोला भन्दै कार्यक्रम ज्योतिष वास्तु आज हामीले अलिकति अगाडि छोड्ने कोसिसमा गरेका छौँ, किनकि आज धान दिवस रहेको छ, रोपाई गर्न जानुपर्ने पनि छन् है, अनि त्यसपछि हिलो खेल्नुपर्ने पनि छ होइन, रमाइलो गर्नुपर्ने साथीहरूसँग गाउँ घर छिमेकमा रमाइलो गर्नुपर्ने कुराहरू रहेको छ। सबैजना आज धान रोप्न जानुहोला, तपाईँको खेत छैन भने पनि तपाईँको छिमेकीको खेतमा भएर गएर भए पनि धान रोप्ने, हिलो खेल्ने, रमाइलो गर्ने कामहरू चाहिँ सबैले गर्नुहोला। र आज सुरुमा दही चिउरा तपाईँले खानुहोला, सुरुमा दही चिउरा तपाईँले केरासँग दही चिउरा मुसेर खानुभयो भने राम्रै हुन्छ, यो कुरा तपाईँले भोजन गर्नुभयो भने राम्रो हुन्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको छ भने जानकारी मलाई प्राप्त हुने तपाईँलाई।

भएको छ। भोलि बिहान म ठिक्क 7 बजे कार्यक्रम लिएर आउनेछु अनि तपाईँको भूत वर्तमान र भविष्यको विषयमा भोलि हामी तपाईँसँग चर्चा गर्नेछौ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इशारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्मको लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, खेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: ग्रह
0: अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान दैविक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845725223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: जलजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर भार जोर्ने, मांसपेशी वा बासको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: बिहान 8 बजेको थाहा अपडेटमा सन्चुकको नमस्कार। आज असार 15 दही चिउरा खाएर मनाइँदैछ। असार 15लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा लिइन्छ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिको लागि दही चिउरा खाने प्रचलन बसेको बताइन्छ। यस बेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आजका दिन दही चिउरा खाएर असार 15 मनाउँछन्। नेपाली संस्कृतिमा दहीको स्थान महत्वपूर्ण रहेको छ। शुभ कार्यको लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नु अघि दही अक्षता मुछेर निधारमा टीका लगाउने परम्परा रहेको छ। यस्ता शुभ काममा निस्कनु अघि सगुनका रूपमा पनि दही खुवाएर विदाय गरिन्छ। दही वैज्ञानिक दृष्टिकोणले पनि स्वास्थ्यवर्धक मानिन्छ। यसैबीच आज राष्ट्रिय धान दिवस धान रोपाई गरी उत्सवका रूपमा मनाइँदैछ। यस वर्ष जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि भन्ने नाराका साथ 23 औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव 2083 मनाउन लागि हो। नेपाल कृषि अनुसन्धान परिषद नार्को खुमलटार स्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रमा विशेष समारोहका बीच महोत्सव मनाउन लागि हो। आज धान दिवस मनाइरहँदा किसानहरू मलको अभाव झेलिरहेका छन् भने समयमा पानी नपर्दा खडेरीको मार खेप्न बाध्य छन्। मध्य असारमा यो वर्ष धान रोपाई न्यून भएको छ। यस वर्ष पानी नपर्दा धान रोपाई कम भएको हो। अन्नको भण्डार मध्य प्रदेशमा सबैभन्दा कम 5% मात्र रोपाई भएको छ। कृषि विभागका अनुसार हालसम्म मुलुकभर 11.33% रोपाई भएको छ। गत वर्ष सो अवधिमा 15.6% धान रोपाई सम्पन्न भएको थियो। उदयपुरको चौदण्डीगढ़ी नगरपालिका साथ कुमाङ लामाचौर क्षेत्रमा जंगली हात्ती प्रवेश गरेर उपद्रव गरेको छ। कुमाङमा गैराती हात्ती प्रवेश गरेर 6 घर भत्काएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश बमले बताउनु भएको छ। प्रहरीका अनुसार हात्तीले स्थानीय बुद्धिमान राई, राधा विक, रोशन विक, बमबहादुर विक, वीरबहादुर मगर, दलबहादुर मगर लगायतको कर्कट पाताको छानो भएको काठको घर भत्काएको हो। यस्तै स्थानीयको घरको अन्नपात समेत हात्तीले खाएको छ। हात्ती गाउँ प्रवेश गरेपछि स्थानीयले भागेर ज्यान बचाएको स्थानीय पुष्प राईले बताउनु भएको छ। हात्तीले घर भत्काएका स्थानीयलाई चौदण्डीगढ़ी नगरपालिकाले सुरक्षित बस्ने स्थानको व्यवस्था गरेको छ। कोशीटप्पु क्षेत्रबाट प्रवेश गरेको हात्तीको समूह लामाचौरी र 45 चोका आसपास क्षेत्रको जंगलमा रहेको बताइएको छ। अहिले गाउँलेको सुरक्षाको लागि प्रहरी टोली परिचालन गरिएको सूचना अधिकारी बमले बताउनुभयो। यसैबीच झापाको बाहुनडाँगीमा हात्तीको बथान गाउँ पसेपछि स्थानीय त्रसित बनेका छन्। झापाको मेची नगर चार बाहुनडाँगीका बासिन्दालाई मध्य असारमा खेतीपातीमा व्यस्त हुनुपर्ने बेला ज्यान र धन जोगाउने चिन्ताले सताएको छ। भारततर्फबाट छावासहित आएका जंगली हात्तीहरू गाउँमै दिनभर अखडा जमाएर बस्न थालेपछि यहाँका बासिन्दा यति बेला त्रासमा बाँच्न विवश छन्। दैनिक 40-50 वटाको संख्यामा आउने हात्तीका बथान कहिले भारततर्फ फर्कने, कहिले दिनभर बाहुनडाँगीकै चियाबारी र झाडीहरूमा बस्ने गरेका छन्। हात्तीको आतंकले अभिभावकले आफ्ना बालबालिकालाई विद्यालय पठाउन समेत नसकेको बताएका छन्। स्थानीय युवा, गाउँले र प्रहरी प्रशासनको टोलीले साइरन बजाएर तथा विभिन्न उपाय अपनाएर चियाबारीभित्र लुकेर बसेका हात्तीलाई मानव बस्तीबाट टाढा सुरक्षित स्थानतर्फ धपाउने प्रयास गरिरहेको मेची नगर चारका वडाध्यक्ष अर्जुन कार्कीले जानकारी दिनुभएको छ। यो समस्या स्थानीय तहको एकल प्रयासले मात्रै नहुने भन्दै उहाँले संघीय सरकारले ठोस कदम चाल्नुपर्ने बताउनु भएको छ। संघीय संस्था अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बैठक दिउँसो सभा 12 बजे बस्ने संसद सचिवालयले जनाएको छ। बैठकमा अर्थमन्त्री डाक्टर सोनी मुआगले विनियोजन विधेयक सभा समक्ष प्रस्तुत गर्ने एकमात्र कार्यसूची राखिएको छ। प्रतिनिधि सभाबाट भने असार 4 गते नै यो विधेयक बहुमतले पारित भएको थियो। दक्षिण अफ्रिकालाई पराजित गर्दै क्यानाडा फिफा विश्वकप फुटबलको अन्तिम स्वरमा प्रवेश गरेको छ। गैराती लस एन्जलसमा भएको रोमाञ्चक खेलमा क्यानाडाले दक्षिण अफ्रिका विरूद्ध 1-0 गोलको जित हासिल गर्यो। उसको लागि मिडफिल्डर स्टेफन युस्टाकियोले खेलको अन्तिम समयमा गरेको गोल नै निर्णायक बन्यो। क्यानाडाले अब ह्युस्टन स्टेडियममा नेदरल्याण्ड्स र मोरक्को बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। खेलको पहिलो हाफमा दक्षिण अफ्रिकाले केही आकर्षक र आक्रमक मुभहरू बनाए पनि फाइनल पास र फिनिशिङमा चुकेको थियो। विश्वकप फुटबलमा आज राति पौने 11 बजे ब्राजिल र जापान बीच प्रतिस्पर्धा हुँदैछ। पाँच पटकको विश्व विजेता ब्राजिल समूह सीको विजेता बन्दै नकआउटमा प्रवेश गरेको हो भने एसियाली पावर हाउस जापान समूह एफको उपविजेताका रूपमा अन्तिम 32वां स्थान बनाउन सफल भएको हो। आज राति 2:15 बजे जर्मनी र पाराग्वे बीच पनि प्रतिस्पर्धा हुनेछ। र अब मौसम। मनसूनी वायु सक्रिय हुन थालेसँगै अहिले केही प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जलता मौसम विज्ञान विभागका मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा, कोशी बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा तथा कर्णाली र मध्य प्रदेशका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित वर्षा भइरहेको छ। पछिल्लो 3 घण्टामा केही स्थानमा भारी वर्षा पनि मापन भएको छ। लमजुङको भोरलेटारमा सबैभन्दा बढ़ी 114 मिलिमिटर पानी परेको छ। यस्तै चितवन, दाङ, बाँके, बर्दिया लगायत जिल्लामा पनि ठूलो पानी परेको छ। महाशाखाका अनुसार कोशी मध्य बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसूनी वायुको प्रभाव रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा मनसून विस्तार हुने क्रममा रहेको छ। आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी र हिमाली भूभागका धेरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षा हुनेछ। कोशी प्रदेशका पहाड़ी र तराईका भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई र मध्य प्रदेशको केही स्थानमा आज हावाहुरीको पनि सम्भावना छ। आज राति कोशी प्रदेशका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। मध्य बागमती गण्डकी प्रदेशका एक दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेश, बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा मध्य प्रदेशका केही स्थानमा आज हावाहुरीको पनि राति सम्भावना छ। भोलि र पर्सी देशैभर एकैसाथ पानी पनि भएकोले बाढ़ी पहिरो जन्य विपदबाट जोगिन महाशाखाले सबैमा अनुरोध गरेको छ। बिहान 8 बजेको थाहा अपडेट सकियो। सन्चु बिदा हुन्छु। नमस्कार।
1: बाजे के भो? किन जालामा हात
2: दुखेको छ? खाने दिन्न भात, दुखेको दुखेको छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुनिल चौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको 7 दिन दाँत र घिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू।
5: हजुर, जस्तो सुकै भाँगा टिङ्गा दाँत सिधा बनाउने,
6: नदुखाई दाँत निकाल्ने,
5: दुखीको दाँत जरैदेखि उपचार गर्ने।

0: क्षति हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
1: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
1: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
2: 9800594652।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक, सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
4: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
5: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अक्याडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
4: भाषातर्फ अङ्ग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
5: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
4: शिक्षक सेवा आयोगका प्रावी, निमावी, मावी र शिक्षक लाइसेन्स,
5: लोक सेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रासव शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू,
4: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
5: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
4: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
5: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्राली, युट्युब र टक आनन्द अक्याडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412।
4: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडमी घोराही दाङ।
6: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
7: होइन, के भएको छ र तपाईँलाई?
6: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
7: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्यो? अरे काका, यसको लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुस् न, निको भइहाल्छ नि।
8: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेसन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
6: मलद्वारमा मासु पलाएको, दिसा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिर आउने, पिप बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुगाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात, जोर्नीको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
8: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
6: विस्तृत जानकारीका लागि सम्पर्क 0825638603, 9865443883।
8: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।

0: सक्दिन।
1: होइन, यो छोरीले के भन्छ, दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
2: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
1: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
2: के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चाहिँ हुन्छ।
1: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर भुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903350 र मोबाइल नम्बर 98578343122 र 98578343123।
2: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
3: हेलो
4: हेलो,
3: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा OTP नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
4: हुन्छ हुन्छ, पाउनुहोस् है। ए नानी, छोरी।
5: हजुर।
4: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
5: हेलो, भन्नुहोस्

0: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गुप्त ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
1: ए नानी, के भने रहेछ? के हो के भयो?
0: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर

0: संवेदनशील सूचना र जानकारी नदिऊ,
1: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौँ।
0: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउ।
1: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौ र अरूलाई पनि जोगाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: डिभिजन वन कार्यालय रोल्पाको अपील।
4: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाथ्रा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य

0: कार्य योजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
1: वन क्षेत्रमा खुल्ला चरी

दुखाइमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ। एलर्जी सम्बन्धी समस्या

0: लाई पनि बचाउ डिभिजन वन कार्यालय लिबाङ रोल्पा
1: जलजला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो
2: मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस एस जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पामा शैक्षिक सत्र

0: प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा
1: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा महिनावारी अनियमित

0: गर्भवती सुत्केरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा चार प्रकारका खानेकुराहरू खानु पर्दछ।
1: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफुल, पशुजन्य खानेकुरा जस्तै दुध, अन्डा, माछा

0: लाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साविक भन्दा थप दुई पटक खाना खानु पर्दछ।
1: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पति दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नु पर्दछ।
0: गर्भवती भएको 3 महिना पूरा भएपछि 1 मात्राको जुकाको औषधि खानुपर्छ। साथै गर्भवती भएको 3 महिना पूरा भएदेखि

0: भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
0: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु

0: प्राण वायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
1: वन डढेलोले हाम्रा आवश्यकताका घाँस सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
0: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
2: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
0: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन

0: उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
0: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने।

मेलायु मायुका लागि त सुनसरी गाउँपालिका योनि मस्त जरुरी सूचना जुँ बेला खेम्रिदे गरम ओबोदरी जेउ बेला सुनो भुरी बतास ओचुदुरी जेउ आउ बेला क वन जङ्गल ल मे लागिने मस्त ज सम्भावना ताए आउ ए गिमे प्राकृतिक सम्पदा र त खेप्त जस खेम्नादे वातावरण मिलेने ल घेप्पा असर

0: प्रवेश आज राति ब्राजिल र जापान तथा जर्मनी र पाराग्वे भिड्ने।
1: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङडाउन हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षण

0: दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारीका लागि बियन्ड बी डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
0: बीएनबी डेन्टल क्लिनिक, घोराही 15, दाम।
2: मेरो लागि माइलका लागि त सुनसरी गाउँपालिका योनी मस्त जरुरी सूचना। झुङ बेला खिमरिदे गरम ओबरी जेउ बेला सुनो फुरी कता ओचुरी जेउ आउ बेला क वन जङ्गल ल मे लागिने मस्त ज सम्भावना ताए आउ ये गिने प्राकृतिक सम्पदा र सङ्क्षेप्त जस खिम्नादे वातावरण मिलेने ल खेप्ता असर केने रि मूल थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानादे भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामले ल मे लागिने सज जिमी किमे लापरवाही सुनो चासो खेलगेमा दुख गिजिम पिकनिक वनभोज बाँसु छिन्नी मेले चाउसो सैदेखि खेनाए वन जङ्गल ओसो छाम्नु दाइके बारीको चुरो विधि ओरे भने कुबाजेङ्गे माथि
3: नाङथाङ नामल लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बनि हुने हाललाई चाहिँ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
2: गेछो छानेला खोरेल चाउसी खोलिए होइदे तरिङ्गाई गेजो मेकेलाई जु अब नजिरे बनाए गेङ्गे ल गेजो मेके नलाए औले नायो के नाइए
3: वन जङ्गल छ जुडिसियो घेङबारी ल बालीनाली चिउला चिउली झात्रा जस्तो चाउसो छिनी मे चाउसो सैदेखि खेले
2: वन जङ्गल मेलाइ दुखे नाइए मे होला गिने पाँचजना खरनामा मिलिदिए भने सानो छ मे के सहे
3: बतास उचुलीजु बेलाको घिजिमके कोटल मेकी सताङ्गीले हेनोखेमा छिन्नी मे चाउसो के सहे
2: मे लागि निताई के भने के पछि सुन अरूले भने के पछि या
3: के छ छामला पोयाल मे लागि के सन्किने गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
2: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन दिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा

0: यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको एक बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 9645-78-232।

0: यो
1: बाजे के भयो, किन डालामा हात?
0: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुनिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू,
4: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
4: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
1: 9805014652।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुरीचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिए घरमा।
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना,
6: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
2: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू,
6: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
2: शिक्षक सेवा आयोगका प्रावि, निभावी, मावि र शिक्षक लाइसेन्स,
6: लोक सेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
2: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
6: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
6: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849020754 र 9849093412।
2: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
7: आइया मम्मी, दाजु क्यो, म त खाना खान नि सक्दिन।
1: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकि भने, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
8: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर केही कन्छन मन्छन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
1: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
8: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्छन मन्छन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
1: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
8: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने,
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड डीमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 0825903 र मोबाइल नम्बर 98578443122 र 98578443123।
8: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ।
9: मेलायु मायुका लागि त सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना जुहु बेला खिमरिदे गरम ओबोदुरी जेउ बेला सोनो भुरी पचास ओचुदुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्तज सम्भावना ताए आउ ये गिने प्राकृतिक सम्पदा र संक्षिप्त ज सक्षम नारे वातावरण मिलेने ल खेप्पा असर किने रि उमूल र थङ्ने भुछे ताने वायुमण्डल ल कार्बन मस्तज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सोनो नाखार नामले ल भे लागिने सज जिमी गिमी लापरवाही सोनो चासो खेलगेमा डुप को खेल मेला कि नाटे जन धनी मि खेता छेती ताउ खोकाई वन जङ्गल सगर मेरा आयुर्वेदी बानी एमएल एमए छामेला लिउसोतर पोतरालाई पार्जकेर हटे
10: सलाई लाइटर स्याउला मे सचाङ्ने चिज्रालाई जा बाङ्जा र यामाने पोल गेने या किटौ चिज्र रहे वन जङ्गल याल के भाबा या
9: पिकनिक वनभोज बाको मे सचाङ सु छिन्नी मे नै चाउ सोसाइ देखि खेनाले वन जङ्गल ओछो छाम्ने दैके बारीको चुरोट विधि ओरे बनाइ खोबाजे
10: नाङथाङ नाम लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बनी हुने हाललाई छ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
9: गेसो छामेला खोरेल चाउसी खोलिए होलिदे तरिङकाई गेसो मेकेलाई जु अब नैजरे बनाए गेङ्गे ल गेजो मेकेमा लाए औले लायो के लाइदे
10: वन जङ्गल छ जुडिसियो घेङबारी ल बाली नाली कुचिला चुली यात्रा र सताउसो छिनी मे चाउसो सैदेखि खेले
9: वन जङ्गल मेलाइ गेमाइए मे
10: ओडा कार्यालय प्रहरी कार्यालय सर्ज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
9: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधाद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजेमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
0: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुण, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्किएको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि कारक छ। त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहाले सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय, लिबाङ, रोल्पा।
6: डिभिजन वन कार्यालय रोल्पाको अपील।
5: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रूख बिरुवा लाछा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ।
4: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
3: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवाज गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा टिट्टी बालुवा वा माटो ननिकालौं।
4: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वन भित्र विधान

0: विद्युतहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ।
1: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौ।
0: सरकारी फलफुलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ।
1: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ।
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सेत क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बोजी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सडकको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सडकमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: नमस्कार, म गायक तथा संगीतकार युनिक भोजराज विक. तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो रेडियो जलजला 96.4 मेगाहर्ज.
1: हेलो,
2: यो हो कार्यक्रम हेलो जलजला.
1: प्रत्येक दिन दिउँसो 2:15 to 3 PM
3: तपाईँको प्रिय रेडियो स्टेशन रेडियो जलजला
2: 96.4 मेगाहर्जमा सुन्न नभुल्नुहोला
3: कार्यक्रम हेलो जलजला.

हजुर नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ प्रोग्राम हेलो जलजलामा स्टुडियो प्राविधिक मित्रसँगै आवाजमा उपस्थित भइसकेको छु म तपाईँकै कार्यक्रम सञ्चालिका प्रिया मगर हजुर आदरणीय श्रोता तपाईँतिखेरको समयमा कहाँनिर के गर्दै कस्तो अवस्थामा रहनु भएको छ यो दिउँसोको समय छ आफ्नै कामकाजमा तलिन बिजी बेस्त स्वस्थ रहनु भएको छ होला उकाली ओह्राली भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला पानी परेर गर्दै हुनुहुन्छ होला र त कोही साथीहरूले प्रोग्राम हेलो जलजला कतिखेर आउँछ र सहभागिता जनाउन पाइन्छ भनी प्रतीक्षा गरिबस्नु भएको थियो होला ती तपाईँको प्रतीक्षाको गतिलाई एकै सार समाप्त पार्दै आज पनि उपस्थित भइसकेको छु तपाईँहरू भनी जहाँ अनि जे जस्तो अवस्थामा रहे तापनि प्रोग्राम हेलो जलजला शुरूदेखि अन्तिमसम्म सुनेर सार सपोत प्रदान गर्नुहुनेछ भन्ने पूर्ण आशा अनि अपेक्षा यो मनभरि सङ्गालेको छु हजुर आदरणीय श्रोता यो प्रोग्राम सुन्न सक्नुहुनेछ मात्र तपाईँकै मनको आवाज समुदायको लागि सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज र इन्टरनेट अनलाइनमा जलजला प्रेस .com हाम्रो पात्रो नेपाली पात्रो जस्ता विभिन्न माध्यमबाट हामीलाई जुनसुकैको नानी कन्देरमा पनि सुन्न सक्नुहुनेछ साथसाथै टिकटक लाइभमा पनि म भिडियो लाइभ आएको छु त्यहाँबाट पनि सुन्न सक्नुहुनेछ र त हामी आउने गर्दछौ हरेक हप्ताको साथै बार फरक श्रृंखला फरक बारका साथमा उपस्थित हुँदै गर्दा आज हामी सोमबारे श्रृंखलामा छौ सोमबारे श्रृंखलामा के गर्छौ कस्तो गर्छौ भन्ने त नियमित सुन्ने नियमित सहभागी जनाउने श्रोतालाई जानकारी नै छ होला यदि नयाँ साथीलाई जानकारी छैन भने म तपाईँलाई जानकारी गराउँछु हामीले योभन्दा अगाडि साहित्यिक सिर्जना नै थियो होइन साहित्यिक सिर्जना सुनाउँछौ भनेर मैले तपाईँलाई जानकारी गराएको थिएँ आज पनि हामी साहित्यिक सिर्जना सुनाउँछौ आज पनि साथीहरूको मात्रा कमी भयो भने चाहिँ आजबाट होइन अर्को हप्ताबाट हामी तपाईँहरूलाई अर्को नियम बताउनेछौ है हामी अर्को नियम लिएर आउने गर्दछौ बसाई तपाईँको लागि हामी अर्कै बनाएर होइन अर्को हप्ता चाहिँ तपाईँलाई जानकारी गराउनेछौ आजको बसाइमा भने हामी नियम त्यही नै हो साहित्यिक सिर्जना सुनाउँछौ जसको लागि तपाईँले 97 45 20 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउँदै गर्नुहोला म भने कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा गीत राख्छु त्यसपछि पुनः उपस्थित हुने नै छु यो गीत तपाईँको लागि

0: हजुर, यो गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। आज हामी साथीहरूलाई मात्र सम्झिन्छौ, किनभने आज असारको 15 होइन दही चिउरा खाने दिन हो, आज धान दिवस हो। त्यसै कारणले गर्दा साथीहरूलाई मात्र सम्झिन्छौ है आजको विषयमा। आज असारको 15 गते होइन दही चिउरा खानु भयो कि भएन हामीलाई जानकारी गराउनु होला हाम्रो टिकटकमा हेरिराख्नुभएका श्रोताहरूले। र यतिखेरको समयमा पहिलो साथी आउनु भएको छ, कहाँबाट को हुनुहुन्छ त? स्वागत गर्छु। नमस्कार हजुर।
1: नमस्ते दिदी।
0: नमस्ते, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ? सुर्खेतबाट गौमाया सोनी, के छ गौमायाको हाल खबर? मेरो पनि ठिकै छ। अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो?
1: यतिखेरको समयमा कार्यक्रम सुन्दै फोन ट्राई गरेको, फोन पनि लाग्यो भन्नुपर्छ है।
0: कार्यक्रम सुन्दै फोन ट्राई गर्दै हुनुहुन्थ्यो, फोन पनि लाग्यो है।
1: हजुर, आज धान दिउँसो धेरै धेरै शुभकामना है दिदी।
0: हजुरलाई पनि धेरै धेरै शुभकामना, धन्यवाद। र अनि खाजा नास्ता खानु भयो कि भएन?
1: नाइ, मेरो खाजा
0: नास्ता भएको छैन दिदी, हजुरको भयो कि नाइ? हाम्रो पनि भएको छैन कि अरे, अब एकैछिन पछि हुन्छ हाम्रो पनि। अनि आज धान दिवस, अनि दही चिउरा खानु भयो कि भएन?
1: खाना त खाएको छैन दिदी, अब बेलुकातिर हुन्छ होला है।
0: बेलुकातिर हुन्छ होला है।
1: हजुर,
0: ल हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। आगामी दिनमा पनि आउँदै गर्नु होला। अहिलेको लागि कसलाई सम्झिनुहुन्छ?
1: फर्स्ट अफ अल त हजुरलाई सम्झिन्छ है, र प्राविन्दको हुनुहुन्छ उहाँलाई सम्झिन्छ है। म भन्दा पछाडि जति पनि आउनुहुन्छ उहाँ साथीहरूलाई भन्न चाहे र भन्दै दिन्छु। नमस्ते।
0: नमस्ते, यतिखेरको समयमा साथी आउनु भएको थियो गौमाया सोनी, उहाँसँग हामी कुराकानी गरिसकेका छौ। आज असारको 15 गते राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिन हो आजको बसाईमा। सम्पूर्णलाई म यहाँबाट शुभकामना दिए र खानु भयो कि भएन तपाईँहरूले जानकारी दिनुहोला। हामीलाई हेर्दै हुनुहुन्छ टिकटक लाइभमा। आजको बसाईमा हामी साथीहरूलाई मात्र सम्झिन्छौ है, साथीहरूलाई मात्र सम्झिन्छौ आजको बसाईमा, किनभने आज असार 15 धान दिवस हो। धान दिवस अर्थात दही चिउरा खाने दिन। साथीहरूलाई सम्झिनको लागि आउनुहोला 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला। सहभागी जनाउनु भयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ आजको बसाईमा। आउनु भएन भने हामी यहाँबाट गीत मात्र राखेर भए पनि साथ दिनेछौ। यतिखेरको समयमा अर्को साथी आउनु भएको छ। नमस्कार हजुर।
2: नमस्ते हजुर। नमस्ते।
0: नमस्ते, कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
2: पूर्वी रुकुम सिस्ने गाउँपालिका तिन पोखरा एक रुकुम हाल कोहलपुर बाँकेदेखि जनक केसी भन्ने भन्छ।
0: जनक केसी, अनि के छ जनकजीको हाल खबर?
2: एकदम ठिक छ, मेरो अलिकति घाम चर्किरहेको छ अहिले, शीतलमा बसिरहेको भन्नुपर्छ।
0: घाम चर्किरहेछ है।
2: एकदम एकदम।
0: अनि आज धान दिवस के कसरी मनाउनु भयो?
2: ए ठिकै छ, बसिरहेको छौँ। अब चाहिँ दही चिउरा खाने भर्खर सुरु हुँदैछ।
0: दही चिउरा खाने सुरु हुँदैछ है।
2: ससार 15 अब दही चिउरा खाने तयारीमा हाम्रो चाहिँ। अब म्याडम चाहिँ अब कता टाढैबाट आउँदैछ, एकछिन अब आएपछि सबै बसेर खाने।
0: सँगै बसेर खाने हो है। ल हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। आगामी दिनमा पनि आउनु होला। अहिलेको लागि कसलाई सम्झिनुहुन्छ?
2: सर्वप्रथम त यो रेडियो सुने हजुरहरू सम्पूर्णलाई चाहन्छु।
0: धन्यवाद।
2: बाँकी चाहिँ मलाई सम्पूर्ण मलाई जनक केसी भन्ने भन्छु, कोलपुर बस्ने रुकुम जन्महरू मलाई जनक केसी भन्ने सम्पूर्णलाई, तपाईँ आमा बुवा दाजुभाइ दिदी बहिनी जति हुनुहुन्छ साथीभाइलाई एकमुष्ट सम्झिन चाहन्छु।
0: हुन्छ, अहिलेको लागि बिदा गर्छु। नमस्कार। यतिखेरको समयमा जनक केसी आउनु भएको थियो, उहाँसँग हामी कुराकानी गरिसकेका छौ। पालो तपाईँको रहनेछ 97 45 99 36 20। आज साथीहरूलाई मात्र सम्झिनु पर्छ, त्यसै कारणले गर्दा फटाफट फोन डायल गरिहाल्नुहोला। अर्को साथी, नमस्कार हजुर।
3: नमस्कार,
0: कुन ठाउँबाट बोल्दै हुनुहुन्छ? शुभ नाम। सुनसरी गाउँपालिकाबाट आर्या मगर, के छ आर्याजी? मेरो पनि ठिकै छ। अनि आज धान दिवस कसरी मनाउनु भयो आर्याजीले? कसरी भन्नु, धान दिवस मनाउनु भएन? हामी पनि त्यस्तै त्यस्तै हो, हामी पनि मनाएका छैनौ, साँझतिर हुन्छ हाम्रो पनि। अनि खाजा नास्ता खानु भयो कि भएन? हामीले पनि खाएका छैनौ, हाम्रो पनि अब एकैछिन पछि हुन्छ क्या अरे। लौ त हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, आगामी दिनमा पनि आउँदै गर्नु होला। अहिलेको लागि कसलाई सम्झिनुहुन्छ? नमस्कार। यतिखेरको समयमा साथी आउनु भएको थियो आर्या मगर, उहाँसँग कुराकानी गरिसकेको छु। अब भने म यहाँबाट एउटा गीत राख्छु, त्यसपछि पुनः उपस्थित हुने नै छु।

हजुर, यो गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। खासमा मैले राख्न खोजेको गीत भनेको आषाढको पन्ध्र दही चिउरा खाने दिन, साउनको पन्ध्र होइन खिर खाने दिन भन्ने गीत हो, तर मैले नभेटाएर मात्र यो गीत राखेँ। ठिक छ, होइन यो पनि आषाढको पन्ध्र भन्ने गीत नै हो, होइन 97 45 89 36 20 को लाइन भएर सहभागी जनाउनुहोला। सहभागी जनाइसकेपछि साथीलाई मात्र सम्झनु पर्ने हुन्छ, आज शुभकामना पनि प्रदान गर्न सक्नुहुनेछ है 97 45 89 36 20 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनु भयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ आजको बसाइमा। साथी आउनु भएको छैन, अब भने म अर्को गीत राखिहाल्छु, होइन गीत राखेरै मनोरञ्जन ल्याऊ साथीहरू नआउन्जेलसम्म, होइन यो गीत राख्छु, त्यसपछि पुनः उपस्थित हुने नै छु।

0: सम्झे
1: हजुर पुवाको भिटी खराब भएको रहेछ।
0: उपचारको लागि सहरतिर लग्नु पर्ने हुन्छ।
2: हजुर
3: यस्तो बुवामा पनि खास

यो गीत पर राखिसकेको छु तपाईँहरूको माझमा। अब भने तपाईँको पालो रहनेछ झलीको आउँदैन र मेरो माया लाउँदैन र खेम सेन्चुरी र शान्ति श्री परियारको आवाजमा रहेको यो गीत तपाईँको माझमा प्रस्तुत गरिसकेको छु। 97 45 99 36 20 को लाइन भएर आउनु होला, सहभागी जनाउनु भए पनि हामी तपाईँसँग कुराकानी गर्नेछौ। मिस्कल हान्ने काम नगर्नु होला आजको बसाइमा। आजको बसाइमा त केही गर्नु पर्दैन, मात्र तपाईँले आफ्नो साथीलाई आज धान दिवसको शुभकामना दिन सक्नुहुनेछ होइन। शुभकामना नदिए पनि साथीहरूलाई मात्र सम्झिन सक्नुहुनेछ, मैले तपाईँलाई जानकारी गराइसकेको छु। 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनु होला। सहभागिता जनाइसकेपछि केही गर्नु पर्दैन, आफ्नो साथीलाई मात्र शुभकामना आदान प्रदान गर्न सक्नुहुनेछ। आजको बसाईमा आज धान दिवस कसरी मनाउनु भयो, दही चिउरा खानु भयो कि भएन है। अब भने दरम खोला तरेर फेरि पनि अर्को गीत राखिहाल्छु। साथी आउनु भएको छैन है, साथी आउनु भएन भने यहाँबाट गीत राख्छु भनेकी थिए। म गीत राख्छु, त्यसपछि पुनः उपस्थित हुने नै छु।

0: हजुर, यो गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। अब हामी करिब करिब कति मिनट रहन्छौ त, 7 मिनट जति रहन्छौ, योभन्दा धेरै रहँदैनौ तपाईँको माझमा। फेरि पनि म अर्को गीत राखिहाल्छु छोटोमा, है छोटोमा अर्को गीत राख्छु, त्यसपछि फेरि पनि पुनः उपस्थित हुने नै छु। यो गीत स्वीकार्नुहोस्।
1: Put it up. As we have.

0: यो गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। अब भने हामी कार्यक्रमको अन्तिम अन्तिम भागमा आइसकेका छौँ। अर्को साथी आउनु भएको छ, कहाँबाटको हुनुहुन्छ? नमस्कार हजुर। नमस्ते, कुण्ठाबाटको बोल्दै हुनुहुन्छ? जाजरकोटबाट कालिका विश्वकर्मा। के छ कालिकाजी हाल खबर? हाम्रो पनि ठिकै छ। अनि आज धान दिवस के कसरी मनाउनु भयो बताउनुहोस्।
1: हजुर, मनायो भन्नुपर्छ, त्यति खुसी त छैन, अनि त्यतिकै मनायो भन्नुपर्छ।
0: हामी पनि मनाएका छैनौ, हाम्रो त अब साँझ साँझतिर हुन्छ होला। हाम्रो धान चिउरा नभएर धान दिवस मनाउने चाहिँ अहिले चाहिँ आफ्नै कामकाजमा व्यस्त छु। अनि आज आउनु भएको छ कार्यक्रममा, खाजा नास्ता त खानुभयो?
1: भएको छैन, एकछिन पछि हुन्छ है।
0: एकछिन पछि हुन्छ है?
1: हजुर।
0: लौ त हुन्छ, कार्यक्रममा आउनुभयो, एकछिन पछि खाने समयमा हामीलाई पनि पठाउनु होला। अहिलेको लागि काकासलाई सम्झिनुहुन्छ?
1: सर्वप्रथम त हजुरलाई, मेरो छोराछोरीलाई, मेरो भाइलाई, फ्यामिलीलाई बिताउँछु। नमस्ते
0: हजुर। नमस्ते। यतिखेरको समयमा अन्तिम भाग्यमानी साथी हुनुहुन्थ्यो, कालिका विश्वकर्मा जाजरकोटबाट आउनुभएको थियो, उहाँसँग हामी कुराकानी

गरिसकेका छु, अब भने म कोही साथीलाई पनि भित्राउँदैन जस्तो छ भन्दा पनि होइन, एकजना आउनु भयो भने एकजनासँग चाहिँ कुरा गर्छु है। 52 मिनट गइसकेको छ, 2 बजेर 97 45 99 36 20 को लाइनमा सहभागिता जनाउनु होला। सहभागी जनाउनु भयो भने एकजनासँग चाहिँ कुराकानी गर्छु छोटो मिठोमा है। आउनु भयो भने 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ। आजको बसाइमा हामी कुराकानी मात्र गर्छौँ है। आजको बसाइमा मैले तपाईँलाई जानकारी गराइसके, आज धान दिवस अर्थात दही चिउरा खाने दिन के कसरी मनाउनु भयो 97 45 99 36 20 को लाइन भएर अब म साथीहरूलाई भित्राउन सक्दैन, किनभने म पनि यहाँबाट छुट्टिएर जानुपर्छ होइन। आज छुट्टिएर गएन भने भोलि आउन पाउँदैन, त्यसै कारणले गर्दा छुट्टिएर जानुपर्ने हुन्छ है। नियमको पालना गर्नु पर्यो। यतिन्जेलसम्म कार्यक्रम सुन्ने सुन्न प्रयास गर्ने सहभागिता जनाउने सहभागिता जनाउन प्रयास गर्ने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। र इन्टरनेट अनलाइनमा पनि सुनिदिनु भयो तपाईँलाई पनि धन्यवाद। हामीलाई टिकटक लाइभमा अन्तिमसम्म सुनिदिनु भयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्दै धन्यवाद दिँदै आजको बसाइबाट प्रिया मगर सुतिन्छु। झोर्ली हजुर तपाईँको लागि राख्दै रेडियो सुन्दै गर्नुहोला। नमस्कार।

0: Erdbe toplu Transmegahertz.
1: जलजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 3 बज्यो।
2: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
3: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा माधव तिमल सिन्हासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: सुरुमा मुख्य समाचारका शीर्षकहरू।
1: खुमलटारमा ड्रोन मार्फत मल छरेर धान दिवस मनाइयो। कृषि समितिका संयोजक चौधरीद्वारा धान महोत्सवको उद्घाटन।
0: अदालतको फैसला कार्यान्वयन गर्न निर्देशन। थप 2000 विद्यार्थीले पीएसएल नर्सिङ पढ्न पाउने बाटो खुल्यो।
1: सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणका लागि रौतहट प्रहरी थप सक्रिय। सुरक्षा व्यवस्था सुनिश्चित गर्न मातहतका युनिटलाई निर्देशन।
0: युरोपमा अत्याधिक गर्मीले 8 दिनमा 1300 मृत्यु। स्पेनको तापक्रम 45 डिग्री नाग्यो।
1: र विश्वकपको समूह चरणबाटै बाहिरिएपछि दक्षिण कोरियाका प्रशिक्षकद्वारा राजीनामा।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: अब समाचार विस्तारमा। आज असार 15 अर्थात राष्ट्रिय धान दिवस खुमलटारमा ड्रोन मार्फत मल छरेर औपचारिक रूपमा मनाइएको छ। ललितपुरको खुमलटारमा ड्रोन मार्फत मल छरेर मेसिन

0: सचेत बन्नुपर्ने सुझाव पनि उनीहरूले दिएका छन्।
1: सभामुख डोल प्रसाद अर्यालले सांसदका काम व्यवहार र शैलीको मतदाता र जनताले विभिन्न माध्यमबाट नियालिरहेका उल्लेख गर्दै सबै सांसद आफ्नो कामप्रति थप जिम्मेवार बन्नुपर्ने बताउनु भएको छ। संघीय संसद सचिवालयले प्रतिनिधि सभाका सांसदहरूका लागि आज काठमाडौँमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा उहाँले कानून निर्माणमा जनप्रतिनिधिले विगतका राम्रा अभ्यासबाट सिक्न र अध्ययनशील र प्रविधि मैत्री हुनुपर्ने सुझाव दिनुभयो। सभामुख अर्यालले जनताबाट निर्वाचित भएपछि सांसदको जीवन निजीबाट सार्वजनिक जीवनमा प्रवेश गर्ने भएकाले सोही अनुसार जिम्मेवार बन्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले स्वागत गर्दै सांसदहरूलाई संसदीय प्रक्रिया र विधिका बारेमा थप जानकारी दिने उद्देश्यले सचिवालयले संसदीय प्रक्रिया र अभ्यास सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको बताउनुभयो। सचिवालयले सांसदहरूलाई संसदीय प्रक्रिया र विधिका बारेमा जानकारी दिने उद्देश्यले सिंहदरबारस्थित संसद भवन परिसरमा आज र भोलि उक्त अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन।

0: एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण सहित रौतहटको सुरक्षा व्यवस्था सुनिश्चित गर्न रौतहट प्रहरी थप सक्रिय भएको छ। गृहमन्त्रीले 12 पर्साको छड्की अनुगमन गरी तस्करी नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न कड़ा निर्देशन दिएपछि रौतहट प्रहरीले अझ सक्रिय, जिम्मेवार र व्यावसायिक ढंगबाट कार्य सम्पादन गर्न मातहतका युनिटलाई निर्देशन दिएको हो। प्रहरी परीक्षक एवं रौतहट प्रहरी प्रमुख सीताराम रिजालले बदलिदो परिस्थितिलाई सूक्ष्म रूपमा विश्लेषण गरी जिल्ला स्थित अन्य सुरक्षा निकाय संघको समन्वयमा सुरक्षा व्यवस्था चुस्त दुरूस्त बनाउने उद्देश्यका साथ मातहतका प्रहरी युनिटलाई स्पष्ट निर्देशन दिएसँगै सकारात्मक परिणाम आउन थालेको बताउनु भएको छ।
3: अब अन्तर्राष्ट्रिय समाचार। युरोप इतिहासकै सबैभन्दा भीषण गर्मीको चपेटामा परेको छ। जुन 21 शुरू भएको अत्याधिक गर्मीका कारण युरोपभर हालसम्म 1300 भन्दा बढ़ी मानिसहरूको मृत्यु भइसकेको बीबीसीले जनाएको छ। फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार फ्रान्समा मात्रै करिब 1000 बढ़ी मानिसको मृत्यु भएको छ। अधिकारीका अनुसार ज्यान गुमाउनेहरूमध्ये 85% भन्दा बढ़ी 65 वर्षमाथिका वृद्ध वृद्ध रहेका छन्। सबैभन्दा बढ़ी मृत्यु घरभित्रै भएको छ। फ्रान्सको पिसो शहरको तापक्रम 44.3 डिग्री सेल्सियस पुगेको छ। राष्ट्रिय स्तरमा औसत तापक्रम 30 डिग्री सेल्सियस पार गरेको छ, जुन फ्रान्सको इतिहासकै सबैभन्दा तातो दिन हो। गर्मीका कारण ट्रेनहरू रोकिएका छन् भने पावर ग्रिडमा समस्या आउँदा 50,000 भन्दा बढ़ी घरहरू अन्धकारमा परेका छन्। जर्मनीमा लगातार तेस्रो दिन इतिहासकै सबैभन्दा गर्मी रेकर्ड गरिएको छ। पोल्याण्डको सीमा नजिकै रहेको पूर्वी ब्रान्डेनबर्गको कोस्चेनमा तापक्रम 41.7 डिग्री सेल्सियस पुगेको हो। स्पेनको एण्डु आन शहरमा तापक्रम 45.1 डिग्री सेल्सियस पुगेको छ। खडेरी र गर्मीका कारण जंगलमा भीषण डढेलो सल्किएपछि धेरै शहरहरू खाली गराइएका छन्। अत्याधिक गर्मीका कारण अझै सयौं मानिसको मृत्यु हुन सक्ने विश्व स्वास्थ्य संगठन WHOले चेतावनी दिएको छ।
4: अब खेल समाचार। विश्वकप फुटबलको समूह चरणबाट बाहिरिएसँगै दक्षिण कोरियाको राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक हङ मियङ बोले राजीनामा दिएका छन्। कोरिया दक्षिण अफ्रिकासँग 1-0 पराजित हुँदै नकआउट चरणमा पुग्न असफल भएपछि उनले जिम्मेवारी त्याग्ने घोषणा गरेका हुन्। पहिलो चरणबाट बाहिरिएपछि दक्षिण कोरियामा राष्ट्रिय टोलीको चर्को आलोचना भएको छ। राष्ट्रपति ली जे मियङले राष्ट्रिय टोलीको फितलो प्रदर्शनका कारण पत्ता लगाउन छानबिन गर्न निर्देशन दिएका छन्। राष्ट्रपति लीले राष्ट्रिय टोलीको अप्रत्याशित असफलताले आफूलाई स्तब्ध बनाएको बताएका छन्। उनले योग्यताको सट्टा पक्षपात र व्यक्तिगत निकटतालाई प्राथमिकता दिएर नेतृत्व चयन गरिँदा यस्तो परिणाम आउनु स्वाभाविक भएको टिप्पणी गरेका छन्।
3: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: खुमलटारमा ड्रोन मार्फत मल छरेर धान दिवस मनाइयो। कृषि समितिका संयोजक चौधरीद्वारा धान महोत्सवको उद्घाटन।
3: अदालतको फैसला कार्यान्वयन गर्न निर्देशन। थप 2000 विद्यार्थी पीसीएल नर्सिङ पढ्न पाउने बाटो खुल्यो।
4: सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणका लागि रौतहट प्रहरी थप सक्रिय। सुरक्षा व्यवस्था सुनिश्चित गर्न मातहतका युनिटलाई निर्देशन।
3: युरोपमा अत्याधिक गर्मीले 8 दिनमा 1300 मृत्यु। स्पेनको तापक्रम 45 डिग्री नाग्यो।
4: र विश्वकपको समूह चरणबाटै बाहिरिएपछि दक्षिण कोरियाका प्रशिक्षकद्वारा राजीनामा।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। माधव र दिनेश विदा हुन्छौ। नमस्कार।

0: FM 잘해봐 두플로 4MHz.
1: 아야.
2: 바지, 기보, 기는 잘라마핫.
1: 야, 누해고 샀다. 아니 딘나 봐, 누해고 누해가 저 딘다. 아니 가라마 혼났다. 거르선 바지.
2: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
3: ओ दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिचौर रोल्पामा जानुहोस् निको हुन
4: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
2: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ
3: हजुर हाम्रा सेवाहरू
2: हजुर जस्तो सुकै भाँगा चिङ्गा दाँत सुविधा बनाउने
5: नदुखाई दाँत निकाल्ने
2: दुखीको दाँत जरैदेखि उपचार गर्ने
5: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
2: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
2: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
2: 9895014652
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
6: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
7: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
6: भाषातर्फ अङ्ग्रेजी जापानिज कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू
7: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
6: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
7: लोकसेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्रास शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू
6: सुरक्षा निकायतर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत ग्याडेट
7: सफल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
6: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
7: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्रणाली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412
6: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
8: मम्मी दाजु के हो म त खाना खान नि सक्दिन
9: होइन यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो
10: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
9: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
10: के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ
9: ए हो र बाबु यो कहाँनिर छ र बाबु यस्ता सेवा सुविधाहरू के छन्
10: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने आरसिटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड प्रिन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूका लागि विशेष खालको दाँत भरिने।
9: थप जानकारीका लागि बियन्ड बी डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
10: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
11: मेलायु मायुका लागि सुनसरी गाउँपालिका एउटै मस्तक जरुरी सूचना। झुङ पेला खेम्रिजे गरम ओबोदिरी जेऊ पेला सुनो भुरी कता ओचुदिरी जेऊ आउ पेला क वन जंगल ल मे लागिने मस्त ज सम्भावना ताए आउ ये गिने प्राकृतिक सम्पदा र संक्षेप्त ज सक्षम नारी वातावरण मिलेने ल खेपा असर किने री उमूल र थङने भुके ताने वायुमण्डल ल कार्बन मस्त ज तानादे भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामे ल मे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउसो खेलगेमा दुख
12: वन
11: जङ्गल सर मेरा आयुरी बानी एमएल एमए छामेला लिउसो पोतरालाई पार जगे हटे
12: सलाई लाइटर स्याउला मे सचाउने चिस्रालाई हुजा बाङ्जा र यामा ढेने पोल गेने यहाँ किटौ चिज्र हराइदिए वन जङ्गल याल के भावा यहाँ
11: पिकनिक वन भोज बाक मे सचाउँछु छिन्नी मे नै चाउसो सहीदेखि खेनाए वन जङ्गल ओसो छाम्नु दाइके बारीक चुरोट विधि ओढे बनाइ कोबाजे
12: नाङथाङ नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने झाल्दै छ अनुगमन दिने व्यवस्था चाउसो दिदी
11: गेसो छामेला खोरेल चाउसी खोलिए होइदिए तरिन गाई गेजो मेकेलाई जु अब नैजिरे बनाए गेङ एल गेजो मेकेमा लाए औलेम लायो के लाइदिए
12: वन जङ्गल छ जुडिसी हो घेङ बारी ल बाली नाली चिउला चिउली झात्रा रोसो चाउसो छिनी ले चाउसो सहिदेखि खेले
11: वन जङ्गल मेलाइदियो गेमाइए मेला
12: ओडा कार्यालय प्रहरी कार्यालय सर्ज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालयलाई खबर दिए
11: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर खतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डीमा खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भ पतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको बिमा जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
0: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रो आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा वासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्किएको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा,

0: डिभिजन वन कार्यालय रोल्पाको अपील।
1: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
0: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
2: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा, किट्टी, बालुवा वा माटो ननिकालौं।
0: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
1: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
0: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
1: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तान गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
0: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
2: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
0: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
1: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
0: के यस विपत्तिको कुनै समाधान छैन त?
1: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
0: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
2: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुनिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
4: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
5: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
4: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्याचिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
5: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
4: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
5: अनुहारको चाहे फोटो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
4: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
5: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर डाङ
6: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलनचोक खोराई डाङ।
5: सम्पर्क मोबाइल 98578121105,
6: 98479802,
5: 98095826605
6: र 98103940।
7: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
8: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
7: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
8: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही टाङमा।
7: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, बनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, हात दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
8: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
9: डाक्टर कमल चन्द शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
7: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यापिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी खिएको,
8: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे, हाड जोर्ने तथा नसा रोग विशेषज्ञ,
9: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा छेपिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने,
7: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
8: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
7: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
8: जसका लागि मोबाइल नम्बर छ 98578443123, 98478407 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
7: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
10: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
11: होइन, के भाषा र तपाईँलाई
10: के भन्नु र नानी, भन्नै लाज लाग्ने, मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
11: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त, अनि धामी झाँक्री गरेर बस्ने हो र भने?
12: अरे काका, यसको लागि त घोराही डाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
13: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन, छाप सूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
14: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
15: यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
14: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
15: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ शहीद गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ निर
16: बद्दी मेरो त दादु खिलो के गर्ने होला अब
17: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
18: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जेसुकै गर्नुहोस् तपाईँले
17: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
18: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
17: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसीटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिट्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
18: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-879 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौ प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौ जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश
19: अब सुन्नुहोस् पूरा समाचार
20: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन् प्रशोधित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ
19: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ
20: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ
19: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं
20: चिल्लो पदार्थ माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
19: मद्यपान र धूम्रपान सेवन नगरौं।
20: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: नमस्ते डाक्टर सर।
21: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
21: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
21: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
21: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
21: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
20: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
22: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
23: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
22: के रे, नानी त भर्खर 17 की लागि होइन र?
23: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
22: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
23: नेपाल सरकार, विज्ञापन बोर्ड।
24: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
25: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
24: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
26: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
24: हो, अरू भन त।
27: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
28: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
24: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
29: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
30: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
28: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
24: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
31: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
32: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
33: मेरो प्रश्न मेयर साहबलाई,
0: अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
2: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
3: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
20: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
19: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
20: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
19: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
20: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
19: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
20: सचेत बनाऊ।
19: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
20: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ।
20: कार्य दण्डनीय हुन्छ।
19: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
20: सचेत बनाऊ।
19: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार

0: हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे?
0: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। यी सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
0: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ। हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
4: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
4: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
8: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
10: सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि।
11: हो र? होइन होला त्यस्तो त।
12: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
11: के भएन मिस,
12: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
13: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
1: किन आँखा मिचेको मिचै गरेको?
14: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
1: धेरै समय मोबाइल चलाएपछि क्या हो?
14: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
14: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
14: बुझे।
1: यसलाई 20-20-20 को नियम भन्छ। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने।

0: कोण करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
1: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
4: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
5: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
4: खै के गर्ने गर्ने दिदी,
6: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि भेज बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको
6: खै, जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला

0: सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो अभिवादन टक्र्याउँछौ तपाईँ सम्पूर्णलाई यति बेला कार्यक्रम लोक सारथीमा। श्रोता एवं मित्र तपाईँ यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा भानु भएको छ, जहाँ जे जस्तो अवस्थामा भए पनि कार्यक्रम लोक सारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला। तपाईँको पर्खाईको घड़ीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोक सारथीमा हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई पारीबाट प्रिया मगरको साथ मिलिराखेको छ, आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं भने तपाईले हामीलाई इन्टरनेट अनलाइनमा जलजलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। यति मात्र होइन, तपाईले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ र कार्यक्रम लोक सारथी तपाई सुन्दै गर्दा सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोक सारथी नामक फेसबुक एकाउन्टबाट अडियो लाइभ पनि तपाईले हामीलाई अडियो लाइभको माध्यमबाट पनि कार्यक्रम सुन्न सक्नुहुन्छ। कार्यक्रम लोक सारथी प्रसारण हुने रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु। सामुदायिक रेडियो महिला आवाज 90 MHz खलंगा प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 MHz भिंगरी प्युठानबाट सन्तोष सुनार, रेडियो झिलिनी 104.7 MHz बिजवार प्युठानबाट यमुना धामी, रेडियो पारिणी 99.1 MHz अर्घखाँचीबाट प्रकाश प्युठानी, रेडियो मालारानी 95.7 MHz रेडियो निर्सिमा 107.1 MHz अर्घखाँचीबाट कोपिला आचार्य, सामुदायिक रेडियो स्काई 90.4 MHz तमघास गुल्मीबाट सुषमा मल्ल, सामुदायिक रेडियो छत्रभूमि 93.6 MHz पौधी अमराई गुल्मीबाट प्रकाश आचार्य, रेडियो सारथी 107.4 MHz खरबाङ बागलुङबाट अनिश पाठक, रेडियो मोती 88.4 MHz छाप स्याङ्जाबाट कृष्ण बस्याल, रेडियो कुटुम्ब 97.8 MHz तानसिन पाल्पाबाट यति बेला साथ दिइरहनु भएको छ। तिलु राणा भट्टराईले रेडियो कपिलवस्तु 104.2 MHz कपिलवस्तुबाट हामीलाई साथ दिइरहनु भएको छ। गोडियाभर सामुदायिक रेडियो देवघाट 102.6 MHz देवघर तनहुँबाट साथ दिइरहनु भएको छ। प्राविधिक निपत्तिका मित्र विजय गुरूङले दमौली एफएम 94.2 MHz तनहुँबाट सन्देश राई, रेडियो बन्दीपुर 88.8 MHz बन्दीपुर तनहुँबाट भूमिका श्रेष्ठ, रेडियो फेमस एफएम 94.3 MHz कोहलपुर बाँकेबाट सुदीप कुमार थारू, रेडियो भोटेउडा 90.8 MHz लमजुङबाट प्रमिला रेग्मी, रेडियो सुनवल 90.7 MHz नवलप्रासीबाट दुर्गा बौडेल, रेडियो जननी 90.6 MHz पोखराबाट प्रतिमा गुरूङ, रेडियो क्रान्ति 90.4 MHz काभ्रे प्लाञ्चोक कोसीपारीबाट नकुल घरती, रेडियो जननी 90.6 MHz पोखराबाट प्रतिमा गुरूङ, रेडियो आफ्नो एफएम रूकुम पश्चिममा 90.4 MHz बाट मनिषा डागी भने रेडियो उखलढुङ्गामा 104.8 MHz उखलढुङ्गाबाट विनुमाया राई, रेडियो लालीगुराँस 105.2 MHz धनकुटाबाट जानु तामाङ, रेडियो खबरपालिका 88.7 MHz धनकुटाबाट खड्गराज बस्ने राकाश, रेडियो मेन्स्याम एफएम 103.4 MHz तिराथुमबाट शारदा बास्कोटा, रेडियो झनकार 97.5 MHz रामेछापबाट यति बेला साथ मिलिराखेको छ। प्राविधिक संयोजनका मित्र अनिता रसाइली अनु लेसादिरहनु भएको छ। यसै क्रममा रेडियो प्रभु 102.6 MHz जलहरी कञ्चनपुरबाट राज छेत्री, रेडियो यसै क्रममा हामीलाई रेडियो बेलका एफएम 100.9 MHz उदयपुरबाट अजम्बर पुलामीले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो विभिन्न रेडियोबाट विभिन्न साथीहरूले साथ दिइरहनु भएको छ। रेडियो भरोसा 104.9 MHz दाङ्गुराईबाट ईश्वरी पुनले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो मुटकीचुला 93.5 MHz डोल्पाबाट मंगला कुमारी बुढा, रेडियो मध्यपहाड 88.2 MHz सल्यानबाट गोरख डागी, रेडियो
सत्यवाणी 104 मेगाहर्ज पर्वतबाट सन्तोष प्राजुली लगायतका साथीहरूले साथ दिइरहनु भएको छ। कार्यक्रम लोकसारथी प्रत्येक दिन 4 बजेदेखि 5 बजेसम्म तपाईँको संसाथमा आउने गर्छ। आज आषाढको 15 गते आज दही चिउरा खाने दिन पनि हो होइन, अनि धान दिवस पनि हो क्यारे, आज धान दिवस मनाइने गरिन्छ। आजदेखि भनौँला धान रोपाईको प्रारम्भ कतिपय ठाउँमा हुन्छ भने कतिपय ठाउँमा आज धान रोपाई सकिँदैछ होइन, सकिन पनि लाग्यो होला र कतिपय ठाउँमा त धान रोपाई बल्ल सुरु हुँदैछ होला। आजको दिनबाट धान रोपाईको थालनी गरिन्छ कतिपय ठाउँमा भने कतिपय ठाउँमा त अब सकिसक्यो होला र कतिपय ठाउँमा अझै बिउ नै भएको छैन होला होइन, त्यस्तो अवस्था छ। एकदमै हामी असार आइसकेपछि हामी असाढे भाकालाई सम्झिन्छौं। असाढे भाका कस्ता हुन्छन्, असारको बेला धान रोपाईको बेला कस्ता कस्ता भाकाहरू गाइन्छन्। आज भोलि धान अब सबै कुरा मेसिनले हुन थाल्यो, त्यही भएर बाउसी पनि चाहिँदैन, हली पनि चाहिँदैन, बिउ गाड्ने मान्छे पनि चाहिँदैन होइन, सबै काम अब मेसिनले गर्न थाल्यो भन्ने भनाइ छ। तर पनि गाउँघरमा अझै पनि बियाडे बाउसी हली लगायतका यी एउटा धान रोप्नका लागि धान रोपाहा खेताला लगायतका चाहिन्छ र यी सबै जम्मा भएर गाइने भाका नै असारे भाका हो। जुन भाका असारको महिनामा मात्रै गाइन्छ ती भाकाहरूलाई आज हामी बजाउनेछौ र अब हामी ती भाकाहरूलाई पनि प्राथमिकतामा राख्नेछौ। यो कुरा म तपाईँलाई जानकारी गराए र आज असाढ पन्ध्र, आज तपाईँले असाढ पन्ध्र कसरी मनाउँदै हुनुहुन्छ भन्ने विषयमा कुराकानी गर्छौ। तपाईँले फोन गर्नुहोला 9868607940 नम्बरमा, 9868607940 नम्बरमा फोन गर्नुहोला भन्दै अब मिलन लामाले गाउनु भएको असाढे गीतबाट कार्यक्रमको शुभ आरम्भ गर्छु। त्यसपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि।

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। हामी कार्यक्रम लोक सारथीमा छौं। तपाईँ यति बेला कार्यक्रम लोक सारथी सुन्दै हुनुहुन्छ। आज असार 15 गते, आज धान दिवस, दही चिउरा खाने दिन रहेको छ क्यारे। र दही चिउरा खाने दिनमा कतिले दही चिउरा खानुभयो, कतिले खानु भएन, कतिले खाने चलन पनि छैन भन्नुहुन्छ होला, होइन? तर जसले खेती गर्नुहुन्छ, जसले खेतसँग बारीसँग साइनो लगाउनु भएको छ, होइन, ती साथीहरूले त पक्कै पनि दही चिउरा खानुभयो होला, होइन? आज असार 15 को महत्व, असार महिनाको रोपाईहरूको महत्व, ती रोपाहाहरूलाई थाहा हुन्छ जसले आज रोपाई गर्नेमा व्यस्त हुनुहुन्छ, होइन? र त कार्यक्रम लोक सारथीमा छौँ हामी। यति बेला पहिलो साथी हुनुहुन्छ, आज हामी तपाईँसँग कुराकानी मात्रै गर्छौँ। असारलाई कसरी सम्झिनुहुन्छ, अथवा असारको 15 मा के गर्नुहुन्छ, अथवा असार महिनामा तपाईँहरूको गाउँघरको अवस्था के छ भनेर हामी सोध्छौँ तपाईँलाई। हामी आज कुराकानी मात्रै गर्छौँ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। पहिलो साथी, नमस्कार हजुर।
1: हजुर नमस्कार। हजुर नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट?
1: हजुरलाई असार 15 को धेरै शुभकामना छ है।
0: ल, तपाईँलाई पनि धेरै धेरै धेरै धेरै धन्यवाद छ। के छ, कहाँदेखि को बोल्नुभयो?
1: म रेशमगढ नगरपालिका 7 समाजदेखि रामु र साइली है।
0: रामु र साइली, के छ रामुजी खबर?
1: बिहान बिहान पानी परेर त अझै अल्ल हल्का फुल्का घाम लागिरहेछ। के छ हाम्रो रोल्पातिर खबर सुनाउनु?
0: रोल्पातिर पनि एकदम ठिक छ, यतातिर पनि बिहान पानी पर्यो, अहिले घाम लागिरहेछ, होइन?
1: हजुर।
0: अनि यति बेला के गर्दै हुनुहुन्छ नि?
1: यति बेला त यत्तिकै कार्यक्रम भर्खर सुरु भएको छ, सुनिरहेको छु।
0: अनि असार 15 आज कसरी मनाउनु भयो, के गर्नुभयो, तपाईँको गाउँ घरतिर असार 15 को चहल पहल कस्तो छ?
1: हाम्रो गाउँतिर त्यति छैन, यता हाम्रो गुल्मीको यता रुइदीतिर यतातिर धान रोप्ने पर्व हुन्छ, हाम्रोतिर त कम बसेर त्यति हुँदैन।
0: भनेपछि तपाईँको गाउँको घर कहाँ हो?
1: मेरो बजारभन्दा माथि पर्छ, सदरमुकाम भन्दा माथि।
0: ए, सदरमुकाम भन्दा माथि। तपाईँको घरतिर पनि असार 15 को चहल पहल हुँदैन?
1: त्यति छ, हुँदैन सर, त्यति भएको छैन अहिले।
0: ए ल, ठिक छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरि फेरिको बसाइमा आउनु होला, अहिलेको लागि विदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा रामु रसाइली आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, फोन गर्नुहोला। आज असार 15 को बारेमा कुराकानी गर्छौ हामी। र यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु भन्दै थिए, फोन गर्नुहोला। 9868-3940 को नम्बर तपाईँका लागि हामी खुला गरेका छौ, फोन डायल गर्नुहोला। यति बेला साथी नमस्कार हजुर। कटहरी नगरपालिका 13 सुनिल बिसी। अनि कुन रेडियोबाट सुन्नुभयो हामीलाई? कटहरीबाट।
2: मैले आफ्नो एफएमबाट सुनेको।
0: आफ्नो एफएमबाट कार्यक्रम सुन्नुभयो है?
2: हजुर हजुर।
0: अनि के छ, मौसम कस्तो छ उतातिरको?
2: मौसम चाहिँ पानी पर्न खासै सकेको छैन, धुमधुम्ब हुँदै पानी पर्ला जस्तो गर्छ, फेरि घाम लाग्छ, त्यस्तै छ दाइ।
0: ए, उतातिर पानी परेन आज पनि?
2: आज पानी भन्दा पनि धेरै दिन भयो दाइ, पानी त्यति परेको छैन, मकै मर्ला जस्तो अवस्था पो भइसक्यो भनौँ न।
0: अब उतातिर त, यतातिर त आज पर्यो, असार 15 गते आज त पर्नु पर्ने हो, होइन र?
2: हजुर, अलिअलि फाटोफाटै छिटाएको चाहिँ थियो, तर त्यसको आउन चाहिँ धेरै जमर गरेको थियो, तर पानी चाहिँ त्यति आएन,
0: पानी चाहिँ त्यति आएन, होइन?
2: हजुर,
0: ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज असार 15 कसरी मनाइरहनु भएको छ? उदयपुरतिर त धानहरू पनि रोप्ने गर्नुहुन्छ कि गर्नुहुन्न?
2: हजुर, हामी हाम्रो भन्दा अलिक तल्लो भेगतिर चाहिँ रोप्नुहुन्छ, हाम्रो अलि माथि पर्छ, त्यस्तै हो। आज यसो बिहानै दही चिउराहरू खाइयो, त्यस्तै नै अब मनाइयो भनौँ न।
0: उदयपुर आफैमा एउटा तराई हो कि पहाड हो? यो त म कतिपय अब कता कतै मैले तराई जस्तो पनि लाग्छ, पहाड जस्तो पनि लाग्छ, के छ
2: यो? यस्तो छ दाइ, भनौँ न, अलिक धेरै जस्तो भूभाग चाहिँ भन्दा पनि बराबर होला, पहाड र तराई बराबर, तराई पनि छ पहाड पनि छ, त्यो पहाडै मात्रै पनि छैन, तराई नै मात्रै पनि छैन, दुवै बराबरै छ दाइ,
0: दुवै बराबरै छ। यसलाई चाहिँ कुन पहाडी जिल्लामा गर्न गरिन्छ कि तराईको जिल्ला कि भित्री मधेस?
2: अब यसलाई त तराई नै गणना गर्दाखेरि पनि आदिको भूभाग तराई नै अटिएको छ, खोइ यो तराई नै भूभाग नै गणना हुन्छ होला दाइ
0: है?
2: हजुर,
0: तर संरचनागत हिसाबमा पहाड छ, तराई छ, सबै छ, होइन?
2: हजुर, एकदम।
0: लक्षिक छ कार्यक्रममा आउनुभयो, तपाईँको ठाउँतिर भनेपछि धान रोपाई हुँदैन?
2: हजुर हाम्रो त्यस्तै छैन, हाम्रो भन्दा अलि तल भेग भनौँ न नजिकै, हाम्रो भन्दा अलिक हल्का तल अलि हाम्रो अलिकति माथितिर जस्तो पर्छ, त्यही भएर अलिक तलतिर चाहिँ।
0: हुन्छ, अब आषाढ पन्ध्रको शुभकामना राख्नुहोस् ल।
2: हुन्छ, फर्स्टमा त दाई हजुरको लागि र रेडियो अल फ्यामिलीको लागि आज अठार पन्ध्रको शुभकामना भन्न चाहन्छु, र जति पनि साथीले मेरो मेम्बर हाउसबाट परिचित हुनुहुन्छ, मलाई चिन्नुहुने नचिन्नुहुने सबैको लागि भन्दै हजुरबाट चिन्ने।
0: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो कटहरीबाट सुनिल बिसी, उहाँले असार पन्ध्रको बारेमा अब दही चिउरा खाइयो भन्ने खालको कुरा गर्नुभयो। दही चिउरा त खानु पर्यो नि, असार पन्ध्रमा नखाए कहिले खाने त दही चिउरा होइन, त्यसैले दही चिउरा खानुपर्छ भन्ने हो क्या रे। अब अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
3: हजुर नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट?
3: प्रकाश कुमार।
0: प्रकाश कुमार, के छ प्रकाशजी खबर?
3: शान्ति छ हजुर, राजभवन।
0: हाम्रो पनि एकदम ठिक छ। कार्यक्रममा आउनु भएको छ, यति बेला के गरिदिनुहुन्छ?
3: त्यति बेला घाम तापिरहेछु।
0: घाम तापिरहनु भएको छ होइन?
3: हजुर।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज हामी के गर्छौ तपाईँलाई जानकारी छ कि छैन?
3: जानकारी छ हजुर।
0: जानकारी छ होइन?
3: हजुर।
0: अनि असार पन्ध्र कसरी मनाइरहनु भएको छ, अर्घाखाँचीमा कतिको मनाउने प्रचलन हुन्छ? अनि के गरिन्छ असार पन्ध्रमा भन्नुहोस् त?
3: हजुर, अब धान रोप्ने, हजुर, अन्त पनि दही चिउरा खाने।
0: ए, त्यही नै हो तपाईँको उतातिर पनि धान रोप्ने प्रचलन छ?
3: हजुर, प्रचलन छ हजुर।
0: अनि तपाईँहरूको उतातिर असारे भाका गाउने प्रचलन छ कि छैन?
3: गाउने भाका छ हजुर।
0: छ अनि तपाईँलाई असारे भाका गाउन आउँछ?
3: त्यति आउँदैन।
0: ए, आउँदैन होइन? हुन्छ, शुभकामना राख्नुहोस्।
3: सर्वप्रथम त हजुरलाई
0: धन्यवाद,
3: अनि मलाई सुन्ने सम्पूर्ण साथीहरूलाई।
0: हुन्छ, अहिलेको लागि बिदा गर्छौ। नमस्ते।
3: नमस्कार।
0: प्रकाश कुमार आउनु भएको थियो। अब असारे भाका तपाईँको लागि राख्छौ, असारे भाका पछि तपाईँको माझमा फेरि आउँछौ। हामी कार्यक्रम लोकसारथीमा छौ, तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ, र लोकसारथीमा आज असार पन्ध्रको बारेमा कुराकानी गर्दैछौ, र असारे भाका तपाईँको लागि राख, त्यसपछि हामी फेरि आउनेछौं।

0: लौ परमेश्वरी, यो गैरी खेतका सिने भूमि नागनगिनी देवी देवता सबैले काइलाको खेतको रक्षा गरिदेऊ। ठुलो पहिरो नलागोस्, जीव जन्तुहरू केही नलागुन्, अन्नमा लक्ष्मीको बास होस्, रक्षा गराई परमेश्वरी।
1: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथी सँगै छौ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? तपाईँको आवाज आएन हजुर। ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, के गर्दै हुनुहुन्छ यति बेला? पानी परिराखेको छ, के गर्छ, के गर्दै? तपाईँको आवाज आएन, यसो गर्नु न, तपाईँले शुभकामना राख्नुहोस् अनि छुट्टिनुहोस् ल। तपाईँको आवाजै आएन। ल हुन्छ, धन्यवाद। हुन्छ, बिदा गर्छौँ, नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग हामी कुराकानी गर्दै थियौँ तर उहाँको आवाज सानो आयो। यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर, को बोल्नु भयो? अलिक टाठो आवाजमा बोल्नु पर्यो, को बोल्नु भयो कहाँबाट? रुद्र भुजेल। रुद्र जी के छ हालखबर? रमाइलो छ, घमाइलो छ, होइन? ल ठिक छ, अनि कार्यक्रममा आउनु भएको छ यति बेला, असार पन्ध्र कसरी मनाइरहनु भएको छ? बिहानै दही चिउरा खाएर त्यस्तै त्यस्तै रमाइलो तरिकाले मनाइरहनु भएको छ, होइन? ठिक छ, मनाउनु पर्यो नि, होइन? अनि हजुर, अनि अनि उतातिर के छ, धान रोपाई गर्ने प्रचलन छ कि छैन? है, तपाईँको उतातिर धान रोपाई त्यति हुँदैन? धान हुन्छ, अनि साउनमा हुन्छ भने असार पन्ध्रलाई पनि दिवस मनाउनुहुन्छ, जो राम्रैसँग मनाउनुहुन्छ, होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ, अनि के भन्न चाहनुहुन्छ अन्य असार पन्ध्र मनाइरहनु भएका साथीहरूलाई? हुन्छ, अहिलेको लागि बिदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौ, तेह्रथुमबाट फोन गर्नु भएको थियो। पालो तपाईँको हो, फोन गर्नुहोला 9868-3940-40 को नम्बरमा फोन गर्नुहोला, नम्बर तपाईँको लागि खुला गरेका छौ। र यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर।
2: नमस्ते, नमस्कार।
1: नमस्ते, नमस्कार, को बोल्नुभयो कहाँबाट?
2: उदयपुर।
1: कुन ठाउँबाट?
2: उदयपुर कटारीबाट।
1: कटारीबाट गोरी मगर, के छ गोरी खबर?
2: ठिकै छ नि दाई, अनि तपाईँको के छ?
1: हाम्रो पनि एकदम ठिक छ, के गर्दै हुनुहुन्छ नि यति बेला तपाईँले? गोठालो गर्दै हुनुहुन्छ, होइन?
2: हजुर।
1: अनि कार्यक्रममा आउनु भएको छ, आज असार पन्ध्र, आज रोपाई गर्न जानु भएन?
2: हजुर, कहाँको दाई, अघिदेखि नै सुरु भएको हाम्रोतिर त।
1: ए, रोपाई सकिसक्नु भयो?
2: छैन, अझै बाँकी नै छ, अझै लाग्छ होला साउन भदौसम्म।
1: ए, भदौसम्म लाग्छ रोपाई गर्न? ए, भनेपछि त के छ, दही चिउरा खानुभयो कि खानु भएन?
2: दही चिउरा बिहानै खाएको।
1: ए, बिहानै खाएर, अनि खोइ त मलाई मलाई दिनु पर्दैन?
2: हजुर, अनि तपाईँले सम्झिनु भएन, अनि मैले दिने कुरै भएन नि त।
1: मैले त तपाईँलाई सम्झेर त कार्यक्रम चलाउन आइरहेको छु क्या रे।
2: बिहान आउनु भएको थिएन नि त, बिहान आउनु भएको भएदेखि त म यसो सम्पर्क गरिहाल्थेँ नि।
1: ओहो है, सम्पर्क गर्ने आफै बोलाउने चलन छैन नि
2: त तपाईँको नम्बर थाहा छैन नि त, त्यही भएर मलाई सम्पर्क गर्न सकिनँ।
1: ए अन्तिमसम्म रेडियो सुन्ने पो थाहा हुन्छ त होइन?
2: हजुर
1: अन्तिमसम्म रेडियो सुन्नु नहोला क्या रे, त्यही भएर मेरो नम्बर थाहा नभएको तपाईँलाई होइन?
2: होइन म त प्रेसेस डेली सुन्छु, अन्तिमसम्म नै सुन्छु।
1: अनि अन्तिममा मैले भनिराखे हुन्छु त,
2: मैले कल गरिरहन्छु त दिला मुखलाई।
1: अन्तिममा त मैले भनिराखे हुन्छु त
2: हजुर, त्यो भन्नु त भन्नुभएको थियो, अब त्यो के भन्नुभएको थियो
1: टिप नै भ्याउनु भएन होइन?
2: टिप त भ्याउ थियो, तपाईँहरूले केही सल्लाह सुझाव के भन्नुभएको थियो अनि त्यही भएर।
1: ए त्यही भएर नटिप्नु भएको? ल ठिक छ, कार्यक्रममा आउनुभयो। अब के छ असारे भाकाहरू तपाईँको उतातिर गाउने प्रदर्शन छ कि छैन, असारे गीतहरू के
2: हाम्रो यतातिर छ?
1: तपाईँलाई आउँछ असारे गीत गाउन?
2: आउँछ
1: ल, एउटा गाइदिनुहोस् त ल। होइन एउटा गाई, अब असारे गीत गाउँछ भनेपछि त अब असारको 15 गते असारे गीत सुन्न सबै साथीहरूलाई मन लाग्छ नि त होइन? ल एउटा गाइदिनुहोस् त ल, एउटा आउँछ भने त गाइदिनुहोस् एउटा।
2: असारेको 15 दैसिर खाने साउने 15 खिर साउने।
1: यो असारे गीत हो र, यो त होइन, यो असारे भाका पो गाउनुहोस् भनेको त तपाईँलाई। अनि असारे भाका पो गाउनुहोस् भनेको त?
2: ए त्यो असारे भाका त त्यो त बुढापाकालाई मात्रै आउँछ, मलाई त आउँदैन त्यस्तो त।
1: भनेपछि तपाईँको हजुरबुवा हजुरआमाहरूले तपाईँलाई असारे भाका गाउन सिकाउनु भएन हो?
2: हजुर के अरे आउनु त आउँछ, बिचरा बिचराको मात्रै आउँछ, यस्तो धानहरू रोप्दाखेरि त गाउनु त हुन्छ नि
1: है,
2: यस्तो लय हाल्नै आउँदैन मलाई फेरि।
1: ल लय नहालिकन एउटा गाउनुहोस् त, कसरी गाउनु हुँदो रहेछ तपाईँको उतातिर?
2: हाम्रोतिर
1: हजुर ल गाउनुहोस् त सुनाउनु।

0: त कस्तरी गाउनु हुँदो रहेछ? त्यही त बिच बिचको गाउनु केही हुन्न, बिच बिचको गाउने त हो नि।
1: छुपुमा छुपु हिलोमा खाना रोपेरै छाडौला।
0: यही हो, यति हो। ल अरू गाउनुहोस् ल।
1: बनाई कुलो लगाई पानी आइरहेको
0: आउँदैन नि। ल अब यसो गर्नु पर्यो, अब आफ्नो बुवा आमासँग ल मलाई असारे गीत सिकाउनु पर्यो भनेर भन्नु होला, अनि सिकाउनुहुन्छ है त?
1: हुन्छ, तर यस्तो धानमा पनि गाउनु त हुन्छ, तर मलाई यस्तो बुढाकाकाहरू जस्तो लय हाल्नु आउँदैन कि, त्यही भएर अप्ठ्यारो परिन्छ।
0: ए होइन, गीत गाउन जाने भने लय हाल्न पनि जानिन्छ होइन।
1: आउनु दाजु एकचोटि नै आउँछ, तर हामी त अब ट्राई गर्दा गर्दा बल्ला बोले दाजुको शब्द सिकिन्छ
0: है।
1: हजुर
0: ल, अब शब्द शब्द टिपेर अब गीत गाउनु नै भएर आउनु ल।
1: ए हुन्छ दाइ।
0: ल अब असार पन्ध्रको शुभकामना राख्नुहोस्
1: दाइ। एउटा कुरा सोध्नु मन लाग्यो।
0: भन्नु न।
1: तपाईँले क्या त्यो फेसबुक लाइभबाट अनि के यस्तो कमेन्टहरू लिनुहुन्न हो?
0: त्यहाँबाट कमेन्ट मैले धेरै भन्न लिएको, अब कुनै बेला लिन्छु।
1: हजुर, मैले जान कति हेर्छु क्या, अनि लाइभमा देख्दै देख्दिनँ, अनि एकचोटि कल गरेर सोध्नु पर्यो भनेर कल लाग्यो।
0: कुनै बेला लिन्छु, कुनै बेला लिन्न होइन।
1: ए हजुर हजुर।
0: ल अब असार पन्ध्रको शुभकामना राख्नुहोस्।
1: हुन्छ, फर्स्टमा हजुर लगायत हाम्रो जलजल एफएमको आजको दिन शुभ रहोस् भन्न चाहन्छु, र असार पन्ध्रको पनि धेरै धेरै शुभकामना, राम्रोसँग खानु होला भन्न चाहन्छु, अनि साथीहरूलाई धेरै दिन छ सबै सबैलाई असार पन्ध्रको धेरै धेरै शुभकामना, अनि आज मात्र जन्मदिन परेको छ प्यारी साथी सुस्मिता सुनवार र माइजु विमला मगर दुवैजनालाई मेनी मेनी ह्याप्पी रिटर्न अफ द डे, ह्याप्पी बर्थडे टु यु भन्न चाहन्छु साथी, धेरै सबैमा सम्झना भन्न चाहन्छु, बाई बाई।
0: नमस्ते, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, अब असारे गीत सुन्ने बेला भएको छ, अब अर्को एउटा असारे गीत सुन्छौ, तपाईँलाई सुनाउँछौ, त्यसपछि हामी आउनेछौ यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौ।

0: कति बस्यौ माइता जय गर साइता सँगै गरौँ मेला पा जौवन रसिलो छ जिउ झन कसिलो छ समय देऊ न मेरो
1: यो गीत पछि फेरि पनि स्वागत छ। अब खेतबारीमै गएर गीत सँगै रूपाई गरे जस्तै हुन्छ यो गीत, यी सङ्गीतहरू सुन्दाखेरि त होइन एकदमै रहर लाग्ने के रहर लाग्दा गीतहरू खेतबारीमा जाउँ जाउँ जस्तो लाग्ने र यी गीतहरूका भिडियोहरू पनि त्यस्तै राम्रा नपत्याई युट्युबमा गएर खोजेर सुन्नु होला। यति बेला साथी हुनुहुन्छ म स्वागत गरे। नमस्कार हजुर।
2: हजुर नमस्कार।
1: को बोल्नुभयो कहाँबाट? नाम के भन्नुभयो? तपाईँको आवाज अलिक बुझिएन, टावरले काम गरेन, तपाईँको मोबाइलको टावरले काम गरेन।
2: बुद्ध विश्वास रायमाजी है?
1: बुद्ध विश्वास रायमाजी कहाँबाट?
2: वानीदेखि है।
1: यो कुन जिल्ला पर्छ?
2: यो गुल्मी जिल्ला मुस्कुर नगरपालिका।
1: ए अनि बुद्धजी के छ हालखबर तपाईँको?
2: एकदम ठिक हुनुहुन्छ। तपाईँ के छ खबर?
1: हाम्रो पनि ठिक छ। अनि यति बेला के गर्दै हुनुहुन्छ?
2: अनि हजुर बाजा गाजा सहित रोपाई गरियो होइन?
1: ए बाजा गाजा सहित रोपाई गर्नुभयो?
2: हजुर। रमाइलो
1: भयो। अनि विशेष गरी तपाईँको गाउँ घरमा कसरी असार पन्ध्र मनाउने चलन छ अलिकति भनिदिनुहोस् न।
2: हाम्रो त के छ भने तपाईँको बिहान यसो घर मेलामा नजाँदै होइन अनि दही चिउरा खाने अनि त्यसपछि अरू खानाहरू खाने होइन अनि मेला पाता जाने अनि मेला पाता गएर बाजा गाजा सहित बस्ने अनि नास्ताको रूपमा दही चिउरा खाने अनि त्यहाँबाट नास्ता खाने अनि त्यही नै हो है।
1: हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो। अहिलेको लागि अब असारे असार पन्ध्रको शुभकामना राख्नुहोस्।
2: दाजुको लागि
1: धन्यवाद। हुन्छ अहिलेको लागि तपाईँलाई बिदा गर्छौ। नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309440 अर्का सहभागी। नमस्कार हजुर। टेलिफोन सम्पर्कमा फटाफट फोन डायल गर्नुहोला। आज असार पन्ध्रको बारेमा कुराकानी गरिराखेका छौँ, यो कुरा म तपाईँलाई जानकारी गराए। यति बेला साथी नमस्कार हजुर।
3: नमस्कार हजुर।
1: को बोल्नुभयो कहाँबाट?
3: तेह्रथुमको जलगढीबाट मनमाया तिमलसिना।
1: मनमाया तिमलसिना है, के छ मनमायाजी खबर?
3: एकदम ठिकै छ बाबा। अनि त्यताको के खाने खबर?
1: हाम्रो पनि एकदम ठिक छ। के गर्दै हुनुहुन्छ नि?
3: म अहिले खेतदेखि घर जाँदै गरेको भन्नुहुन्छ है?
1: ए घर जाँदै गर्नु भएको होइन?
3: हजुर।
1: हुन्छ कार्यक्रममा आउनु भएको छ। अनि असार पन्ध्र कसरी मनाउनु भयो तपाईँले?
3: असार पन्ध्र त दुई चिउरा खाएर भन्नुपर्छ है दादा।
1: अनि धान रोप्न जानु भएन?
3: धान चाहिँ हाम्रोतिर अहिले रोप्ने बेला भइगएको छैन भन्नुपर्छ।
1: ए कहिले हुन्छ?
3: हाम्रो चाहिँ साउनतिर मात्र हो।
1: ए साउनतिर मात्रै हुन्छ नि?
3: हजुर।
1: अहिले चाहिँ असार पन्ध्रतिर हुँदैन?
3: हाम्रो असार पन्ध्रतिर अहिले धान पाकिरहेको छैन है, अनि मकै पाकेको छैन।
1: ए मकै पाकेपछि बल्ल धान रोप्ने होइन?
3: हजुर।
1: बिउ त बिउ त छरिसक्नु भएको होला नि धानको बिउ त?
3: धानको बिउ त हाम्रो रोप्न भइसक्यो भन्नुपर्छ है। अनि
1: ए धान

0: को बिउ रोप्ने भइसक्यो तर मकै नपाक्या हुनाले अहिले चाहिँ रोप्ने भएन क्यारे होइन
1: हजुर धान पाकेको छैन मकै पाकेको छैन त्यही भएर
0: ए धान पाकेको छैन ऊ त चैतमा पनि धान रोप्नुहुन्छ र
1: हजुर हामी चैतमा पनि धान रोप्छौँ त
0: ए चैते धान पनि रोप्नुहुन्छ नि
1: हजुर
0: सिजनमा दुईचोटि धान रोप्नुहुन्छ
1: हजुर
0: ओहो ल ठिक छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि व्यवसायमा आउनुवाला अब असार पन्ध्रको शुभकामना राख्नुहोस्
1: हुन्छ असार पन्ध्रको शुभकामना राख्नु पर्दा दादा हजुरलाई
0: धन्यवाद नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी उहाँसँग कुराकानी गरिसकेका छौ पालो तपाईँको हो अर्का सहभागीको कल लिन्छौ त्यसपछि एउटा असारे भाका हामी ठिक्क रेडी पारेका छौ यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर नमस्कार हजुर
2: नमस्ते
0: को बोल्नुभयो कहाँबाट कहाँबाट
2: भन्नुभयो
0: ए नाम के होला
2: प्रीति लिम्बू
0: ए प्रीति लिम्बू होइन
2: हजुर
0: तपाईँले मलाई फ्रेन्ड रिक्वेस्ट पनि पठाउनु भएको जस्तो लाग्यो प्रीति नानुको आइडीबाट
2: हो
0: ओहो ल तपाईँ त्यही भएर तपाईँ त्यही प्रीति नै होला भनेर एक्सेप्ट गरेको छु ए तपाईँ नै हो
2: हजुर
0: ला प्रोफाइलमा फोटो त राम्रो दामी रहेछ त होइन होला है
2: हजुर
0: अनि कुन रेडियोबाट सुन्नुभयो हामीलाई
2: अहिले त धनी सुत्रा ए रेडियो लालीगुराँसबाट अनि बेलुका त्यही कहिले चाहिँ यसो फेसबुक लाइभ अनि ट्विटर धनकुटा
0: ए धनकुटा बेलुकाको कार्यक्रम चाहिँ धनकुटा सुन्नुहुन्छ यो कार्यक्रम चाहिँ रेडियो लालीगुराँसबाट सुन्नुहुन्छ होइन हुन्छ कार्यक्रममा आउनु भएको छ प्रीतिले असार पन्ध्र कसरी मनाउनु भयो
2: आज असार पन्ध्र दही चिउरा खाइयो अनि त्यस्तै भन्नुपर्छ
0: दही चिउरा खाएर मनाउनु भयो होइन ल अब रोपाई गर्न जानु भएन
2: अहिले हाम्रोतिर रोपाई गर्ने बेला भएको छैन मजाले पानी परेको छैन
0: ए पानी परेको छैन त्यही भएर रोपाई गर्ने बेला भएको छैन नि
2: हजुर मकै हुन्छ मकै झुक्नु पर्छ अनि त्यसो
0: ए ल ठिक छ अब रोपाईको तयार भएपछि अब रोपाई गर्न जाने होइन
2: हजुर अहिले हामी अब साउनतिर मात्रै रोप्छु नि त
0: साउनतिर मात्रै रोप्नुहुन्छ
2: हजुर
0: ए ल ठिक छ हुन्छ अब रोप्दै गर्नुभएका साथीहरूले शुभकामना राख्नु न त
2: हुन्छ सर्वप्रथम हजुरलाई असार पन्ध्रको धेरै धेरै शुभकामना
0: धन्यवाद
2: अनि सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनी सम्पूर्णलाई अनि धान दिवसको धेरै धेरै शुभकामना भन्छु अनि यही छेउमा रेडियो सुनेर बसिराख्नु भएको छ मम्मीलाई पनि असार पन्ध्रको धेरै धेरै शुभकामना दिदीलाई दिदी सोनी लिम्बुलाई पनि धेरै धेरै शुभकामना असार पन्ध्रको भन्दैछ भाइ
0: नमस्ते अब असारे गीत सुन्ने पालो हो क्या अरे असारे गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि गीतपछि फेरि आउँछौ

0: यो गीतपछि तपाईँहरूलाई फेरि पनि स्वागत छ। आजको कार्यक्रममा हामी यस्तै यस्तै आशाले गीत बजाउँदै तपाईँहरूलाई मनोरञ्जन गरायौं र 50 मिनट गइसकेको छ। अब हामी केही साथीहरूसँग कुराकानी गर्छौं, त्यसपछि कार्यक्रमबाट विदा हुनेछौं। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। नमस्कार, को बोल्नुभयो, कहाँबाट? सोनी लिम्बु, धनकुटाबाट। धनकुटा कुन ठाउँबाट सोनी? छथर जोरपाती गाउँपालिकाबाट। ल हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज असार 15 कसरी मनाउँदै हुनुहुन्छ? धान रोप्न त जानु भएन क्या अरे, अघि नै पृथ्वीले भन्नुभएको थियो होइन? ए पानी नै परेको छैन नि। ल हुन्छ, अहिलेको लागि असार 15 शुभकामना राख्नुहोस्।
1: अघि मात्रै कल गर्नुहुने मेरो बहिनी कृषी जिम्मुलाई नि असार 15 धेरै धेरै शुभकामना भन्न चाहन्छु। साथीहरू भन्नुपर्दाखेरि अन्जित बान्तव, हर्षा सुब्बा, लब्धी किराती, दादा चाहिँ मलाई सोनी जिउ भने चिन्नुहुन्छ टम्पु, म गान्धी बस्छु, धेरै धेरै शुभकामना भन्दै। नमस्ते।
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो सोनी लिम्बु, उहाँसँग कुराकानी गरिसकेका छौँ। अब 51 मिनट गएको छ। अब एक अर्को साथी हुनुहुन्छ, 9868-7340-40। नमस्कार हजुर।
2: नमस्ते सर।
0: नमस्ते, को बोल्नुभयो?
2: म कास्की अन्नपूर्ण 3 कार्यबाट अमृत लाचन।
0: अमृतजी, के छ कास्कीतिरको हालखबर?
2: एकदम ठिक छ, भर्खर पानी पाउनको अवस्था, धान दिवस अनि त्यसपछि असार 15 हाम्रो रिजाङ रोल्पा जलजला एफएमको हो लिनेलाई अघि पनि शुभकामना भन्न चाहन्छु होइन।
0: अनि कसरी मनाउनु भयो त धान दिवस? के खानुभयो, के गर्नुभयो?
2: यस्तो छ ब्रदर, अब खाउ गुनुको भेज कबल गुनु के भनिन्छ होइन, त्यही अनुसारले बिहान हाम्रो अब डायरी नजिकै छ, अनि दही ल्याएर दही चिउरा खाइएर अनि त्यही पर मनाइयो भेस त्यही भन्नुपर्छ। असार 15 दही चिउरा, साउन 15 खिर भनिन्छ होइन, अब रीति रिवाज अनुसार मान्नै पर्छ होइन, त्यही हो हजुर, यसरी मनाउनु पर्छ त्यही भन्नु चाहे। अनि देश विदेश बस्ने दाजुभाइ त्रिवेणीलाई असार 15 र धान दिवसमा धेरै धेरै शुभकामना भन्न चाहे ब्रदर है।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि बसाइमा आउनु होला, शुभकामना राख्नुहोस्। शुभकामना राख्नुहोस् भन्दै थिए, जानुभएछ। ल ठिक छ, पालो तपाईँको हो। 53 मिनट गइसकेको छ, अब पालो त होइन, अब हामी विदा भएर जानुपर्ने हुन्छ। कार्यक्रम कस्तो लाग्छ तपाईँलाई? मनपर्छ भने मनपर्छ भन्नुहोस् होइन, अनि मन पर्दैन भने आवश्यक सुझाव सल्लाह वा प्रतिक्रिया दिनुहोस्। कहाँ कहाँबाट कार्यक्रम सुन्नुहुन्छ भन्नुहोला, अनि हामी तपाईँको नाम वाचन गरिदिनेछौ। यो कुरा म तपाईँलाई जानकारी गराए, 9864-17-298 नम्बर हो। फोन गरेर तपाईँले कहाँ कहाँबाट कार्यक्रम सुन्नुहुन्छ होइन भन्न सक्नुहुन्छ, 9864-17-298 मा फोन गरेर तपाईँले कार्यक्रमको बारेमा अथवा जानकारी गराउन सक्नुहुन्छ।

कहाँबाट कार्यक्रम सुन्नुहुन्छ, फोन नगरे पनि म्यासेज गरेर पनि जानकारी गराउन सक्नुहुन्छ भन्दै फोन धेरैको लाग्दैन, सबैको लाग्दैन, अनि नलागेका साथीहरूले यो एउटा माध्यम हुन सक्छ तपाईँको लागि भन्दै आजको लागि धन्यवाद दिन्छौं। सुनेर साथ दिने तपाईँ, फोन गर्नुभयो तपाईँलाई र सबैलाई असार पन्ध्रको धेरै धेरै शुभकामना छ। दही धन्यवाद दिन्छौ हाम्रो आवाज रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र रेडियो जलजलाबाट प्रिया मगर लगायतका सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्। नमस्कार। रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं।

0: झलझला टर्न चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी चुइएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171562 र 98645 78232।

0: दिनेशको नमस्कार। अख्तियार तुर्पाक अनुसन्धान आयोगले बझाङको 26 पाथेभरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष र दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित 9 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। 26 पाथेभराका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतला र दुर्गाथलीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल सहित 9 जना विरूद्ध गैर कानूनी लाभ तथा हानि पुर्याई भ्रष्टाचार गरेको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो। अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार बाठपाली मन्दिर निर्माण योजनाका लागि निकासा भएको रकम हिनामिना भएको भन्दै आयोगमा उजुरी परेको थियो। अनुसन्धानका क्रममा उनीहरूले आपसी मिलोमतोमा गैर कानूनी लाभ र नेपाल सरकार सार्वजनिक संस्थानलाई हानि पुर्याएको पाइएपछि मुद्दा दायर गरिएको उहाँले जानकारी दिनुभएको छ। आयोगले मण्डेलका साथै दुर्गाथलीका लेखापाल प्रेम प्रसाद पौडेल, 26 पाथेभराका इन्जिनियर हिक्मत रावल र सब इन्जिनियर बम बहादुर बोहरा, श्री पाठपाली देवता मन्दिर निर्माण समितिका अध्यक्ष कृष्ण बहादुर बुढा भनिने कृष्ण बुढा, सचिव जय बहादुर बुढा र कोषाध्यक्ष मधुली देवी बुढा विरूद्ध 22,01,665 रूपियाँ बिगो दावी गर्दै कैद र बिगो बमोजिमको जरिमाना माग दावी गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम अग्लेले सरकारले अवलम्बन गरेका नयाँ कर नीति र बजेटका प्रावधानहरू मुलुकको दीर्घकालीन आर्थिक हित र अर्थतन्त्रको औपचारिकीकरणमा केन्द्रित रहेको दावी गर्नुभएको छ। आज राष्ट्रिय सभामा विनियोजन विधेयक 2083 माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै अर्थमन्त्री अग्लेले यस्तो बताउनु भएको हो। उक्त क्षेत्रमा विगत डेढ़ दशकदेखि राज्यले अरबौं रूपियाँ कर छूट र वित्तीय प्रोत्साहन दिँदै आएको उल्लेख गर्दै अर्थमन्त्रीले हाल विद्युत उत्पादनमा निजी क्षेत्रको हिस्सा 80% पुगेको जानकारी दिनुभयो। उहाँका अनुसार पञ्चायतकालको अन्त्यमा 262 मेगावाटबाट रहेको जडित क्षमता यस आर्थिक वर्षको अन्त्यसम्ममा 5,200 मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ। विद्युत क्षेत्रलाई करको दायरामा ल्याउन 5% भ्याट प्रस्ताव गरिएको भए पनि 50 युनिटसम्म निशुल्क उपलब्ध गराइने र मूल्य समायोजन मार्फत आम उपभोक्तालाई थप आर्थिक भार नपर्ने गरी साउन 1 गतेदेखि कार्यान्वयन गरिने उहाँले स्पष्ट पार्नु भएको छ। राष्ट्रिय सभाको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले नेपालको हवाई क्षेत्रमा सरकार आफैले लगानी गरेर अघि बढ़ाउन सक्ने अवस्था नरहेको बताउनु भएको छ। आज मन्त्रालयमा आयोजित नेपाली हवाई उद्योगको आर्थिक स्थायित्व र सुरक्षा सम्बन्धी संवाद कार्यक्रममा मन्त्री पौडेलले यस्तो बताउनु भएको हो। मन्त्री पौडेलले नेपालको हवाई उद्योगलाई सुदृढ़ नगरी मुलुकको उन्नयन सम्भव नहुने भएकाले सरकारले त्यस क्षेत्रको विकासका लागि सम्बन्धित पक्षको बहसलाई केन्द्रित गरेर अघि बढ़ने योजना बनाएको सुनाउनुभयो। हवाई उद्योग सुदृढ़ नभई नेपालको पर्यटन क्षेत्रको विकास नहुने र त्यसो नहुँदा राष्ट्रको उन्नति पनि नहुने अवस्था रहेको मन्त्री पौडेलको निष्कर्ष छ। युको आकाशमा उडानमा लगाइएको प्रतिबन्ध हटाउने विषयमा पनि सरकारले नीतिगत कानूनी र सुरक्षासँग सम्बन्धित मापदण्ड पूरा गर्दै लैजाने कामलाई अघि बढ़ाइएको उहाँको दावी थियो। र पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले आफूलाई पार्टी फुटाउने र नयाँ दल गठन गर्ने कुनै रहर नभएको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले आफू जीवनभर गुटबन्दीको विरोध गर्दै आएको व्यक्ति भएको भन्दै पार्टी फुटाउने वा नयाँ पार्टी खोल्ने कुनै रहर नरहेको स्पष्ट पार्नुभयो। उहाँले अहिलेको लोकतान्त्रिक व्यवस्थाको अधिकतम उपयोग गर्दै समाजवादी लोकतन्त्र स्थापनाका लागि समाजवादी क्रान्ति र समाजवादी रूपान्तरण आवश्यक रहेकोमा जोड़ दिनुभयो। बेलुकी 5 बजेको थाहा अपडेट सकियो। दिनेश बिदा हुन्छु, नमस्कार।
1: लगभग सबैजना आइसक्नुभयो, आजको उडाइस्तरको छलफल शुरू गरौं। हुन्न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
2: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
2: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
3: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
1: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
4: नेपाल सरकार विज्ञापन बोर्ड बाजे के भो किन गलामा हात
5: दुखेको छ त खानै दिन्न भा दुखेको दुखी गर्छ दिन रात अनि गलामा हुन्न त हात गर्छन् बाजे
4: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
6: ओ दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
7: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
4: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ
6: हजुर हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै भाँगा किङ्गा दाँत सुविधा बनाउने
8: नदुखाइ दाँत निकाल्ने
4: दुखीको दाँत जरैदेखि उपचार गर्ने
8: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
8: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
8: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 7140 318 9905 14 652
7: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आइएमई बैंक सँगै जोडिएको घरमा
2: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि के भयो
9: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
2: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
9: र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
2: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
9: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
10: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
11: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
12: नेपाल सरकार विज्ञापन बोर्ड
13: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन
14: त्यही त नि मेरो हालत पनि त्यस्तै त हो नि यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ
15: होइन ए दिदी बहिनीहरू के गन्थन मन्थन गरिरहनु भएको तपाईँहरूको कुरा मैले सुनिसके तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ
13: क्विन केयर क्रिम रे होइन के हो यो
15: क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या। यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
14: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
15: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको कि छैन तपाईँहरूले? हो त्यही पाइन्छ क्या, त्यहाँ जानुहोस् न, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
14: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो, दाग धब्बा हटाउन मदत गर्छ, हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने, राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
15: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिमको आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9847851234, ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर प्रोप्राइटर सपना श्रेष्ठ 9849325627। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौ क्विन केयर क्रिम। सबैका लागि सधैँका लागि।
14: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
14: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा कम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
14: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन?
1: भन्नुभयो नि मिसले, त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
14: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
12: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
17: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
18: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
17: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
18: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
17: शिक्षक सेवा आयोगका प्रावी, निमावी, मावी र शिक्षक लाइसेन्स,
18: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
17: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
18: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
17: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
18: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
17: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडमी घोराही दाङ।
12: मानसिक समस्याबाट बस्ने उपायहरू।
16: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
12: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
16: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
12: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
16: असल साथीहरूसँग मात्रै संगत गरौं।
12: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
16: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
12: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकि भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दान।
2: हेरो त रगत रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स
2: अरे हेरो त, अन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्यो कि बाँच्ने हो केही ठेगान छैन।
3: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त,
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
4: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: मेलायु मायुका लागि त सुनसरी गाउँपालिका यो मस्तक जरूरी सूचना। झुङ बेला खिम्रिदे, गरम ओबोली जेउ बेला सुनो, भुरी बतास ओचुली जेउ आउ बेला क, वन जंगल ल भे लागिने मस्त ज सम्भावना ताए। आउ ये गिमे प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षेन्ना दे, वातावरण मिलेने ल खेप्ता असर केने, रि उमूल र थङ्ने, भुछे ताने, वायुमण्डल ल कार्बन मस्त ज ताना दे भने, जलवायु परिवर्तन ल असर सकिने सुनो, नाखार नामे ल भे लागिने सज, जिमी गिमी लापरवाही सुनो, चाउसो खेलगेमा दुख,
7: वन
6: जङ्गल सगर मेरा आयुरी बानी एमएल एमए ओसो छानेला लिउसोतर पोतरालाई पार जगेर हटे,
7: सलाई लाइटर स्याउला मे सचाङ्ने चिस्रालाई जबाङजा र यामा देने पोल गेने या किटौ चिज र रहिदे वन जङ्गल याल गेमा भाया
6: पिकनिक वनभोजबाट मे सचाङसु छिन्ने मेलै चाउ सोसाइदेखि खेनाए वन जङ्गल ओसो छान्ने दैके बारीको चुरोत विधि ओरे बनै कुबाजे
7: नान्थाल नाम्ल लिज्यौ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने हाललाई चाहिँ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
6: गेसो छानेला खोरेल चाउसी खोलिए होलिदे चरिङकाई गेजो मेकेलाई जु अब नैजुले बनाए गेङ गेल गेजो मेके नलाए औले लायो के नाइए
7: वन जङ्गल छ जुडिसी हो घेङ बारी ल बाली नाली चिउला चिउली झ्याक्रा हो सताउँछु छिनी मे चाउसो सैदेखि खेले
6: वन जङ्गल मेलाइ गेमाइए मे होला लागि तिमी पाँचजना खानदार मिलिदिए भने सानो
7: जाउ बेलाको घिजिम्केको टल मेन्के सताङ्कीले हेन अक्षमा छिन्ने मे चासो के
6: मे लागि निमिताई के भने के पछि सोनो अरूले भने के पछ
7: गेचो थाम्ला पोयाल मे लागि किसन किने गेचोका ओडा कार्यालय प्रहरी कार्यालय सर्ज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालयलाई खबर गिदिए
6: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
8: चटाइङ पर्ने आटो सबैजना यता आऊ त यता त्यो ठुलो रुखको फेरमा बसौ
9: हुन्न हुन्न चटाइङ पर्दा रुखको फेरमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
10: हो र
9: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
10: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
9: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
10: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
9: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
11: डिभिजन वन कार्यालय रोल्पाको अपील
12: बिना अनुमति वन जंगल प्रवेश नगरौं वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ वनमा रहेका रुख बिरुवा लाछा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं
11: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं
13: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौं वन क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौ
11: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने घर छाप्रो बनाउने खोरिया फडानी गर्ने ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यावसायिक कार्य नगरौं
12: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौं वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं
11: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ
12: वन जंगल संरक्षण गरी असल नागरिक बनौ वन अपराधलाई दुरुत्साहन गरौ डिभिजन वन कार्यालय लिबाङ रोल्पा

0: बाजे के भयो, किन जालामा हात?
1: यहाँ दुखेको छ त, खानै दिन्न भा, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
0: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
0: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू,
0: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
4: नदुखाइ दाँत निकाल्ने,
0: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
0: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 3318 98095 14652।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई?
6: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
6: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भए, हामी त बाटो बनाउनै भनेर त आएका हौ, हतार नगरौँ न साथीहरू, बन्छ।
7: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
6: बाटो बन्छ समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
7: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु हो। अब यस्तो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
9: नेपाल सरकार विज्ञापन हो।
0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो, होइन यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
1: होइन यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: ल उसो भए म सामान लिन गइहाले।
0: हजुर हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
10: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578 30504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। गाउँको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
10: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
11: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
12: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
11: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
12: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
11: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
12: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
11: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
13: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
14: ए नानी, यो त सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
13: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
14: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
13: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
14: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डी खिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
13: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
15: नमस्कार स्वयं सेविका दिदी।
5: नमस्कार नमस्कार।
15: दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
16: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
15: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
15: हो त,
16: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
15: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
17: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: जलजला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
2: मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस एस जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पामा शैक्षिक सत्र 2083-84 लागि सन् 2026 ब्याचको स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: पढाई हुने संकाय र विषयहरू शिक्षा शास्त्र संकाय तर्फ अंग्रेजी नेपाली जनसंख्या व्यवस्थापन संकाय तर्फ लेखा शास्त्र वित्त शास्त्र बजार शास्त्र मानविकी संकाय तर्फ समाज शास्त्र अर्थशास्त्र अंग्रेजी र नेपाली प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण आवेदन फारम वितरण 2083 तीन महिना 13 गते देखि 2083 चार महिना 29 गते सम्म प्रवेश परीक्षा 2083 पाँच महिना 3 गते भर्ना फारम 2083 पाँच महिना 4 गते देखि शुभारम्भ विद्यार्थी अभिमुखीकरण 2083 पाँच महिना 11 गते देखि कक्षा सञ्चालन 2083 पाँच महिना 15 गतेबाट दुब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129/9034 बाट डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
2: आवेदन बुझाउँदा हालसालै खिचेको फोटो ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
1: भर्ना सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर
3: क्याम्पस प्रमुख श्याम बहादुर बुढा मगर
1: 9860-81-9020 प्रशासन शाखा 9844-900-008 9868-63-90-40 लेखा शाखा 9847-86-32-60 कार्यालय टेलिफोन नम्बर 086-440-367 सबैको रोजाई भरपर्दो शैक्षिक गन्तव्य जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पा रोल्पाको गौरव रोल्पाको शान जलजला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङ रोल्पा।
4: ल ल ल यता नआऊ है बुहारी तलै बस छाछुत नगर। आज कति दिन रे?
5: 3 दिन भयो।
4: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
5: केही हुन्न मुहार, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
4: जेसुकै भन, म छउन्जेल चाहिँ 4 दिन चाहिँ बाँड्नुपर्छ है, पछि जेसुकै गर।
5: मुहार, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुहार, पहिलाको जस्तो छैन अहिले।
6: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक शारीरिक युन्जन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
4: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
7: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
8: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
9: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
10: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
8: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
10: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी
9: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
10: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
8: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक

0: विभिन्न जीव जन्तु, कीट पतङ्ग, चरा चुरुङ्गी र तिनका गुँड, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
1: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
2: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
1: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
2: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
1: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
0: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।

0: नेपाल सरकार विज्ञापन बोर्ड.
1: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध. अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राण वायु अर्थात अक्सिजन संकटमा छ. त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ.
2: अतिवृष्टि, अनावृष्टि, बाढ़ी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ. हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्.
3: पानीका मुहानहरू सुक्दैछन्. खाने पानीको हाहाकार हुँदैछ. खेतहरू बगर बन्दैछन्.
2: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ.
1: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ.
2: के यस विपत्तिको कुनै समाधान छैन त?
1: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास.
2: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौं.
3: आफू बाँचौ र अरूलाई पनि बचाऊ. डिभिजन वन कार्यालय लिबाङ रोल्पा.
4: पोषण मैत्री हाम्रो नगर बनाउनु छ पुरा.
5: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू.
2: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घण्टा भित्र आमाको पहिलो पहेँलो बिगौती दुध खुवाउनु पर्छ. यो शिशुको लागि पहिलो खोपो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ. आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पुरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ. आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन. शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ. शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ. जति धेरै दुध चुसाए त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ. 6 महिना पुरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि शुरू गर्नुपर्छ. तर कम्तीमा 2 वर्ष पुरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ. 6 महिना पुरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ. बाल बालिकाले खाना खुवाउन शुरू गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्. त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यतापूर्वक खुवाउनु पर्छ.
5: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
2: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल केडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अन्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू

0: हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वास्थ्य बानी पसार्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने,
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: हेलो
1: हजुर हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पाउनुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर

0: सुनाको आवाज तपाईँको मनको आवाज लोगो रेडियो चर्चुला 96.4 मेगाहर्ट्ज।
1: जलजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 6 बज्यो।
2: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मणिग्राम रूपन्देही।
3: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घोडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624959 र 9865878232।

0: नमस्कार। लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज हाम्रो वेबसाइट झलझलाप्रेस.com तथा facebook.com/radio झलझलाबाट संसारभरिकै साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्यामा म वन्दना घरतीको तपाईँलाई हार्दिक स्वागत छ। आरम्भमा शुरू गरौं समाचारका शीर्षकहरूबाट। धितो पत्र बोर्डका नवनियुक्त अध्यक्षको शपथ। लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन। आफूलाई पार्टी फुटाउने र खोल्ने कुनै रहर नभएको झलनाथ खनालको भनाई। असार 15 सम्ममा भेषमा 4.3% मात्र रोपाई। शेयर बजार लगातार छैटौं कारोबार दिन घट्यो। रोल्पा नगरपालिकामा बहुक्षेत्रीय पोषण तथा खाद्य सुरक्षा समितिको बैठक सम्पन्न। सुनसहरी 4 को 9 मूल्य टोल पूर्ण सरसफाई उन्मुख घोषणा। सरसफाई संस्कृतिलाई दिगो बनाउने प्रतिबद्धता। दाङका बाल कलाकार युनिस घिमिरे राष्ट्रिय मञ्चमा सम्मान। रुकुममा घरको छतबाट खस्दा 1 महिला घाइते। थप उपचारका लागि नेपालगंज। र बहराइनलाई इरानको धम्की। विश्वकप 2026 5 पटकको विजेता ब्राजिल र जापान खेल्दै।
1: यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङको पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गाटिङ्गा, नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला? मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो। मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि। त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो होने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइन भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बङ्गटिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखीको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गा र दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 98651-0-94-41 र 98162-90-118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
0: अब समाचार शुरू गरौं। धितो पत्र बोर्डका नवनियुक्त अध्यक्षको शपथ। लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन। समन्देव प्रसंगबाट। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड सेबोनका नवनियुक्त अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री वाग्लेले उहाँलाई शपथ गराउनु भएको हो। यही असार 5 गते बसेको मन्त्री परिषद बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गर्नुभएको थियो। शपथपछि अर्थमन्त्री वाग्लेले अध्यक्ष भट्टलाई लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्न निर्देशन दिनुभयो। लगानीकर्ताको लगानीको सुरक्षा र बजारमा पूँजी परिचालन मार्फत आर्थिक वृद्धिको लय समाउन नवनियुक्त अध्यक्षले विशेष ध्यान दिनुपर्ने उहाँले बताउनु भएको छ। कुनै पनि लोभ र प्रभावमा नपरी पूँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा गर्नुहोस् अर्थमन्त्री वाक्लेले भन्नुभएको छ। म साथमा छु, सरकारले सबै खाले सहयोग गर्छ, पूँजी परिचालन मार्फत आर्थिक वृद्धिको बाटो सबाट्ने वातावरण बनाउनुहोस् उहाँले भन्नुभएको छ। पूँजी बजार सुधारका योजनाहरू समय सीमामा बनाएर कार्यान्वयन गर्न पनि आग्रह गर्नुभएको छ। बजारमा आत्मविश्वास बढ़ाउँदै लगेर नियमनको भूमिका कुशलतापूर्वक निभाउनुहोस् उहाँले भन्नुभयो। मन्त्रालयबाट कुनै प्रकारको हस्तक्षेप हुँदैन, धेरै बोलेर होइन नतिजामा काम गर्नुहोस्, मलाई हरेक हप्ता बजारको ब्रिफिङ चाहिन्छ उहाँले भन्नुभएको छ। नवनियुक्त बोर्ड अध्यक्ष भट्टले सरकार र अर्थमन्त्रीको योजना अनुसार पूँजी बजारको विकासमा इमानदारीपूर्वक काम गर्ने बताउनु भएको छ। आफ्नो ज्ञान अनुभव र सिपलाई पूर्ण रूपमा बजारका लगानीकर्ताको हित र सरकारको आर्थिक वृद्धिको लक्ष्यलाई सघाउने गरी प्रयोग गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो। बजार पूँजी बजार सुधारका लागि विभिन्न समयमा भएका अध्ययन र सिफारिशहरू कार्यान्वयन गर्दै बजारको विकासमा निरन्तर काम गर्ने उहाँको भनाइ रहेको छ। पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले आफूलाई पार्टी फुटाउने र नयाँ दल गठन गर्ने कुनै रहर नभएको बताउनु भएको छ। आज सोमबार काठमाडौँमा आयोजित वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले आफू जीवनभर गुटबन्दीको विरोध गर्दै आएको व्यक्ति भएको भन्दै पार्टी फुटाउने वा नयाँ पार्टी खोल्ने कुनै रहर नभएको उहाँले अहिलेको लोकतान्त्रिक व्यवस्थाको अधिकतम उपयोग गर्दै समाजवादी लोकतन्त्र स्थापनाका लागि समाजवादी क्रान्ति र समाजवादी रूपान्तरण आवश्यक रहेको पनि बताउनु भएको छ। आन्दोलनभित्र देखिएका विकृति असमझदारी र विचलनलाई वैचारिक बहस मार्फत समाधान गर्नुपर्ने आवश्यकता रहेको भन्दै उहाँले वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद पुस्तकले लेखिएको बताउनु भएको छ। नेता खनालले वैज्ञानिक समाजवादको स्पष्ट वैचारिक आधार निर्माण गर्नु अहिलेको आवश्यकता रहेको पनि बताउनुभयो। खनालले भन्नुभयो, हामी समाजवादी लोकतन्त्रमा पुग्न समाजवादी क्रान्ति र रूपान्तरण चाहिन्छ। हाम्रो आन्दोलनभित्र कतिपय विकृति र असमझदारी रहेका छन्, ती कुरा तोड्न यो किताबले सहयोग गर्यो भन्ने मलाई लागेको छ, खुशी लागेको छ उहाँले भन्नुभएको छ। यही भएर मैले वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद भन्ने पुस्तक लेखेको हुँ। केही मान्छेले जनताले अर्को पार्टी खोल्ने थालेको छ, पार्टी फुटाउन लागेको छ भन्ने कुप्रचार गरेका छन्। झननाथ खनाल गुट बनाउनु गलत हो भन्दै आएको मान्छे हो उहाँले भन्नुभएको छ। उहाँले भ्रम र कुप्रचारको राजनीति नगर्न पनि आग्रह गर्नुभयो। असार 15 गते भइसक्दा पनि मध्य प्रदेशमा 4.36% मात्र रोपाई सम्पन्न भएको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार मध्य प्रदेशमा धान रोपाई हुने कुल 3,87,933 हेक्टर क्षेत्रफल मध्ये अहिलेसम्म 16,911 हेक्टरमा मात्र रोपाई भएको छ। महोत्तरीमा सबैभन्दा धेरै 8.17% रोपाई भएको छ। धनुषा र बारा दुवै जिल्लामा 7% प्रगति छ भने सिराहा र सप्तरीमा 5% रोपाई सम्पन्न भएको छ। सर्लाहीमा 2.5% रोपाई भएको छ। पर्सा र रौतहटमा भने चैते धान नकाटिएको ले रोपाई शुरू हुन सकेको छैन। अहिले वर्षा भइरहेका कारण अब धान रोपाईले गति लिने किसानहरूले बताउँदछन्। यसैबीच आज देशभर राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइएको छ। कृषि प्रधान नेपालमा धानको महत्वलाई आत्मसात गर्दै सरकारले असार 15 गतेलाई धान दिवसका रूपमा मनाउने गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालय सहित विभिन्न सरकारी तथा गैर सरकारी निकायहरूले देशभरका विभिन्न जिल्लामा सामूहिक रोपाई र दिवस केन्द्रित कार्यक्रमहरू आयोजना गरेका छन्। यस वर्षको दिवसको मुख्य नारा जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि भन्ने रहेको छ। नेपाली समाजमा असार 15 दही चिउरा खाने पर्वका रूपमा समेत लिइन्छ। मानव रोपेर मुरी फलाउने यो महत्वपूर्ण समयमा किसान दिनभर खेतको काममा व्यस्त हुने र ऊर्जाका लागि दही चिउरा खाने मौलिक परम्परा रहिआएको छ। आजका दिन किसानले हिलो खेल्दै असारे गीत गाउँदै र धान रोप्दै हर्ष उल्लासका साथ यो उत्सव मनाइरहेका छन्। शेयर बजार लगातार छैटौं कारोबार दिन घटेको छ। हप्ताको पहिलो कारोबार दिन शेयर बजार परिसूचक नेप्सी आज 16.54 अंकले घटेर 2632.96 बिन्दुमा झरेको छ। नेप्सी गएको हप्ताभरि नै घटेको थियो। आज सबै समूहको सूचक घटेकोमा फाइनान्स, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा समूहको सूचक 1% भन्दा धेरैले ओह्रालो लागेको छ। आज 240 कम्पनीको शेयर घटेकोमा 29 बढ़ेको छ। यस्तै 6 कम्पनीको शेयर गडबड़ भएको छैन। आज स्वाभिमान लघुवित्तको शेयर झण्डै 6% घटेको छ। समग्रमा बजार घटेको दिन तक्सार, पिखुवा खोला हाइड्रो पावर, याम्बलिङ हाइड्रो पावर, स्नो रिसर्भ र धौलागिरी लघुवित्तको शेयर 15% बढ़ेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 3.94 अर्ब कारोबार भएकोमा आज 351 कम्पनी 76,99,000 किता शेयर 2.67 अर्ब रूपैयाँमा किनबेच भएको छ। तपाईले रेडियो जलजलाबाट समाचार सन्ध्या सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्रामपछि रोल्पा नगरपालिकामा बहुक्षेत्री पोषण तथा खाद्य सुरक्षा समितिको बैठक सम्पन्न। सुनसहरी 4 नौमूले टोल पूर्ण सरसफाई उन्मुख घोषणा, सरसफाई संस्कृतिलाई दिगो बनाउने प्रतिबद्धता लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
3: बाजे के भो, किन जलामा हात
4: दुखेको छ? त खानै दिन्न भा, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
3: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
5: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुनिचौर रोल्पामा जानुहोस् निको हुन।
6: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
3: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
5: हजुर हाम्रा सेवाहरू,
3: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
7: नदुखाई दाँत निकाल्ने,
3: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
7: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
3: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
7: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
3: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
7: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840-7318-9095-14-652।
6: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
8: हर हर को आवाज, गाउँ शहर को आवाज, हरेक मनभुटमा गुन्जी रहने रोल्पाली आवाज, यो हो तपाईको मनको आवाज। रेडियो साझा 96.4 MHz।
0: रेडियो जलजलाको समाचार सन्ध्यामा तपाईँलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा, रोल्पा नगरपालिकामा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत नगर स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशन समितिको बैठक तथा वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ। नगर प्रमुख सुरेन्द्र थापा घरतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गणेश घिमिरेले सञ्चालन गर्नुभएको हो। कार्यक्रममा पोषण सहजकर्ता रेखा सुनावले आर्थिक वर्षभरि सञ्चालन भएका पोषण सम्बन्धी कार्यक्रम उपलब्धि तथा गतिविधिको विस्तृत प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत प्रतिवेदनमाथि सहभागीहरूले छलफल गर्दै आगामी दिनमा पोषण तथा खाद्य सुरक्षाका कार्यक्रमलाई अझ प्रभावकारी समन्वयात्मक र परिणाममुखी बनाउँदै लैजानुपर्नेमा जोड़ दिएका थिए। बैठकमा नगर उपप्रमुख गीता आचार्य, विभिन्न वडाका वडाध्यक्षहरू, वर्षगत शाखाका प्रमुखहरू, सम्बन्धित निकायका प्रतिनिधिहरू तथा सरकारवालाहरूको सहभागिता रहेको थियो। रोल्पा नगरपालिकाको सभा हलमा सम्पन्न बैठकले बहुक्षेत्रीय समन्वय मार्फत कुपोषण न्यूनीकरण, खाद्य सुरक्षाको सुनिश्चितता तथा नागरिकको पोषण अवस्थालाई सुधार गर्न आगामी कार्यक्रमहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रतिबद्धता व्यक्त गरेको छ। रोल्पाको सुनसरी गाउँपालिका सारा अन्तर्गत सिउरी स्थित नौमूले टोललाई पूर्ण सरसफाई उन्मुख टोल घोषणा गरिएको छ। सुनसरी गाउँपालिका वडा नम्बर चारको आर्थिक सहयोग तथा नौमूले टोल विकास संस्थाको आयोजनामा सिउरीवासीको प्रतिबद्धता, पूर्ण सरसफाईमा ऐक्यबद्धता भनी मूल नारा सहित आयोजित विशेष समारोहबीच हिजो आइतबार टोलीलाई औपचारिक रूपमा पूर्ण सरसफाई उन्मुख घोषणा गरिएको हो। कार्यक्रममा जनप्रतिनिधि, सरकारवाला निकाय, स्थानीयवासी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले पूर्ण सरसफाईलाई अभियानका रूपमा मात्रै नभई दिगो जीवनशैलीका रूपमा आत्मसात गर्नुपर्नेमा जोड़ दिँदै घरदेखि समुदायसम्म सरसफाईको संस्कृतिलाई निरन्तरता दिन सबैको साझा जिम्मेवारी रहेको बताएका थिए। आयोजकका अनुसार टोलका अधिकांश घरधुरीमा शौचालयको नियमित प्रयोग, सुरक्षित खानेपानी पहुँच, फोहोर मैला व्यवस्थापन, व्यक्तिगत तथा वातावरणीय सरसफाईका आवश्यक सूचकहरू पूरा भएपछि नौमूले टोललाई पूर्ण सरसफाई उन्मुख घोषणा गरिएको हो। कार्यक्रममा बोल्ने वक्ताहरूले सरसफाई अभियानलाई अझ प्रभावकारी रूपमा अगाडि बढ़ाउँदै सुनसरी गाउँपालिका चारलाई पूर्ण सरसफाईयुक्त वड़ा र कर्मश सम्पूर्ण गाउँपालिकालाई पूर्ण सरसफाईयुक्त क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। यस घोषणाले स्थानीय समुदायमा सरसफाई प्रतिको सचेतना अभिवृद्धि हुनका साथै स्वस्थ, स्वच्छ र सभ्य समाज निर्माण महत्वपूर्ण उपलब्धि हासिल भएको विश्वास गरिएको छ। दाङका प्रतिभाशाली बाल कलाकार युनिस घिमिरे र संघीय राजधानी काठमाडौँमा आयोजित 13 म्युजिक खबर म्युजिक अवार्ड 2082 बाल प्रोत्साहन सम्मानबाट सम्मानित भएका छन्। नेपाली संगीत तथा मनोरञ्जन क्षेत्रकै प्रतिष्ठित अवार्डका रूपमा परिचित म्युजिक खबर म्युजिक अवार्डले बाल उमेरमै कला क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका घिमिरेलाई सम्मान प्रदान गरेको हो। हिजो आइतबार सम्पन्न भव्य समारोहमा गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, अग्रज कलाकारहरू मोहन निरौला, आयोजक संस्थाका अध्यक्ष सुमन पण्डित तथा कार्यक्रम संयोजक सविता पोखरेलले संयुक्त रूपमा युनिसलाई दोसल्ला, माला ट्रफी, ढाका टोपी र सम्मान प्रदान पत्र प्रदान गर्दै सम्मान गरेका थिए। सम्मान ग्रहणसँगै युनिसले कार्यक्रममा आफ्नो आकर्षण एकल नृत्य समेत प्रस्तुत गरेका थिए। ऊर्जावान प्रस्तुति, आत्मविश्वासपूर्ण नृत्य शैली र बाल प्रतिभाले कार्यक्रममा उपस्थित दर्शक, कलाकार तथा अतिथिहरूको मन जितेको थियो। उपस्थित धेरैले खुलेर प्रस्तुतिको प्रशंसा समेत गरेका छन्। दाङबाट आफ्नो कला यात्रा शुरू गरेका युनिसले सानै उमेरदेखि लोक संगीत र नृत्य क्षेत्रमा सक्रियता देखाउँदै आएका छन्। लाजको प्रदा, पैसा फुल्ने बाटो बुटो तथा चर्चित गीत मकै बारे दर्याम दर्यामको चाइल्ड भर्सनमा अभिनय तथा नृत्य मार्फत दर्शकमा छुट्टै पहिचान बनाएका छन्। यी गीतहरूमा ऊ देखाएको स्वभाव, भिक अभिनय र नृत्यका कारण उनी बाल कलाकारका रूपमा लोकप्रिय बन्दै गएका छन्। रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर 3 झुलेटामा घरको छतबाट खस्दा एक महिला गम्भीर घाइते भएका छन्। आज दिउँसो घरको छतमा कपडा सुकाउने क्रममा लडेर सोही वडाकी 24 वर्षीय गणेशा बिक घाइते हुनुभएको हो। घरको छतबाट खस्दा बिकको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। घटनापछि बिकलाई तत्काल झुलेटा स्थित कवि पोली क्लिनिकमा पुर्याई सामान्य उपचार गरिएको थियो। स्वास्थ्य अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपालगंज रिफर गरिएको स्थानीय किमबहादुर ओलीले जानकारी दिनुभएको छ। उहाँ भाडाको घरमा बस्दै आउनुभएको थियो। बिक करिब 3 मिटर तल खसेको ओलीले जानकारी दिनुभएको छ। एम्बुलेन्स मार्फत थप उपचारका लागि नेपालगंज लगिएको छ। अब देश बाहिरको समाचार। पश्चिम एसियामा तनावपूर्ण चर्किरहेका बेला इरानले बहरानलाई कड़ा चेतावनी दिएको छ। इरानका सर्वोच्च नेताका वरिष्ठ सल्लाहकार अली अकबर बेलायतीले बहरानलाई आफ्नो सीमा ननाग्न र इरानलाई कठोर कदम चाल्न बाध्य नपार्न चेतावनी दिनुभएको छ। तस्निम समाचार संस्थाका अनुसार बेलायतीले बहरानलाई आफ्ना गतिविधिबारे सावधानी अपनाउन आग्रह गर्दै कुनै पनि उक्साहटको जवाब इरानले कड़ा रूपमा दिने बताइएको छ। इरानले अमेरिकाले आफ्नो विरूद्ध सैन्य कार्यवाही गर्न खाड़ी क्षेत्रमा रहेका आधारहरू प्रयोग गरेको आरोप लगाउँदै आएको छ। तेहरानले शुक्रबार र शनिबार बहरान स्थित अमेरिकी नौसैनिक अड्डालाई निशाना बनाएको दावी गरेको थियो, तर बहरान सहितका खाड़ीका अन्य मुलुकहरूले उक्त आरोप अस्वीकार गरेका छन्। बहरानले पछिल्लो आक्रमणले आफ्नो सार्वभौमिकताको उल्लंघन गरेको र क्षेत्रीय स्थिरता कमजोर बनाएको जनाएको छ। यसबीच अमेरिकाका र इरानबीच कतारको राजधानी दोहामा भएको वार्तामा दुवै पक्षले सैन्य आक्रमण रोक्ने र कूटनीतिक संवादलाई निरन्तरता दिने सहमति गरेका छन्। एक्सियोसका अनुसार दुवै देशले प्रत्यक्ष सैन्य गतिविधि रोक्ने निर्णय गरेका छन् र प्राविधिक तहका वार्ता जारी राख्न सहमत भएका छन्। हालको तनावको केन्द्रमा हर्मुज जलघाटी रहेको छ। व्यापारिक जहाजहरूको आवागमन र सुरक्षा सम्बन्धी सम्झौताका विभिन्न व्याख्याका कारण दुवै पक्षबीच मतभेद बढ़ेको छ। प्रारम्भिक समझदारी अनुसार इरानले जलमार्गको सुरक्षा सुनिश्चित गर्ने र अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउने सहमति भएको थियो। गत साता स्विजरल्याण्डमा भएको वार्तामा अमेरिकी र इरानी बीच पक्षबीच जलमार्गमा हुने ढुवानी समन्वयका लागि प्रत्यक्ष संचार समन्वय स्थापना गर्ने विषयमा पनि छलफल भएको थियो, तर इरानले जहाजहरूले आफ्नो सेनासँग प्रत्यक्ष समन्वय गर्नुपर्ने नयाँ माग अघि सारेपछि उक्त योजना कार्यान्वयन हुन सकेन। इरानले अमेरिकाले समझदारीका मुख्य शर्तहरू पूरा नगरेको आरोप लगाउँदै निर्धारित प्राविधिक वार्ता रद्द गरेको छ। इरानी अधिकारी मेहदी फजाइलीले इरानका रोक्का गरिएका वित्तीय सम्पत्तिमा पहुँच उपलब्ध गराउने विषय पनि वार्ता अवरूद्ध हुनको एउटा मुख्य कारण रहेको बताउनु भएको छ। पश्चिम एसियामा पछिल्ला सैन्य गतिविधि हर्मुज जलघाटीको सुरक्षा र अमेरिकी सैन्य उपस्थितिलाई लिएर बढ़दो तनावका बीच इरानको बहरान प्रति आएको यो चेतावनीले क्षेत्रीय अस्थिरता थप बढ़न सक्ने चिन्ता उत्पन्न गरेको छ। अन्तिममा खेल समाचार। फिफा विश्वकप फुटबलको राउण्ड अफ 32मा आज राति ब्राजिल र जापान खेल्दैछन्। यो खेल राति 11:15 अमेरिकाको हस्टन रंगशालामा शुरू हुनेछ। दुवै टोली अपराजित रहँदै नकआउट चरणमा पुगेका छन्। ब्राजिल समूह सीको विजेता र जापान समूह एफको उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्। ब्राजिलले समूह चरणमा स्कटल्याण्ड र हैटीलाई हराउँदै मोरोस्कोसँग बराबरी खेलेको थियो। जापानले समूह चरणमा ट्युनियासालाई हराएको थियो भने स्वीडेन र नेदरल्याण्डसँग बराबरी खेलेको थियो। विश्वकपमा ब्राजिल र जापान बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। सन् 2006मा जर्मनीमा भएको विश्वकपमा ब्राजिलले जापानलाई 4-1 हराएको थियो। ब्राजिल 5 पटकको विश्व विजेता हो। ब्राजिलले पछिल्लो पटक सन् 2002मा जापान र दक्षिण कोरियामा भएको विश्वकपको उपाधि जितेको थियो। जापान भने अहिलेसम्म प्री क्वार्टर फाइनलबाट अगाडि पुग्न सकेको छैन। सन् 2025को अक्टोबरमा भएको मैत्रीपूर्ण खेलमा जापानले ब्राजिललाई 3-2 हराउँदै ऐतिहासिक जीत हासिल गरेको थियो। घरेलु मैदानमा भएको खेलमा 2 गोलले पछि परेको जापानले उत्कृष्ट पुनरागमन गरेको थियो। यो खेलको विजेताले प्री क्वार्टर फाइनलमा आइभरी कोस्ट र नर्वे बीचको खेलको विजेतासँग खेल्नेछन्। विश्वकपको राउण्ड अफ 32 भोलि बिहान 2:15 चार पटकको विजेता जर्मनी र पराग्वे खेल्दैछन्। यो खेल अमेरिकाको बोस्टन रंगशालामा हुनेछ। जर्मनी समूह ईको विजेता र पाराग्वे तेस्रो स्थानमा रहने उत्कृष्ट टोली बन्दै नकआउटमा पुगेका छन्। विश्वकपमा जर्मनी र पाराग्वे बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। सन् 2002 भएको विश्वकपमा जर्मनीले पाराग्वेलाई 1-0 हराएको थियो। विश्वकपको राउण्ड अफ 32 भोलि बिहान 7:15 नेदरल्याण्ड्स र मोरस्को खेल्दैछन्। यो खेल मेक्सिको मोन्टेरी रंगशालामा हुनेछ। हामी समाचार सन्ध्याको अन्त्यमा आएका छौं। जाँदा जाँदै समाचारका शीर्षक पुनः एकपटक। धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षको शपथ। लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन। आफूलाई पार्टी फुटाउने र खोल्ने कुनै रहर नभएको जननाथ खनालको भनाई। असार 15 मधेसमा 4.3% मात्र रोपाई। शेयर बजार लगातार 6 कारोबार दिन घट्यो। रोल्पा नगरपालिकामा बहुक्षेत्रीय पोषण तथा खाद्य सुरक्षा समितिको बैठक सम्पन्न। सुनसरी 4 नौमूले टोल पूर्ण सरसफाई उन्मुख घोषणा। सरसफाई संस्कृतिलाई दिगो बनाउने प्रतिबद्धता। दाङका बाला कलाकार युनिस घिमिरे राष्ट्रिय मञ्चमा सम्मान। घरको छतबाट खस्दा 1 महिला घाइते। थप उपचारका लागि नेपालगंज। र बहराइनलाई इरानको धम्की। विश्वकप 2026 5 पटकको विजेता ब्राजिल र जापान खेल्दै। लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज। राम्रो वेबसाइट झलझलाप्रेस.com तथा facebook.com/radiozalzala संसारभरिक साथ प्रसारण भइरहेको। बेलुकी 6 समाचार सन्ध्या पूरा भएको छ। 7 रेडियो नेपालबाट प्रसारित समाचार सुन्न सक्नुहुनेछ। 3:00 लागि प्राविधिक साथी रितालाई धन्यवाद दिँदै समाचार कक्षबाट म वन्दना विदा हुन्छु। ताजा खबर र जनपक्ष विचारका लागि तपाईँको मनको आवाज रेडियो झलझला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

तपाईँको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईँको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाईँ इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@roolpa.com। हामी जलजला प्रेस .com र मोबाइल एप्लिकेशन मार्फत तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही छौँ। हरेक घण्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4 MHz।

0: Kadako shova halora jova hatama kodali Jivana dhanna garnu nai parni ukali orali Sanu ma sanu patuki rato bapera jhareki Dhamilo khola bari le hola kasari tareki साना मसाना पसिना दाना मोती झै फुलेकी घाम र पानी भोक र तिर्खा कसरी भुलेकी छुपु र छुपु हिलोमा धाना रोपेर छोडौला बनाई कुलो लगाई पानी आएर गोडौला सुसेली हाली बयली खेल्छ बतास रातमा जुनाले पोख्छन् शीतका थोपा धानका पातमा हिमाल हाँस मिलाई सेता दाँतका लहर किसान बनी जहान पाल्ने यो मेरो रहर किसान बनी जहान पाल्ने यो मेरो रहर राजै यो मेरो रहर
1: धेरै धेरै धन्यवाद तपाईँलाई पनि किसान बनी जहान पाल्ने यो मेरो रहर किसानको रहर धेरै पहिला पढेको कविता सुनाउनु भयो यसै गरी रहर लागिरहोस् जागिरहोस् तर विडम्बना भन्नुपर्छ दुःख साथ भन्नुपर्छ हाम्रो कृषि क्षेत्र क्रमशः निम्छहरू बन्दै बन्दै गएको छ यसलाई सबल बनाउने भनेर चाहिँ वर्षे नै सरकारले पनि घोषणा गर्छ समाजका अगुवाहरूले पनि त्यही भन्नुहुन्छ तर कृषि क्षेत्र क्रमिक निम्सहरू यो सैद्धान्तिक हिसाबले पनि व्यावहारिक हिसाबले पनि खेतीपाती गर्ने कृषि पेसा व्यवसाय गर्नेहरूलाई समाजले उस्तो राम्रो नजरले नहेर्ने सम्मानको वातावरण सृजित नहुने अनि त वर्षेनी कृषि पेसा छोडेर ठूलो संख्यामा युवा शक्ति विदेश पलायन भइरहेको छ रोजगारीको निम्ति गाउँघरमा रहेका सहर बजारदेखि टाढा भएका मलिला खेत र बारी चाहिँ बाँझै छ बारीमा मकै फल्थ्यो कोदो फल्थ्यो मास मस्याङ फल्थ्यो अरू टिहुन तरकारी कति फल्थे हराभरा हुन्थ्यो अनि खेतमा धान गहुँ आलु काउली के फल्दैनथ्यो त्यसै गरी कान्ला पर्सी जग्गाहरूमा फलफुलले ढकमक्क ढाकेको हुन्थ्यो अहिले ती जग्गा जमिन क्रमिक रूपमा बाँझा जमिनको क्षेत्रफल बढ़िरहेको छ कैयौं दुःख शास्ति गरेर बनाएका पुर्खाले बनाएका थाटवासहरू उसै थेतरो भएर बसेका छन् त्यसकारण यो शहर केन्द्रित जनसंख्यालाई जबसम्म हामीले गाउँमा फेरि विकेन्द्रित गर्न सकिँदैन त्यहाँ गएर फेरि मानिसहरूले आबादी गरेर बसोबास गर्नुपर्ने अवस्था त्यो चाहिँ नि रसिलो वातावरण सिर्जना हुँदैन तबसम्म यो अवस्थाको चाहिँ नि यो समस्याको अन्त्य हुँदैन त्यसकारण दिवस त हामीले थपिरहेका छौं कतिपय ठाउँमा कोदो दिवस मनाउने चलन छ धान दिवस पनि सरकारले 60 दशकदेखि मनाउन थालेको हो अरू दिवस पनि आउँछन् हुनलाई कृषिसँग सम्बन्धित मेला महोत्सव पनि भएका छन् बरु आफ्नै तवरले आफ्नै मेहनतले कृषि गरेर खेतीपाती गरेर पशुधन पालेर पनि हुँदो रहेछ है भन्ने कुरा चाहिँ केही किसानहरूले केही व्यवसायीहरूले केही उद्यमीहरूले केही युवाहरूले देखाउनु भएको छ यो चाहिँ सराहनीय काम छ उहाँहरूले पाएको उपलब्धि उहाँहरूले पाएको खुसीलाई हेरेर पनि अरू हामी सबैमा पनि खेतीपाती गर्ने पशुधन पशु चौपाया पाल्ने मौरी व्यवसाय हुनसक्छ रेशम खेती हुनसक्छ अरू तरकारी फलफूलकै व्यवसाय हुनसक्छ त्यो चाहिँ सञ्चालन गरी स्वदेश नै उद्यमी बन्ने स्वदेश नै आमदानी गर्ने प्रण गरौं र हामीले गरेको मेहनतले हामीलाई मात्रै खुसी दिँदैन त्यसले चाहिँ त्यसलाई भोगचलन गर्ने अरू सबै मान्छेलाई पनि प्राण भर्छ त्यसकारण यो अरू उद्योग गर्नुभन्दा हामी त कतिपय कुरा धार्मिक विधि विधानलाई पनि मान्दछौं प्राकृतिक जीवनचर्यालाई पनि हामी मान्दछौं यस्तो पेसा चाहिँ खासमा भन्ने नि पुण्य पेसा हो आफूले कमाएको आफूले आर्जन गरेको आफूले दुःख गरेको उत्पादन गरेको सामानले पैसा सके अरूको प्राण भन्ने कुरा चाहिँ अरू क्षेत्रमा कम होला तुलनात्मक रूपमा यो क्षेत्र अझ आत्मसन्तुष्टिको क्षेत्र पनि हुनुपर्छ आज असार 15 गते हो 23 राष्ट्रिय धान दिवस मनाइयो सरकारले यस वर्ष जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराको साथ धान दिवस मनायो तर धानमा आत्मनिर्भरता र समृद्धिको नारा लगाउँदै गर्दा किसानले छर्ने बिउ भने वर्षेनी 1 अर्ब रुपियाँ भन्दा बढ़ीको नेपालमा भित्रने गर्छ। हामी बिउमा परनिर्भर बन्न थालेका छौं। हामीले बिउ उत्पादन गर्न सकेनौ, नारा मात्रै हाम्रो छ, बिउ हाम्रो छैन। नेपालका धानको बिउ उत्पादन पर्याप्त हुने र आन्तरिक उत्पादनले नै पुग्ने सरकारको दायीबीच उन्नत र विशेष गरी हाइब्रिड जसलाई हामी वर्णशंकर भन्छौं, त्यो वर्णशंकर जातको बिउमा किसानको आकर्षण बढ़ी हुँदा देश पूर्ण रूपमा परनिर्भर रहेको छ बिउमा। भन्सार विभागको तथ्याङ्कले के भन्छ भने धानको बिउ आयात गर्दाखेरि वर्षको तुलनामा 11.42% बढ़ेको छ, आयात अझ बढ़िरहेको छ। चालू आर्थिक वर्ष 82-83 एघार महिना साउनदेखि जेठ मसान्तसम्म 1,29,94,32,000 रूपियाँ बराबरको धानको बिउ नेपाल भित्रिएको छ। गएको आर्थिक वर्षको सोही अवधिमा 1,16,62,35,000 रूपियाँ बराबरको बिउ आयात भएको थियो। मूल्यका आधारमा हेर्दा गत वर्षको तुलनामा यो वर्ष 13,31,97,000 रूपियाँ बढ़ीको धानको बिउ आयात भएको हो। मूल्यसँगै परिमाणका आधारमा पनि यो वर्ष धानको बिउ आयात बढ़ेको छ। गएको वर्षको 11 महिनामा 2,570 टन धानको बिउ आयात भएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा 2,993 टन भित्रिएको छ। विभागको तथ्याङ्क अनुसार नेपालमा आयात हुने धानको बिउ मध्ये 99% भन्दा बढ़ी हिस्सा छिमेकी मुलुक भारत र चीनले ओगट्छ। 11 महिनामा भारतबाट मात्रै 1,14,25,00,000 रूपियाँ मूल्य बराबरको 2,669 टन धानको बिउ आयात भएको छ। यसरी हामीहरू यो 23 औं राष्ट्रिय धान दिवससम्म मनाउन आउँदा नारा चाहिँ हाम्रा गजब गजबका आएका छन्। आत्मनिर्भर पनि छौं, यान्त्रीकरण भयो भनेर विभिन्न किसिमका धान रोप्ने, धान झार्ने, जोत्नेदेखि लिएर अनेक अनेक मेसिन औजारहरू भित्रिएका छन्। तर त्यो खालि प्रदर्शनीमा मात्रै, एक दिने कार्यक्रममा मात्रै जस्तो सीमित भएका छन्। नारा हाम्रो छ, बिउ हाम्रो छैन। अनि वर्षेनी हामीले धानको बिउ मात्रै हो र चामलै आयात पनि त बढ़िरहेको छ। भारी मात्रामा हामीले धान चामल आयात गर्दछौं। त्यसकारण हामी धान दिवस मनाउँदा कतै यो दिवसमा मात्रै सीमित भएको हो कि, अनि शहरहरूमा धान दिवसका अझ जिल्लाका मुकामहरूमा, संघीय राजधानी काठमाडौँमा, प्रदेशका राजधानीहरूमा धान दिवसका ठूल्ठूला कार्यक्रम हुन्छ। सम्बन्धित कृषि मन्त्रालय विभाग, जिल्ला कृषि ज्ञान केन्द्र लगायतको चाहिँ अगुवाईमा, तर वास्तवमा हामीले धानको उत्पादन बढ़ाउन सकेनौं, परनिर्भरता घटाउन सकेनौं, आयात रोक्न सकेनौं। त्यसकारण हामी धानमा चाहिँ नै पछाडि पर्यौं र धान किन्ने, चामल किन्ने हाम्रो भारी पैसा चाहिँ विदेश गइरहेको छ, किनेर ल्याउनु पर्ने बाध्यता छ। हामी आत्मनिर्भर छैनौ, जसरी हामी तरकारी फलफूलमा छैनौं, त्यसरी अन्न अनाजमा पनि छैनौं। हामीले सुन्छौं नि धान मात्रै हो र धान आयात हुने, चामल आयात हुने कुरा त हामी जम्मै नेपालीलाई थाहा छ, तर नेपालमा कोदो पनि आयात हुन्छ। हामीले पाखाबारीहरूमा प्रशस्त कोदो उत्पादन गरेर आत्मनिर्भर भई कोदो निर्यात गर्न सक्यौं, न चाहिँ धान फलाएर देशका जनसंख्यालाई चाहिने पर्याप्त धान यही उत्पादन गर्न सक्यौं। त्यो दुइटै चाहिने बड़ा हामीसँग रहेको नमिठो अमिलो पिरो विषय बन्न पुगेको छ। दिवसहरू फस्टाउँदै जाँदा खेतबारीहरू चाहिँ बाँझै हुँदै जाने हो कि भन्ने यो चिन्ता पनि हामीमा छ। सर्प उद्धारकर्ताहरूको क्षमता अभिवृद्धि तथा सर्प पहिचान र सुरक्षित उद्धारलाई प्रोत्साहन गर्ने उद्देश्यले सर्प उद्धार किट वितरण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र जेनेभा विश्वविद्यालयको सहकारीमा सञ्चालित परियोजना अन्तर्गत आयोजित कार्यक्रममा सहभागी सर्प उद्धारकर्तालाई सर्प उद्धारका लागि आवश्यक सामग्री सहितका उद्धार किट वितरण गरिएको थियो। कार्यक्रममा अनुभवी सर्प उद्धारकर्ता रोहित गिरीले विषालु र अविषालु सर्पको पहिचान, आफ्ना उद्धार अनुभवहरू, वातावरणीय सन्तुलनमा सर्पको भूमिका तथा सर्पलाई सुरक्षित रूपमा उद्धार गरी त्यसकै प्राकृतिक वासस्थानमा पुनस्थापना गर्नुको महत्वबारे अभिमुखीकरण प्रदान गर्नुभएको थियो। साथै उद्धारका क्रममा अपनाउनु पर्ने सावधानी र उद्धार सामग्रीको उचित प्रयोगबारे पनि कार्यक्रममा जानकारी गराइएको थियो। अहिले मधेसमा अथवा गर्मी ठाउँमा मात्रै पाइने सर्पहरू बिस्तारै पहाड़ हुँदै हिमालसम्म पुगिसकेका छन्। वर्षेनी ठाउँ ठाउँमा सर्पले टोकेर सर्पदंश भएर मानिसहरूको मृत्यु भइरहेको छ र अहिले चाहिँ नेपालमा पनि सर्प उद्धारकर्ताहरू बिस्तारै थपिँदो हुनुहुन्छ। कहीँ विषालु सर्प देखियो भने उहाँहरूलाई खबर गरेपछि निशुल्क उद्धार गरी लैजाने र त्यसलाई सुरक्षित ठाउँमा छोड्ने भन्ने उहाँहरूको काम छ। यो संख्या पनि बढ्न सके राम्रो हुने, त्योभन्दा बढी चाहिँ हामीले अब बिस्तारै तापक्रम वृद्धि हुँदैछ, औलमा हुने बोट बिरुवाहरू अन्न अनाजहरू लेकतिर सर्दैछन् भने त्यो सराईसँगै सर्प लामखुट्टे यो अनेक किसिमका विषालु किराहरू पनि लेकतिर उक्लिरहेका छन्। मधेसमा त झन् यसको खपिसार्दी समस्या छैन, तर हामी कहाँ सर्पदंश उपचार केन्द्र साह्रै कम छ। सबभन्दा छिटो अस्पताल लानुपर्ने समस्या हो, नजिकमा अस्पताल नहुँदा कतिपय स्थानमा लाँदा लाँदै बाटैमा चाहिँ सर्पले टोकेका बिरामीको मृत्यु भएको हुन्छ। त्यसकारण सर्पदंश उपचार केन्द्र विस्तार होस्, ठाउँ ठाउँमा बनोस् र यो सर्पदंश सर्पले टोकेपछि टोकेको बिरामीलाई लगाउनु पर्ने औषधि दिनुपर्ने खोप त्यस्ता चिज वस्तु चाहिँ अभाव कहिले नहोस्। त्यसैले यो सर्प उद्धारकर्तालाई औयीकरण तालिमसँगै सर्पदंश उपचार केन्द्रहरूको वृद्धि होस्। आज असार 15 गते जताततै आज आम संचारदेखि अरू भेटाघाटाहरूमा पनि संवादमा दही चिउराको धानका कुराहरू नै जोडिएको छ। नेपालमा विस्तारै कृषिलाई पर्यटनसँग पनि गाँस्न थालिएको छ, यो असाध्यै राम्रो प्रसंग हो र असार 15 त दही चिउरा खाने नेपालको पुरानो मौलिक परम्परा पनि हुन त अरू बेला पनि दही चिउरा खाँदा राम्रो, यो आयु आयुवृद्धको निम्ति शारीरिक सबलताको निम्ति पनि दही चिउरालाई राम्रो मानिन्छ र त नेपाली समाजले उहिलेदेखि अहिलेसम्म दहीलाई शुभ खानकीको रूपमा कहीँ लामो यात्रामा निस्कँदा असाध्यै महत्वपूर्ण कामको जिम्मेवारी लिएर निस्किँदा घर बाहिर निस्किँदाखेरि दही खुवाएर चलाउने के अरे पठाउने चलन छ भने निधारमा लाउने अक्षतामा पनि दही नै राखेर मुस्ने चलन छ। अनि यो दही चिउरा खाँदा चाहिँ पेटको शरीरको चाहिँ स्वास्थ्यता बढ्ने आडिलो हुने भन्ने पनि छ र असार 15 चाहिँ दही चिउरा खायो भने गति परिन्छ, यो चाहिँ सह बढ्छ, हामी शुभ शुभ कर्म गर्न सक्छौँ, हाम्रो सफलता बढ्छ भनेर पनि खाने चलन छ र सहरमा धानै नरोप्नेहरूले पनि जसरी तसरी आज दही चिउरा खाने चलन छ। यो कास्कीको एउटा कृषिसँग जोडिएको पर्यटकीय कुरा छ, त्योभन्दा अगाडि आउनुभएको अर्का साथीलाई उहाँको कुरा सुनाउँछु। हेलो
2: नमस्ते, ओम सर, म हरिपुर बुढाथोकी सुन्दरजलबाट।
1: नमस्कार हजुर।
2: हजुर, म चाहिँ एउटा सूचना के दिन चाहन्छु भने यो सुन्दरजल नयाँपाटी गोकर्णेश्वर नगरपालिका वडा नम्बर 2 मा अवस्थित एउटा ईश्वरीय आत्मिक ज्ञान ईश्वरीय मार्गदर्शन भन्ने संस्था खोलिएको छ, त्यसका हाम्रा एकजना हुनुहुन्छ कुमार ढिकेकोटी सर, उहाँले त्यहाँ भाग लिन आउनुभयो भने आत्मविश्वास कसरी बढाउने, मनमा सकारात्मक सोच कसरी ल्याउने, अनि आत्मिक ज्ञान भनेपछि आत्मा र परमात्मा परमेश्वर त्यसको सम्बन्धको बारेमा प्रत्येक शनिबार 11 बजेदेखि 2 बजेसम्म र प्रत्येक मंगलबार 11 बजेदेखि 2-3 पनि बस्न सक्छ, त्यहाँ आएर लाभान्वित हुन म अनुरोध गर्छु यो लोकप्रिय रेडियो मार्फत। अर्को कुरा, अब विष्णु पौडेलजीलाई फेरि 3 दिन हिरासतमा राख्न अनुमति दिएको कुरा है थाहा संसारबाट अवगत भयो, यो राम्रो छ। यहाँ यत्र तत्र सबै उहाँ कमिसन लिने, हरेक कुराहरूमा नाजायज फाइदा लिने भनेर उहाँकै पार्टीका कार्यकर्ताहरू पनि रुष्ट छन्, त्यसैले अहिले त्यति काखी च्यात्या छैनन् कार्यकर्ताले, जब कि अध्यक्षज्यूले चाहिँ च्यात्नु भएको छ काखी। अनि उहाँले फेरि निर्वाचित हुनुभयो, रवि लामे छाने पूर्णबहादुर खड्का जस्ता व्यक्तित्वले बधाई तथा शुभकामना दिए, तर एमालेबाट र खासै ओली पक्षबाट त्यो आएन, त्यो सदाचार सद्भाव दिनु पर्यो भन्ने अभिव्यक्ति गर्दै म बिदा हुन्छु सर। नमस्ते।
1: नमस्कार, धन्यवाद हरिबोल बुढा थुकीलाई, सुन्दरी जलबाट हुनुहुन्थ्यो। कास्की जिल्लाको लेखनाथ स्थित सिसुआमा आयोजित 21 रोपाई महोत्सवमा स्वदेशी तथा विदेशी पाहुना पर्यटकहरूले पनि रोपाई महोत्सव मनाउनु भएको छ, सहभागी हुनुभएको छ। पोखरा पर्यटन परिषदको आयोजनामा सम्पन्न महोत्सवमा सहभागीहरूले परम्परागत नेपाली शैलीका यो चाल ढालमा धान रोप्दै हिलोसँग रमाइलो गर्नुभएको हो। महोत्सवमा विभिन्न देशबाट पुग्नुभएका विदेशी पर्यटकसँगै आन्तरिक पर्यटक स्थानीय बासिन्दा तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले खेतमा उत्रिएर धान रोपाईको अनुभव लिनुभएको थियो। नेपाली लोक संस्कृतिको झल्को दिने असारे गीत, पञ्चै बाजा, नाचगान र हिलो खेल्ने महोत्सवलाई थप आकर्षण बनाएको थियो। हिलो खेल्दै गरेका त्यो दृश्यले पर्यटकहरूले किसानसँग हिलोमा पस्दै धान रोप्नुभयो, हिलो खेल खेल्नुभयो र ग्रामीण जीवनशैलीलाई नजिकबाट अनुभूतिको अवसर पनि लिनुभयो। आयोजकका अनुसार पछिल्लो वर्षहरूमा रोपाई महोत्सव विदेशी पर्यटकका लागि पनि आकर्षणको केन्द्र बन्दै गएको छ। कति विदेशी नागरिकहरू त असार पन्ध्रमा पोखरामा हिलो खेल्ने रोपाईमा सहभागी हुने भनेर मुख्य कार्यक्रम लिएरै विदेशदेखि नेपाल आउने गर्नुभएको छ भने कतिपय आन्तरिक चाहिने पर्यटकहरू नेपालीहरू पनि टाढाका जिल्लाबाट पोखराको यो रोपाई महोत्सवमा यो चाहिने असारे रोपाईमा सहभागी हुन पुग्ने गर्नुहुन्छ। नेपाल भ्रमणमा आउनुभएका पर्यटकले प्राकृतिक सौन्दर्यसँगै नेपाली कृषि संस्कृति र परम्परालाई प्रत्यक्ष अनुभव गर्न पाउने हुनुभएकाले यस्ता कार्यक्रमप्रति उहाँहरूको आकर्षण बन्दै गएको आयोजकको भनाइ छ। हाम्रो खेतीपाती हाम्रो धान रोपाई चाहिँ काम मात्रै होइन, यो व्यवसाय मात्रै होइन, यो अनमोल संस्कृति पनि हो। कार्यक्रमका अर्का मित्र हेलो
3: हेलो नमस्कार हजुर
1: नमस्कार
3: म झापा जिल्ला गौरीगंज वडा नम्बर 3 बाट बोल्दैछु शिवराज रिजाल।
1: शिवराज रिजाल ज्यूलाई स्वागत गर्दै अब आजको कुरा के छ यहाँको सुनाउनुहोस्।
3: धेरै ठुलो कुरो त सुनाउन चाहदिन, चाहे त क्यान्टनमेन्टको घोटाला भनौँ, चाहे एनसिएल बीचका कुराहरू दुर्गाजीले उठाउनुहुन्थ्यो, चाहे ललिता निवासका कुराहरू गरिन्थ्यो। अब हाम्रा वरिष्ठ एमाले माओवादी केकेवादीहरू सबै मिलेर अब एक ठाउँमा बस्न खोज्दैछन्, जनतालाई तर्काउन खोजे जस्तो भएको छ। अब पहिलेका हामी जनता चाहिँ होइन है, किनभने 35 वर्षसम्म हामीले हेऱ्यौँ हाम्रो लागि के कति सुविधाहरू भयो। आज मदन भण्डारी मारेको पोल खोल्न सकिएको छैन, छन् त ती भित्रैबाट छन् नीतिहरू, त्यही भित्रबाट यस्तो तरिकाले गरिएको छ नि। आज बच्नको लागि हिजो त्यही केपीलाई प्रचण्डले गाली गर्ने, प्रचण्डलाई केपीले गाली गर्ने, देउपाले गाली गर्ने, फल्लाले गाली गर्ने तरिकाबाट चलिरहेको थियो, चाहे त्यसमा माधव कुमार नेपाल भनौँ चाहे झलनाथ खनाल भनौँ। अब कतिकै केही गरे भने पनि अब जनता तर्सिने छैन, तपाईँहरूका जुलुसमा ती झोलेहरू मात्रै लागेर निस्किनेछन्। अब तपाईँहरूलाई हामी जनताको तर्फबाट टायर बाल्न दिनेर अरू केही गर्न दिने छुट पनि हुन दिने छैन। नेता साहबहरू तपाईँहरू राम्रो तरिकाले बुझ्नुहोला, तपाईँहरूलाई अब अप्ठ्यारो पर्न थाल्यो भनेर अहिले लाइन लिएर आउँदै हुनुहुन्छ, सबैजना मिल्दै हुनुहुन्छ। हिजो अवस्था त्यति अवस्थामा रहेको कुर्सीमा बसेको बेलामा मदन बढेर कसले मारे खोज्नु पर्दैन, राज परिवारमा त्यस्तो तरिकाबाट मारियो भनेपछि कुर्सीमा को बसेको थियो त्यसले हेर्नु पर्दैन। आज एउटा काम गर्न खोजेका पाला किसिम नै भन्छु म, 36-37 वर्षको आज प्रधानमन्त्री बन्न खोजेका एउटा त्यस्ता गृहमन्त्रीहरू जस्तो बनेर आज देशको लागि केही मुहार उज्यालो पारिदिउँ भनेर निस्केकोलाई विभिन्न किसिमको आरोप, विभिन्न किसिमका धम्कीहरू देखाएर अब तर्सिनेवाला छैनन्। उनीहरूको पछाडि हामी पनि छौँ, भोटर ग्याङ बनाएर हिँडेको जस्तो हिजो वाइसिएल नेभिसङ फलानो ढिस्का भन्ने जस्तो तरिकाले अब तपाईँको पछाडि कुनै पाला किसिम नै भन्छु म, 36-37 वर्षको आज प्रधानमन्त्री बन्न खोजेका एउटा त्यस्ता गृहमन्त्रीहरू जस्तो बनेर आज देशको लागि केही मुहार उज्यालो पारिदिउँ भनेर निस्केकोलाई विभिन्न

0: पनि युवाहरू लाग्ने छैनन्, कुनै विद्यार्थीहरू लाग्ने छैनन्। अब पनि सचेत भएर बस, अब पनि जनतालाई भड्काउने कोसिस नगर। जनतालाई भड्काउने कोसिस छ भने राजा त एक्लो हिँड्नुहुन्छ, राम्रा नेताहरू एक्लै हिँड्छन्। तिमीहरूलाई चाहिन्छ गार्ड चाहिन्छ, मान्छे चाहिन्छ, अब त्यो पनि पाउँछ। जनताको अगाडि राम्रो भएर हिँड्नु, जनताको लागि राम्रो गर्नु। गल्ती गरेको छ भने मैले फलानु कुरो गल्ती गरेको छु भने क्षमा माग्नु, हामी जनताले क्षमा दिन चाहन सक्छौ। त्यसकारण अब चाहिँ सुझ, अब तिमीहरूका सिंहहरू गधालाई नहाएर गाई बन्दैन, यो त हामी जनताले बुझिसक्यौं। धन्यवाद।
1: शिवराज रिजाल झापाको गौरीगञ्जबाट टेलिफोन गर्नुभएको थियो। भारतले फेरि एकपटक नेपालको चिया क्षेत्रलाई राहत पुग्ने गरी नयाँ निर्णय गरेको समाचार छ। नेपालबाट तयारी चिया बोकेर भारत पुगेका प्रत्येक गाड़ीबाट चियाको नमूना संकलन गर्ने र प्रयोगशाला परीक्षणको रिपोर्ट आएपछि मात्रै बिक्री अनुमति दिने नीति भारतले अख्तियार गरेको थियो। भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण फसाईले जुन 23 असार 9 गते मातहतका विभिन्न निकायलाई पत्रचार गर्दै अबदेखि भारत आयात हुने चिया बोकेका गाड़ीहरू मध्ये ऱ्याण्डम रूपमा 20% मात्रै नमूना परीक्षण गर्न निर्देशन दिएको छ। भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरणको सो निर्णयले नेपाली पक्षलाई पहिलेभन्दा केही राहत दिएको भन्दै चिया निर्यातकर्ता उद्योगीहरूले आशा जागेको प्रतिक्रिया दिनुभएको छ। चियाका 100% गाड़ीको नमूना परीक्षण गर्नुपर्ने व्यवस्था कड़ाईपूर्वक कार्यान्वयन गरिएको भारतीय पक्षले अब ऱ्याण्डम रूपमा 20% मात्रै जाँच गर्ने निर्णय लिनुलाई हामीले सकारात्मक मानेका छौं। नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले बताउनु भएको छ, 20% जाँच हुनुको अर्थ अब एक पटकको नमूना परीक्षणबाट 5 गाड़ी चिया जान पाउने अवस्था हुनेछ। प्राधिकरणको यो निर्णय र निर्देशनलाई भारतीय टी बोर्डले कार्यान्वयनमा कसरी लैजान्छ भन्ने हेर्न चाहिँ बाँकी छ। पछिल्लो डेढ़ महीनाका बीचमा भारतले नेपाली पक्षलाई आशावादी तुल्याउने गरी चिया आयात प्रक्रिया खुकुलो बनाउने निर्णय गरेको यो दोस्रो पटक हो। पहिलो पटक गएको मे 19 जेठ 5 गते पनि भारतीय पक्षले यस्तै निर्णय गरेको जनाएको थियो। भारतको आन्तरिक प्रयोजनका लागि आयात हुने चियाको ऱ्याण्डम परीक्षण मात्रै गर्ने भनेर पत्रचार गरेपछि नेपालबाट चिया भारत जान थालेको थियो। अहिले पछिल्लो निर्णयले नेपाली चिया उत्पादकहरूलाई केही खुशी तुल्याएको छ। भारतले फेरि आफ्नो नीतिलाई खुकुलो बनाएर चिया आयात प्रक्रियालाई सजिलो बनाइदिएको खबर छ। यो भारतीयहरूले बेला वक्तमा गरेको उल्झनको कारणले नेपाली चिया उद्योगमा ठूलै समस्या सिर्जित भएको थियो। यो पछिल्लो निर्णयले केही चाहिँ राहत पुग्छ कि भन्ने अनुमान गर्न सकिन्छ। हेटौँडा काठमाडौँ जोड्ने छोटो दूरीको हेटौँडा कुलेखानी फाकेल काठमाडौँ सड़क आउने असार 25 गतेसम्म बन्द हुनेछ। मनोकामना के अरे मकवानपुरको इन्द्र सरोवर गाउँपालिका स्थित वडा नम्बर 2 र 4 पर्ने महालक्ष्मी खोलामा पुल निर्माण र उकालो सड़क ढलन गर्नका लागि गत जेठ 15 गतेदेखि 1 महिनाको लागि उक्त सड़क पूर्ण रूपमा बन्द गरिएको थियो। हाल पुल निर्माण र ढलानको कार्य सम्पन्न भइसके पनि प्राविधिक कारणले सवारी साधन सञ्चालन गर्न अझै केही दिन कुर्नुपर्ने पूर्वाधार विकास कार्यालय हेटुडाले जनाएको छ। सड़क ढलान गरिएको स्थानमा कंक्रिट सेट हुन र आवश्यक यो प्राविधिक सरसामान मिल्न समय लाग्ने भएकाले सड़क बन्द गर्ने अवधि थप गरिएको कार्यालयको भनाइ छ। कार्यालय प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर सुजन भण्डारीले सड़क खण्ड साँगुरो भएको र ढलान गरिरहेको भागमा पूर्ण रूपमा सवारी सञ्चालन गर्न अझै परिपक्व नभएकाले असार 25 गतेसम्म सवारी साधनमा रोक लगाइएको, सवारी आवागमनमा रोक लगाइएको बताइएको छ। सड़क बन्द रहेको अवधिभर सवारी साधनहरूलाई वैकल्पिक मार्गको रूपमा कुलेखानी सिस्नेरी दक्षिणकाली सड़क प्रयोग गरी दुईतर्फी आवागमन मिलाउन पूर्वाधार विकास कार्यालयले जिल्ला प्रशासन कार्यालय मकवानपुर र काठमाडौँलाई समन्वयको लागि अनुरोध समर्पित गरेको छ। हेटौँडा कुलेखानी फाकेल सड़क 25 असारसम्म नखुल्नु भएको सड़क निर्माणको कारणले र अहिले चाहिँ बिस्तारै आजबाट ठाउँ ठाउँमा मनसुनी वर्षा शुरू भएको छ र कतिपय ठाउँहरूमा चाहिँ अत्यधिक पानी पर्ने भारी वर्षा हुने पूर्वानुमान पनि छ। त्यसकारण मनसुनजन्य विपदबाट हुने क्षति नोक्सानीबाट जोगिन जोगाउन तपाईँहरूले प्रयत्न गरौं र सरकारले चाहिँ आफ्नो सुरक्षा अङ्गलाई

0: त्यस्तै कुनै बाढ़ी पहिरोबाट विपत्ति आइलाग्यो भने राहत तथा उद्धारकै निम्ति भनेर पनि थुप्रो ठाउँमा व्यवस्थापन गरेको भनेको छ। त्यसैले त्यस्ता जोखिमयुक्त क्षेत्रहरूमा रहने स्थानीयहरूदेखि सबैले सतर्कता अपनाऊ। जनधनको क्षति हामी कहाँ हुने गरेको छ, यो कमजोर धरातलीय ठाउँहरूमा पनि हामीले सड़क पुर्याएका छौं। सड़क दुर्घटनादेखि अन्य किसिमका घटनाहरू हुने गर्दछ। विशेषत लामो दूरीका सड़कका आसपासमा बाढ़ी पहिरोको कारणले स्थानीयहरूका घरवास नै क्षति सँगसँगै यो सड़कलाई पनि नोक्सानी गरिरहेको छ। त्यसकारण यो सड़कको आकस्मिक जोखिम हुँदाखेरि उद्धार गर्नुपर्ने सशस्त्र प्रहरी लगायतको सुरक्षा निकायलाई चुस्त राखियोस् र अब वर्षात शुरू भएपछि हामीलाई ठूलो समस्या आइलाग्छ। यहाँको हाम्रो पहाड़ी भूबनोट कमजोर, हाम्रो भौगर्भिक संरचना र त्यहाँमाथि अहिले त ठाउँ ठाउँमा मोटर बाटो निर्माणका क्रममा जमिनहरू थेतरिएका छन्। त्यस्तै कि 72 भूकम्प प्रभावित क्षेत्रहरूमा त भूकम्पले बनाएका ढाँचाहरू छन् र यसअघि कहिले पनि बाढ़ी पहिरो लागेन लाग्दैन भनेका ठाउँमा पनि त्यस्ता ढाँचामा पानी छिर्दै जाँदा कतिपय स्थानमा पाखा पाखै गाउँ गाउँमै बग्न सक्ने स्थिति छ। त्यसकारण त्यस्ता जोखिमयुक्त ठाउँहरूमा हामीले सतर्कता अपनाऊ र कतिपय हाम्रा त्यस्ता गाउँहरू ठाउँहरू छन् जहाँ प्राविधिक हिसाबले जाँच पड़ताल गरिकन यी बस्तीहरू चाहिँ स्थानान्तरण अथवा सार्नुपर्छ भनेका बस्ती पनि हामीले सार्न सकेका छैनौं। नागरिकलाई चाहिँ बाध्यता छ, जाउँ अन्त जाने ठाउँ छैन, आफ्नो खेतीपाती पुस्तौनी बसेको थलो त्यही थियो, अन्त व्यवस्थापन नहुँदा जाने पुकाएर अनि जोखिम मोलेर पनि सर्वसाधारण बस्नु परेको छ। त्यस्ता ठाउँका नागरिकलाई यथासक्य छिटो स्थानान्तरण गर्नुपर्छ। त्यसको सट्टामा अन्यत्र जग्गा व्यवस्थापन गरी खेतीपाती लगाउने अवस्था त्यही सिर्जना गर्नुपर्दछ र यी काममा चाहिँ हाम्रो सरकार सधैँ चुकेको छ। दशकौंदेखि यही कुरा आउँछ, स्थानान्तरण गर्ने, कमजोर बस्तीहरूलाई चाहिँ बलिया जमिन भएका ठाउँमा सार्ने भनिन्छ, त्यो कहिले पनि काम हुँदैन भन्ने कुरा चाहिँ बाढ़ी पहिरो जाँदा बाढ़ी पहिराको जोखिम अब टार्ने यो उपाय हो भनेर त्यसको चाहिँ बहस पहिरवी हुन्छ। त्यो विषयमा चाहिँ हामी वाद विवाद गर्छौं, तर्क वितर्क गर्छौं अनि जब हिउँद लाग्छ अनि चटक्कै बिर्सिन्छ। भूकम्प गएको केही दिनसम्म भूकम्पीय जोखिमको बारेमा परामर्शहरू हुन्छ, अन्तर्क्रिया हुन्छ, अघिल्ला घरहरू पनि भत्काउने, कमजोर संरचना अब भत्काउनु पर्छ, बलिया बनाउनु पर्छ भन्ने खालका कुरा हुन्छन् अनि त्यसपछि फेरि त्यो कुरा मान्छेले बिर्सिएर अर्को भूकम्प नजाउँदैसम्म हामी कानमै तेल हाल्दै बस्छौँ। अनि अब यात्राका कुरा पनि त्यही हो, सड़क ठाउँ ठाउँमा कमजोर सड़कहरू छन्, अब मोटर गाड़ी लानै पर्छ, त्यहाँ चाहिँ बरू सड़कमा मोटर गाड़ी नगुडाउने अथवा चाहिँ त्यस्ता सड़कहरूलाई मजबुत बनाउने भनिन्छ। त्यो काममा पनि हामी पछाडि छौँ। हामीलाई त बिहान खाए बेलुका के खाउँ, बेलुका खाए भोलि बिहान के खाउँ भन्ने समस्याबाट पार हुन नसकेर हो या अरू विभिन्न कारणले हो, यी महत्वपूर्ण कुरामा हामी पछाडि छौँ। सानो हाम्रो असावधानीले ठूलो जनधनको नोक्सानी वर्षै पछि भएकै छ। म्याग्दीको खबर छ, मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारको सड़कलाई कालो पत्र सहित स्तर उन्नति गर्न शुरू गरिएको छ। पश्चिम म्याग्दीको मुख्य बजारका रूपमा रहेको मालिका गाउँपालिका छ दरबाङ बजारभित्रको सड़कलाई फराकिलो बनाएर कालो पत्र गर्न लागि हो। बजारभित्रको सड़क साँगुरो र कच्ची हुँदा हिलो धुलोको शास्ति र सवारी आवत जावतमा समस्या भइरहेको समयमा कालो पत्र योजना सञ्चालन भएपछि स्थानीयवासी उत्साही बनिरहेको छ। बजारभित्रको सड़क कालो पत्र हुने भएपछि स्थानीयवासी आफैले सड़कलाई फराकिलो बनाउन अग्रसर बन्नु भएको हो। सड़कको मार्ग खोलेको करिब 2 दशकपछि बजारभित्रको सड़क कालो पत्र भएर रूप
1: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 7 बज्यो।
2: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
3: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाँगिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोर्नी, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको,

महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: आज राति ब्राजिल र जापान बीच प्रतिस्पर्धा हुँदै
1: भ्रामक एसएमएस तथा फिक्सिङ लिङ्क सम्बन्धी महत्वपूर्ण सूचना।
2: हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरूपयोग गरी कनेक्ट आईपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
1: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शंकास्पद लिंक प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिंक प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
2: ग्राहकहरूका लागि महत्वपूर्ण सुझावहरू:
1: अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्नुहोस्।
2: ओटीपी, पासवर्ड, पिन, सीभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
1: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धित जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
2: शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
1: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: राष्ट्रिय सभाले विनियोजन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाब दिनुहुँदै अर्थमन्त्री डाक्टर श्रोणी मुआग्लेले शिक्षामा गरीब वर्गको सहज पहुँच, दलित र गरीबीको रेखा मुनि रहेका बाल बालिकालाई पौष्टिकाहार उपलब्ध गराउने तथा विद्युतको प्रवर्धनलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले अर्थतन्त्रलाई थप औपचारिक बनाउन आयकर र मूल्य अभिवृद्धि करमा सुधार गरी अर्थतन्त्रलाई चलायमान बनाउने, आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने तथा उद्योग मैत्री वातावरण निर्माण गर्ने र कर प्रणालीका विकृति हटाउने व्यवस्था गरिएको बताउनुभयो। प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले बजेटले मध्यमवर्ग र गरीब नागरिकका आवश्यकतालाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको बताउनुहुँदै स्थानीय तथा प्रदेश सरकारलाई गरिने वित्तीय हस्तान्तरण सम्बन्धी व्यवस्थामा थप स्पष्टता तथा बढ़दो महँगी नियन्त्रणतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय सभाको अर्को बैठक असार 17 गते बुधबार अपराह्न सवा 1 बजे बस्नेछ। हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। साथै गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा भोलिसम्म मनसून विस्तार हुने सम्भावना रहेकोले सतर्क रहन आग्रह गरिएको मौसमविद सरोज पुडासैनीले जानकारी दिनुभयो।
3: 16 र 17 गते चाहिँ मनसुनी गतिविधिहरू चाहिँ केही बढ्न गए। विशेष गरेर मधेस प्रदेश, कोशी प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको चाहिँ थोरै स्थानहरूमा चाहिँ नेतृत्व र ट्याङ्क चाहिँ भारीदेखि धेरै भारी वर्ष पनि हुने सम्भावना छ भनेर चाहिँ हामीले विश्लेषण जारी गरिसकेका छौँ। यसको कारणले गर्दाखेरि नै विशेष गरेर यो बङ्गालको खाडीमा पनि विकसित एउटा न्यूनतापीय प्रणाली पनि विकसित नै रहिरहेको छ र त्यसले गर्दाखेरि धेरै जलवाष्पित हावा चाहिँ यो नेपाल तर्फ चाहिँ केही रूपमा बढी प्रवाह गर्ने र त्यसको कारणले गर्दाखेरि भारीदेखि धेरै भारी वर्षाहरू कि भनेर चाहिँ हामीले सतर्क हुने भनेर यो आयामबर सुन्तला रङको कलर चाहिँ भिन्न जिल्लाहरूमा चाहिँ सतर्क आग्रह चाहिँ विशेष पोलिसी जारी गरेका छौँ। त्यही भएर भोलि र पछि चाहिँ अलि बढी वर्षाको गतिविधिहरू पनि र भारीदेखि धेरै भारी वर्षा हुँदैछ भनेर नै सतर्क आग्रह चाहिँ यो पूर्वाभासमा चाहिँ जारी गरिएको हो।
0: त्यसै गरी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि देशका विभिन्न स्थानमा भारी वर्षा तथा एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाउँदै आवश्यक पूर्व तयारी र सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले सूचना जारी गर्दै अकस्मात बाढ़ी आउन सक्ने खोला तथा खहरेको बाटो हुँदै यात्रा गर्नेलाई सतर्कता अपनाउन आग्रह गरेको हो। यसै पहिरोको जोखिममा रहेका स्थान तथा खोला नदी किनाराका बस्तीका बासिन्दालाई सतर्क रहन प्राधिकरणले अनुरोध गरेको छ। दुई दिन मधेस तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन सट्याङ सहित भारी वर्षा तथा एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको प्राधिकरणले जनाएको छ। यस्तै जोखिमयुक्त राजमार्ग र सड़कमा डोजर, एक्सकाभेटर, लोडर लगायत सवारी साधन तयारी अवस्थामा राख्न तथा पूर्व तयारी, पूर्व कार्य र प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्थालाई जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितिको सम्पर्कमा रही काम गर्न प्राधिकरणको आग्रह छ। वर्षा र बाढ़ीबारे जानकारी लिन 1155 विपदमा मदत माग्न 1149 नेपाल प्रहरी 100 र सशस्त्र प्रहरी बल नेपालको 1114 हटलाइन नम्बर मोबाइलमा सेभ गरी आवश्यक परेको अवस्थामा तत्काल फोन गर्न अनुरोध गरिएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। विशेष अदालतले पूर्व उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले आज पूर्व अर्थमन्त्री पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो। विशेष अदालतले यसअघि उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। नेकपा एमालेका उपाध्यक्ष समेत रहनुभएका पौडेललाई यही असार 8 गते सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याएर आज अदालत उपस्थित गराइएको हो। उहाँलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान गर्ने उद्देश्यले संचालित कार्यक्रममा भ्रष्टाचार गरेको अभियोगमा बझाङको दुर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लगायत 9 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले दुर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डल, लेखापाल प्रेम प्रसाद पौडेल, छविस पाथी भेरा, गाउँपालिकाका इन्जिनियर हिक्मत रावल र सब इन्जिनियर बमबहादुर बोहरा विरूद्ध 22 लाख रूपियाँ भन्दा बढ़ी बिगो माग दावी गरेको छ। छविस पाथीभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतला, ओडा नम्बर 6 का ओडाध्यक्ष मोहनलाल बिक, बाठपाली देवता मन्दिर निर्माण समितिका अध्यक्ष कृष्ण बहादुर बुढा, सचिव जयबहादुर बुढा र कोषाध्यक्ष मधुली देवी बुढा विरूद्ध पनि समान बिगो र कैद सजायको माग दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ। सरकारले जनताको जलविद्युत कार्यक्रम मार्फत अगाडि बढ़ाएको डोल्पाको जगदुल्ला जलविद्युत आयोजनाको निर्माणको काम शुरू भएको छ। मुख्य निर्माण व्यवसायीसँग सम्झौता भएसँगै निर्माण अगाडि बढ़ेको जगदुल्ला हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत संजय सापकोटाले जानकारी दिनुभयो। कुल 106 मेगावाट क्षमताको सो आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन, वातावरण प्रभाव मूल्यांकन, जग्गा अधिग्रहण, विद्युत खरीद बिक्री सम्झौता पीपीए, वित्तीय व्यवस्थापन, उत्पादन अनुमति पत्र तथा उद्योग दर्ता लगायत काम यसअघि नै भइसकेको छ। सो परियोजना सरकारी स्वामित्व, स्थानीय सहभागिता र स्वदेशी वित्तीय स्रोतको संयोजनमा निर्माण भइरहेको मुलुककै नमूना आयोजना हो। प्रमुख कार्यकारी अधिकृत सापकोटाका अनुसार कम्पनीले डोल्पाको जगदुल्ला तथा मुड़केचुला गाउँपालिका क्षेत्रमा 2 अर्ध जलाशयुक्त आयोजना विकास गरिरहेको छ। कम्पनीले जगदुल्ला जलविद्युत आयोजनाबाट 106 मेगावाट र जगदुल्ला ए आयोजनाबाट 124 मेगावाट गरी कुल 230 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ। आयोजनाले विद्युत उत्पादन बाहेक डोल्पाको पूर्वाधार विकासमा उल्लेखनीय योगदान पुर्याएको सापकोटाको भनाई छ। राराताल, सेफोक, सुन्डो ताल, जगदुल्लासम्म पुग्ने वैकल्पिक र छोटो मार्ग विकास हुने भएपछि कर्णाली प्रदेशको पर्यटन सम्भावना थप विस्तार हुनेछ। प्रत्येक वर्ष असार 15 गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइएको छ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन्। यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। विक्रम सम्वत 2061 मंगिर 29 गते मन्त्री स्तरीय निर्णय गरी 2062 असार 15 गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। धान दिवसका अवसरमा जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि भन्ने नाराका साथ राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र र बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रद्वारा आज ललितपुरको खुमलटारमा ड्रोन मार्फत मल छरेर मेसिन मार्फत धान रोप्दै राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव 2083 मनाइयो। बाजुराको पूर्वी भेगका किसानहरू खडेरीका कारण समस्यामा परेका छन्। झण्डै 80% खेतीयोग्य जमीन आगासे पानीको भरमा निर्भर रहेको बाजुरामा 3 महिनादेखि पानी नपर्दा लगाइएका तरकारी बालीहरू सुक्न थालेका छन् भने असारको मध्यसम्म पनि खेत रोपाई हुन नसकेको स्थानीयको भनाइ छ। बाजुराबाट संवाददाता राजेन्द्र पिकको रिपोर्ट।
4: पानी छैन, सर्गबारीबाट पानी बसेको छैन, हामीले अब कहिले पानी लगाएर अब कहिले खाने, हामी त समस्या भइगयो।
5: बुढीनन्दा नगरपालिका साथका स्थानीय रंगवीर कडारा बाजुराको पूर्वोत्तरी क्षेत्रका अधिकांश किसान यति बेला आकाशतिर हेर्दै वर्षाको प्रतीक्षा गरिरहेका छन्। करिब 3 महिनादेखि पानी नपर्दा खेतबारी बाँझै छन् भने रोपाईका लागि तयार पारिएको बिउ समेत सुक्न थालेपछि यस वर्ष उत्पादन घट्ने र खाद्य संकट निम्तिने चिन्ता किसानहरूको छ। सोमाल गाउँकी स्थानीय कृषक अभि गण्डारा।
4: पानी नपरिकन खडेरी परिया त सब सुकिसक्यो, हातपात भन्ने सिधै नै, मान्छे पनि डालाबाट लुग्नु भइगयो, आमा त मर्नु भइगयो, उला पन्दाला थियो, बस्दैन, गाड आउँदैन, सब बिउ बेर्नाटी हुकिकन हामी त त्यसै बसिया।
5: हरेक वर्ष दोहोरिने खडेरी समस्याबाट दीर्घकालीन छुटकाराका निम्ति खेतबारीसम्मै सिँचाइ सुविधा गर्न र वैकल्पिक आय आर्जनका कार्यक्रम सञ्चालन गर्न किसानहरूले सरकारसँग आग्रह गरेका छन्। स्वामी कार्तिक खापर गाउँपालिका टिमका स्थानीय निराजन कटेल।
6: पानी पर्न सकेको छैन, हाम्रोतिर धान रोप्न सुरु भएका छैनन्, तरकारीको बोटहरू लगाउँदा पनि यहाँ सुकिरहेको छ। हाम्रो लागि नेपाल सरकारले दीर्घकालीन व्यवस्था गरेर हामीले आकाशे पानीको भरमा मात्रै होइन, यहाँ सधैँभरि हामीले रोपाई गर्न पाओस्।
5: कृषि ज्ञान केन्द्र बाजुराका अनुसार जिल्लाको पूर्वोत्तरी क्षेत्रका 4 स्थानीय तहमा हालसम्म वर्षा नभएकाले असारे खेतीपाती जोखिममा परेको र खडेरी लम्बिँदै गए खाद्य संकट नै उत्पन्न हुने अवस्था छ। कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख प्रेमराज न्यौपाने।
7: 3 महिना भयो पानी हाम्रो जगन्नाथ
5: अस्सी 80% खेतीयोग्य जमिन आकाशले पानीकै भरमा निर्भर रहेको बाजुरामा लगातारको खडेरीले पूर्वोत्तरी क्षेत्रका किसानको आशा र मेहनतमाथि प्रश्न चिन्ह खडा गरिरहेको छ। राजेन्द्र बिक, रेडियो नेपाल, बाजुरा।
0: सभामुख जोर प्रसाद अर्यालले सांसदका काम व्यवहार र शैलीको मतदाता र जनताले विभिन्न माध्यमबाट नियालिरहेको उल्लेख गर्दै सबै सांसद आफ्नो कामप्रति थप जिम्मेवार बन्नुपर्ने बताउनु भएको छ। संघीय संसद सचिवालयले प्रतिनिधि सभाका सांसदहरूका लागि आज काठमाडौँमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा उहाँले कानून निर्माणमा जनप्रतिनिधिले विगतका राम्रा अभ्यासबाट सिक्न र अध्ययनशील र प्रविधि मैत्री हुनुपर्ने सुझाव दिनुभयो। जनताबाट निर्वाचित भएपछि सांसदको जीवन निजीबाट सार्वजनिक जीवनमा प्रवेश गर्ने भएकाले सोही अनुसार जिम्मेवार बन्नुपर्नेमा उहाँको जोड थियो। सभामुख डोल प्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखा परीक्षणमा प्रयोग भइरहेको आधुनिक सूचना प्रविधि, तथ्याङ्क विश्लेषण तथा कृत्रिम बुद्धिमत्ताको उपयोग तीव्र रूपमा बढ़िरहेको परिप्रेक्ष्यमा नेपालको लेखा परीक्षण व्यवस्थापन प्रणालीलाई पनि थप परिष्कृत गर्न आवश्यक रहेको बताउनु भएको छ। महालेखा परीक्षकको कार्यालयको 68

0: राष्ट्रिय वार्षिकोत्सव समारोहमा उहाँले कम्प्यूटर सहायता प्राप्त लेखा परीक्षण उपकरणको प्रभावकारी प्रयोग, जनशक्ति विकास तथा संस्थागत क्षमता अभिवृद्धिमा महालेखाले विशेष ध्यान दिने विश्वास व्यक्त गर्नुभयो। लेखा परीक्षणका सम्बन्धमा जारी भएका मार्गदर्शन र निर्देशिकाको प्रभावकारी कार्यान्वयनबाट लेखा परीक्षणको गुणस्तर कायम हुने विश्वास व्यक्त गर्नुभयो। वर्षेनी उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय भएको सभामु करियालले बताउनुभयो। सरकारले 2075 सालमा धनकुटाका दुई महत्वपूर्ण पर्यटकीय गन्तव्यहरू नमस्ते झरना र पटेक डाँडालाई 100 पर्यटकीय गन्तव्य सूचीमा राखेर घोषणा गरेको थियो। तर पछिल्लो समय बाढ़ीले पुर्याएको क्षतिका कारण नमस्ते झरना र पूर्वाधार निर्माण सम्पन्न नहुँदा पटेक डाँडा सुनसान बनेका छन्। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
1: धनकुटाको सागुरीगढ़ी गाउँपालिका वडा नम्बर 6 सिमसुवामा रहेको नमस्ते झरना कुनै समय पूर्वी नेपालको चर्चित पर्यटकीय गन्तव्य थियो। गर्मीयाम शुरू हुनासाथ यहाँ आन्तरिक तथा भारतीय पर्यटक को ठूलो भेड लाग्थ्यो। तर अहिले अवस्था फेरिएको छ। गत वर्षको बाढ़ीले झरनासम्म पुग्ने सिंढी र पुल बगाएपछि पूर्वाधार कमजोर बनेको छ। पर्यटकहरूमा असुरक्षाको भावना बढेसँगै आगन्तुक संख्या उल्लेख्य रूपमा घटेको झरना व्यवस्थापन समितिका सचिव जीवन सुब्बाले बताउनुभयो।
2: अहिले बाढ़ी पहिरो आइरहेछ, त्यसमा माथि जाने अवस्थाै हुँदैन। भेल आएर झरना हेर्न आएको उनीहरू अनि यहाँबाट माथि जानै पाउँदैन, किन आउँछ मान्छे?
1: पर्यटक घटेसँगै यसको असर स्थानीय अर्थतन्त्रमा पनि परेको छ। नमस्ते गोलाई आसपासका 2 दर्जन भन्दा बढी होटल तथा लजहरू प्रत्यक्ष प्रभावित भएका छन्। गाउँपालिकाले झरनालाई सुरक्षित र आकर्षक बनाउन दीर्घकालीन योजना अघि सार्ने तयारीमा रहेको साँकुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताउनुभयो।
3: संरचना बनाउनको लागि हामीलाई ट्रस्ट खोल्ने आवश्यकता पनि परेको छ। त्यो खोला चढ्नको लागि झरनाको आसपासमा आउने पर्यटकलाई सुरक्षाको लागि हामीले दार्जाली लाउनेदेखि लिएर अस्थायी बाटो निर्माण गर्ने कामहरू
1: धनकुटाको सबैभन्दा अग्लो र मनोरम स्थान हो पटेक डाँडा। समुद्री सतहबाट 2702 मिटर उचाइमा रहेको यो डाँडाबाट मकालु, कञ्चनजंघा लगायतका हिम श्रृंखला, सूर्योदयको दृश्य र पूर्वका विभिन्न जिल्लाको मनोरम दृश्य देख्न सकिन्छ। तर पूर्वाधार निर्माण र प्रचार प्रसारको कमीले पर्यटक सिजनमै पनि यहाँ सुनसान देखिन्छ। पटेक डाँडा धनकुटाको महालक्ष्मी नगरपालिका, छथर जोरपाटी गाउँपालिका र तेह्रथुमका 2 स्थानीय तहको सिमानामा पर्छ। चारवटै स्थानीय तहबीच समन्वय अभाव हुँदा विकास कार्य प्रभावकारी बन्न नसकेको स्थानीय मुडु शेर्पाले बताउनुभयो।
4: पार्कहरू बनाउने एउटा भ्यू टावर अन्य ठाउँहरू हेर्नको लागि बनाउने भने एडभर्टाइजिङ बेसी गर्ने अलिकति पर्यटन बढ्थ्यो जस्तो लाग्छ।
1: कोशी राजमार्गमा पर्ने सितुवा बजारबाट करिब 45 मिनट तथा नुन्थलाबाट 15 मिनटकै पैदल यात्रामा पुग्न सकिने पटेक डाँडासम्म पुग्न आधा ठाउँमा मात्र सिँढी निर्माण गरिएको छ। स्थानीय तहको बजेटबाट मात्रै बाँकी काम गर्न नसकिने भएकाले संघ र प्रदेश सरकारको पनि ध्यानाकर्षण गराइएको महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज रायले बताउनुभयो।
5: हाम्रो पालिका स्तरबाट मात्रै सम्भावना देखिँदैन, त्यस कारणले संघ र प्रदेश सरकारको पनि ध्यान आउनुपर्छ। त्यसका लागि हामी अनुरोध गरिराखेका छौँ।
1: सरकारले 2075 सालमै 100 गन्तव्य सूचीमा समावेश गरेका यी दुवै स्थान नमस्ते झरना र पटेक डाँडा अहिले विकास र संरक्षणको पर्खाइमा छन्। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
0: अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानले अफगानिस्तानका विभिन्न प्रान्तमा गरेको हवाई आक्रमणमा परि कम्तीमा 36 जनाको मृत्यु भएको छ। घटनामा 160 भन्दा बढ़ी मानिस घाइते भएका छन् भने मृत्यु हुनेमा सबै सामान्य नागरिक रहेका र तीमध्ये केही बालबालिका र महिला समेत रहेका अधिकारीहरूले बताएका छन्। अफगानिस्तानका तालिबान सरकारले पाकिस्तानको यस आक्रमणलाई कायरताको संज्ञा दिँदै घोर निन्दा गरेको छ। पाकिस्तानले भने घटनामा 29 विद्रोही मारिएका बताएको छ। अफगानिस्तानलाई सीमा क्षेत्रमा आतंक सिर्जना गर्ने समूह सक्रिय रहेको र आतंकवादी गतिविधि गर्दै आएको आरोप लगाउँदै आएको छ भने अफगानिस्तानले यसको खण्डन गर्दै आएको छ। म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीका कान्छा छोरा किम एरिसले सैन्य सरकारलाई आफ्नी आमा जीवित रहेको ठोस प्रमाण सार्वजनिक गर्न आग्रह गर्नुभएको छ। अप्रेलमा सुकीलाई नजरबन्दमा राखिएको जुन्ताको दावीप्रति गम्भीर शंका व्यक्त गर्दै उहाँले सुकी अझै राजधानी नेपिटो स्थित जेलमै रहेको विश्वास व्यक्त गर्नुभयो। लण्डनमा क्योदो न्यूजसँगको अन्तर्वार्तामा एरिसले सुकीलाई जेलबाट आवासीय स्थानमा सारिएको भन्ने सैन्य सरकारको दावी पुष्टि गर्ने कुनै प्रमाण नभएको बताउनुभयो। अब आर्थिक समाचार।
6: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले नेपाल धितुपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई सोमबार पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। बोर्डका नवनियुक्त अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टलाई सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री वाग्लेले पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। असार 5 गते बसेको मन्त्री परिषद बैठकले भट्टलाई बोर्डको अध्यक्ष नियुक्त गरेको थियो। शपथपछि अर्थमन्त्री डाक्टर वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्न निर्देशन दिनुभयो। कुनै पनि प्रकारको लोभ र प्रलोभन टाढा रहेर काम गर्न पनि अर्थमन्त्री वाग्लेले अध्यक्ष भट्टलाई निर्देशन दिनुभयो। लगानीकर्ताको लगानीको सुरक्षा र बजारमा पुँजी परिचालन मार्फत आर्थिक वृद्धिको लय समाउन नवनियुक्त अध्यक्षले विशेष ध्यान दिनुपर्ने पनि अर्थमन्त्रीको भनाइ थियो। अर्थमन्त्री डाक्टर वाग्लेले पुँजी बजार सुधारका लागि 1 वर्षमा गर्ने कामको योजना पेश गर्न पनि नवनियुक्त अध्यक्ष भट्टलाई निर्देशन दिनुभयो। बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामाथि त्रास सिर्जना गरिएको भन्दै अर्थमन्त्री वाग्लेले त्यसलाई चिर्न अध्यक्ष भट्टलाई निर्देशन दिनुभयो। शपथ ग्रहणपछि नवनियुक्त अध्यक्ष भट्टले पुँजी बजारको सुधारका लागि विभिन्न समयमा भएका अध्ययन र सिफारिसहरू कार्यान्वयन गर्दै बजारको विकासमा निरन्तर काम गर्ने प्रतिबद्धता जनाउनुभयो। शपथ ग्रहण गरे लगतै अध्यक्ष भट्टले नेपाल धितुपत्र बोर्डको कार्यालयमा पदभार समेत सम्हाल्नु भएको छ। लुम्बिनी प्रदेशका 12 जिल्लामा असार 14 सम्ममा 20.8% क्षेत्रमा मात्र रोपाई सम्पन्न भएको छ। प्रदेशका 12 जिल्लाको धान रोपाई हुने 3,01,372 हेक्टर क्षेत्रफल मध्ये हालसम्म 62,670 हेक्टर क्षेत्रफलमा मात्र रोपाई सकिएको कृषि विकास निर्देशनालय कृषि प्रचार अधिकृत नवीन गैरेले जानकारी दिनुभयो। जिल्लागत विवरण अनुसार पाल्पामा सबैभन्दा बढी 45% धान रोपाई सम्पन्न भएको छ भने रूपन्देहीमा 43% क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। त्यसै गरी बाँकेमा 33,780 हेक्टर क्षेत्रफल मध्ये केवल 168.9 हेक्टर क्षेत्रफल अर्थात 0.5% क्षेत्रफलमा मात्र धान रोपाई सम्पन्न भएको छ। पर्वत जिल्लाको मासिला गाउँपालिकाले साग सब्जी र खसी बोका बिक्री गरी पछिल्लो 20 महिनामा 8 करोड आमदानी गरेको छ। त्यहाँ स्थित 6 वडाका 883 कृषकले उत्पादन गरेका साग सब्जी खसी बोका स्थानीय जातका कुखुरा र दूध बिक्री गरी उक्त रकम आमदानी भएको गाउँपालिकाका अध्यक्ष ईश्वरी भूषालले जानकारी दिनुभयो। उत्पादित कृषिजन्य वस्तु सदरमुकाम कुस्मा छिमेकी जिल्ला स्याङ्जा र पोखरामा बिक्री गर्ने गरिएको छ। पालिकाले स्थानीय किसानलाई साग सब्जीमा प्रति किलो 5, मासुजन्य वस्तुमा 25 तथा दूधमा प्रति लिटर 10 रुपियाँ अनुदान दिँदै आएको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
8: फिफा विश्वकप फुटबलमा आज राति ब्राजिल र जापान बीच प्रतिस्पर्धा हुँदैछ। 5औं पटकको विश्वकप विजेता ब्राजिल र एसियाको पावर हाउस जापान बीच अन्तिम 16मा आफ्नो स्थान सुरक्षित गर्नका लागि हुन लागेको यस खेललाई निकै चासोका रूपमा हेरिएको छ। नेपाली समयअनुसार खेल राति 11:15 अमेरिकाको ह्युस्टन स्टेडियममा शुरू हुनेछ। ब्राजिल समष्टिको शीर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको हो। अर्कोतर्फ जापान पछिल्ला 10 खेलदेखि अपराजित रहँदै यो चरणमा आइपुगेको हो। यस खेलको विजेताले क्वार्टर फाइनल प्रवेशका लागि नर्वे वा आइभोरी कोस्टको सामना गर्नेछ। यस्तै दक्षिण अफ्रिकालाई हराउँदै क्यानाडा फिफा विश्वकप फुटबल 2026 अन्तिम 16मा प्रवेश गरेको छ। अमेरिकाको लस एन्जल्स रंगशालामा भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई 1-0 अन्तरले पराजित गर्दै क्यानाडा प्री क्वार्टर फाइनलमा प्रवेश गरेको हो। क्यानाडाका लागि स्टेफेन युस्टाकियाले निर्णायक गोल गरे। उनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गरेको गोल नै निर्णायक साबित भयो। यससँगै तेस्रो पटक विश्वकप खेलिरहेको क्यानाडा पहिलो पटक अन्तिम 16मा पुग्न सफल भएको हो। क्यानाडा यसअघि समूह चरणबाटै बाहिरिएको थियो। क्यानाडा समूह बीमा दोस्रो तथा दक्षिण अफ्रिका समूह एबाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको थियो। नेपाल खेलकुद पत्रकार मंच कैलालीले यही असार 19 गते आयोजना गर्न लागेको 7औं संस्करणको सुदूरपश्चिम स्पोर्ट्स अवार्डको मुख्य प्रायोजन सुदूरपश्चिमाञ्चल एकाडेमी एसपीएले गर्ने भएको छ। सम्झौता पत्रमा एकाडेमीका प्रमुख बुधराम चौधरी र आयोजक संस्थाका अध्यक्ष प्रदीप पाठकले हस्ताक्षर गरेका छन्।
0: खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमाटर। अब मौसम। आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागको केही स्थानमा तथा कर्णाली सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। साथै मध्य प्रदेश तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 28.4 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 30.2 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस, वर्षा 9.4 मिलिमिटर। पोखराको अधिकतम 29.8 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा 24.7 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 33.6 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा 19.2 मिलिमिटर। दिवालको अधिकतम 35.5 डिग्री सेल्सियस, न्यूनतम 24.6 डिग्री सेल्सियस, वर्षा 32.3 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भोलि र पर्सी देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह। राष्ट्रिय धान दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना। पूर्व उप प्रधानमन्त्री विष्णु प्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा थप 3 दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतको अनुमति। पाकिस्तानले अफगानिस्तानमा गरेको हवाई आक्रमणमा परि कम्तीमा 37 जनाको मृत्यु। र फिफा विश्वकप फुटबल अन्तर्गत आज राति ब्राजिल र जापान बीच प्रतिस्पर्धा हुँदै। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
9: अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन?
10: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
11: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
10: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
11: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
10: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
12: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर, रोल्पा नगरपालिका 4, रुडीखेल अगाडि, लिबाङ रोल्पा। प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98478154234। ढिङ्ग्री जोठानका लागि सपना ब्युटी पार्लर। प्रोप्राइटर सपना श्रेष्ठ। 98439252627। राम्रो आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम। सबैका लागि, सधैँका लागि।
13: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
14: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
15: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
16: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
17: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
18: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
19: नेपालको पहिलो बाल सत्कार केन्द्र आनन्द
20: ए 6 बजेको बिहानी र साथी सहको साँझ, बाला युवा वृद्ध वृद्ध महिलाको माझ, गाउँ सहर बिउजाउन सियाइयान आउँछ, विकास र समृद्धिको खबर सुन आउँछ, बाली नाली चौपैया र खेतबारीको कुरा, पाटी पौवा भन्ज्याङ अनि चौतारीको कुरा,

ए छ बजेको बिहानी र साथी सहको साँझ, बाल युवा वृद्ध वृद्ध महिलाको माझ, गाउँ सहर बिउजाउन सियाइयान आउँछ, विकास र समृद्धिको खबर सुन आउँछ, बाली नाली चौपैया र खेतबारीको कुरा, पाटी पौवा भन्ज्याङ अनि चौतारीको कुरा। ए छ बजेको बिहानी र साथी सहको साँझ, बाल युवा वृद्ध वृद्ध महिलाको माझ, गाउँ सहर बिउजाउन सियाइयान आउँछ, विकास र समृद्धिको खबर सुन आउँछ, बाली नाली चौपैया र खेतबारी। ए छ बजेको बिहानी र साथी सहको साँझ, बाल युवा वृद्ध वृद्ध महिलाको माझ, गाउँ सहर बिउजाउन सियाइयान आउँछ, विकास र समृद्धिको खबर सुन आउँछ, बाली नाली चौपैया र खेतबारीको कुरा, पाटी पौवा भन्ज्याङ अनि चौतारीको कुरा।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
6: नेपालको पहिलो बाल सत्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
5: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
6: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
5: शिक्षक सेवा आयोगका प्रावि, निमावी, मावी र शिक्षक लाइसेन्स,
6: लोकसेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
5: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
6: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसन तालिम र आनन्द योग तथा प्राणायाम,
5: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
6: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्रणाली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98490207154 र 98479394412।
5: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
7: साना पिना कुरा मानी खोज्न हुन्न, ख्याल ख्यालैमा सुरु

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: बाजे के भो, किन गालामा हात?
7: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको चुही गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
6: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
8: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
9: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र घिजाको सम्पूर्ण उपचार गरिन्छ।
6: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
8: हजुर, हाम्रा सेवाहरू
6: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
10: नदुखाई दाँत निकाल्ने,
6: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
10: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
6: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
10: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
6: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
10: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
6: 9805614652।
9: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल IME बैंक सँगै जोडिएको घरमा।
0: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
11: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
11: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
11: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: शहरको आवाज, तपाईँको मनको आवाज, लोहो रेडियो चर्चुला 96.4 मेगाहर्ज।
1: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
2: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ, यो सबै त बाथरोगको लक्षणहरू हो नि।
1: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
2: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधाद्वारा उपचार गरिन्छ।
1: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हाजी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98573443123, 98478076070। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क

0: होइन यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याब,
2: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 8 बज्यो।

0: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
1: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 र 9645 78 232।

0: नमस्कार, थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा माधव तिमिलसेनासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संसार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: बालबालिकालाई पार्टी सदस्य बनाएको विषयले रासुपा विवादको चंगुलमा, आंघिक क्याम्पसबाट 60 दिनभित्र विद्यार्थी संगठनका संरचना हटाउन त्रिवीको निर्देशन।
0: पासपोर्ट प्रकरणमा राहदानी विभागका महानिर्देशक अर्याल सहित 5 जनालाई धरोटीमा छोड्न आदेश। पूर्व अर्थमन्त्री पौडेललाई 3 दिन हिरासतमा राख्न अनुमति।
1: असार 15 गते राष्ट्रिय धान दिवसमा सरकारको औपचारिकता उस्तै, किसानका दुःख र वेदना

0: गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
0: B&B डेन्टल क्लिनिक, घोराही 15।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता त्यो ठुलो रुखको खेतमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको खेतमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: व्यवस्था गरिएको छ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजपका महासचिव राजु घिमिरेले रासोपाले ठाडै संविधान र कानून मिचेको आरोप लगाउनु भएको छ।
1: हाम्रो संविधान अनि त्यसपछि बालबालिका सम्बन्धी ऐनमा प्रख्या छ, बालबालिकालाई राजनीतिक गतिविधिमा लगाउनु पाइँदैन भनेर। तर अब सत्तारूढ दलले चाहिँ पार्टीको सदस्यता दिएको छ, 35,000 भन्दा बढी बालबालिका लगभग सदस्यता छन् भन्ने छ। होइन, यो चाहिँ अब एकदम संविधान र कानुनको चाहिँ उल्लङ्घन हो।
2: त्रिभुवन विश्वविद्यालयले आफ्ना आंगिक क्याम्पसहरूबाट 60 दिनभित्र दलीय विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। त्रिवि शिक्षा अध्यक्षको कार्यालय अन्तर्गतको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सम्पूर्ण विभागीय प्रमुखहरूलाई पत्र जारी गर्दै सरकारको निर्णय अनुसार विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको हो। विश्वविद्यालय अनुदान आयोगको पत्र र शिक्षा तथा खेलकुद मन्त्रालयको पत्र अनुसार त्रिवीले सूचना जारी गरेको हो। शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप, विद्यार्थीको वास्तविक आवाज नसमेटिने र शैक्षिक गुणस्तर गिरावटको समस्या समाधान गर्न 60 दिनभित्र विद्यालय विश्वविद्यालय हाताबाट दलीय विद्यार्थी संगठनका संरचना हटाइ 90 दिन स्टुडेन्ट काउन्सिल वा भोइस अफ स्टुडेन्ट संयन्त्रको विकास गर्ने भनेको थियो। निर्देशनालयले यस कार्यलाई तोकिएको समय सीमाभित्रै सम्पन्न गरी सोको जानकारी यथाशीघ्र उपलब्ध गराउन समेत सबै विभागहरूलाई निर्देशनानुसार अनुरोध गरेको छ।
3: नेपालमा थप 2,000 विद्यार्थीले पीसीएल नर्सिङ पढ्ने पाउने बाटो खुलेको छ। हालै मात्र चिकित्सा शिक्षा आयोगको निर्णयका कारण रोकिएको पीएसएल नर्सिङ यसअघि उच्च अदालतले कानून अनुसार कार्यक्रम सञ्चालन रोक नगरेको फैसला गरिसकेको भए पनि कार्यान्वयन हुन सकेको थिएन। तर फैसला कार्यान्वयन निर्देशनालयले सरकारवाला निकायलाई पत्र काटेरै फैसला कार्यान्वयन गराउन निर्देशन दिएपछि नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउने शिक्षालयहरूमा थप 2,000 विद्यार्थीले पीसीएल नर्सिङ पढ्न पाउने बाटो खुलेको हो।

0: ले चिकित्सा शिक्षा आयोग र शिक्षा तथा खेलकुद मन्त्रालय कानून तथा फैसला कार्यान्वयन शाखालाई हालै पत्र पठाउँदै उच्च अदालतको आदेश कार्यान्वयन गरी सो जानकारी गराउन निर्देशन दिएको हो।
1: ई पासपोर्ट छपाई प्रकरणमा मुछिएका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित पाँच जनालाई धरोटीमा छाड्न विशेष अदालतले आदेश दिएको छ। आज विशेष अदालतका न्यायाधीश त्रय नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले विभागका महानिर्देशक अर्याललाई 5,00,000 धरोटीमा छाड्न आदेश दिएको हो। त्यस्तै निर्देशक सुनिल कुमार केसीलाई 4,00,000, तत्कालीन लेखा अधिकृत सोमेश थापालाई 3,00,000, कम्प्युटर इन्जिनियर विपिन प्रसाईलाई 3,00,000, जर्मनी कम्पनी मुलबाउरका नेपाल प्रतिनिधि मणिन्द्र राज मल्ललाई 5,00,000 धरोटीमा छाड्न आदेश दिएको छ। त्यस्तै तुलसी प्रसाद आचार्य र राजाराम दाहाललाई साधारण तारिखमा रिहा गर्न आदेश भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ई पासपोर्ट छपाई प्रकरणमा 10,13,00,000 रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दर्ता गरेको थियो।
0: सम्पत्ति शुद्धिकरण मुद्दामा पक्राउ परेका पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलले भने थप 3 दिन हिरासतमै बिताउनु पर्ने भएको छ। नेकपा एमालेका उपाध्यक्ष समेत अनुमति दिएको हो। न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले उनलाई म्याद थप गरेको अदालतका प्रवक्ता कृष्ण शरण लामिछानेले खास संचार नेटवर्कलाई जानकारी दिनुभयो। पौडेल सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा असार 8 गते सुर्खेतबाट पक्राउ परेका थिए। उनलाई 7 दिन यसअघि हिरासतमा राख्न अनुमति दिइसकिएको थियो।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बझाङको 26 पाथीभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष र दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित 9 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। 26 पाथीभेराका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रताला र दुर्गाथलीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल सहित 9 जना विरूद्ध गैर कानूनी लाभ तथा हानि पुर्याई भ्रष्टाचार गरेको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो। अख्तियारका प्रवक्ता सुरेश नेपालीका अनुसार बाठपाली मन्दिर निर्माण योजनाका लागि निकासा भएको रकम हिनामिना भएको भन्दै आयोगमा उजुरी परेको थियो। अनुसन्धानका क्रममा उनीहरूले आपसी मिलेमतोमा गैर कानूनी लाभ र नेपाल सरकार सार्वजनिक संस्थालाई हानि पुर्याएको पाइएपछि मुद्दा दायर गरिएको उहाँले जानकारी दिनुभयो। अख्तियारले मण्डेलका साथै दुर्गाथलीका लेखापाल प्रेम प्रसाद पौडेल, 26 पाथीभेराका इन्जिनियर हिक्मत रावल र सब इन्जिनियर बम बहादुर बोहरा, श्री बाठपाली देवता मन्दिर निर्माण समितिका अध्यक्ष कृष्ण बहादुर बुढा, सचिव जय बहादुर बुढा र कोषाध्यक्ष मधुरी देवी बुढा विरूद्ध 22,01,665 रूपियाँ बिगो दावी गर्दै कैद र बिगो बमोजिम जरिमानाको माग दावी गरेको छ। यसै गरी 26 पाथीभेराका तत्कालीन उपाध्यक्ष रतला र वडा नम्बर 6 का अध्यक्ष मोहनलाल विकलाई भने कैद र जरिमानाको माग दावी गरिएको अख्तियारले जनाएको छ।
0: नेपाल परिवेशमा आजदेखि मन्त्रीदेखि भीआईपीसम्मका गाडीका कालो सिसा हटाउने अभियान शुरू लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: सरल ब्याङ्किङ सम्बन्धी व्यवस्था, सबैका लागि सहज ब्याङ्किङ र सबैको पहुँचमा वित्तीय सेवालाई सार्थक बनाउन नेपाल राष्ट्र ब्याङ्कबाट क, ख र ग वर्गका ब्याङ्क तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन 2082 को इजाजत प्राप्त निर्देशन नम्बर 20/2082 को बुँदा नम्बर 4 सरल ब्याङ्किङ सम्बन्धी व्यवस्थालाई समावेश गरिएको छ। ज्येष्ठ नागरिक, अपाङ्ग र साक्षर नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपले ब्याङ्किङ सुविधा उपलब्ध गराउन विशेष काउन्टर तोकी सेवा प्रदान गर्नुपर्ने, वित्तीय संस्थाले एक आपसमा सहकार्य गरी एटीएम लाउन्ज भएका स्थानमा ब्रेल साइन्स कन्ट्रोल बटन्स र अडियो सपोर्ट सहितको कम्तीमा एक अपाङ्ग मैत्री एटीएम राख्नुपर्ने तथा प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखा अपाङ्ग मैत्री बनाउनुपर्ने, अपाङ्गता भएका व्यक्तिले एटीएम, मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ जस्ता वित्तीय सेवाहरू व्यक्ति स्वयंले उक्त सेवा उपयोग गर्न सक्ने सो घोषणा गरेको खण्डमा वित्तीय संस्थाले त्यस्तो सेवा निज व्यक्तिलाई उपलब्ध गराउनुपर्ने, वित्तीय संस्थाले आफ्नो वेबसाइट तथा मोबाइल ब्याङ्किङ एप दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूले समेत प्रयोग गर्न सक्ने गरी विकास गर्नुपर्ने, वित्तीय संस्थाले आफूले जारी गर्ने डेबिट वा क्रेडिट कार्डमा दृष्टिविहीन मैत्री ट्याक्टाइल फिचर्स राख्नुपर्ने, वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र ब्याङ्कद्वारा जारी सन्देश, नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा, फोन नम्बर 01-5719-6005, गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
3: मार्बलका सिपिपिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रडक्टहरू लेट

0: युवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
1: सुरक्षा घरको साथ जीवन
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार.
4: आज असार 15 अर्थात राष्ट्रिय धान दिवस सरकारले औपचारिक रूपमा मनाएको छ. नेपाल कृषि अनुसन्धान परिषद नार्कको खुमलटार स्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रमा आयोजित विशेष समारोहमा संसदीय समितिका सभापतिदेखि कृषि तथा पशुपंक्ष विकास मन्त्रालयका कर्मचारीसम्म पुगेर धान खेतीबारे बोलेनन् मात्र खेतको हिलोमै गएर मेसिनबाट धान रोपे. देशभरका किसान आज खेतमा रोपाई गर्दा कृषि मन्त्री गीता चौधरी विदेश भ्रमणमा हुनुहुन्छ. राष्ट्रपति लगायत विभिन्न दलका नेताले वक्तव्य मार्फत शुभकामना दिँदा कृषि मन्त्रालय सहित विभिन्न सरकारी तथा गैर सरकारी निकायहरू विभिन्न जिल्लामा पुगेर सामूहिक रोपाई र दिवस केन्द्रित कार्यक्रम गरेका छन्. एक रिपोर्ट सहकर्मी कृष्ण शर्माबाट.
5: पर्याप्त पानी नपर्दा मध्य असारसम्म पनि यो वर्ष धान रोपाई न्यून भएको छ. अन्नको भण्डार मध्य प्रदेशमा सबैभन्दा कम 5 रोपाई भएको छ. कृषि विभागका अनुसार हालसम्म असारसम्म मुलुकभर 13.49% रोपाई भएको छ. गत वर्ष सो अवधिमा 15.6% धान रोपाई भएको थियो. वैकल्पिक व्यवस्था नहुँदा किसानहरू वर्षाकै भरमा रोपाई गर्नुपर्ने बाध्यतामा छन्. तर संसदमा पुगेका सांसद र सरकारमा पुगेका मन्त्री र कृषि मन्त्रालयका कर्मचारीलाई यो दिवस मनाउन कुनै संकोच छैन. ललितपुर पुगेर मेसिन मार्फत हिलोमा धान रोपेपछि प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोक कुमार चौधरीले किसानको समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताउनुभयो.
6: उत्पादनको उचित मूल्य लगाएको कुरामा नेपाल सरकारले ध्यान दिने नै छ भन्ने कुरा पनि म राख्न चाहन्छु.
5: कृषि मन्त्रालयका अनुसार नेपालमा वार्षिक 70 लाख मेट्रिक टन धान आवश्यक रहे पनि करिब 60 लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ. किसानका समस्या समाधान गर्न सकेमा उत्पादन वृद्धि हुने विज्ञहरू बताउँछन्. सरकारले हरेक वर्ष जसो धानको समर्थन मूल्य तोक्ने गरेको छ, यस वर्ष पनि धानको मूल्य प्रति क्विन्टल 2,865 रूपियाँ तोकिएको छ. तर किसान न त तोकिएको मूल्य पाउँछन् न नगद पैसा. किसान सस्तो र उधारोमा धान बेच्न बाध्य छन्. कृषि मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्र भने सरकारले राम्रो योजना ल्याएर काम गर्ने हो भने खाद्यान्नमा आत्मनिर्भर बन्न सक्ने बताउनुहुन्छ.
6: आजको 200 वर्षपछिको टेक्नोलोजीले पनि धान खेती गर्नलाई धान खेतै चाहिन्छ. आर्टिफिसियल चामल त आउला, तर खेती गर्ने हो भने धान खेतै चाहिन्छ. र धान खेत माचिनु हामी सबैको चिन्ताको विषय बन्नुपर्छ र यसलाई हामी सबैले आत्मसात गर्नुपर्छ. धान खेत
5: आयातित खाद्यान्नमा नेपालको निर्भरता बढ्दै गएको छ. छिमेकी मुलुकबाट आयात सहज रहेसम्म समस्या नदेखिए पनि अन्तर्राष्ट्रिय परिस्थितिका कारण आयात प्रभावित भएमा नेपालीलाई दुई छाक टार्न समेत समस्या हुने अवस्था छ. पछिल्लो समय धान भन्दा बढी आमदानी दिने बालीतर्फ किसान आकर्षित हुँदै गएको अवस्थाले पनि भविष्यमा खाद्य सुरक्षामा चुनौती थपिएको छ. किसान मकै उखु तथा अन्य नगदी बालीतर्फ लाग्दै गएकाले धान खेतीको क्षेत्र घटिरहेको छ. धानका स्थानीय तथा परम्परागत जातहरू हराउँदै गएको छ. मन्त्रालयका सचिव मिश्र प्रविधिले जे भए पनि धान खेत जोगाउनु पर्ने बताउनुहुन्छ.
6: हाम्रो धानको औसत उत्पादकता अहिले पनि न्यून छ. हामी 4 को हारिमा छौ, कतै 5 मा छौ र अरू देशहरूले 10 पुर्याएका छन् 8 पुर्याएका छन् भने 4 उत्पादकतालाई 8 पुर्याउन सक्यो भने धान त छेलो खेलो हुन्छ. बाध्य ठूलो अवसर हामीसँग छ र हामी एकल धान बालीमा छौ. 2 बाली धानमा जान सक्यौ. 1 लाख हेक्टरदेखि 2 लाख हेक्टरको बीचमा हामीले चैते धान बनाउन सक्यौं भने हामीलाई भात खाना छेलो खेलो हुन्छ. हामीले आयातको चिन्ता गर्नु पर्दैन. यो बडा राम्रो अवसर छ.
5: आफ्नो पार्टीको सरकार हुँदा मुखमा पानी हाले जस्तो गरी बस्ने सांसदहरू अर्को पार्टीको सरकार बनेपछि भने जनताका समस्या भन्दै किसानका कुरा पनि संसदमा बोल्न थालेका छन्. नेकपा एमालेकी सांसद मीना सिंह रखालले किसानलाई मल बिउको समेत व्यवस्था नगरेको भन्दै अहिलेको सरकारको आलोचना गर्नुभएको छ. राष्ट्रिय सभाको आजको बैठकमा उहाँले अनावृष्टि र अतिवृष्टिका कारण किसान मारमा परेको भन्दै उनीहरूलाई तत्काल राहत उपलब्ध गराउन पनि सरकारसँग माग गर्नुभयो.
7: आज असार 15 गते राष्ट्रिय धान दिवस, तर यस वर्ष मनसुनको अनियमितताका कारणले धेरै किसानको धान रोप्ने त परै जाओस्, धानको बिउ समेत राख्न पाएका छैनन्. कतै पानीको अभाव छ, कतै अत्याधिक वर्षाले बारी बगाएको छ. समयमै रोपाई हुन नसक्दा उत्पादन घट्ने र किसानको आयमा प्रत्यक्ष असर पर्ने निश्चित छ.
3: सरकारले यस वर्ष जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका साथ धान दिवस तथा रोपाई मौसम मनाए पनि किसानले भने खेतमा आफ्ना पीर र व्यथालाई गीत मार्फत पोखेर रोपाई गरेका छन्। अर्को रिपोर्ट।
5: बिउ मल र सिँचाई अभाव लगायतका समस्याका कारण मध्य असारसम्म अधिकांश खेतहरू बाँझै छन्। तिनै पीरलाई चितवनका किसानहरूले यसरी व्यक्त गरेका छन्। कसको व्यथा कसलाई के थाहा भने जस्तै किसानका समस्या सरकारी निकाय बुझ्नै सक्दैन। कृषि मन्त्रालय अन्तर्गतको कृषि विभागका प्रवक्ता राजेन्द्र कोइराला सिँचाईमा वैकल्पिक प्रविधिको प्रयोग बढेकाले पानी अभावकै कारण रोपाई कार्य प्रभावित नहुने तर्क गर्नुहुन्छ।
8: करिब 13.49% भएको छ, केही पछाडि सिजनमा चाहिँ कम हुन्छ कि भनेर प्रश्न गरेका छ होइन। त्यसको असर त पर्ला नै, सिचुएसन कसरी जान्छ र कतिसम्म आर्टिफिसियलबाट पनि बोरिङबाट हुन्छ अब टेबल गर्यो भने मुख्य क्षेत्र त तराई नै हो, 10% माथि बढाउँछ, धेरै असर नगर्न पनि सक्छ। अझै पछाडि थुप्रै साउन लास्टसम्म रोपिने हुँदाखेरि अहिले त्यो यति नै हुन्छ भन्न चाहिँ अलिक कठिनै होला।
5: दशकौंदेखि किसानले भोग्ने समस्या जिउका तिउँछन्, तर सरकारमा बसेका राजनीतिज्ञ हुन् वा कर्मचारी कुनै समस्या नरहेको दावी गरिरहन्छन्। कृषि मन्त्रालयका सूचना अधिकारी डाक्टर रामकृष्ण ढकालले त किसानलाई ललिपप दिने आश्वासन दिनुभएको छ। सरकारमा रहेकाहरूले समस्याको समाधान गर्न नसकेपछि उहाँले सुक्खापनको जोखिम न्यूनीकरणका लागि किसानलाई मौसम अनुकूलका धानका जातहरू छनौट गरी खेती गर्न सुझाव दिनुभएको छ।
9: हामीसँग चाहिँ सुक्खा सहन सक्ने जातहरूको पनि विकास भएको छ होइन, सुक्खा छिरिता जातहरू सुक्खा 1, 2, 4, 5, 6 भन्नेसम्म छ। कतिपय ठाउँमा राम्रो दिएका छन् तिनीहरूले, सुक्खा 3, 4 राम्रो भएको छ। अब यो जातहरू अपनाउनु पर्ने आवश्यकता। अर्को चाहिँ सुक्खा र डुबान दुईटै सहने जातहरू पनि छन् हामीसँग, सगुवान भन्ने होइन अनि पोहनी 1, 2 भन्ने, यी जातहरूको प्रयोग गर्नु पर्यो।
5: ढिलो वर्षा भए पनि पश्चिम तराईका बाँके, प्रदिया र कपिलवस्तु लगायतका जिल्लाका किसानहरूले वैकल्पिक उपायहरू अपनाएर धान रोपाई गरिरहेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय लुम्बिनीका प्रवक्ता हरिप्रसाद पण्डितले जानकारी दिनुभयो। उहाँले किसानहरूले यस वर्ष ढिलो पानी पर्ने सूचना अनुसार साउनसम्म रोपाई गर्ने गरी तयारी थालेको बताउनुभयो।
10: मौसमको गडबडी र ढिला वर्षा आउने हिसाबको कुराले चाहिँ किसानहरूले चाहिँ लुम्बिनी बजेटमा यो सूचना पहिला नै पाइसकेका थिए, त्यसले गर्दाखेरि चाहिँ रोपाईमा बिउ राख्ने कामहरू पनि किसानहरूले अलिक ढिला गरिन्छ। त्यसले गर्दाखेरि अब साउनमा चाहिँ पानी पर्छ भन्ने कुरा मात्रै उहाँ विश्वस्त हुनुहुन्छ, त्यसले गर्दाखेरि चाहिँ अब साउनको पहिलो हप्तामा नि भयो भने समस्या चाहिँ।
5: विकसित मुलुकमा मेसिनको प्रयोग बढ्दै जाँदा उत्पादन कृषि पेसा लागत कम र सहज बढी गरिएको छ। रोपाई, कटाई, मडाई तथा सुकाउने काममा आधुनिक उपकरण प्रयोग भइरहेकाले खेती अब पहिले जस्तो कठिन पेसा छैन, तर नेपालमा भने अझै पनि आकाशे पानीको भर पर्नुपर्ने बाध्यता छ। अर्कोतर्फ समयमै मल बिउ कहिले पनि पाइँदैन। कृषिमा आधुनिकरण गर्दै विदेश पलायन हुने युवालाई स्वदेशमै रोकी कृषिलाई आकर्षक पेसाका रूपमा विकास गर्न सके धान एवं चामल आयात न्यूनीकरण गर्न सकिन्थ्यो कि।
4: राष्ट्रिय सभाको बैठकले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विनियोजन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। अर्थमन्त्री डाक्टर सोरिङ वाग्लेले आजको बैठकमा राख्नुभएको उक्त प्रस्ताव बहुमतले स्वीकृत गरेको हो। सांसदहरूले राखेका प्रश्नहरूको जवाब दिँदै उहाँले बजेटमा आम जनताको हितका लागि शिक्षा, स्वास्थ्य र विद्युतमा केही मात्रामा कर लगाइएको स्पष्ट पार्नुभयो। मुलुकका 3/4 विद्यार्थी सामुदायिक विद्यालयमा पढ्ने गरेको उल्लेख गर्दै मन्त्री डाक्टर वाग्लेले सक्नेले नसक्नेलाई दिने भन्ने उद्देश्यका साथ निजी विद्यालयमा प्रगतिशील कर लगाइएको स्पष्ट पार्नुभयो। यसअघि सांसदहरू पदम बहादुर परियार, मदन कुमारी शाहगरिमा, रोशनी मेचे, नारायण दत्त मिश्र, सोमनाथ पोर्तेल, विष्णु कुमारी सापकोटाले उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै आफ्ना धारणा राखेका थिए। राष्ट्रिय सभाको अर्को बैठक पछि बस्नेछ।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: भरपूर मनोरञ्जन सहित मात्र रु 999 डिस होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलरलाई मार्फत वा डिस होमको कस्टमर सपोर्ट 01-424-7666 सम्पर्क गर्नुहोस्।
1: यो हो सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज
2: थाहा सञ्चार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौ। नेपाल परिवेश अनलाइनमा थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि सवारी साधनहरूको कालो सिसा हटाउने अभियान शुरू गरेको छ। आज प्रहरीले गृहमन्त्री सुदन गुरूङ र गृह सचिव राजकुमार श्रेष्ठको सवारीको कालो सिसा हटाएर उक्त अभियान शुरू गरेको हो। अवैध गतिविधि कम गर्न कालो सिसा हटाउन थालिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेश राज सुवेदीले जानकारी दिनुभयो।
2: कोशी प्रदेश सरकारले प्रदेश सांसदका स्वकीय सचिवको पारिश्रमिक नियमित दिने निर्णय गरेको छ। प्रदेश सरकारले पारिश्रमिक रोकिएको मितिदेखि नै लागू हुने गरी पारिश्रमिक दिने निर्णय गरेको मुख्यमन्त्री कार्यालयका सूचना अधिकारी राजेन्द्र पराजुलीले जानकारी दिनुभएको छ।
3: नेपाल धितोपत्र बोर्ड सेवनका नवनियुक्त अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ। अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा अर्थमन्त्री डाक्टर सोरिङ वाग्लेले शपथ गराउनु भएको हो। यही असार 5 गतेको मन्त्री परिषद बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो। शपथपछि अर्थमन्त्री डाक्टर वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्न निर्देशन दिनुभयो।
2: आज पनि शेयर बजार नेप्से परिसूचक घटेको छ। साताको पहिलो कारोबार दिन आज नेप्से 16 अङ्कले घटेर 2632 बिन्दुमा कायम भएको छ। नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन गत शुक्रबार 3.94 अर्ब रूपियाँ बराबरको शेयर खरिद बिक्री भएको बजारमा आज 2.67 करोड़ 18,32,000 रूपियाँको मात्रै शेयर खरिद बिक्री भएको छ। कारोबार रकम शुक्रबारको तुलनामा 32% कमी हो। आज 29 कम्पनीको शेयर मूल्य बढ़ेको छ भने 240 कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। 6 कम्पनीको शेयर मूल्य भने स्थिर रहेको।
3: सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण सहित रौतहटको सुरक्षा व्यवस्था सुनिश्चित गर्न रौतहट प्रहरी थप सक्रिय भएको छ। गृहमन्त्रीले 12 पर्साको छड्की अनुगमन गरी तस्करी नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न कड़ा निर्देशन दिएपछि रौतहट प्रहरीले अझ सक्रिय जिम्मेवार र व्यावसायिक ढंगबाट कार्य सम्पादन गर्न मातहतका युनिटलाई निर्देशन दिएको हो।
2: बाढ़ी पहिरोका कारण शंखुवा सभाको सिरिचोङ गाउँपालिका एक सिसुवा खोलाका 6 घर परिवार विस्थापित भएका छन्। गाउँपालिका अध्यक्ष भूपाल राज मेवाङका अनुसार विस्थापितलाई अहिले सुरक्षित स्थानमा सारिएको छ। पहिरोका कारण सिलिचोङका तेन्छोङ वेङला चेपचेवा नेवाटार यामसिंह र गोगानेका करिब 100 घर बढ़ी उच्च जोखिममा परेका छन्।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। हालैका दिनहरूमा इरान र अमेरिका बीच भएका श्रृंखलाबद्ध सैन्य आक्रमण र प्रतिआक्रमणपछि दुवै देश तनाव कम गर्न र द्वन्द रोक्न सहमत भएका छन्। एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले यसको पुष्टि गरेका हुन्। रणनीतिक रूपमा महत्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुज जलमार्ग र त्यस वरपरका क्षेत्रमा व्यावसायिक जहाजहरूमाथि भएका धेरै आक्रमणहरूपछि यो सम्झौता भएको हो। ती घटनाहरूका कारण खाड़ी क्षेत्रमा युद्धको खतरा बढ़ेको थियो भने दुवै देशले एक अर्कामाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै आएका थिए। अमेरिका र इरान बीच होर्मुज जलमार्ग सम्बन्धी विवाद समाधानका लागि भोलि कतारको राजधानी दोहामा वार्ता हुने भएको छ। दुवै देश आक्रमण रोक्ने सहमति सहित वार्तामा बस्न लागेको अमेरिकी संचार माध्यमले जनाएका छन्। यसैबीच इरानका विदेश मन्त्री अब्बास अराक्चीले होर्मुज जलमार्गको व्यवस्थापन र जिम्मेवारी पूर्ण रूपमा इरानको भएको बताउनु भएको छ। उहाँले इरानले तोकेको जलमार्गलाई व्यवस्था गर्ने कुनै पनि प्रयासले क्षेत्रीय तनाव र द्वन्द थप चर्काउने चेतावनी समेत दिनुभयो।
2: नेपाल परिवेशमा अब खेल समाचार।
4: विश्वकप फुटबल विशेष फिफा विश्वकप फुटबलमा आज राति ब्राजिल र जापान भेट्दैछन्। अमेरिकाको टेक्सस स्थित ह्युस्टनमा पाँच पटकको विजेता टोली ब्राजिल र एसियाली पावर हाउस जापान बीचको खेल आज राति पौने 11 बजे शुरू हुनेछ। अन्तिम 16मा आफ्नो स्थान सुरक्षित गर्नका लागि दुवै टोली भिड्न लागेका हुन्। ब्राजिल समूह सीको शीर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको हो। आफ्नो अन्तिम समूह खेलमा स्कटल्याण्डलाई 3-0 फराकिलो अन्तरले पराजित गरेको ब्राजिल अहिले उच्च लयमा देखिएको छ। जापान पछिल्लो 10 खेलदेखि अपराजित रहँदै यो चरणमा आइपुगेको हो। समूह एफमा नेदरल्याण्ड्स र स्वीडेन जस्ता टोलीहरूसँग कड़ा प्रतिस्पर्धा गर्दै दोस्रो स्थान हासिल गरेको जापानको उच्च गतिको प्रोसेसिङ र संगठित खेल विशेषता हो। तथ्याङ्क अनुसार ब्राजिल जापानमाथि हावी रहँदै आएको छ। यी दुई टोली बीच भएका 14 भेटमा ब्राजिलले 11 खेल जितेको छ भने जापानले मात्र 1 खेल जित्न सकेको छ। सन् 2025 अक्टोबरमा भएको मैत्रीपूर्ण खेलमा जापानले ब्राजिललाई 3-2 अन्तरले पराजित गरेको थियो, जसले गर्दा जापान यसपटक पनि अर्को ठूलो उलटफेर गर्ने दाउमा हुनेछ। विश्वकप इतिहासमा भने यी दुई टोली बीच यसअघि सन् 2006 जर्मनी विश्वकपमा मात्र भेट भएको थियो। यो खेलमा ब्राजिलसँग जापान पराजित भएको थियो। 20 वर्ष अघि विश्वकपमा ब्राजिलसँग 4-1 अन्तरले पराजित भएको जापान यसपटक इतिहास बदल्ने लक्ष्यका साथ मैदानमा उत्रने तयारीमा छ। अर्कोतर्फ 6 उपाधिको खोजीमा रहेको ब्राजिलका लागि यो खेल आफ्नो साख जगाउने अवसर हुनेछ। ब्राजिलले सन् 1982 यता सहजै रूपमा समूह चरण पार गर्दै आएको छ। अहिले त साबिक विजेता तथा छिमेकी अर्जेन्टिनासँग सेमी फाइनलमा ब्राजिलले प्रतिस्पर्धा गर्ने समीकरण बनेको छ। दुवैले अबका 3 खेलमा जीत हासिल गरे फाइनल पुग्न एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन्। गैराती सम्पन्न खेलमा सह आयोजक क्यानाडा दक्षिण अफ्रिकालाई पराजित गर्दै पहिलो पटक फिफा विश्वकपको प्री क्वार्टर फाइनलमा प्रवेश गरिसकेको छ। आज राति नेपाली समयअनुसार 2:15 जर्मनीले पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ। जर्मनी र पाराग्वेले सन् 2002 जापान कोरिया विश्वकपको अन्तिम 16मा एकअर्कासँग प्रतिस्पर्धा गरेका थिए, जति बेला उपविजेता जर्मनीले 1-0 जित निकालेको थियो। भोलि बिहान 7:15 मोरक्को र नेदरल्याण्ड्स बीच प्रतिस्पर्धा हुनेछ।
2: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: बाल बालिकालाई पार्टी सदस्य बनाएको विषयले राजसोपा विवादको चंगुलमा। आंगी क्याम्पसबाट 60 दिनभित्र विद्यार्थी संगठनका संरचना हटाउन त्रिवीको निर्देशन।
2: पासपोर्ट प्रकरणमा राहदानी विभागका महानिर्देशक अर्याल सहित 5 जनालाई धरोटीमा छाड्न आदेश। पूर्व अर्थमन्त्री पौडेललाई थप 3 दिन हिरासतमा राख्न अनुमति।
3: असार 15 गते राष्ट्रिय धान दिवसमा सरकारको औपचारिकता उस्तै, किसानका दुःख र वेदना दुरुस्तै।
2: दनाव कम गर्न इरान र अमेरिका सहमत। हुर्मुज जलमार्ग विवाद अन्त्यका लागि भोलि दोहामा वार्ता हुने।
3: र विश्वकप फुटबलमा आज 2 खेल हुँदै ब्राजिलसँग 20 वर्ष अघिको हारको बदला लिने जापानको दाउ।
2: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। माधव र जगत विदा हुन्छौ। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। Texas International College announces registration open for +2 science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
5: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भन्या। जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न। त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भर्ने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।

0: नेपाल सरकार विज्ञापन बोर्ड। संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
1: ए लौ न लौ लौ, चटाङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेरमा बसौ।
2: हुन्न हुन्न, चटाङ पर्दा रुखको फेरमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झार ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
6: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
5: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
6: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
5: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
6: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
5: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
6: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसादी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
5: र घोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलनचोक घोराहाई दाङ।
6: सम्पर्क मोबाइल 98571 2105,
5: 98479802,
6: 98095826005
5: र 98103940।
7: नमस्ते डाक्टर सर।
8: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
7: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
8: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
7: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
8: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
7: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
8: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
7: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
8: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
9: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
10: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
5: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
10: यदि त्यसो हो भने आउनुहोस् चाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही चाङमा।
5: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, साथै घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, साथै घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
10: जसका लागि स्त्री रोग डाक्टर गोमा बिमार हुनुहुन्छ।
11: डाक्टर कमल चन्द्र शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डनिपुर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
5: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यापिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी खिएको,
10: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ।
11: जेनेरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा छेपेको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने,
5: पाउन तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, पिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, पिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
10: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
5: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
10: जसका लागि मोबाइल नम्बर छ 9858-44-123, 9848-07-6770 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
5: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
12: सम्पूर्ण सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराही डाङमा।
13: हजुर, हाम्रा सेवाहरू बालकान्ति हस्पिटलबाट आउनुभएका वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टरद्वारा बच्चाहरूको उपचार, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टरद्वारा सम्पूर्ण रोगको उपचार, जस्तै महिला तथा पुरुषमा हुने

0: बारी गडबडी सेतो पानी बग्ने गर्भवती चेक जाँच साथै पाठ्यघर तथा स्तन क्यान्सरको चेक जाँच गरिन्छ।
1: वरिष्ठ हार्जुली तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ। जस्तै हात खुट्टा झमझमाउने, नसा चियापिएको, हार जोडीमा समस्या, हार जोडी भाँचिएको सम्पूर्ण उपचार गरिन्छ।
0: वरिष्ठ रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा
1: साथै यहाँ अत्याधुनिक मेसिनद्वारा प्याथोलोजी सेवा र डिजिटल एक्सरे सेवा पनि रहेको छ।
0: मध्य पश्चिम पोलिक्लिनिक प्राली घोराही 14 हस्पिटल रोड रक्त संचार केन्द्रको अगाडि दाङ। थप जानकारीका लागि सम्पर्क टेलिफोन नम्बर 082-590-79 98-229-54555। स्वास्थ्य नै धन हो, त्यसैले स्वास्थ्य प्रति सजग रहौ। मध्य पश्चिम पोलिक्लिनिक प्राली घोराही 14 हस्पिटल रोड रक्त संचार केन्द्र अगाडि।

0: शहरको आवाज, तपाईँको मनको आवाज, लोगो रेडियो चर्चुला 94.4 मेगाहर्ज।
1: वनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ, लामो समय चर्किएको गर्मीपछि भीषण वर्षा हुँदा बाढ़ी पहिरो जस्ता विपद निम्तिन सक्ने चिन्ता बढ़ेको छ। यसै सन्दर्भमा साथी संजय ढकालले प्राधिकरणका प्रमुख कार्यकारी प्रदीप कुमार कोइरालालाई सम्पर्क गरी तयारीको अवस्था के कस्तो छ भनेर सोधेका छन्।
2: जुन जुन जिल्लामा भारी वर्षा हुने भनेको छ नि, त्यो त्यो जिल्लामा चाहिँ सिन्धुसागरलाई पनि बढी अलर्ट हुने, सुरक्षा निकायहरू तयारी अवस्थामा बस्ने, अनि स्थानीय पालिकाहरू पनि एलर्ट भएर बस्ने भनेर हामीले भन्या हो। र उहाँहरूलाई हामीले एउटा एडभाइजरी मात्रै जारी नगरेर एउटा कम्युनिकेसनको अर्को च्यानल पनि प्रयोग गरेर यता गृह मन्त्रालय मार्फत पनि भन्नुभएको छ, कन्ट्रोलबाट पनि त्यहाँ भनिन्छ। यदि त्यस्तो भन्नु अब राति अथवा भोलि बिहान भारी वर्षा हुने भन्ने हो भने राति चाहिँ त्यो त्यो जिल्लामा त्यो सवारी आगमन बन्द गर्नुपर्छ कि भनेर त्यो चाहिँ बेलुकासम्म त्यहाँ मन्त्रालयबाट आउँछ है, त्यो हाम्रो रिस्पोन्सको कुरा चाहिँ हाम्रो उहाँहरूले गर्नुहुन्छ। अनि हामी चाहिँ त्यो समन्वय गर्ने, अनि यता सड़क विभागकोलाई अलर्ट गरेर त्यो पुलिससम्म पहिरो गयो केही गयो भने डोजेर रेडी अवस्थामा राख्नु भनेर।
3: यो खास चाहिँ चुनौती कुन कुन जिल्लामा कहाँपट्टि हुने जस्तो बुझिन्छ?
2: यो पूर्वी क्षेत्रको तराई एरिया भनौँ न, सप्तरी सिरा यतातिर त्यो तराई एरिया देखाइरहेको छ अहिले, अनि पश्चिमको पनि तराई एरिया भनेको कैलाली धनगढी यता नेपालगंजसम्म त्यो चाहिँ भारी वर्षामा देखाइरहेछ, अनि अन्य क्षेत्र चाहिँ मध्यम वर्षा भनेर देखाइरहेछ क्या त्यो अलर्टमा। अनि हामी त्यही अनुसार जुन ठाउँमा भारी हुन्छ त्यो ठाउँमा चाहिँ अलिकति अलर्टै बढी नै सतर्क हुनुपर्छ भनेर गरेका छौँ।
3: अनि सामग्रीहरूको उपलब्धता जस्तो उद्धार कार्य गर्नुपर्ने स्थिति आइपर्यो भने त्यस्तोको तैनाथीहरू कस्तो मिलाउनु?
2: कार्यमा त सुरक्षा निकायहरू सबै एभाइलेबल भइहाले, उहाँहरू अलर्ट हुनुहुन्छ। अनि सामग्रीको हकमा चाहिँ हाम्रो त्यो क्षेत्रमा प्रदेशका गोदाम घरहरू छन्, हामीले पहिला एकचोटि अपडेट गरिसकेका थियौँ गोदाम घरहरू कति के छ, के के सामग्री रेडी छ भनेर। त्यसलाई फेरि साथीहरूले दिनभरि जस्तो नै त्यो प्रदेशका गोदाम घरहरू अनि पालिका तहमा रहेका गोदाम घरहरू त्यो सबैको स्थिति बुझ्नुहुन्छ। र हामीले अहिले उहाँहरूलाई के भनिरहेको छौँ भने रिस्पोन्स गर्नको लागि सामग्री जुन भण्डारण गर्नुहुन्छ त्यो चाहिँ पालिका तहले अरूले आफ्नो आफ्नै हिसाबले व्यवस्था गर्नुहुन्छ, र पहिला चाहिँ आफ्नै गोदाम घरको सामग्री प्रयोग गर्ने हो। अनि नपुगेको खण्डमा तुरुन्तै खबर भएमा हाम्रो जिल्लाबाट सुरक्षाबलले थप पठाइदिनुहुन्छ, नभए प्रदेश सरकारबाट त्यो प्रदेश गोदाम गर्छ। यो संघीय सरकारले चाहिँ प्रदेशलाई गोदामबाट हस्तान्तरण गरेछ र प्रदेश सरकारबाट जान्छ त्यो।
3: अनि प्रभावित क्षेत्रहरूमा जुन बस्नुहुन्छ मान्छेहरू उहाँहरूलाई यस्तो विषयमा एसएमएसहरूबाट जानकारी दिने यस्तो व्यवस्था छ?
2: अनि त्यो सोसियल मिडियाहरूबाट दिया छ, अनि यो न्यूज मिडियाहरूबाट पनि हामीले एलर्ट सबैतिर पठाएछौँ भन्थ्यो उहाँहरूलाई गएको छ। अनि कतिपय ठाउँमा चाहिँ स्थानीय भाषा पनि बजाइदिनु है भनेर अब त्यहाँ सुसञ्चार माध्यमहरू पनि लागिरहनु भएको छ।
3: यो वर्ष अब अलिक पानी कम पर्ने भनिएको थियो, तर पनि अब कुनै बेलामा फेरि बेस्कन पर्न सक्छ भनिएको छ।
2: यसो हो क्या, टोटल मनसुन अवधिको तुलना गर्दाको कम भनेको छ, मनसुनमा कम भनेर त कम पर्ने भएन नि त, ओभरमा जति पर्यो त्योभन्दा यो वर्ष चाहिँ कम पर्छ भनेको। तर अलि रिस्की यसपालि के छ भने कम भए तापनि एकै ठाउँमा धेरै पर्ने भनेर नि त,
3: एकैचोटि थोरै समयमा धेरै पर्न सक्छ,
2: थोरै समयमा धेरै पर्ने भन्ने हो नि। अनि त्यसपछि जुन बीचको ग्याप हुन्छ त्यो ग्यापमा चाहिँ गर्मी अलिक बढी हुने भने तातो पर्छ।
3: भोलि पछिको लागि चाहिँ के भन्न चाहनुहुन्छ मान्छेले, के भन्नु पर्यो?
2: आज

0: भोलि पर्सि तिन दिन चाहिँ अलि अलर्ट हुने भनेर भनिएको छ। अनि त्यो नालाहरू सफा गर्नु, त्यो पानीका बहावहरू कहाँ कहाँ छ एकचोटि विचार गर्नु हेर्नु भनेर हामीले अलर्टमा चाहिँ भनेको छ।
1: उनी थिए विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी प्रदीप कुमार कोइराला, साथी सञ्जय ढकालसँग कुरा गर्दै। अब देश बाहिरको एउटा खबर। भेनेजुएलाको ला गुएरा राज्यमा 106 घण्टासम्म भग्नावशेषमा फँसेका 21 वर्षीय एक पुरूषलाई जीवितै निकालिएको देशकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बताएकी छन्। गत बुधबारको उक्त विपदमा कम्तीमा 1450 जनाको मृत्यु भएको पुष्टि भए तापनि हजारौं अझै बेपत्ता रहेकाले उक्त संख्या अझै बढ़ने अनुमान गरिएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ प्रदीप पस्यालबाट।
2: गत साताका दुई ठूला भूकम्पपछि उद्धारकर्ताहरू जीवन बचाउन यतिखेर निकै महत्वपूर्ण प्रयासमा जुटिरहेका छन्। भेनेजुएलाका अस्पतालका भित्ताभरि बेपत्ता मानिसहरूका तस्विरहरू टाँगिएका पाइन्छन्। त्यहाँ रहेका एकजना ब्रिटिस अग्नि नियन्त्रक भन्छन्, धेरैजसोलाई जीवितै भेटाउन सामान्यतया 96 घण्टाको समय हुन्छ, जुन आइतबार साँझ सकिएको छ। त्यसैले उद्धार टोलीहरू अब उनीहरूकै शब्दमा चमत्कारिक उद्धारको आशामा रहेको उनी बताउँछन्। मुख्य खोज तथा उद्धार प्रयासहरूमा अझै पनि स्थानीय स्वयंसेवक एवं अन्तर्राष्ट्रिय टोलीहरू संलग्न छन्।
1: अब अन्तिममा देशभित्रकै एउटा विषय। बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढ़ेसँगै निकुञ्ज घुम्न आउने पर्यटकको संख्या उल्लेख्य रूपमा बढ़ेको अधिकारीहरू बताउँछन्। सन् 2013 बनेको उक्त निकुञ्ज अहिले बाघ अवलोकनका लागि गन्तव्य बन्दै गएको छ भन्छन् नेपालगंजबाट विमला चौधरी आफ्नो यो रिपोर्टमा।
3: विगत 2 वर्षको तुलनामा यस वर्ष पर्यटकको संख्या दोब्बर भन्दा वृद्धि भएको बताउँछन् बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्र करेल।
4: 484 जना पर्यटक 1 वर्षमा हुनुहुन्थ्यो, गत वर्ष चाहिँ 620 जनाले गरेको देखिन्छ। तर यो वर्षको असारको 9 गतिसम्ममा 1427 पर्यटकहरूले भर्ना गरिसक्नु। हाम्रा केही त्यस्ता एकदम अहम पोखरीहरू छन्, ती पोखरीहरूमा हामी बिहानको समयमा, बेलुकीको समयमा अथवा दिउँसोको समयमा गयो भने एकदमै सजिलै बाघ देख्न सक्ने एकदमै चान्सेस हाई छ।
3: नेचर गाइड एसोसिएसन बाँकेका अध्यक्ष भीम डाङ्गीका अनुसार हाल 12 जना नेचर गाइड पर्यटकलाई निकुञ्ज भ्रमण गराउन सक्रिय छन्। नेचर गाइड शान्ति चौधरी भन्छन्,
5: पर्यटकहरूको संख्या चाहिँ न्यून भएकोले चाहिँ मैले गर्ने अवसर चाहिँ पाएको थिएन। त्यो वर्ष चाहिँ हप्तामा 3 देखि 4 वटासम्म सफारी हुने गरेको छ।
3: बाँके राष्ट्रिय निकुञ्ज केवल बाघका लागि मात्र प्रसिद्ध छैन, यहाँका घनासालका जंगल, चुरे पहाड, कलकल बग्ने खोला नाला र विभिन्न दुर्लभ वन्य जन्तुले पर्यटकलाई लोभ्याउने गरेका छन्। निकुञ्जसँगै जोडिएको गाबर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्णलाल चौधरी,
6: नेपालमा बाँके राष्ट्रिय निकुञ्जमा मात्रै पाइने चौसिङ्गाको अवलोकनदेखि लिएर बाघको अवलोकनसम्मको भ्रमणमा हामीले देखाउने भूबनोटको पनि खालको भएको हुँदाखेरि पर्यटकहरू असाध्यै मन पराउनुहुन्छ।
3: निकुञ्जको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको असार पहिलो सातासम्म 1427 जना पर्यटकले बाँके राष्ट्रिय निकुञ्जको भ्रमण गरिसकेका छन्। पर्यटक प्रवेश शुल्कबाट मात्रै यस वर्ष निकुञ्जले 432,150 रूपियाँ राजस्व संकलन गरेको जनाएको छ। विमला चौधरी, बीबीसी नेपालगंज।
1: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: แชร์ได้ไปทุกรูปสร้างเลยค่ะ
1: जोजोला टाइम चेक यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 9 बज्यो
2: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही
3: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको प्यारालाइसिस मुख बाङ्गिने एलर्जी छाला रोगका समस्या पुराना रुगाखोकी टन्सिलाइटिस अनिद्रा माइग्रेन डिप्रेसन मानसिक तनाव हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने हड्डी खियर हाट जोड्ने मांसपेशी वा बाँसको दुखाई युरिक एसिड बढेको महिनावारीको दुखाई यौन समस्या बाँझोपन मोटोपन अरुचि मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही फोन नम्बर 071-562-459 र 98-645-78-232
4: जब जब रात पर्छ अनि उसैलाई सम्झिन मन लाग्छ अनि फुट्न थाल्छ मनका भावनाहरू कतै साहित्यिक सिर्जना त कतै मनको बहहरू यसै यसै भनु भनु जस्तै लाग्छ
5: दिनभरि थकाइ लागेको हुन्छ अनि रातभरि छटपटी छुट्छ
4: यिनै थकाइ र छटपटीको एक मात्र हामी बन्छौ साथी आउँछौ राति सुन्न नबिर्सनु होला कार्यक्रम गुड नाइट
5: प्रत्येक राति 9-10 बजेसम्म
4: रोल्पा लिबाङमा रहेको सामुदायिक रेडियो जालजला 96.4 मेगाहर्जबाट सुन्न अनि सहभागिता जनाउन नबिर्सनु होला
5: कार्यक्रम गुड नाइट।

हजुर नमस्कार नमस्कार नमस्कार, हार्दिक स्वागत एवं न्यानो अभिवादन लिएर आउँछौ तपाईँ सम्पूर्णलाई यति बेला कार्यक्रम गुड नाइटमा। कार्यक्रम गुड नाइट लिएर हामी आज पनि उपस्थित भइसकेका छौ। मलाई पारीबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी को साथ मिलिराखेको छ सामुदायिक रेडियो स्काई 90.4 MHz सुषमा मल्ल, सामुदायिक रेडियो धनकोटा 106.2 MHz सञ्जिता लिम्बू, रेडियो हापुरे 89.4 MHz साथ मिलिराखेको छ। रिता बुढाको भने म रेडियो जलजला एफएम 96.4 MHz को स्टुडियोबाट वीरेन्द्र गिरी बोलिराखेको छु। तपाईले हामीलाई इन्टरनेट अनलाइनमा जलजला प्रेस .com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। यति मात्र होइन, तपाईले हामीलाई विभिन्न सामाजिक सञ्जाल जलजला प्रेस .com अनलाइन प्रसारण रेडियो जलजला एफएम 96.4 MHz अनि नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजलाबाट पनि कार्यक्रम यति बेला सुन्दै हुनुहुन्छ। र कार्यक्रम गुड नाइटमा रहिरहँदा तपाईँसँग आज हामी के गर्छौं कसो गर्छौं भन्ने कुरा तपाईँलाई जानकारी नै छ होला। यदि जानकारी पाउनु भएको छैन भने म तपाईँलाई जानकारी गराउँछु। आज त शुक्रबार आज त सोमबार हो ग्यारे होइन, सोमबारीय बसाईमा के गर्छौ भन्ने कुरा तपाईँलाई जानकारी नै छ होला। यदि जानकारी पाउनु भएको छैन भने म तपाईँलाई जानकारी गराउँछु। आजको बसाईमा तपाईँसँग हामी कुराकानी मात्र होइन, तपाईँसँग हामी साहित्यिक सृजनाहरू पनि सुन्छौं, तपाईँले सुनाउनु पर्ने हुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए, जसका लागि फोन गर्नुहोला 98 68 39 40 को नम्बर तपाईँको लागि खुला गरेका छौं। फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ। यो त भयो कार्यक्रमको बारेमा जानकारी। हामी भने अब मैले तपाईँलाई एउटा गीत सुनाउँछु। आज पहिलो गीत आजको ठूला ठूला गाजालुती आँखा भन्ने गीत तपाईँको लागि हामी तपाईँको लागि राख्छौ। त्यसपछि तपाईँको माझमा हामी तपाईँका फोनका लिन आउनेछौ। आज तपाईँका मुक्त गजल भावना शायरी लगायतका प्रतिभाहरू तपाईँले सुनाउन पाउनुहुन्छ आजको बसाईमा। यो कुरा म तपाईँलाई जानकारी गराउँछु। 98 68 70 39 40 फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। साथीहरूले फोन गर्न थालि पनि सक्नु भएको छ होइन। अब केही समयपछि हामी तपाईँहरूसँग कुराकानी गर्नेछु। यो कुरा म तपाईँहरूलाई जानकारी गराए। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ र कार्यक्रम गुड नाइटमा रहेका छौ। र अब हामी तपाईँको माझमा गीत राख्छौं। गीतपछि तपाईँको माझमा फेरि आउनेछौ। यो गीत तपाईँको लागि ठूला ठूला गजल गाजलुती आँखा यो गीत तपाईँको लागि राख्छौ। गीतपछि फेरि

0: ठुला ठुला गाजलुती आँखा यो गीतपछि तपाईँहरूलाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइटमा छौं। तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ। रात्रिकालीन प्रहरको यो नवीनतम बसाईमा, यो नयाँ बसाईमा, तपाईँको संसारमा हामी आज सोमबारीय बसाईमा छौं र सोमबारीय बसाईमा रहेर तपाईँसँग हामी तपाईँका साहित्यिक सृजनाहरू सुन्नेछौ र तपाईँलाई पनि केही साहित्यिक सृजना म पनि सुनाउनेछु। यो कुरा म तपाईँलाई जानकारी गराए। यति बेला कार्यक्रममा पहिलो साथीको रूपमा कहाँदेखि को आउनु भएको छ म स्वागत गर्छु। हाम्रो टेलिफोन सम्पर्कमा पहिलो साथीको रूपमा कहाँदेखि को आउनु भएको छ उहाँलाई म स्वागत गर्छु। नमस्कार हजुर, टेलिफोन सम्पर्कमा नमस्कार हजुर, हेलो, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी हुन सकेन। पालो तपाईँको हो, फोन गर्नुहोला 9868-6040-40 को नम्बर तपाईँको लागि खुला गरेका छौं। फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौ। यो कुरा म तपाईँलाई जानकारी गराए। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर, नमस्कार हजुर, नमस्कार हजुर, हेलो। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँको फोन पनि डिस्कनेक्ट भएको छ। तपाईँ फोन डायल गरिसकेपछि पुरा हामीसँगै ध्यान केन्द्रित गर्नुहोला, म तपाईँलाई आग्रह गर्छु। 9868-6040-40 यति बेला अर्को साथी, नमस्कार हजुर, नमस्कार हजुर, नमस्कार हजुर, हेलो, कहाँदेखि को बोल्नु भयो हजुर? मैले कतिचोटि भन्ने तपाईँहरूलाई, उता रेडियो बजिरहेछ अनि यता रेडियो फोन गरिसकेपछि, तपाईँको फोन लागिसकेपछि कि त रेडियोबाट टाढा गइदिनुहोस् अथवा रेडियो बन्द गरिदिनुहोस् है, अनि मात्रै हामी तपाईँसँग सहज रूपमा कुराकानी गर्न सक्छौ। यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर,
1: नमस्कार हजुर,
0: को बोल्नुभयो, कहाँबाट? तपाईँको आवाज बुझिएन, लाउड स्पिकर बन्द गरेर बोल्नु ल। नाम के भन्नुभयो तपाईँको? गुल्मीबाट कमला पन्थी बोल्नुभयो है? गुल्मी कुन ठाउँबाट कमलाजी?
1: गुल्मीको मदानी गाउँपालिका
0: साथ, मदानी गाउँपालिका साथ भनभनीबाट। भनभनीमा सबैले भन्या भने गर्छन् क्या? अनि ठ्याक्कै थाहा भएन होइन, तपाईँले पनि भनभनीमा बसेर भन्या भने गर्नुहुन्छ अरे हो? केही पनि भन्नुहुन्न, केही केही त भन्नुहुन्छ होला, के भन्नुहुन्छ होला, मलाई सुटुक्क भन्नुहोस् त। के भन्नुहुन्छ होला, मलाई सुटुक्क भन्नुहोस् त। चाहिने कुरा मात्रै बोलाउँ भन्नुहुन्छ? ल ठिक छ, कार्यक्रममा आउनु, खाना खानु हो? किन नि यति ढिला नखानु भएको? है ल, आज त हामीलाई सुन्दै हुनुहुन्छ रेडियोबाट हो? आज हामीलाई कुन रेडियोबाट सुन्नुभयो? काट्नुभयो फोन, यसरी भन्दा काट्नुभयो होइन, रेडियो स्काईबाट भन्नुहोस् क्या, रेडियो रेसुङ्गाबाट त कार्यक्रमै बजे छैन अनि कहाँबाट सुन्नुहुन्छ त नि? रेडियो रेसुङ्गा सुन्नु भएको भए त हामी यसरी फोनै गर्नुहुन्थेन, रेडियो रेसुङ्गामा त गीत मात्रै बजिरह होला होइन। 9868-6040-40 नम्बर तपाईँको लागि खुला गरेका छौँ, फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि खुला गरेका छौँ। अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर, नमस्कार हजुर, हेलो, टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, मैले नम्बर वाचन गर्छु है, अब यो अति भयो, एउटै नम्बरबाट पटक पटक फोन आउनु र त्यसपछि नबोल्नु, यो त अति नै भयो होइन, अनि फोन गर्नु काट्नु, फोन गर्नु काट्नु। यति बेला अर्को साथी, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट, नाम के हो? हजुर, के पन्थी भन्नुभयो? भुवन पन्थी। अघि नै कमला पन्थी बोल्नु भएको थियो, उहाँले किन फोन काट्नुभयो सोध्नुहोस् त, ल सोध्नुहोस् त किन फोन काट्नु भएको रहेछ। टेलिफोन सम्पर्कमा आउनु भएको थियो भुवन पन्थी, यसरी फोन गर्ने काट्ने गर्नको लागि मैले नम्बर दिएको होइन है, सकिन्छ फोन गरेर राम्रोसँग बोल्नुहोस्, सकिन्न कार्यक्रम सुनेर मात्रै पनि साथ दिन सकिन्छ है। कुन रेडियोबाट सुन्दैछु भन्दाखेरि रेडियो रेसिङ भन्नुभयो, सरी भनेर फोन काट्नुभयो एउटाले, अनि भुवनजीले फोन गर्नुभयो, त्यसपछि सोध्नुहोस् त भनेको त फोनै काटिदिनु भयो। यति बेला अर्को साथी, नमस्कार हजुर, नमस्कार हजुर, नमस्कार हजुर, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, यो त अलि भएन साथीहरू, यो त अलि भएन, यो त अलिकति व्यापकै तरिकाले भएन, यो लास्टमा कति भनेपछि 18, लास्टमा 18 कसको नम्बर हो कृपया ध्यान दिनुहोला है, लास्टमा 18 कसको नम्बर हो, यो नम्बरबाट बारम्बार यो हामीलाई भनौँ न फोन गर्ने काट्ने काम चाहिँ भइराखेको छ, 97434 है, 97434 अनि त्यसपछि 68118 68118 कसको नम्बर हो, यस्तो काम चाहिँ नगर्नु होला, सकिन्छ फोन गरौँ, मैले पटक पटक भनिराखेको छु, सकिन्छ फोन गर्नुहोस्, सकिँदैन मिस कल पनि नगर्नु होला है, फोन गर्ने अनि त्यसपछि पछाडिको आवाजहरू सबै सुनिराखेका हुन्छ, फोन गर्ने यत्तिकै फोन गरेर छोडिदिने होइन, साथीहरूकोमा ब्यालेन्स पनि कति हुन सके अब फेरि। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर, नमस्कार हजुर, नमस्कार हजुर, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गर्न सकेनौ, पालो तपाईँको हो, फोन गर्नुहोला 9868309440 को नम्बर तपाईँको लागि खुला गरेका छौ, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर,
2: नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट?
2: म अनि गजलकोट काभ्रादेखि धनराज सुवेदी भन्नुपर्छ,
0: धनराज सुवेदी, के छ धनराजजी खबर तपाईँको?
2: आजसम्म बजार गएको थिएँ, सिलगढी गएको थिएँ, अनि हतबार मैले भयो, अनि यसो हस्पिटल बोलाउँ भनेर आएको,
0: के छ हाल खबर भनेर सोधिरहेको छु, तपाईँले बजार गएको थिएँ भन्नुहुन्छ, लाउड स्पिकर बन्द गर्नु न है, तपाईँको आवाज दुई तिनवटा आयो कि, अनि कार्यक्रममा आउनु भएको छ, अनि आज हामी के गर्छौ तपाईँलाई जानकारी छ कि छैन, आज मुक्तक गजल भावना शायरी लगायतका प्रतिभाहरू सुनाउनु पर्छ, आज के सुनाउनुहुन्छ तपाईँ भन्नुहोस् त,
2: गीत सुनाउनु मिल्छ?
0: मिल्दैन नि हजुर, आज त गीत सुनाउने बसाई होइन नि, के सुनाउनुहुन्छ भन्नुहोस् त,
2: रुनु भने आँसु छैन, रुनु भने आँसु छैन, हाँसो भने हाँसो छैन, छोडी जाने मिस्त्रीको धोका भएको नासो छैन, रुनु भने आँसु छैन, हाँसो भने हाँसो छैन, छोडी जाने मिस्त्रीको धोका भएको नासो छैन, मरौ भने बाँचो छैन, बाँचो भने मलाई चासो छैन।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि राम्रो सिर्जना सुनाउनु भयो, अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्।
2: अनि मलाई धन्दा त्रिवेदी भनेर अनि चिन्ने साथीहरूलाई अनि मानु त्रिवेदी भनेर चिन्ने साथीहरूलाई सबैलाई गुड नाइट भन्न चाहन्छु, मेरो आफन्तहरूलाई सबैलाई गुड नाइट भन्न
0: चाहन्छु। हुन्छ, अहिलेको लागि तपाईँलाई बिदा गर्छौँ, नमस्ते,
2: ल गुड नाइट।
0: टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँले सिर्जना सुनाएर गइसक्नु भएको छ। पालो तपाईँको हो, फोन गर्नु होला, तपाईँ पनि फोन गरेर आफ्ना साहित्यिक सृजनाहरू सुनाउन सक्नुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए। अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर।
3: नमस्ते दाइ,
0: को बोल्नु भयो, कहाँबाट? के सुनार भन्नुभयो?
3: शर्मिला सुनार।
0: शर्मिला सुनार, के छ शर्मिला खबर तपाईँको? के गर्दै हुनुहुन्छ? अनि के छ, आज त असार 15 धान रोप्न जानुभयो कि जानु भएन? ए, नजानु भएको? तपाईँको उतातिर धान रोप्नुहुन्न? ए ल, कार्यक्रममा आउनु भएको छ। आज हामी के छ, खाना खानुभयो कि खानु भएको छैन?
3: खाइसकेको।
0: के खानुभयो त आज?
3: भात अनि आलुको तरकारी, मासु।
0: के को मासु हो?
3: ब्रोइलरको।
0: खोइ त मलाई, अनि खोइ त मलाई मासु
3: आउनु राख्दैछ।
0: ए, राखिदिनु भएको छ? ल, राखिदिनु भएको छ भने एकैछिनपछि म आउँछु है त।
3: हुन्छ,
0: ल आज के सुनाउनुहुन्छ तपाईँले हामीलाई?
3: म एउटा शायरी सुनाउँछु।
0: शायरी ल सुनाउनुहोस्।
3: देशको सेवा गर्ने जागिरको खोजीमा छु, आर्थिक सबै पुग्ने मन्दिरको खोजीमा छु, हो आर्थिक सबै पुग्ने मन्दिरको खोजीमा छु। यति नै दाइ?
0: यति नै हो
3: हजुर।
0: ल हुन्छ, अब राम्रो मिठो शायरी सुनाउनु भयो, शायरीको लागि धन्यवाद, अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्।
3: सर्वप्रथम त हजुरलाई अनि परा बेटीमा बस्नुभएको मित्रलाई सोचेर भन्नुभन्दा सन्तोष सुनार, रविन सुनार, विशाल सुनार, विष्णु सुनार, सुजना सुनारलाई सम्झिस धन्यवाद।
0: नमस्ते, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँले शायरी सुनाएर जानु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309940 को नम्बरमा। अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर। नमस्कार हजुर, हेलो, नमस्कार हजुर, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग हामी कुराकानी गर्न सकेनौ। फटाफट फोन डायल गर्नुहोला 9868709940 को नम्बर तपाईँका लागि हामी खुला गरेका छौ। फटाफट फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौ। यति बेला साथी आउनु भएको छ, म स्वागत गर्छु, कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर।
4: नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट? तपाईँको आवाज घरि सानो घरि ठुलो आयो कि, लाउड स्पिकर नगरिदिनु न। होइन, रेडियो पो बज्दैछ, मोबाइलमा लाउड स्पिकर नगरिदिनु त, मोबाइलमा सानो आवाज गरेर बोल्नुहोस् है।
4: हजुर, हुन्छ।
0: कहाँदेखि को बोल्नुभयो?
4: धनकुटाबाट हजुर।
0: नाम के होला?
4: गङ्गा राणा।
0: गङ्गा राणा बोल्नुभयो है। अब त्यस्तो त गर्न पाइन्न नि हजुर, आज त गजल कविता शायरी भावना सुनाउनु पर्छ है।
4: मलाई आउँदैन,
0: आउँदैन भने म तपाईँलाई फोन काट्छु, किनभने आज जो जसले आउँछ त्यो त्योलाई मात्रै फोन गर्न पाइन्छ है, नत्र अन्य व्यक्तिलाई फोन गर्न पाइँदैन है। आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गर्न सकेनौ, माफ गर्नु होला है। आज साहित्यिक सृजनाको बसाइ हो, अन्य साथीहरूले भन्दा पनि जो जसले साहित्यिक सृजना सुनाउनुहुन्छ उहाँहरूलाई हामी अनिवार्य गरेका छौ, अन्य साथीहरूलाई त कार्यक्रम सुनेर पनि साथ दिन सकिन्छ। फेरि कस्तो मान्छे रहेछ आइसकेका मान्छेलाई यत्तिकै ऊ गर्यो भनेर नसोच्नु होला. कार्यक्रमको नियम यही नै हो है. म तपाईँलाई आग्रह गर्छु 9868607040 फोन डायल गर्नुहोला. नम्बर तपाईँका लागि हामी खुला गरेका छौं. र यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु. कहाँदेखि को हुनुहुन्छ, स्वागत गरे. नमस्कार हजुर.
5: फेरि अर्को फेरि ब्याक कल गरे अनि बोल्न पनि मिल्ने सर
0: आउनु भएको थियो साथी. कृपया एउटै व्यक्तिले दुई तीनचोटि फोन चाहिँ नगरिदिनु होला, म तपाईँलाई आग्रह गर्छु. 9868607040 नभएर अब तपाईँले अर्को नम्बरमा फोन गर्नु पर्यो, किनभने यो यो मोबाइलमा चार्ज सकियो है, यो मोबाइलमा चार्ज सकियो. अब यो अर्को मोबाइलमा चाहिँ फोन गर्नु होला. अर्को मोबाइलको नम्बर हो 9864417298 है, 9864417298 फोन गर्नुहोला अनि हामी तपाईँसँग कुराकानी गर्छौँ है. म तपाईँलाई आग्रह गरेँ, त्यो अर्को मोबाइलमा अलिकति समस्या आयो. अब 9864417298 फोन गर्नुहोला. 9864417298 फोन गर्नुहोला. तपाईँको लागि नम्बर हामीले यो दिएका छौँ है. र अब गीत राखौँ, क्यारे गीत सुन्छौँ तपाईँको लागि. गीत राख्छौँ, गीतपछि तपाईँको माझमा हामी तपाईँको फोन कल लिएर आउनेछौँ भन्दै गर्दाखेरि ठिक छ, गीत राख्छौँ. गीतपछि तपाईँको माझमा हामी फेरि आउँछौँ. यो गीत ल, यो गीत तपाईँको लागि राख्छौँ. त्यसपछि तपाईँको फोन कल लिएर आउनेछौ. ऊ जितेर गई या हारेर गई, नतिजा आफैतिर पारेर गई, स्वीकार्नुहोस्.

0: युधित पछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइटमा छौं। तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइटमा यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। साथी कहाँदेखि को हुनुहुन्छ? 9864-1298 मा फोन आएको छ, म स्वागत गरे है। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर।
1: नमस्ते।
0: को बोल्नु भयो, कहाँबाट? अमृताजी, के छ हालखबर? ठिक छ। अनि लाउड स्पिकर बन्द गर्नु पर्यो नि अमृताजी। के गर्दै हुनुहुन्छ नि यति बेला? यति बेलाको समयमा कार्यक्रम सुन्दै बस्दै गरिरहनु भएको छ होइन? ल ठिक छ। अनि आज खाना खानुभयो?
1: आज मेरो चाहिँ खाना भइसक्यो, भरे तपाईँको भयो कि
0: नै? मेरो पनि भइसक्यो। क्या अरे, आज हामीलाई कुन के सुनाउनुहुन्छ?
1: मैले चाहिँ अब त्यति धेरै त आउँदैन, थोरै अब भावना सुनाउने प्रयास गर्छु है त।
0: ओके ल, तपाईँको भावना, ल तपाईँको भावनालाई सुरु गर्नुहोस् है त।
1: माको जुन नहोस् औँसीको अड्यारो रात भए पुग्छ, पूर्णिमाको जुन नहोस् औँसीको अड्यारो रात भए पुग्छ, मान्छेको मिलन नहोस् केवल सम्झिदिए पुग्छ, मान्छेको मिलन नहोस् केवल सम्झिदिए पुग्छ। हजुर यति नै भन्नुपर्छ यहाँ। हजुर मलाई त आएन।
0: कति राम्रो सुनाउनु भयो नि।
1: मलाई त आउँदैन, मैले चाहिँ प्रयास मात्रै गरेँ है त।
0: प्रयास मात्र होइन, तपाईँको दमदार थियो
1: र तनि राम्रो मानिदिनु भएकोमा तपाईँलाई नि धेरै धेरै धन्यवाद छ नि त।
0: अनि कसलाई भन्नुभएको भन्नुहोस् त?
1: म चाहिँ कसलाई पनि भनेको होइन, भावना।
0: ए भावना मात्रै हो?
1: हजुर
0: भन्न त सबैले यस्तै भन्नुहुन्छ, तर कोही कोहीले भने आउनुहुन्छ अरे के?
1: नाइँ नाइँ, म त्यस्तो होइन क्या, म कसैलाई पनि भन्दैन, म चाहिँ भावनामा मात्रै सीमित भन्नुपर्छ
0: यहाँ। ल ठिक छ, कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो। फेरि फेरिका बसाइमा आउनुहोला, गुड नाइटका शब्दहरू राख्नुहोस्।
1: हस् हुन्छ, विशेष गरेर चाहिँ हजुरलाई गुड नाइट, शुभ सपनी भन्न चाहन्छु। अनि जति पनि साथीहरूले प्राविधिकमा साथ सपोर्ट गर्दै हुनुहुन्छ त्यहाँ सम्पूर्णलाई गुड नाइट, शुभ सपनी भन्न चाहन्छु। अनि मेरो घर अल फ्यामिलीलाई गुड नाइट, शुभ सपनी भन्न चाहन्छु। र मभन्दा अगाडि आउने, मभन्दा पछाडि आउने सम्पूर्णलाई गुड नाइट भन्न चाहन्छु। अनि यतिखेरको समयमा जति पनि साथीहरूले कार्यक्रम सुनेर बसिरहनु भएको छ त्यहाँ सम्पूर्णलाई गुड नाइट भन्दै कार्यक्रमबाट छुटिन्छु। नमस्ते।
0: टेलिफोन सम्पर्कमा अमृता आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। आफ्नो भावना सुनाएर हामी माझबाट जानु भएको छ है। पालो तपाईँको हो, फोन गर्नुहोला 9868-3940-40 नम्बर तपाईँका लागि हामी खुला गरेका छैनौ। यो नम्बरमा समस्या छ, 9864-1798 नम्बर। फेरि एकचोटि जानकारी गराउँछु, 9864-1798 फोन गर्नुहोला, नम्बर तपाईँका लागि हामी खुला गरेका छौ। 9864417298 यो नम्बरमा फोन गर्नुहोला। अघि नै अर्को नम्बर दिइरहेको थिएँ, के भयो भन्दाखेरि त्यो नम्बरमा अलिकति समस्या आइदियो होइन, त्यही त हो, कहिले के समस्या कहिले के समस्या होइन, त्यो भएर हामी यो नम्बर दिएका छौँ। फोन गर्नुभयो भने तपाईँको फोन अवश्य पनि लाग्छ है, फटाफट फोन डायल गर्नुहोला। आज हामी तपाईँलाई विभिन्न गीत संगीतले पनि मनोरञ्जन दिने प्रयास गर्नेछौँ। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? नाम के भन्नुभयो? किरण घर्ती। कहाँबाट? अलि टाठो आवाजमा बोल्न मिल्दैन किरणजी, अलि टाठो आवाजमा बोल्नु पर्यो है। अनि लिबाङमा के गर्नुहुन्छ तपाईँ? लिबाङमा के गर्नुहुन्छ भनेको? कतिमा पढ्नुहुन्छ? एक क्लासमा पढ्नुहुन्छ होइन? ल हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज के सुनाउनुहुन्छ तपाईँले? ओके ल सुनाउनुहोस्।
2: बगैँचामा धेरै खुस थियो तर मैले बिहा खुसी खाएँ। कलेजमा धेरै खुसी थियो तर मैले
0: ल हुन्छ, फेरि फेरि आउनुहोला। अहिलेको लागि गुड नाइटका शब्दहरू राख्नुहोस् ल। नमस्कार, टेलिफोन सम्पर्कमा आउनुभएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेका छु। पालो तपाईँको हो, फोन गर्नुहोला 9867039040 को नम्बर तपाईँका लागि खुला गरेका छौँ। फोन डायल गर्नुभए पनि तपाईँसँग हामी कुराकानी गर्नेछौँ। यो क्रममा तपाईँलाई जानकारी गराए 9867039040 को नम्बरमा नभएर 9864177298 को नम्बरमा चाहिँ फोन गर्नुहोला। म तपाईँलाई आग्रह गर्छु 9864177298 को नम्बरमा चाहिँ फोन गर्नुहोला। हामी त्यो नम्बरमा आएको फोनलाई लिन्छौँ। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर। नमस्कार, को बोल्नुभयो कहाँबाट? माडी एकबाट। नाम के भन्नुभयो? सरस्वती मगर। के छ सरस्वतीको हाल खबर? लाउड स्पिकरमा गर्नु न। गर्नु भएको छैन, अनि तपाईँको आवाज दबिएर आयो कि यहाँ? तपाईँले लाउड स्पिकर गर्नुभयो भने आवाज दबिएर आउँछ कि? अहिले त यहाँ म मिलाइरहेको छु, यहाँबाट पनि मिलाइरहेको छु ल। अनि के छ, खाना खानुभयो? खाना खाइसक्नु भने आज असार 15 कसरी मनाउनु भयो? भनेपछि असारको 15 दही चिउरा खाने। ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज के सुनाउनुहुन्छ त नि हामीलाई? पाइन्छ नि, किन नपाइने? मुक्तक सुनाउनु

0: पाइहालिन्छ नि होइन, ल सुरु गर्नुहुन्छ ल सुरु गर्नुहोस्।
1: जाली घिमे पुरा गरी हात्ने रहेछौ, जसरी बादल खाती सर्वस्वी स्नेहले मलाई जाली घिमे पुरा गरी हात्ने रहेछौ, जसरी बादल सरि भई खाती रहेछौ, सर्वस्वी स्नेहले भनी मलाई अन्त्य दिन साथी रहेछौ, जाली घिमे पुरा गरी
0: सरस्वतीजी कसले गर्यो त्यस्तो तपाईँलाई? सिर्जनामा मात्रै हो? खै मलाई त विश्वासै लागेन क्या रे। तपाईँले त कोकोलाई दिल साटिसक्नु भएको छ भन्ने कुरा कोकोले भन्नुभएको थियो कि? खै कसले हो कसले भन्नुभएको थियो क्या रे?
1: होइन
0: हो कि होइन? ए ल ठिक छ, कार्यक्रममा आउनुभयो। अब साथीहरूलाई गुड नाइटका शब्दहरू राख्नुहोस्।
1: कार्यक्रम यत्रो
0: नमस्ते, टेलिफोन सम्पर्कमा सरस्वती मगर मारी एकबाट फोन गर्नुभएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, आर्का सहभागी आइसक्नु भएको छ, म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर।
2: नमस्ते
0: नमस्कार, के बोल्नु भयो, कहाँबाट? फुलमाया मगर है?
2: हजुर।
0: के छ फुलमाया खबर?
2: एकदम पनि ठिकै छ भन्नुपर्छ अनि हजुरहरूको।
0: ठिक छ, के गर्दै हुनुहुन्छ नि फुलमायाले? ए भर्खरै खाना खानुभयो, किन यति ढिला खाना खानुहुन्छ कि तपाईँहरूले? यस्तै भयो नि, आज के पकाउनु भएको थियो? मम्मीले मिठो मिठो पकाउनु भएको थियो होला अनि?
2: हजुर।
0: के पकाउनु भएको थियो मम्मीले भन्नु त?
2: केही नै,
0: खाना पकाउनु भएको थियो।
2: हजुर।
0: खानामा के पकाउनु भएको थियो भने कि?
2: भात मासु।
0: के को मासु हो?
2: हजुर।
0: के को मासु हो? ए ल टन्न खानुहोस्, जिग्रिङ्गा मोटाउनुहोस् है।
2: हजुर।
0: ल हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज के सुनाउनुहुन्छ? ए छोटो मुक्तक भन्नुहुन्छ? मुक्तक पनि लामो र छोटो हुन्छ र भने? ओके ल सुरु
2: गर्नुहोस्। कसैले सुद्धा नै बन्ने नाता केसम, पानी परि लुक्क बुझिसकेपछि मुसुक्क हाँसेर दिएको छाता केसम, किताब च्याकिएपछि चाटाको केसम, कसैले सुद्धा नै बन्ने नाता केसम। हजुर त यति भन्न पनि आएन है मलाई त।
0: फुलमायाजी
2: हजुर,
0: नितृक्क रोजिसकेपछि मुसुक्क हाँसेर दिएको छाता के काम नि?
2: हजुर हजुर।
0: कसलाई भन्नुभयो? खै कोही कोहीले त भन्नुभयो होला भन्ने मान्छु क्या रे मैले। ल कार्यक्रममा आउनुभयो, मिठो मुक्तक सुनाउनु भयो, धन्यवाद, गुड नाइटको शब्दहरू राख्नुहोस्।
2: हजुरलाई गुड नाइट भन्न चाहे अनि क्वारेन्टिनमा बस्नुभएको मिस्टरलाई अनि साथीहरू भन्नुपर्छ अन्तिका मगर, अरुणा मगर, रिता मगर, अनि यति सबै समयमा प्रोग्राम सुनेर बस्नुभएका सम्पूर्ण साथी एउटै ग्रुपमै छिगन गेनी भन्दैको हुन्छ। नमस्ते
0: नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो सुनसारीबाट फुलमाया, उहाँसँग कुराकानी गरिसकेका छु। पालो तपाईँको हो, फोन गर्नु 9868-7040-40। मलाई यही नम्बर भन्न आइरहन्छ तर यो नम्बरमा फोन चाहिँ नगर्नु होला। 9864-17-298 फोन गर्नु होला ल। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? नमस्ते हजुर, तपाईँको आवाज सानो आयो। कहाँदेखिको बोल्नुभयो? प्युठानबाट। नाम के भन्नुभयो? तपाईँको आवाज सानो आयो नि हजुर सन्तोषजी। यसो गर्नु न, तपाईँको कि त अर्को मोबाइलबाट फोन गर्नु कि त लाउड स्पिकर गर्नु भएको छ, लाउड स्पिकर बन्द गर्नु है। तपाईँको आवाज धेरै सानो आयो, माफ गर्नु होला है। आउनु भएको थियो सन्तोष, उहाँको आवाज सानो आयो, त्यो कारणले गर्दाखेरि उहाँलाई हामी माफी मागेर विदा गर्यौं। 9864-17-298 फोन गर्नुहोला, नम्बर तपाईँका लागि खुल्ला गरेका छौं। फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी 9864-17-298 फोन गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्छौ है। अर्को साथी नमस्ते हजुर। नमस्ते हजुर।
3: नमस्ते,
0: को बोल्नुभयो, कहाँबाट?
3: मालारन दुई डाँडा कटरीबाट, उषा नेपाली।
0: के नेपाली भन्नुभयो?
3: उषा नेपाली।
0: उषा नेपाली, मालारानी दुई कुन ठाउँबाट? मालारानी कुन ठाउँबाट उषा?
3: मालारन दुई डाँडा कटरी।
0: ए, डाँडा कटरीबाट बोल्नुभयो। अनि उषाले के गर्दै हुनुहुन्छ अहिले?
3: हजुर,
0: उषाले अहिले के गर्दै हुनुहुन्छ?
3: होमवर्क गर्दै।
0: कुन विषयको होमवर्क गर्दै हुनुहुन्छ?
3: इङ्ग्लिस।
0: इङ्ग्लिस विषयको होइन?
3: हजुर।
0: तपाईँलाई इङ्ग्लिस कतिको सजिलो अप्ठ्यारो के लाग्छ भन्नु त?
3: ठिकै लाग्छ।
0: अनि कति क्लासमा पढ्नुहुन्छ उषाले? 10 कक्षामा पढ्नुहुन्छ होइन? लाज के सुनाउनुहुन्छ हामीलाई?
3: शायरी।
0: शायरी सुनाउनुहुन्छ होइन? ल, तपाईँको शायरी सुरु गर्नुहोस्।
3: पिसा फुटे टुक्रा हुन्छ, धरती फाटे खागल, साथी टुटे घायल हुन्छ, माया टुटे पागल।
0: माया छुट्टी पागल हुन्छ नि? होइन। अनि किन भन्नुभएको त माया छुट्टी पागल हुन्छ भनेर? ल हुन्छ, अब गुड नाइटको शब्दहरू राख्नुहोस्।
3: प्राविधिक मित्रको लागि मेरो दिदी बाबा मम्मी आमा
0: नमस्ते। टेलिफोन सम्पर्कमा उषा नेपाली आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छु। पालो तपाईँको हो, फोन गर्नुहोला 9864-17-298। अर्को साथी आउनु भएको छ है, म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? खोइ त टर्चले काम गरेन त के भयो यो? ल उठ्यो फोन, यति बेला साथी हुनुहुन्छ। नमस्कार हजुर। हेलो, नमस्कार हजुर।
4: नमस्कार। नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट?
4: म यता स्मृतिबाट बोलेको हजुर।
0: नाम के हो तपाईँको?
4: मेरो नाम दलबहादुर थापा।
0: के थापा भन्नुभयो?
4: दल
0: बहादुर थापा। सुनले स्मृति कुन ठाउँबाट?
4: गजुलकोटबाट
0: होइन?
4: हजुर हजुर।
0: अघि नै गजुलकोटबाट धन बहादुर सुवेदी पनि आउनु भएको थियो, उहाँलाई चिन्नुहुन्छ?
4: उहाँ चाहिँ उता पानी पोखरातिर पो हुनुहुन्छ क्या हजुर, चिन्दैन तर उहाँ हुनुपर्छ।
0: ए ए ए उहाँले चिन्दा त चिन्नुहुन्न तर थाहा छ होइन?
4: हजुर ठ्याक्कै थाहा भएन, अब उहाँ चाहिँ हुनुपर्छ हाम्रै पानी पोखरातिर पो हुनुहुन्छ होला उहाँ चाहिँ।
0: त्यही त नि, अनि यति बेला के गर्दै हुनुहुन्छ?
4: अहिले यस्तो अब म त कृषक पर्यो हजुर।
0: ए आज त असार 15, के गर्नुभयो होला भन्नुहोस्?
4: हजुर धान रोपाई गरेको, खेतमा चाहिँ पानी लगाएर यसो खेततिर बसिरहेको छु हजुर, अनि कार्यक्रम सुनेर यसो फोन पर्छ।
0: ए ए ए उहाँले चिन्दा त चिन्नुहुन्न तर थाहा छ होइन?
4: हजुर ठ्याक्कै थाहा भएन, अब उहाँ चाहिँ हुनुपर्छ हाम्रै पानी पोखरातिर हुनुहुन्छ होला उहाँ चाहिँ।
0: त्यही त नि, अनि

0: फोन गर्न मन लागिहाल्नु भयो, मन लागिहाल्यो फोन गरिहाल्नु भयो होइन?
1: हजुर यसै कार्यक्रम सुन्दै थिएँ, एकपटक फोन गरिहाल त भनेर।
0: ठिक छ, कार्यक्रममा आउनु भएको छ, आज हामी के गर्छौँ थाहा होला क्यारे तपाईँलाई होइन?
1: ठ्याक्कै त त्यो त त्यस्तो त थाहा छैन, तर अब आज सुनिरहेको थिएँ अनि एकपटक चाहिँ ट्राई गर भनेर।
0: आज के सुनाउनुहुन्छ ल भन्नुहोस्।
1: सुनाउनु त त्यस्तो मसँग त्यति छैन, त्यही भने सानो मुक्तक सुनाउने हो कि भन्ने।
0: ओके ल, तपाईँको मुक्तक सुरु गर्नुहोस् है त। ल मुक्त कोटुन बजाइदिए मैले, ल सुरु गर्नुहोस्।
1: न त ओल्लो हजुर, न त पल्लो हजुर, न त ओल्लो हुन्छ न त पल्लो हुन्छ, खालि आँसुहरूको डल्लो हुन्छ। न त ओल्लो हुन्छ जिन्दगानीमा न त पल्लो हुन्छ जिन्दगानीमा, एक्लै जन्मे एक्लै मर्छु भन्नेले दिदी भने पनि आफ्नो साथमा कोही हुँदैन नि, खल्लो हुन्छ जिन्दगानी खल्लो हुन्छ जिन्दगानी। यति हजुर
0: आफ्नो नजिक नभएपछि खल्लो हुन्छ जिन्दगानी होइन?
1: हजुर खल्लो हुन्छ जिन्दगानी हजुर।
0: ल ठिक छ, कार्यक्रममा आउनुभयो, अब गुड नाइटको शब्दहरू राख्नुहोस्।
1: ल
0: गुड नाइटको शब्दहरू राख्नुहोस्। टेलिफोन सम्पर्कमा आउनु भएको थियो, मैले गुड नाइटका शब्दहरू राख्नुहोस् भनेको छु, ल ल हुन्छ हुन्छ भन्दै फोन काट दिनुभयो। गुड नाइटका शब्दहरू राख्नुहोस् भनेको आफ्नो साथीहरूलाई सम्झना समर्पण गर्ने हो कि गुड नाइटको विसहरू के होइन, शुभरात्रि शुभ सपनी भन्ने कि सबैलाई, त्यस्तो क्यारे होइन, उहाँले अब थाहा भयो कि थाहा भएन कि होइन। 98 644 17 298 मा अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्ते हजुर, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी हुन सकेन। 9864417298 यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? तपाईँको आवाज आएन हजुर, नाम के होला? आवाज आएन, सानो आयो, के गिरी भन्नुभयो? यसो गर्नु न, तपाईँले अर्को मोबाइलबाट कल गर्नु ल, तपाईँको मोबाइलमा आवाज एकदम सानो आइराखेको छ, हामीले तपाईँको आवाजै बुझ्न सकेनौँ है, गाह्रो नमान्नु होला, के गर्नु, आवाज नसुनिसकेपछि यस्तै भन्नुपर्छ कि, अब के गर्ने, अब आवाजै नसुन्ने त तपाईँसँग हामी कसरी कुरा गर्ने होइन त, त्यो कारणले गर्दाखेरि आइसकेपछि तपाईँले तीनवटा कुरामा ध्यान दिनुपर्छ, एयरफोनको प्रयोग नगर्ने, टावरले राम्रोसँग काम गर्ने ठाउँमा गएर बोलिदिने, अनि लाउड स्पिकर नगर्ने, अनि मोबाइलमा भनौँ न तपाईँको माइक एकदम ठिक छ, आवाज राम्रो सुनिन्छ भने मात्रै फोन गर्नुहोला, म तपाईँलाई आग्रह गर्छु। 98644 17 298 महो 55 मिनट गइसकेछ, हेर्नुहोस् त अब हामी कार्यक्रमबाट विदा भएर जानुपर्छ त। लभदाई तिनजेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। कार्यक्रम कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह वा प्रतिक्रिया दिनुहोला, जसका लागि मैले भनेकै नम्बर 98644 17 298 फोन गर्नुहोला भन्छु। भन्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्, नमस्कार, गुड नाइट, शुभ सपनी, शुभ निदरी।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज। जलजला ट्राइ चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा रातको 10 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुर्थोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171562459 र 9865478232।

0: भाइ भाइ भाइ सामान पुऱ्याउने अनि आइहाल्यो है, अरू सामान पुऱ्याउनु छ।
1: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ, एकदम ठिक छ, कुरा मिला। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
0: त्यो त साइड जब दाइ, यो चाहिँ मेन।
1: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
0: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
1: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
2: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट युज हुन्छ,
1: त्यही भएर गुणस्तरीय प्लम्बिङको भर पर्दो नाम मार्बल।
2: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
1: सुरक्षा घरको
0: साथ जीवन।
3: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171, 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।

0: हार्दिक नमस्कार, प्रणाम। वरपर सर्र सर्र हावाको सरसराहट, आफ्नै शैलीमा फुलिरहेका बगैँचाका सुन्दर फुलहरू, उदाउने र अस्ताउने निरन्तरको गतिमा गतिशील आकाशका चन्द्र सूर्य अनि तारा नक्षत्रहरू, चिरबिर चिरबिर चिरबिराउँदै जीवनका गीत गुनगुनाउँदै गरेका चराचुरुङ्गीहरू र सागरको गहिराई भेट्ने यात्रामा अविरल अविच्छिन्न बगिरहेका नदीनाला एवं छहरा छाँगाहरू, यी सबै सबै कति दिव्य छन्, कति सुन्दर छन्। यिनकै उपस्थितिमा यो प्रकृति पनि कति सुशोभित देखिएको छ, कति दिव्य र ऊर्जादायी देखिएको छ। प्रिय सज्जन, प्रकृतिको यो दिव्य समयमा, यो सुन्दर समयमा तपाईँसँगको सुन्दर सामिप्य प्राप्त गर्दै सत्सङ्ग रूपी निर्मल जलमा स्नान गर्न तपाईँका घर आँगन घरद्वारहरूमा उपस्थित भएको छु। लक्ष्मण भण्डारी, कार्यक्रम जीवन गङ्गा लिएर। कार्यक्रम जीवन गङ्गाको एउटा नयाँ प्रवाहमा म तपाईँलाई हार्दिक स्वागत गर्दछु, अभिवादन अभिनन्दन टक्र्याउँदछु। प्रिय सचिन, कार्यक्रम जीवन गङ्गामा हामीले योगका सन्दर्भमा विभिन्न श्रृङ्खलाहरूमा चर्चा गर्दै आइरहेका छौँ। हामीले थाहा पाइसकेका छौँ कि योगश्चित्त वृत्ति निरोध, योग त्यो विधिको नाम हो जसले हाम्रो मनको चञ्चलता कम गर्दछ, चित्तको जुन वृत्ति छ त्यसलाई निरोध गरिदिन्छ, चित्तको वृत्तिलाई निमित्यान्न पार्दछ, समूल नष्ट गर्दछ भन्ने यसको अर्थ होइन। चित्तको जुन चञ्चलता छ यसलाई शान्त तुल्याउँदछ, मनको जुन चञ्चलता छ यसलाई शान्त तुल्याउँदछ योग। योगको अर्को अर्थ पनि छ जोड्नु, रोगीलाई स्वास्थ्यसँग जोड्नु योगको काम हो, घृणालाई प्रेममा जोड्नु योगको काम हो, नकारात्मकतालाई सकारात्मक ऊर्जामा रूपान्तरण गर्नु योगको काम हो, सामान्यलाई विशिष्टमा स्थापित गर्नु योगको काम हो, मनुष्यलाई देवत्वमा स्थापित गर्नु योगको काम हो। प्रिय सज्जन, यो सारा ब्रह्माण्ड जसको शक्तिबाट सञ्चालित छ, जसको अभिभावकत्वबाट सञ्चालित छ, जसको सिर्जनामा यो सारा ब्रह्माण्ड सिर्जित भएको छ, त्यो स्रष्टासँग एकीकृत गर्ने, त्यो स्रष्टासँग जोड्ने काम पनि योगले गर्दछ। यस प्रकार योगको अर्थ चित्तलाई व्यवस्थित गर्नु, चित्तको वृत्तिलाई व्यवस्थित गर्नु मात्रै होइन, योगको अर्थ सामान्यलाई विशिष्टमा स्थापित गर्नु पनि हो, दानवलाई देवता बनाउनु पनि योगको काम हो। अर्थात् हाम्रा तमाम नकारात्मक वृत्तिहरूलाई सकारात्मक वृत्तिमा स्थापित गर्ने काम पनि योगको काम हो। प्रिय सज्जन, त्यसैले योगी सबैभन्दा ठुलो मानिएको छ, योगीको अत्यन्त ठुलो मूल्य छ। प्रिय सज्जन, त्यसकारण हामी सबै योगी बन्नुपर्दछ, चित्तको वृत्तिलाई स्थिर तुल्याउन सक्ने, मनको चञ्चलतालाई शान्त तुल्याउन सक्ने व्यक्ति नै वास्तवमा योगी हो। ध्यानका अनेक विधिहरू मार्फत, प्राणायामका आसनका अनेक विधिहरू मार्फत हामीले चित्तको वृत्तिलाई स्थिर तुल्याउन सक्दछौँ, चित्तको वृत्तिलाई शान्त तुल्याउन सक्दछौँ। तर हामीले हाम्रो चित्तको वृत्तिलाई शान्त तुल्याउनु छ, हामी योगी हुनु छ, किनकि योगी नै सबैभन्दा श्रेष्ठ हुन्छ। भगवान श्रीकृष्णले पनि भन्नुभएको छ,
1: तपस्वी भ्योदिको योगी ज्ञानी भ्योपि मतोधिका कर्म व्यस्ताधिको योगी तस्माद् योगी भवार्जुन।
0: योगी तपस्विभ्यः अधिकः, प्रिय अर्जुन, योगी श्रेष्ठ छ, तपस्वीहरूभन्दा पनि श्रेष्ठ छ। जो तपस्या गर्दछन्, कुनै निश्चित विषयमा साधना गर्दछन्, ती तपस्या गर्ने तपस्वीभन्दा योगी श्रेष्ठ छ। अपि अधिकः मतः च ज्ञानेभ्यः अपि अधिक मतः, योगी तपस्वीहरूभन्दा मात्र श्रेष्ठ छैन, शास्त्रहरूको ज्ञान प्राप्त गरेका शास्त्रज्ञहरूभन्दा पनि श्रेष्ठ छ। सँगसँगै कर्मेभ्यः योगी अधिक, सकाम कर्म गर्ने सकाम कर्मीहरू जो छन्, इच्छा र चाहना अनि आकाङ्क्षासहित काम गर्ने जति पनि कामाकाङ्क्षीहरू छन्, तिनीहरूभन्दा पनि योगी श्रेष्ठ मानिएको छ। तस्मात् अर्जुन योगी भव। त्यसो भएका हुनाले तिमी तपस्वी मात्रै होइन, तिमी शास्त्रज्ञ मात्रै होइन, शास्त्रको ज्ञाता मात्रै होइन, तिमी सकाम कर्म गर्ने त्यस्तो सकाम कर्मयोगी मात्रै होइन, तिमी तीभन्दा श्रेष्ठ हुनु छ, तिमी योगी हुनुहुन्छ। प्रिय सज्जन, ज्ञानीहरूभन्दा पनि योगी श्रेष्ठ छ भनेर गीतामा भगवान् श्रीकृष्णले यसरी बताउनु भएको छ। किनभने योगी भनेको पूर्ण स्वस्थ व्यक्ति हो, जो सत्यसँग सम्बन्ध स्थापित गर्न सफल भइसकेको हुन्छ, त्यसैलाई योगी भनेर भनिन्छ। जसका सम्पूर्ण चित्तका दशाहरू, चित्तका चञ्चलताहरू समाप्त भइसकेका हुन्छन्, चित्तको लडाइँ झगडा दौडधुप र उछलकुद समाप्त भइसकेको हुन्छ, र ऊ अन्तस्करणदेखि नै स्थिर शान्त र धीर भइसकेको हुन्छ, त्यसैले ऊ योगी भएको हुन्छ। ज्ञानीको मनको चञ्चलता पनि नघट्न सक्दछ, काम गर्ने कर्मयोगीको मनको चञ्चलता पनि नघटेको हुन सक्दछ, तपस्वीको पनि मनको चञ्चलता कम नभएको हुन सक्दछ, तर योगी वास्तवमा मनका तमाम दौर्धुपहरूबाट मुक्त भएको हुन्छ। प्रिय सज्जन, त्यसैले भगवान् श्रीकृष्णले योगीलाई श्रेष्ठ भन्नुभएको छ। चित्तको वृत्तिमाथि शासन कायम गर्ने त्यस्तो किसिमको